0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। बाराको जितपुर सिमारा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। 5 दिनसम्म आन्दोलन गर्दा पनि स्थानीय तहमा वार्ता सम्भव नभएको भन्दै मृतक बालिकाका बुवा आमा सहितको टोली गृहमन्त्री सुदन गुरुङसँग वार्ता गर्न हिजै सिमाराबाट काठमाडौँ आएको हो। घटनामा संलग्न रहेको भन्दै पीडित परिवारले अहिलेसम्म 6 जना विरुद्ध जाहेरी दिएका छन्। बालिका हत्याको विरोधमा स्थानीयले हिजो पनि वीरगंज पथलैया सडक खण्ड अवरुद्ध गरेका थिए। यसअघि बिहिबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जितपुर सिमारा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग 5 बुँदे सहमति भए पनि बालिकाको परिवारले सो सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको भन्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका थिए। गरिमाको केही दिन अघि बलात्कारपछि हत्या भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ मुक्तिनाथको दर्शन गर्नुभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो 3 बजे बेनी जोमसुम सडक मार्ग हुँदै मुस्ताङको जोमसुम पुग्नु भएको थियो। उहाँ मुस्ताङको घरबजोङ 3 स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको छ। प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका र प्रसाद ग्रहण गर्नुभएको थियो। सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान

व्यवस्थापन र सिंचाइ विकासका कामलाई एकीकृत रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका कार्य समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अघि बढेको बताउनुभयो। उहाँले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर संकलनमा वृद्धि भएको बताउनुभयो। बजारमा सकारात्मक चहल पहल शुरू भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो। मन्त्री खनालले साउन महिनामा नेपाली ब्याङ्कको नेतृत्वमा जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको र आउने वर्षमा सेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय सदस्यका लागि आयोजना गरेको नीति संगठन र नेतृत्व सम्बन्धी कार्यशाला काठमाडौँमा हिजो सुरु भएको छ। रासोपा कार्यशाला नीति संगठन र नेतृत्व श्रृङ्खला एक नाम दिएको कार्यशालामा पार्टीको नीति संगठन सुदृढीकरण नेतृत्व क्षमता विकासका बारेमा छलफल भएको रासोपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिनुभयो। कार्यशालामा उपसभापति डाक्टर सोडिम वाग्लेले पार्टीको प्रस्तावना सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनुहुनेछ। महामन्त्री विपिन कुमार आचार्यले पार्टीका आधारभूत मूल्य मान्यता, पूर्व सचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोभिता गौतमले पार्टी र सरकार बीचको अन्तर सम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिनुहुने कार्यक्रम रहेको छ। कार्यशाला आज सकिँदैछ। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल बीच 14 बुँदे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको छलफलपछि 14 बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समितिका संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। सहमति कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने र महाअभियानले आन्दोलनका कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। दुर्गा प्रसाई नेतृत्वको अभियानले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिकका विभिन्न विषय उठाउँदै आन्दोलन गर्दै आएको थियो। पछिल्लो समय महाअभियानका कार्यकर्ता काठमाडौँ उपत्यका प्रवेश गरी पुलचोकमा धरना दिँदै आएका थिए। 14 बुँदे सहमतिपछि उक्त धरनासहित महाअभियानका आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आर्थिक वर्ष 2083-84 को बजेटका सम्बन्धमा स्थानीय तहका प्रमुखहरूसँग छलफल सुरु गर्नुभएको छ। सत्ता समीकरणमा आएको फेरबदलका कारण त्यहाँ बजेट होलिडेको अवस्था रहेको छ। मुख्यमन्त्री भट्टले अब चाँडै बजेट निर्माण गर्नुपर्ने दबावका बीच स्थानीय तहका प्रमुखहरूसँग छलफल थाल्नु भएको हो। त्यसक्रममा हिजो धनगढीमा दार्चुलाका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बजेट तथा विकास निर्माणका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलमा प्रदेश र स्थानीय तहबीचको समन्वय, बजेटका प्राथमिकता, विकास आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रका अनुसार पछिल्लो समय काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाह, कर्मचारीको समय पालना, पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिका वडा नम्बर 7 र 8 का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय लगायतको रहेको सतर्कता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानुन बमोजिम कर्मचारीमाथि आवश्यक कारवाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रले हिजो भक्तपुरको नगरकोटमा आयोजना गरेको दुई दिने जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला

0: अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले देश र जनताको हितमा सरकार लाग्नुपर्ने र त्यसका लागि प्रतिपक्षले खबरदारी गरिरहने बताउनुभयो। कार्यक्रममा महासचिव शङ्कर पोखरेलले पार्टीलाई एक ढिक्का बनाई लैजान सबै लाग्नुपर्नेमा जोड दिनुभयो। सर्लाईसहित तीन जिल्लाका सुरक्षा अधिकारी र भारतको सीतामढीका सुरक्षा अधिकारी बीचको बैठक हिजो महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ। सर्लाही महोत्तरी र रौतहट तथा मित्रराष्ट्र भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाका सुरक्षा अधिकारी बीच बैठक भएको हो। नेपाल भारत जिल्ला सीमा समन्वय समिति बिडिसिसीको उच्चस्तरीय बैठक नेपाल र भारतमा आलोपालो गरी बस्दै आएको छ। सोही क्रममा हिजो जलेश्वर नगरपालिकाको सभाहालमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बैठक बसेको हो। खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा, सुशासन, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सीमा समन्वय समितिको बैठक सम्पन्न गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीले जानकारी दिनुभयो। बैठकमा सीतामढीका सुरक्षा प्रमुख तथा नेपालतर्फ तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, भन्सार कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो। चितवनको खैरनी नगरपालिका एक तरकारी चोकस्थित पूर्व पश्चिम राजमार्गमा हिजो बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। नारायणगढबाट पर्दिवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक अन्दाजी 32 वर्षका पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद नार्कले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विभिन्न बालीका करिब 900 उन्नत जातहरू विकास गरेको छ। विभिन्न भौगोलिक हावापानी, तराईदेखि उच्च पहाडसम्म सुहाउँदा रोग प्रतिरोधी र उच्च उत्पादन दिने ती बालीको वैज्ञानिक अनुसन्धान सम्पन्न गरी खेतीका लागि सिफारिस गरिएको परिषदका प्राविधिक अधिकृत ऋषिराम अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक कृषि अनुसन्धान र विकासका लागि संस्थागत कार्य गर्दै आएको परिषदले कृषि सम्बन्धी उच्चस्तरीय अध्ययन तथा अनुसन्धान गर्दै आएको छ। भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। सुन्तला खेतीबाट राम्रो आम्दानी हुने र सरकारी अनुदान तथा प्राविधिक सहयोग उपलब्ध भएपछि जिल्लामा यसको व्यावसायिक विस्तारले गति लिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
1: बजारमा राम्रो मूल्य, तुलनात्मक रूपमा उच्च आम्दानी र सरकारी निकायबाट प्राप्त अनुदान तथा प्राविधिक सहयोगका कारण किसानहरूको आकर्षण सुन्तला खेतीतर्फ बढ्दै गएको हो। जिल्लामा स्थापना गरिएको सुन्तला जोन निकाय अन्तर्गत 5 स्थानीय तहका 26 वडा समेटिएका छन्। जोन कार्यक्रम मार्फत सञ्चालन गरिएका विभिन्न अनुदानमुखी योजनाहरूबाट सयौं किसान लाभान्वित भएका छन्। अनुदानमा गुणस्तरीय बिरुवा, कृषि औजार उपकरण तथा प्राविधिक परामर्श प्राप्त भएपछि सुन्तला खेती विस्तार गर्न सहज भएको भोजपुर नगरपालिका 3 दावाका किसान हरि प्रधानले बताउनुभयो।
2: 20 रोपनी क्षेत्रफलमा लगभग 500 बिरुवा लगाएको छौँ। 3 वर्ष पुगेर 4 लाग्यो अहिले भर्खरै। गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो। अब हाम्रो यो वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने।
1: जुन प्राविधिक इकाई भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 मात्र सिंचाई पोखरी निर्माण तथा मर्मत समर कार्यक्रम मार्फत 54 किसानलाई अनुदान उपलब्ध गराइएको छ। त्यसै गरी सुन्तला बाली क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत 11 फर्मलाई सहयोग प्रदान गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण, कृषि यन्त्रीकरण र प्राविधिक सेवामा समेत सहयोग गरिएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
3: सुन्तला क्षेत्र विस्तार कार्यक्रम छ, त्यसमा चाहिँ सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। अनि प्लस उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण, जस्तै सिकेचर हुनसक्छ, त्यसपछिको घाँसहरू हटाउनका लागि ब्रस कटर, त्यसपछिको अर्को भनेको भर्याङ, अनि सुन्तला टिप्ने औजार, त्यसपछिको यो सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसार
1: कार्यालयका अनुसार गत आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत भोजपुरका 109 किसानले प्रत्यक्ष रूपमा अनुदान सहयोग प्राप्त गरेका छन्। जुन इकाइले सञ्चालन गरेको कृषि लक्षित कार्यक्रम प्रभावकारी रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: भोजपुरपछि अब बैतडी। बैतडीमा विपद प्रभावित परिवारलाई राहत वितरण र सुरक्षित स्थानमा स्थानान्तरण गर्न संयुक्त अनुगमन थालिएको छ। पहिरोका कारण विस्थापित परिवारको तथ्याङ्क संकलन गर्दै राहत तथा उद्धारका लागि आवश्यक पहल समेत थालिएको बताउँछन् बैतडीबाट संवाददाता कृष्ण विष्ट।
4: जिल्लाको सुर्नाया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पहिरोको कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी थालिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले प्रभावित क्षेत्रको संयुक्त अनुगमन गर्दै लक्षित परिवारको तथ्याङ्क संकलन गरेको हो। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्न लागि जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी मीना अरियालले जानकारी दिनुभयो।
5: मान्छे सुरक्षित हुनु पर्यो, हाम्रो त्यो प्राइम कन्सर्न हो। एउटा स्थानान्तरणको कुरा हुन्छ, मान्छेको रक्षाको कुरा भन्दा बित्तिकै सातवटा घर परिवार अहिले मोटामोटी रूपमा देखिएको छ। उहाँहरूलाई चाहिँ हामीले अलि पर वारीको वारीलाई पारीको पारीलाई नै राख्ने गरी यसमा चाहिँ मान्छेको घर अथवा टेन्टहरू हामी पनि पठाउँछौँ, पठाएर सुरक्षित राख्छौँ। र अर्को कुरा चाहिँ खाने पानीको पनि यहाँ व्यवस्था गर्नलाई मैले तुरन्तै भनिसकेको छु।
4: पञ्चेश्वर गाउँपालिकामा एक र सुर्नाया गाउँपालिकामा सात गरी आठ परिवार पहिरोका कारण विस्थापित भएका छन्। सुर्नाया गाउँपालिका आठ रातापानीमा लगातार पहिरो गइरहेकाले स्थानीयमा त्रास बढेको छ। दैनिक जसो पहिरो जाने गरेका कारण राति सुत्न सक्ने अवस्था नरहेको स्थानीयहरूको दुखेसो रहेको छ।
6: पहिरोले पुरा यो मकै बाली लग्यो, खेतको नोक्सान पुरा गर्यो, केही रहेन। अरू घर पनि जोखिममा छ, घर पनि पुरा दरार गएर छ। कहीँ बस्ने ठाउँ गरिदिए राम्रो हुन्थ्यो, अब घर पनि जोखिममा छ, अब जाने कहाँ। अब रातिमा पनि बिउ जुइरहनु भएको छ।
7: किसान बहादुर बुहारा हो, जाने अवस्थामा छ, घर जोखिममा छ लास्ट होइन। अब पाइप पनि लगिसक्यो, हाम्रो केही छैन, न बस्ने ठाउँ, नकुच न जमिन बनाएको भएपछि त हामी अर्को ठाउँमा जान्थे। हामीलाई अन्त कहीँ यस्तो बस्ती बहालिदिएको भएपछि राम्रो हुन्थ्यो भन्ने हो त्यति सोच भने हाम्रो होइन।
4: पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अन्यत्र सार्न सर्वपक्षीय सहमति आवश्यक पर्ने भएकाले सम्बन्धित सबै पक्षसँग छलफल अघि बढाइने जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। स्थानीयको चाहना अनुसार आवश्यक निर्णय लिन सकिने प्रमुख जिल्लाधिकारी अरियालले बताउनुभयो।
5: नहुने भन्ने केही पनि हुँदैन, स्थानीय पनि चाहनु पर्यो। कतिपय स्थानीयहरूमा हामीले अन्यत्र देखेका छौँ, उहाँहरू बरु त्यही म मर्छु म अन्त जान्न भन्ने पनि हुनुहुन्छ, होइन। त्यसले गर्दाखेरि सोलुसन यही खोज्ने हो कि अन्त सारेर हो कि त्यो सर्वपक्षीय सर्वदलीय जनतासहितको सहभागिताको डिस्कसनले मात्रै चाहिँ त्यो निर्कुल गर्ने कुरा हो जस्तो लाग्छ।
4: प्रभावित क्षेत्रको अवस्था थप बिग्रिन नदिन जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेका छन्। जोखिममा रहेका परिवारको सुरक्षा र सम्भावित क्षति न्यूनीकरणका लागि समयमै आवश्यक निर्णय लिनुपर्ने देखिएको छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिइने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने चेतावनी समेत दिनुभयो। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा हेरेको बताउँदै आउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई कहिल्यै आणविक हतियार प्राप्त गर्न दिन नहुने बताउनु भएको छ। उहाँले वासिङटन र तेहरान बीच बढ्दो तनावका बीच हर्मुज जलमार्गको नाम अमेरिकी क्षेत्र भनेर वर्णन गरेको अल जजिराले उल्लेख गरेको छ। म्यानमारको बौद्ध गुम्बामा नागरिकहरू भेला भएका बेला सैन्य हवाई आक्रमण हुँदा कम्तीमा 14 जनाको मृत्यु भएको छ। सेनाले सन् 2021 आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि म्यानमारमा गृहयुद्ध जारी रहेको छ। विगत 5 वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसंख्यक विद्रोहीहरूको समूहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा 1,00,000 भन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: चालू आर्थिक वर्षको पहिलो 34 दिनमा सरकारले 1,00,000,000,000 भन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो 34 दिन बुधबार सम्ममा 1,00,000,000,000 राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल 1,00,000,000,000 राजस्व मध्ये भन्सार महसुल तर्फ 14.55% र अन्त शुल्क तर्फ 15.46% र आयकर तर्फ 22.17% संकलन भएको छ। त्यस्तै मूल्य अभिवृद्धि कर भ्याट तर्फ 34.04% र अन्य तर्फ 13.7% 7.8% राजस्व संकलन भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 15 खर्ब 80 अर्ब रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। गत आर्थिक वर्षमा सरकारले 12 खर्ब 49 अर्ब राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात दोब्बरले बढेको छ। गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा दोब्बर भन्दा बढी मूल्यको खाना पकाउने ग्यास एलपीजी ग्यास आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउन महिनामा 8,46,92,28,000 रुपियाँ बराबरको 5,73,34,000 किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ। 2082 सालको साउन महिनामा भने 4,66,64,67,000 रुपियाँ बराबरको 4,43,18,893 किलोग्राम खाना पकाउने एलपी ग्यास आयात भएको थियो। गत वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा 1,30,15,000 किलोग्राम बढी एलपीजी ग्यास आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। ढुवानी तथा यातायातका साधनहरूको मेला नाडा अटो सो भदौ 9 गतेदेखि 14 गतेसम्म काठमाडौँको बिरकुटी मण्डप स्थित प्रदर्शन स्थलमा सञ्चालन हुने भएको छ। प्रदर्शनीको लागि काठमाडौँको बिरकुटी मण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भएको आयोजक संस्था अटोमोबाइल एसोसिएसन अफ नेपाल नाडाले जनाएको छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइलका ब्रान्डहरू अटो पार्ट्स, कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट्स, ब्याट्री चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टलहरू रहने भएका छन्। प्रदर्शनीमा यात्रुवाहक सवारीका 23, हल्का सवारीका 17 र द्विपाङ्ग्रे सवारीका 13 गरी 53 सवारी ब्रान्ड सहभागी हुने भएका छन्। नाडा अटो सोमा नयाँ सवारी साधन र प्रविधिको प्रदर्शन सँगै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरकारवालाहरू बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुने जनाइएको छ। जुम्ला जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरू भएको छ। उद्योग वाणिज्य संघ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा 5 वृहत कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेला शनिबारदेखि शुरू भएको हो। जुम्लामा उत्पादन हुने अर्ग्यानिक कृषि उपज, त्यहाँका पर्यटकीय सम्भावनाका क्षेत्रको व्यापार प्रवर्धन गर्ने उद्देश्यले 17 दिने वृहत औद्योगिक व्यापार महोत्सव सञ्चालन गरिएको जिल्ला स्थित उद्योग वाणिज्य संघका अध्यक्ष दिलबहादुर रोकायाले जानकारी दिनुभयो।
0: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
10: अस्ट्रेलियामा जारी टप एन्ड टी20 क्रिकेट सिरिजमा नेपाल ए पुरुष टोलीले लगातार दोस्रो हार बेहोरेको छ। नेपाल शनिबार बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो अन्तरले पराजित भएको हो। नेपाल ए ले दिएको 100 रनको झिनो लक्ष्य बंगलादेशले 10.2 ओभरमा मात्र 1 विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि जिसान आलमले अर्धशतकीय पारी खेले। उनले 29 बलमा 4 छक्का र 3 चौका सहित अभिजित 52 रनको पारी खेलेका हुन्। नेपालका लागि बलिङमा साहब आलमले मात्र 1 विकेट लिन सफल भए। त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ए ले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 79 रन बनायो। नेपालका लागि कुशल भुर्तेलले 40 बलमा 3 चौका र 1 छक्का सहित सर्वाधिक 46 रनको पारी खेले। यस्तै साहब आलम र विपिन खत्रीले समान 11-11 तथा रिजन ढकालले 10 रन जोडे भने बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बंगलादेशका लागि बलिङमा एमडी रुबेलले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 4 विकेट लिए। जारी प्रतियोगितामा नेपाल ए ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन एकाडेमी विरुद्ध खेल्ने तालिका छ। नेपालले पहिलो खेलमा आयोजक टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध 8 विकेटले पराजय बेहोरेको थियो। नेपाली कंग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बीपी स्मृति ग्रीन रन महिला री रन प्रतियोगितामा पूर्ण लक्ष्मी नेउपा नै विजयी भएकी छन्। प्रतिष्ठानले शनिबार ललितपुरमा आयोजना गरेको प्रतियोगितामा 5 किलोमिटर दौड 17:42.8 पूरा गर्दै नेउपा नै प्रथम भएकी हुन्। त्यस्तै निशा मस्कोटीले 17:46.2 र निर्मला केसी 18:09.1 रन पूरा गर्दै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भए। प्रतियोगितामा प्रथम हुनेलाई 50,000, द्वितीयलाई 25,000, तृतीयलाई 20, चौथोलाई 12, पाँचौलाई 10 र छैठौंलाई 8,000 रुपियाँ पुरस्कार प्रदान गरिएको थियो।
0: राजेन्द्र विक्रम साई खेल समाचारका साथमा अब मौसम। आज हिमाली भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा को सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच 3 बुँदे सहमति, जघन्य अपराध सम्बन्धी कानून संशोधन गर्ने सरकारी प्रतिबद्धता, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन, छिटो छरितो र प्रभावकारी न्याय सम्पादन प्राथमिकतामा रहेको प्रधान न्यायाधीश शर्माको भनाई, धर्म संस्कृति र नागरिक बचाउ अभियान र सरकारबीच 14 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता र इरान विरुद्धको अमेरिकी नीतिमा समर्थन गर्ने देशमाथि कारवाही गर्ने इरानको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ केही स्वदेशगानहरू। यसै क्रमको यो पहिलो स्वदेशगान प्रमोद खरेल र जुना प्रसाईको स्वर, रचना उन्नति बोहराको, अनि सङ्गीत हो सम्भुजित बास्कोटाको।

सूर्य खत्री घायलको रचनालाई अब सुनाउँदैछौ दिलीप लामाको स्वरमा। यो स्वदेश कान अनि संगीत हो टीका भण्डारीको।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला तपाईँहरूलाई स्वदेश गानहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर, कृष्ण हरि बरालको रचना अनि सङ्गीत हो गैरी सुरेशको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ बासु लामा, सुनिता कटुवाल र साथीहरूको सुर, नवराज सुब्बाको रचना अनि सङ्गीत हो बासु लामाको।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

भर्खरै सुनायौं थुप्तेन भुटिया र साथीहरूको स्वरमा रहेको जागरण गीत फावेस भुमरीको रचना अनि संगीत हो सन्तोष श्रेष्ठको। जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौं रामकृष्ण ढकाल र राजेश पायल राईको स्वर, रत्न शमशेर थापाको रचना अनि संगीत हो नारायण गोपालको।

भर्खरै सुनायौ पार्वती राई, कला राई र साथीहरूको स्वरमा रहेको जागरण गीत, चट्याङ मास्टरको रचना अनि बुलु मुकारुङको संगीतमा जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ रुबी जोशीको स्वर, खमराज लुइटेलको रचना अनि संगीत हो नारायण ओलीको।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्झै छ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँलाई यति बेला जागरण गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ दिनेश काफ्लेको स्वर, डाक्टर नवराज लम्सालको रचना अनि सङ्गीत हो भोजराज काफ्लेको।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ शर्मिला बरदेवाको सुर रचना अनि सङ्गीत हो आलोक श्रीको।

जागरण गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ आनन्द कार्की, संगीता राणा र साथीहरूको सुर, जय पृथ्वी बहादुर सिंहको रचना अनि संगीत हो विष्णु शाक्यको।

जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम जागरण गीत सुनाउँछौ। योगेश्वर अमात्य, सपना श्री र साथीहरूको सुर, देवराज लामाको रचना अनि संगीत हो विक्रम थापाको। यसपछि यहाँले ठिक 9 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवार बीच 3 बुधे सहमति। जघन्य अपराध सम्बन्धी कानून संशोधन गर्ने सरकारी प्रतिबद्धता। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन। र इरान विरुद्धको अमेरिकी नीतिमा समर्थन गर्ने देशमाथि कारवाही गर्ने इरानको चेतावनी। अब समाचार विस्तारमा। 12 जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका 1 की 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवार बीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य अपराध घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री शाहले हिजो साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो। शुक्रबार काठमाडौँबाट भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो 3 बजे बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोम पुग्नु भएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले हिजो साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्कनु भएको बताउनुभयो। सरकार र दुर्गा प्रसाई नेतृत्वको अभियान बीच 14 बुधे सहमति भएको छ। सहमतिसँगै अभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम हिजोदेखि नै अन्त्य भएको घोषणा गरिएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको छलफलपछि 14 बुधे सहमतिमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहरा छेत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनु भएको हो। अदालतहरूको वर्तमान अवस्था, भौतिक संरचना र न्याय निरूपणको अवस्था बुझ्ने क्रममा उच्च अदालत पोखरा बागलुङ इजलास पुग्नुभएका प्रधान न्यायाधीश शर्माले छिटो न्याय सम्पादनका लागि अदालतले प्रविधिलाई आत्मसात गर्दै अघि बढेको बताउनुभयो। प्रधान न्यायाधीश शर्माले 79 करोड लागतमा हालै निर्माण भएर सञ्चालनमा आएको उच्च अदालत पोखरा बागलुङ इजलास भवन तथा जिल्ला अदालत बागलुङको निरीक्षण गर्नुभएको थियो। उच्च अदालत बार एकाइ बागलुङका अधिवक्तासँग अन्तर्क्रिया तथा छलफलमा उहाँले न्याय सम्बन्धी जनचेतना फैलाउन अधिवक्ताहरूको मुख्य भूमिका रहेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्त कुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौँ महानगरपालिकाका वडा नम्बर 7 र 8 का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौँ दुग्ध वितरण आयोजना रहेका छन्। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि सरकारको उच्च प्राथमिकता रहेको बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री रावलले विकासका अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो। सर्लाई सहित तीन जिल्लाका सुरक्षा अधिकारी र भारतको सीतामढी सुरक्षा अधिकारी बीचको बैठक हिजो महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ। सर्लाई महोत्तरी र रौतहट तथा मित्र राष्ट्र भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाका सुरक्षा अधिकारी बीच बैठक सम्पन्न भएको हो। नेपाल भारत जिल्ला सीमा समन्वय समितिको उच्च स्तरीय बैठक नेपाल र भारतमा आलो पालो गरी बस्दै आएको छ। चितवनको खैरहनी नगरपालिका एक तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा हिजो बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। नारायणगढबाट बर्दिवासतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक अन्दाजी 32 वर्षका पुरुष र पछाडि सवार अन्दाजी 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरी कार्यालयका नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको हिजो बताउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। हिजो कैलालीमा भएको कार्यक्रममा मन्त्री पोखरेलले अटिजम भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनु भएको हो। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गरी कार्यक्रम

0: महत्त्वपूर्ण हर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा रहँदै आएको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिको इरान र अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच 3 बुँदे सहमति, जघन्य अपराध सम्बन्धी कानून संशोधन गर्ने सरकारी प्रतिबद्धता। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन र इरान विरुद्धको अमेरिकी नीतिमा समर्थन गर्ने देशमाथि कारवाही गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो, यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँले यो कार्यक्रमलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानुनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले सुरु गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी जेरियाट्रिक फार्मासिस्ट डाक्टर रमेश शर्मा पौडेलसँगको कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस् कार्यक्रम सुरु गरौं।
1: उमेर बुढेउली हुँदै जाँदा विभिन्न रोगले समाउन थाल्छ। रोगले समाएसँगै ज्येष्ठ नागरिकहरू डाक्टरकोमा जचाउन जानुहुन्छ। त्यसपछि डाक्टरले जाँचेर रोग निको पार्न भनेर विभिन्न खाले औषधिहरू लेखेर दिनुहुन्छ। तर यसरी दिएका औषधिहरूको खाने तौर तरिका बिरामीले सुरुमा सम्झे पनि पछि बिर्सिँदै जाने खतरा हुन्छ र मिलाएर नखाएको औषधिले नकारात्मक काम पनि गर्न थाल्छ। यस्तो अवस्थामा के गर्ने त? औषधि सेवन गरिरहनुभएका ज्येष्ठ नागरिकले के कस्ता सावधानी अपनाउने, परिवारका सदस्यहरूले के कस्तो कुरामा ख्याल राख्नुपर्ने र औषधि विक्रेताहरूले के कुरामा विचार पुर्याउनु पर्ने हुन्छ, यिनै विषयमा आज हामी कुराकानी गर्छौं। यसका लागि हामीसँग हुनुहुन्छ जेरियाट्रिक फार्मासिस्ट डाक्टर रमेश शर्मा पौडेल। उहाँ अहिले नेपाल जेरियाट्रिक सेन्टर र नेपाल जेरियाट्रिक सोसाइटीमा आबद्ध हुनुहुन्छ। औषधिको सुरक्षित तरिकाले उचित प्रयोग कसरी गर्न सकिन्छ भनेर ज्येष्ठ नागरिकहरूलाई सिकाउँदै आउनुभएका उहाँ यसै विषयसँग सम्बन्धित मेडिकेसन सेफ्टी नेटवर्क र क्यानेडाको इन्टरनेसनल सोसाइटी टु इम्प्रुभ द मेडिकेसन युज भन्ने संस्थामा पनि आबद्ध हुनुहुन्छ। डाक्टर पौडेलसँग हामीले जेरियाट्रिक फार्मासिस्ट भनेको के हो र यसले के काम गर्दछ भनेर पहिलो जिज्ञासा राखेका छौँ।
2: जेरियाट्रिक फार्मासिस्ट भनेको चाहिँ ज्येष्ठ नागरिकले जुन औषधि खानुहुन्छ उहाँको औषधि चाहिँ सुरक्षित र उचित प्रयोग गर्नको लागि चाहिँ एउटा विशेषज्ञ सेवा हो, होइन? अब त्यसमा के हुन्छ भन्दाखेरि चाहिँ ज्येष्ठ नागरिकहरू चाहिँ जुन हामी बाहिरी रूपमा हेर्दा चाहिँ उहाँको छाला चाउरिएको देख्छौँ अथवा चाहिँ अलिकति कमजोर भएको देख्छौँ, त्यसै गरेर उहाँ भित्री रूपमा पनि उहाँको मृगौला कमजोर भइसकेको हुन्छ, होइन? अनि कलेजो पनि कमजोर भइसकेको हुन्छ, अनि उहाँको बोसोको मात्रा बढी हुन्छ भने पानीको मात्रा घट्छ, त्यसै शोषण प्रक्रियामा पनि परिवर्तन हुन्छ। उहाँ वयस्क अवस्थामा हुँदा जस्तो असर देखाउँथ्यो त्योभन्दा बढी असर उहाँहरूलाई देखाउँछ। त्यो भएको हुनाले चाहिँ अनि उहाँहरूमा दीर्घ रोग पनि हुन्छ। उहाँले नेपालको डाटाले नै के भन्छ भन्दाखेरि चाहिँ प्रत्येक दुईजना ज्येष्ठ नागरिकमध्ये एकजना ज्येष्ठ नागरिकलाई चाहिँ दुई अथवा त्योभन्दा बढी दीर्घ रोगहरू छ। हुने बित्तिकै त उहाँले त त्यसलाई व्यवस्थापन गर्नको लागि के गर्नुहुन्छ भन्दाखेरि धेरै औषधि खानुपर्छ। सामान्यतया 5 अथवा त्योभन्दा औषधि खानुहुन्छ, होइन? त्यसलाई हामीले बहुऔषधि प्रयोग भएको ज्येष्ठ नागरिक भन्छौँ। अनि उहाँहरूको चाहिँ त्यो शारीरिक अवस्था कमजोर, औषधि पचाउन अथवा त्यसलाई प्रयोग गर्ने र उहाँले बढी औषधि प्रयोग गर्नुपर्ने हुँदाखेरि त्यसबाट हुने हार्महरू चाहिँ अरू सामान्य नागरिकलाई भन्दाखेरि चाहिँ ज्येष्ठ नागरिकलाई बढी हुन्छ। त्यहीमाथि चाहिँ उहाँले फेरि आयुर्वेदिकमा विश्वास गर्ने र छोराछोरीले चाहिँ विदेशबाट चाहिँ बाबाआमालाई चाहिँ कमजोर हुनुहुन्छ भनेर भिटामिन अथवा माछाको तेल पठाउने अहिले चलन पनि छ, अनि आयुर्वेदिकमा विश्वास पनि उहाँले गर्नुहुन्छ। ज्येष्ठ नागरिकले हामीले प्राकृतिक अरू औषधिहरूमा पनि विश्वास गर्नुहुन्छ, जडीबुटीमा आधारित। अनि त्यो हुँदाखेरि चाहिँ सबै उहाँले खानुहुन्छ। खाँदाखेरि त के हुन्छ भन्दाखेरि उहाँको आयुर्वेदिक भने पनि, हामीले खाद्य तत्त्व भने पनि र हामीले रोग व्यवस्थापन गर्न खाइरहेको औषधि भने पनि त्यो एकैचोटि खाँदाखेरि त्यो चाहिँ ठुलो असर गर्न सक्छ। हो, त्यो असरलाई चाहिँ न्यूनीकरण गर्न त्यस्तो उमेर अवस्थामा चाहिँ कुन कुन औषधिहरू उपयुक्त हुन्छन् अथवा अनुपयुक्त हुन्छन् अथवा उहाँले चाहिँ अनुपयुक्त औषधि लिइराख्नु भएको छ भने त्यसलाई हटाउने र उहाँको चाहिँ कहिले कहिले चाहिँ धेरै औषधि हुँदाखेरि बिहानदेखि बेलुकासम्म नै तपाईँ औषधि खानुपर्ने, जस्तै बिहान छ बजे खाने, फेरि आठ बजेतिर एउटा खाने, खाना खाएपछि खाने, तिन बजे खाने, बेलुका खाने हुँदाखेरि त्यसलाई हामीले मेडिकल भाषामा चाहिँ मेडिकेसन कम्प्लेक्सिटी रेजिमेन्ट भन्छ कि, एकदम कम्प्लेक्स है, दिनभरि औषधिमै कतिखेर के खाने भन्ने हुने हो, त्यसलाई सिम्प्लिफाइड गर्ने काम पनि जेराटिक फार्मासिस्टको हो। भन्नाले जेराटिक फार्मासिस्टले चाहिँ ज्येष्ठ नागरिकहरूमा औषधिको उचित र सुरक्षित प्रयोग गरी, औषधिबाट हुने नकारात्मक असरलाई कम गरी, उहाँको स्वस्थ बुढौली चाहिँ प्रवर्धन गर्न चाहिँ सहयोग गर्छ।
0: ज्येष्ठ नागरिकको स्वस्थ बुढौलीका लागि यसले के कस्तो सहयोग पुर्याउँछ?
2: उहाँलाई त धेरै रोगहरू हुन्छ, त्यसको उचित व्यवस्थापन गर्न सकियो भने मात्रै उहाँहरू स्वस्थ हुनुहुन्छ। मैले प्रयोग गरिराखेको भनेको त औषधि हो, रोगको व्यवस्थापन गर्न हो, त्यो रोगको व्यवस्थापन गर्न हामीले औषधि प्रयोग गर्छौँ, र औषधि नै उहाँले उचित प्रयोगले गर्नु भएन, त्यो उमेर समूहमा उपयुक्त औषधि प्रयोग गरिएन भने त्यसबाट त हार्म हुन्छ, अनि उहाँले त्यो औषधि पनि उचित तरिकाले प्रयोग गर्नु भएन भने उहाँले एकदमै विशेषज्ञ डक्टरलाई देखाएर अहिलेको तथ्यमा आधारित त्यो रोगलाई एकदमै उचित औषधि लिएको भए तापनि उहाँले त्यो औषधि उचित तरिकाले प्रयोग गर्नु भएन भने त फेरि त्यसबाट जति लाभ लिनुपर्ने हो त्यो त लिन सक्नुहुन्न। अब हामीले गरेकै अनुसन्धानमा के देखिन्छ भन्दाखेरि, जुन जसलाई स्यासा छ अथवा दम छ, त्यो ज्येष्ठ नागरिकहरूले लिने भनेको तान्ने औषधि हो होइन, त्यसलाई हामीले मेडिकल भाषामा डाई पाउडर इनालर अथवा पेसराइज मिटाडोल इनालर भने तापनि त्यो तान्ने औषधि हो। अब नेपालको तथ्यले के देखाउँछ भन्दाखेरि चाहिँ 100 जनालाई हामीले स्यासा भएको अथवा सास फेर्न दम भएको बिरामीलाई त्यस्तो तान्ने औषधि दियौँ भने 2/3 चाहिँ गलत तरिकाले लिइराख्नु भएको छ। भन्नुको मतलब चाहिँ हामीले 100 जनालाई उपचार गर्दा 2/3 त त्यो त्यसबाट जति फाइदा हुनुपर्ने हो त्यो फाइदा लिन सक्नु भएन।
0: त्यो चाहिँ गलत तरिकाले उहाँहरूले लिएर हो कि यसरी गर्नु चाहिँ भनेर जसले सुझाव दिनुपर्ने हो त्यो सुझाव गलत दिएको कारणले अथवा नदिएको कारणले हो कि?
2: तपाईँले एकदमै राम्रो जोड्नु भयो होइन। यसमा के देखिन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन अहिले ज्येष्ठ नागरिकलाई अथवा हामी सामान्य नागरिकले पनि जुन फार्मेसीबाट जुन तरिकाले चाहिँ औषधि परामर्श पाउनुपर्ने हो त्यो नपाइरहेको अवस्था छ र हामी अहिले पनि के गर्दैनौँ भन्दाखेरि लिखित रूपमा यो औषधि खाँदाखेरि यस्तो हुन्छ यसरी खाने भनेर हामी लिखित रूपमा दिँदैनौँ। नदिएको हुनाले त बिरामी त एउटा मानसिक अवस्थामा हुन्छ, ऊ अस्पतालमा पुगेको बेलामा मेरो बालाई के भयो, मा आमालाई के भयो अथवा मेरो श्रीमतीलाई के भयो भने त्यो जुन मानसिक अवस्थामा हुन्छ, यदि फार्मासिस्टले अथवा औषधि विज्ञले अथवा चिकित्सकले राम्रो तरिकाले भन्नुभयो भने पनि उहाँ घर जाँदाखेरि चाहिँ बिर्सिनुहुन्छ होइन। त्यही भएर एउटा दुईटा अस्पतालमा भए कहीँ पनि लिखित रूपमा त्यो औषधि परामर्श दिँदैन,
0: जुन आवश्यक हो,
2: जुन एकदमै आवश्यक हो, त्यो नदिएको हुनाले नै उहाँ जाँदाखेरि भुल्नुहुन्छ होइन। र फेरि यो जुन हामी मेडिकल डिभाइस भन्यो त्यो तान्ने औषधि अथवा इन्सुलिन लाउने हुन्छ, इन्सुलिन पेनबाट अथवा इन्सुलिनबाट लगाउँछौँ, यसमा त उचित तालिमको आवश्यकता छ भनेर मात्रै पुग्दैन, हामीले चाहिँ गरेर देखाउनु पर्ने हुन्छ होइन। यस्तो केसमा चाहिँ अहिले नेपालमा धेरै कम ठाउँमा मात्रै उहाँलाई चाहिँ उचित तरिकाले तालिम दिएर जसले चाहिँ मेडिकल डिभाइसहरू प्रयोग गर्नुहुन्छ तान्ने औषधि अथवा इन्सुलिन, उहाँलाई चाहिँ कमलाई मात्रै चाहिँ तालिम दिएर पठाएको अवस्था छ। र अर्को समस्या के हो भन्दाखेरि चाहिँ फेरि स्वास्थ्य कर्मीलाई पनि यसको बारेमा चाहिँ ज्ञान कम हुनु पनि हो, किन भन्दाखेरि जुन हाम्रो अहिले एजुकेसन सिस्टम छ, थ्योरी पढाउँछौँ तर प्र्याक्टिकली बिरामीलाई कसरी काउन्सिलिङ गर्ने, कुन औषधि तान्ने अथवा लगाउने भाँडोहरू कसरी प्रयोग गर्नुपर्छ भन्ने पनि, भन्नाले हाम्रो मेडिकल फिल्डमा पनि जानकारीको कम छ। यो नेपालमा मात्रै होइन कि यो विश्वको एउटा समस्या हो होइन। त्यही भएर चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ कसरी औषधि परामर्श दिनुपर्छ, जस्तै कोही कान कम सुन्ने हुन सक्नुहुन्छ, कसैले राम्रोसँग देख्नुहुन्न हो, त्यस्तो बेलामा पनि अथवा कसैले भाषाको समस्या हुनसक्छ, जस्तै हिमालबाट आउनुभयो भने उहाँले मगर भाषा बोल्नुहुन्छ होला अथवा शेर्पा भाषा बोल्नुहुन्छ होला, यहाँको स्वास्थ्य कर्मीले त त्यो राम्रोसँग कम्युनिकेट गर्न सक्नुहुन्न हो। त्यस्तो अवस्थामा पनि हामीले आफूले चाहेको इन्फर्मेसन चाहिँ ज्येष्ठ नागरिकलाई अथवा बिरामीले कसरी उचित रूपमा दिन सक्छौँ भनेर चाहिँ त्यो रूपमा पहिला तालिम प्राप्त स्वास्थ्य कर्मीले मात्रै उचित परामर्श दिन सक्नुहुन्छ। होइन भने त यो के हुन्छ भन्दा यो गर्नको लागि गरेको काम भयो, त्यसबाट चाहिँ फाइदा चाहिँ कम हुन्छ जस्तो लाग्छ।
0: ज्येष्ठ नागरिकहरूको उपचारकै लागि भनेर, ज्येष्ठ नागरिकहरूको सेवाकै लागि भनेर जेरियाट्रिसियनहरू पनि हुनुहुन्छ, यसको अर्थ उहाँहरू कम हुनुभएको हो कि सम्पूर्ण ज्येष्ठ नागरिकको संख्याको अनुपातमा कम हुनुभएको हो कि उहाँहरूले आफूभन्दा तल्लो लेभलका जो स्टाफ नर्सहरू हुनुहुन्छ उहाँहरूले त्यो तालिम दिनलाई कम गर्नुभएको हो कि अथवा जनशक्ति नै कम भएको हो यस विषयमा चाहिँ?
2: जसरी हामीले बाल रोग विशेषज्ञ भन्छौँ होइन, अब महिलाको लागि महिला रोग विशेषज्ञ हुनुहुन्छ, त्यस्तै गरेर ज्येष्ठ नागरिकको लागि चाहिँ ज्येष्ठ रोग विशेषज्ञ हुनुहुन्छ, त्यसलाई हामी अब मेडिकल भाषामा जेराटिसियन भन्छौँ होइन। अहिले नेपालको कन्टेक्समा हेऱ्यौँ भने चाहिँ तथ्याङ्कले के भन्छ भन्दाखेरि, एकजना उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्नुहुन्छ, दुईजना वीर अस्पतालमा काम गर्नुहुन्छ, एकजना नेपाल जेराटिक सेन्टरमा हुनुहुन्छ, एकजना हेमा अस्पतालमा हुनुहुन्छ। भन्नु खोजेको अहिलेसम्म 5 जेराटिसियन मात्रै यत्रो 30 लाख ज्येष्ठ नागरिक नागरिक हुनुहुन्छ होइन, अहिलेको नेपालमा 10.2% हो, जुन चाहिँ 3 करोड हारहारी जनसङ्ख्या मान्यो भने चाहिँ 30 लाख चाहिँ ज्येष्ठ नागरिक हारहारी हुनुहुन्छ, त्यसमा मोटामोटी हुन्छ। त्यसमा एकदमै बालरोग विशेषज्ञ भने जस्तै ज्येष्ठ नागरिक रोग विशेषज्ञ भनेको जम्मा 5 जनाले चाहिँ अहिले प्र्याक्टिस गरिराख्नु भएको छ। तर अब एउटा अलिकति आशा लाग्दो विषय भनेको के हो भन्दाखेरि, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा चाहिँ 5 जना चाहिँ फेलोसिप गर्दै हुनुहुन्छ, कालान्तर रूपमा चाहिँ यो संख्या चाहिँ बढ्दै जानेछ। तर ज्येष्ठ नागरिकमा के हुन्छ भन्दाखेरि, जेराटिसियन मात्रै भएर हुँदैन, त्यहाँ चाहिँ जेराटिक फार्मासिस्ट चाहियो, किनकि त्यो उमेर समूहमा कसरी कुन कुन औषधि प्रयोग गर्न मिल्छ, कुन कुन औषधि प्रयोग गर्न मिल्दैन, अनि कसरी डोजेस गर्ने, कुन समस्या औषधि समस्या आउन सक्छ, त्यो औषधिलाई हटाउनु पर्यो भने चाहिँ कसरी हटाउँदै जाने भन्नको लागि फेरि सँगसँगै जेराटिक फार्मासिस्ट पनि चाहियो। हामी चाहिँ ठिकै बिरामीलाई यो खानु यो नखानु भनेर हामी सिधै अब नेपालको कानुनी रूपमा चाहिँ अहिले भन्न मिल्दैन हामीले चाहिँ, तर हाम्रो काम के हो भन्दाखेरि चाहिँ एउटा तथ्यमा आधारित भएर चाहिँ
0: त्यही विषय
2: पढेको हुनाले चाहिँ यो औषधि चाहिँ अमेरिकन जेराटिक सोसाइटीको एउटा कुनै क्राइटेरिया मापदण्डले अथवा युरोपको मापदण्डले अथवा बिरामीको अहिलेको अवस्था हेर्दाखेरि चाहिँ यो औषधि उपयुक्त छैन भनेर हामी तथ्यमा आधारित भएर एउटा रिपोर्ट तयार गर्छौँ। मानौ बिरामीले चाहिँ पहिला एउटा औषधि खाइराख्नु भएको थियो जुन चाहिँ मृगौलाबाट बाहिर निस्किन्छ, तर आजको मितिमा उहाँको मृगौला जाँच गर्दाखेरि चाहिँ उहाँको मृगौला चाहिँ पहिलाभन्दा काम गर्ने क्षमतामा कमी आयो, भनेपछि पहिलाको डोज त उहाँलाई त अब धेरै भयो। त्यही भएर हामी के गर्छौँ भन्दा नि उहाँको मृगौलाको क्षमता पहिलाको भन्दा कम भएको छ कि चाहिँ यो अल्टरनेटिभ मेडिसिन भन्नाले यसमा सुरक्षित छ त्यो प्रयोग गर्नुपर्छ, होइन यही औषधि नै उहाँको लागि उपयुक्त हो भने चाहिँ यसको मात्रा घटाउनुपर्छ, अथवा खाने 3 चोटि खानु भन्थ्यो भने अब 2 चोटि मात्रै खाँदा पनि पुग्छ भनेर चाहिँ हामी के गर्छौँ भन्दा एउटा सिफारिस गर्छौँ। अब त्यो सिफारिस गरिसकेपछि जेराटिसियनले त हामीले तथ्यमा आधारित भएर बनाएको हुन्छौँ, बिरामीको अवस्था हेरेर भनेको हुन्छौँ, तर कहिले कहिले यस के हुन्छ भन्दाखेरि हामीले सबै कुरा बुझ्दाखेरि पनि उहाँको अवस्थालाई चाहिँ कुनै मेडिसिन उपयुक्त हुन सक्छ, तर हामीले जब हामी रिपोर्ट प्रस्तुत गर्छौँ उहाँले चाहिँ अब हटाउने र नहटाउने चाहिँ कानुनी रूपमा अथवा डिसिजन लिने चाहिँ उहाँले
0: उहाँको जेरियाटिसियनले ज्येष्ठ नागरिकहरूलाई उपचार गरिरहनु भएको छ, ज्येष्ठ नागरिकको स्वास्थ्यलाई राम्रो बनाउनुपर्छ भन्ने पनि सबैको चाहना छ। अघि यहाँले भनिहाल्नुभयो झन्डै 10.21% ज्येष्ठ नागरिकको सङ्ख्या करिब 30 लाख जति हुनुहुन्छ। अब एउटा ज्येष्ठ नागरिक उपचार गर्नका लागि हस्पिटल गयो भने उसलाई त्यो डाक्टरले उपचार गर्न सुरु चाहिँ कहाँबाट गर्नुपर्छ, कसरी गर्नुपर्छ,
2: उहाँका स्वास्थ्य समस्या के हुनु भन्ने कुरा त भन्नाले त्यहाँबाट हेर्नु पर्यो, उहाँ के कारणले गर्दाखेरि चाहिँ पुग्नुभयो होइन। अहिले नेपालमा चाहिँ हामी अब अहिले जहाँ म प्र्याक्टिस गर्छु नेपाल जेराटिक सेन्टर, त्यहाँ चाहिँ हामीले प्र्याक्टिस गराएको छौँ भन्नाले यो चाहिँ के हो भन्दाखेरि कम्प्रिहेन्सिभ जेराटिक एसेसमेन्ट गर्नुपर्छ। भन्न खोजेको चाहिँ उहाँको के समस्या लिएर गएको भन्दा जस्तै उहाँलाई सुगर हुनसक्छ, तर उहाँ सुगर मात्रै हेरियो भने त उहाँलाई अर्को मानसिक समस्या पनि हुनसक्छ, अथवा उहाँको पारिवारिक समस्या हुनसक्छ, अथवा उहाँको चाहिँ लड्ने सम्भावना बढी हुनसक्छ। त्यो समस्या भएको हुनाले चाहिँ अहिले सम्भव आजको मितिमा छैन, तर यो गर्नुपर्ने के हो भन्दाखेरि चाहिँ एकजना ज्येष्ठ नागरिक यदि अस्पताल जानुभयो भने उहाँको के समस्याहरू छन् भनेर पहिला उचित हेर्नुपर्छ। त्यसमा चाहिँ म फार्मासिस्टले हेर्ने भनेको चाहिँ औषधि सम्बन्धी समस्या हो। त्यसमा पनि ज्येष्ठ नागरिकमा जाँदाखेरि पनि ज्येष्ठ नागरिक डक्टर अथवा अरू जुन सामान्य डक्टर हुनुहुन्छ अरू रोगको पाटोमा चाहिँ उहाँहरू मभन्दा बढी जानकार हुनुहुन्छ, तर औषधिको पाटोमा के गर्नु पर्यो भन्दाखेरि आफूले के लेख्नु पर्ने औषधि मात्र नभइकन उहाँले घरमा कुनै आयुर्वेदिक औषधि खानुहुन्छ कि, अथवा छोराछोरीले उहाँलाई माछाको तेल भिटामिन अथवा कुनै सप्लिमेन्ट पठाउनु भएको छ कि, अथवा उहाँले आफैले कुनै समस्या भयो घुँडा दुख्यो अथवा कुनै दुखाइ कम गर्ने औषधि अथवा त्यस्तो औषधि खाइराख्नु भएको छ कि भनेर उहाँले खाएको औषधिको चाहिँ एउटा दस्तावेज भनौँ होइन, डिटेल बुझ्नुपर्छ। बुझेर मात्रै अब त्यो बुझिसकेपछि मात्रै उहाँले डिसाइड गर्न सक्नुहुन्छ कि मैले अर्को औषधि लेख्दाखेरि त्योसँग डुप्लिकेसन मलाई उस्तै काम गर्ने औषधि हुन्छ कि हुँदैन, अथवा मैले दिएको औषधिले त्यो औषधिसँग इन्टरेक्सन भएर त्यसलाई त्यो औषधिले कामै नगर्ने अथवा ठुलो असर गर्ने हुन्छ कि भन्ने कुराहरू निचोड गरेर मात्रै चाहिँ र उसलाई चाहिँ सकेसम्म अब समयको पाबन्दी हुन्छ भने पनि त्यो काम गर्ने अवस्थामा छैनौँ होइन। अरूलाई भन्दा चाहिँ ज्येष्ठ नागरिकलाई चाहिँ औषधि राम्रोसँग बुझाएर अथवा नखानुपर्ने औषधि पूर्ण रूपमा हटाइदिएर चाहिँ अर्को पोगोमा पोगो पारियो भने चाहिँ औषधिबाट हुने हार्म र उहाँका मधुमेहको लागि मात्रै जानु भएको रहेछ भने पनि कम्प्रिहेन्सिभ जेराटिक एसेसमेन्ट गरियो भने उहाँका अरू समस्या पनि पहिला पहिचान हुने भएको हुनाले चाहिँ यसले चाहिँ स्वास्थ्य बुढोलीलाई चाहिँ प्रवर्धन गर्न सहयोग हुन्छ जस्तो लाग्छ।
0: अर्को कुरो नि डाक्टर साहब, अब यो व्यवहारमा आइ पनि रहेको छ, अब कसैलाई ज्वरो आयो भने सिटामोल खाइन्छ, त्यो खाइन्छ भने कतिले निको भन्ने औषधि पनि खान्छन्। आखिर ती दुईटा औषधिको कम्पोजिसन त एउटै हुँदैन नि, त्यो एउटै नभएको कारणले गर्दाखेरि त्यो सिटामोलले गर्ने काम निकोले नगर्ने, निकोले गर्ने काम प्यारासिटामोलले नगर्ने भन्ने पनि हुन्छ त्यो कम्पोजिसनको कारणले।
2: अब यसमा तपाईँले भनेको कुरामा चाहिँ औषधिको चाहिँ ब्रान्ड नाम हो भन्नाले रोल ड्रगले निकाल्दाखेरि उसले सिटामोल भनेर ब्रान्डिङ गर्यो, नेसनलले निकाल्दाखेरि चाहिँ उसले निको भनेर ब्रान्डिङ गर्यो, होइन
0: नाम फरक
2: भयो,
0: कम्पोजिसन
2: तर भित्र हुने औषधि चाहिँ एउटै हो, त्यसमा फरक छैन, होइन। तर कहिले कहिले के हुन सक्छ भन्दाखेरि चाहिँ औषधि बनाउँदाखेरि चाहिँ हामीले फरक फरक मापदण्डहरू प्रयोग गर्छौँ, फरक फरक मापदण्ड प्रयोग गर्दाखेरि चाहिँ त्यसको क्वालिटीमा पनि केही न केही रूपमा चाहिँ फरक पर्छ। त्यसले गर्दाखेरि एउटा खाँदाखेरि अलिकति राम्रो ज्वरो घटाउने, अर्को नघटाउने हुन सक्छ तर नहुन पनि सक्छ। त्यो कुरा भनेको चाहिँ हामीले त्यो औषधिको भन्नाले बनाउँदाखेरि जुन कच्चा पदार्थ प्रयोग गर्छौँ अथवा औषधि बनाउँदाखेरि जुन प्रक्रियाहरू हामी भन्नाले मान्छे इन्भल्भ हुन्छौँ कि अथवा अटोमेटिक सबै कुराहरू मेसिनले बनाउँछ त्यसले गर्दाखेरि र कुन मापदण्ड प्रयोग गर्छौँ भन्नाले हामी इन्डियन फार्माकोपिया युज गर्छौँ कि अथवा ब्रिटिसको चाहिँ ब्रिटिस फार्माकोपिया युज गर्छौँ कि अथवा युएसएको चाहिँ मापदण्ड युएस फार्माकोपिया युज गर्छौँ भन्नेले कहीँ न कतै चाहिँ क्वालिटीमा चाहिँ प्रभाव पार्न सक्छ। त्यही भएर नै औषधिमा चाहिँ यो कुन मापदण्ड बने अनुसार बनाएको भनेर त्यहाँ स्पष्ट रूपमा लेखेको हुन्छ।
0: कतिपय अवस्थामा यस्तो देखिन्छ, जस्तो मुटुको बिरामी भएको मान्छेलाई तपाईँ यो औषधि खानुहोस् है भनेर उसलाई एक महिनाको त्यो औषधि लेखिन्छ, कुनै नामको औषधि। त्यसपछि गयो भने डक्टरले त्यसपछि तपाईँलाई उस्तै छ भने त्यसपछि यो खानुहोस् न त भनेर औषधि चेन्ज गरिदिनुहुन्छ। उसको उमेर एज त्यही छ, सेम छ, एक वर्ष नै तलमाथि पर्यो। त्यसपछि अर्को पटक गयो भने यो खानुहोस् न त भन्नुहुन्छ उहाँले, उसको उमेर दुई वर्ष थपियो। यसको कारण चाहिँ के हो, त्यो औषधिले काम नगरेर हो कि डक्टरले त्यो औषधिको कम्पोजिसन फरक भएको कारणले गर्दा बाहिरले काम गर्छ कि भनेर चेन्ज गरिदिएको हो, कि उसको उमेर तलमाथि भएको कारणले गर्दा अथवा बढ्दै गएको कारणले औषधि चेन्ज गरिदिएको हो, के गरेको चाहिँ?
2: अब यसमा चाहिँ दुई तिनवटा कुराहरू हुन्छ, होइन। एउटा भनेको चाहिँ जस्तै उहाँले कुनै औषधि खाइराख्नु भएको छ, त्यो खाइराख्दाखेरि त्यो औषधिले चाहिँ नकारात्मक असर देखायो अथवा मृगौलामा असर गर्यो अथवा उहाँको चाहिँ खुट्टा सुनियो अथवा कुनै असर देखायो भने त्यो बेलामा औषधि चेन्ज हुने भयो, एउटा चाहिँ। अर्को भनेको हामीले जुन औषधि खाइरहेको थियौँ त्यो औषधिको मात्रा चाहिँ, औषधि त ठिक छ तर मात्रा कम भयो, कम भएपछि फेरि हामीले मात्रा बढाउनको लागि चाहिँ पहिला 2.5 mg खाइराख्नु भएको थियो भने अब 5 mg खाँदा त हामीलाई लाग्दा हेर्दाखेरि त परिवर्तन भयो जस्तो लाग्छ, किनकि त्यसको खोल अथवा औषधिको त्यो रङ सबै परिवर्तन हुन्छ। त्यसलाई फेरि अर्को तरिकाले हेऱ्यो भने औषधि बढी पनि हुनसक्छ नि, 10 mg खाइरहेको मान्छेलाई अब पहिला त 10 mg ठिक थियो भन्नाले उक्त रक्तचाप थियो, 10 mg औषधि खाइराख्नु भएको थियो, उहाँले चाहिँ आफ्नो जीवनशैलीमा एकदमै सुधार ल्याउनु भयो, योगा गर्ने, व्यायाम गर्ने, तनाव मुक्त हुने, नुन कम खाने, होइन। त्यो भएपछि उहाँको भन्नाले अब उक्त रक्तचाप चाहिँ बिस्तारै कम हुँदै आयो,
0: व्यवस्थित गर्दै
2: जानुभयो भनेपछि त अब जीवनशैली पहिला व्यवस्थित थिएन, 10 mg चाहिएको थियो, अब जीवनशैली व्यवस्थित हुँदाखेरि त 10 mg त बढी हुनसक्छ, त्यो बेलामा फेरि के हुन्छ 5 mg हुनसक्छ। जस्तै हामी यो बोसो घटाउने अथवा कोलेस्ट्रोल घटाउने औषधि खान्छौँ, त्यसमा पनि उहाँले पहिला घिउ नहालिकन भातै नखाने, होइन, गाउँको मान्छे म त एक चम्चा घिउ नभए त भातै खान्न भन्ने ज्येष्ठ नागरिक पनि अहिले पनि हुनुहुन्छ। भनेपछि उहाँले अब चाहिँ होइन मेरो शरीरलाई फाप्दो रहेछ, ग्यास्ट्रिक पनि बनायो, अब घिउ खान्न भन्दाखेरि त पहिला 20 mg खाइराख्नु भएको थियो भने अब उहाँले 10 mg प्रयोग गर्नुपर्ने हुनसक्छ अथवा 5 mg प्रयोग गर्नुपर्ने हुनुपर्ने सक्छ अथवा उहाँको बोसोको पूर्ण रूपमा आयो भने बन्द गर्नुपर्ने हुनसक्छ। त्यही भएर के बुझ्नु पर्यो भन्दाखेरि कुनै ज्येष्ठ नागरिकले आज डक्टरलाई अथवा चिकित्सकलाई देखाएर एउटा औषधि खाइराख्नु भएको छ भने त्यसलाई 5-6 वर्ष नियमित रूपमा खानु हुँदैन। किन भन्दाखेरि अहिले पनि म काठमाडौँ महानगरपालिकाको यो 70 वर्ष भन्दा माथिको घर दैलोमा उसमा चाहिँ म चाहिँ त्यो टिममा बसेर काम गर्दाखेरि के देखिएको छ भन्दाखेरि जो ज्येष्ठ नागरिक चाहिँ शहरी स्वास्थ्य केन्द्रमा आउन सक्नुहुन्न उहाँहरूमा चाहिँ 100 जनाको प्रेसरको औषधि खाइराख्नु भएको छ भने लगभग आधामा चाहिँ प्रेसर भन्नाले उक्त रक्तचाप
0: उच्च रक्तचाप
2: भन्नाले छ भन्नाले त्यो जति हुनुपर्ने त्यो लेभलमा छैन। यो किन भयो त भन्दाखेरि त त्यो डोज बढाउनु पर्ने थियो होला अथवा त्यो औषधिको सट्टामा अर्को औषधि प्रयोग गर्नुपर्ने थियो होला। त्यही भएर ज्येष्ठ नागरिकले अथवा अरूले पनि के बुझ्नु पर्यो भन्दाखेरि चिकित्सकले बोलाएको समयमा अथवा 6 महिनामा त एकचोटि चेक गराउनु पर्यो, मेरो औषधि घटियो छ कि बढिसक्यो त, सुगर पहिलाको भन्दा बढ्यो कि उक्त रक्तचाप बढ्यो कि अथवा मृगौलामा चाहिँ जुन केटिनिन भन्छौँ हामी त्यो भन्दा घट्यो कि बढ्यो कि भनेर त्यो अनुसार चाहिँ औषधिको मात्रा मिलाउनु पर्ने हुन्छ।
0: मतलब चिकित्सकसँग बारम्बार भेटिरहनु पर्यो।
2: हजुर,
0: अब यसको अर्थ ज्येष्ठ नागरिकले औषधि सेवन गर्ने सन्दर्भमा के विचार पुर्याउनु पर्ने हो, परिवारका सदस्यहरूले के विचार पुर्याउनु पर्छ, र त्यसरी औषधि दिने पसलले भनौँ अथवा जहाँ औषधि किन्नुहुन्छ उहाँहरूले के कस्तो कुरामा विचार पुर्याउनु पर्छ?
2: यसमा चाहिँ म सबैलाई मिल्ने गरेर एउटै कुरा मात्र भन्छु होइन, के हुन्छ भन्दाखेरि चाहिँ अब विश्वका जुन चाहिँ हामी ज्येष्ठ नागरिकमा काम गर्ने संस्थाहरू छन् होइन, अमेरिकामा अमेरिकन जेराइटिक सोसाइटी छ होइन, अस्ट्रेलियामा छुट्टै संस्था छ, युरोपमा चाहिँ छुट्टै संस्था छ होइन, त्यो संस्थाहरूले चाहिँ ज्येष्ठ नागरिकमा चाहिँ यो औषधि चाहिँ दिनै हुँदैन भनेर भनेको छ। अर्को भनेको चाहिँ यो औषधि चाहिँ यति डोज भन्दा बढी दिनु हुँदैन पनि भनेको छ, केही औषधिहरूलाई चाहिँ पूर्ण रूपमा बन्द गर्नुपर्छ भनेको छ। अब केही औषधिहरूलाई चाहिँ यति डोज भन्दा दिन मिल्छ, योभन्दा बढी दिन मिल्दैन भनेको छ। र अर्को भनेको चाहिँ केही औषधिहरूलाई चाहिँ 14 दिन दिन मिल्छ, 14 दिन भन्दा बढी ड्युरेसनको आधारमा, डोजको आधारमा र औषधिको आधारमा चाहिँ ज्येष्ठ नागरिकहरूमा त्यो औषधि उपयुक्त हुन्छ कि हुँदैन भनेर छुट्याएको छ। म कमन इक्जाम्पल भन्छु, एकदम सामान्य भन्नाले चलन चल्तीमा आएको चाहिँ हामी सबै ज्येष्ठ नागरिकहरूले चाहिँ मेरो पेट सुमसुमती हुन्छ, खाना पच्दैन, ग्यास्ट्रिक भएको छ, अथवा मैले औषधि खाएको छु, यो औषधिले नै ग्यास्ट्रिक बनाउँछ भनेर ग्यास्ट्रिक कम गराउने चाहिँ हामी पेन्टोप्राजोल, रियाबिप्राजोल अथवा ओमप्राजोल भन्ने औषधि सबैले खाइरहेको छौँ। तथ्यमा आधारित भएको उसलाई हेऱ्यो भने चाहिँ त्यस्तो औषधिहरू आवश्यकता पर्यो भने मात्रै, तपाईँले खानै पर्ने छ भने मात्रै 2 हप्ता मात्रै खानु उपयुक्त हो। यदि हामीले त्यो लामो समयसम्म त्यस्तो ग्यास्ट्रिकको औषधि हेर्दा त सामान्य छ, तर त्यो औषधि खायो भने त्यसले कालान्तर रूपमा चाहिँ ज्येष्ठ नागरिकहरूमा चाहिँ जुन हड्डीको जुन कडापन हो त्यसलाई चाहिँ मैले बुझ्ने भाषामा भने त्यो मिनरल डेन्सिटी भन्छ होइन, त्यसलाई घटाउँछ, घटाएर त्यो हड्डी भाँचिने सम्भावना बढ्यो। हेर्दाखेरि त सामान्य छ भन्नाले त्यो ग्यास्ट्रिक औषधि हो, त्यो मात्रै नभइकन हाम्रो पेटमा जुन एसिड हुन्छ त्यो एसिडको मात्रालाई त उसले भन्नाले घटाएको घटाइ छ कालान्तर रूपमा, त्यो घटेको हुनाले चाहिँ हामीलाई ठुलो आन्द्रामा रोग लाग्ने सम्भावना अथवा त्यो हाम्रो खाएको खानाबाट चाहिँ त्यो शोषिनको लागि पनि एसिड चाहिने हुन्छ। जस्तै फर इक्जाम्पल भाइटामिन B12 शोषिनको लागि पनि तपाईँलाई एसिड चाहिन्छ, तर त्यो कम भयो भने त्यो एसिडले गर्दाखेरि तपाईँको भाइटामिन B12 पनि कमी भयो, त्यस्तै अरू तत्त्वहरू पनि शोषिन कम गर्छ। मैले एकदम सामान्य इक्जाम्पल भनेको हो नि। यस्तो कुराहरू के बुझ्नु पर्यो भन्दाखेरि ज्येष्ठ नागरिकहरूको शोषण प्रक्रियामा नि परिवर्तन भएको हुन्छ, उहाँको मृगौला भन्नाले जति बेला बाहिर फाल्न सक्थ्यो त्यति रूपमा फाल्न सक्दैन, अनि कलेजोले पनि जुन रूपमा पचाउन सक्थ्यो त्यो रूपमा सक्दैन,
0: मृगौला भने छान्ने प्रक्रिया,
2: छान्ने प्रक्रिया भन्नाले कलेजोले पचायो भने पनि त्यो निस्किनको लागि त पिसाबै चाहिन्छ, केही मात्रै दिशाबाट निस्किन्छ अथवा केही एकदम कम मात्रै पसिनाबाट निस्किन्छ, तर एकदम धेरै केबाट निस्किन्छ, पिसाबाटै निस्किन्छ, त्यो पचे पनि पिसाबाटै निस्किने हो अथवा नपचिकन औषधिकै रूपमा पनि पिसाबाटै निस्किने हो। भनेपछि मृगौला ज्येष्ठ नागरिकको त स्वस्थ जस्तो त त्यति काम गर्ने क्षमताको त हुँदैन। भनेपछि अर्को के हुन्छ भन्दाखेरि चाहिँ कलेजोको काममा क्षमतामा कम आएको हुनाले कलेजोबाट एउटा तत्त्व भन्छ, जुन तत्त्वले चाहिँ काम गर्ने र नगर्ने औषधिको मात्रालाई चाहिँ निर्धारण गर्छ अथवा हामीले भन्नुपर्दा चाहिँ भन्नाले हामी खान्छौँ, खाइसकेपछि रगत नपुग्छ, रगत नपुगेपछि उसले केही लिन्छ, आफूथिम लिन्छ, एल्बुमिन भन्ने प्रोटिन हो होइन, त्यसले आफूथिम लिन्छ अनि केहीले काम गर्छ, त्यो काम गर्ने सकिएपछि फेरि छोडिदिन्छ। तर अब कलेजो खराब भएपछि त्यसको मात्रा त कम हुन्छ, भनेपछि काम गर्ने औषधिको मात्रा के हुने भयो, अब बढी हुने भयो, भनेपछि पहिला अलिअलि झुम्मो बनाउँथ्यो भने अब मजाले झुम्मो बनाउने भयो हो। त्यो कारणले गर्दाखेरि अब के बुझ्नु पर्यो भन्दाखेरि औषधि विज्ञ अथवा जो औषधि व्यवसायी हुनुहुन्छ अथवा ज्येष्ठ नागरिक जो स्वयं आफै हुनुहुन्छ र उहाँको परिवारले चाहिँ वयस्क उमेरमा प्रयोग भएका औषधि अथवा त्यो उमेर समूहमा उपयुक्त भएका औषधि चाहिँ त्यो उमेर समूहमा चाहिँ उपयुक्त हुँदैनन्, र हामीलाई बाहिरबाट हेरेर पनि थाहा हुँदैन कि उहाँको मृगौला खराब छ कि अथवा कलेजो खराब छ कि अथवा चाहिँ उहाँको श्वसन प्रक्रियामा केही ह्रास छ कि अथवा भन्नाले त्यो जुन पानीमा घुल्नेर नघुल्ने बिचमा गर्दाखेरि चाहिँ उहाँको भन्नाले मोटोपना अथवा पातलोपनाले गर्दाखेरि चाहिँ त्यसले पनि औषधि भन्नाले कुन रूपमा काम गर्छ भन्ने चाहिँ निर्धारण गर्ने भएको हुनाले चाहिँ औषधि जसले बेच्नुहुन्छ अथवा औषधि विज्ञ अथवा औषधि व्यवसायी उहाँले ज्येष्ठ नागरिकमा उहाँले खाएको औषधि नहेरिकन, उहाँले आयुर्वेदिक खानुभयो होला, उहाँले 2-3 रोगहरू व्यवस्थापन गर्नको लागि औषधि खाइराख्नु भएको छ, त्यही ज्येष्ठ नागरिक चाहिँ म एकदमै सामान्य इक्जाम्पल भन्छु, जस्तै उहाँले चाहिँ कोलेस्ट्रोल नियन्त्रण गर्नको लागि चाहिँ एटोभास्टाटिन भन्ने औषधि खाइराख्नु भएको छ, तर उहाँलाई छालामा चिलायो, चिलाएर उहाँ चाहिँ औषधि व्यवसायीकोमा अथवा औषधि विज्ञकोमा गएर चाहिँ मेरो छाला चिलायो भनेर उहाँले व्यापारिक प्रयोजनको लागि मात्रै भनेर अहिले हामी एकदमै कमनली भएको फुलको नाजोल अथवा आइटेको नाजोल दिनुभयो दादे हो भनेर दिनु, उहाँको अरू औषधि निर्धारण गरिदिनु भयो भने चाहिँ जब उहाँले इटोको नाजोल खान सुरु गर्नुहुन्छ उहाँले बोसोको मात्रा कम गर्न खाएको एटोभास्टाटिन चाहिँ त्यो इटोको नाजोलको कारणले गर्दाखेरि बाहिर निस्किन पाउँदैन। पाउँदैन, त्यो एकदमै कमनली हुने कुरा हो, पाउँदैन। नपाएपछि के हुन्छ भन्दाखेरि उहाँलाई एकदमै यो मासुको दुखाइ हुन्छ, त्यसलाई हामी माइपेनिया भन्छौँ होइन, भने हेर्दा सामान्य छ। उहाँले उहाँले कोलेस्ट्रोलको खानुभएको थियो, छाला सम्बन्धी समस्या भयो भन्नाले औषधि व्यवसायीले दिनुभयो, अथवा यो कुरा त के हुन्छ भन्दाखेरि उहाँको छोरीलाई अथवा श्रीमतीलाई चिलाएरै छ भन्दाखेरि उहाँले जचाएर कुनै औषधि ल्याउनु भएको छैन, ल भाइ यो खानु, मलाई नि यस्तै भएको थियो, तपाईँले सन्चो हुन्छ, अथवा नातिले हजुरबाले ल हजुरबा यो खानु तपाईँले नि सन्चो हुन्छ भनेर परिवारको सदस्यले पनि आफूले खाइराखेको औषधि अथवा छिमेकीको सिफारिसमा भएका औषधि
0: चलन त छ,
2: चलन छ भन्नाले म फलान ठाउँमा गएको थिएँ साईले यो खाँदाखेरि मलाई सन्चो भयो तँ पनि यही खा भनेर अन्त त्यही पत्ता लिएर चाहिँ ल मलाई पनि औषधि दिनु भनेर फार्मेसीमा किनेर खाने चलन पनि छ। हो त्यस्तो चलनले गर्दाखेरि त उहाँको लागि पो त उपयुक्त औषधि हो, तर तपाईँको त मृगलाई खराब हुन सक्छ अथवा कलेजो खराब हुन सक्छ अथवा तपाईँलाई त्यो औषधिले चाहिँ एलर्जी हुन सक्ने सम्मानै हुनुहुन्छ,
0: उमेर समूह पनि फरक फरक हुन सक्छ,
2: उमेर फरक पनि हुन सक्छ भन्नाले बहिनी पो 50 वर्ष हुन सक्नुहुन्छ, तपाईँको उमेर त 65 अथवा 70 हुन सक्छ, भनेपछि 50 वर्षमा उपयुक्त भएको औषधि 70 वर्षमा उपयुक्त हुँदैन, किनकि उहाँको शरीरको बनावट भित्री बनावट र तपाईँको शरीरको भित्री बनावट अथवा हाम्रो शरीरले काम गर्ने क्षमतामा चाहिँ भिन्नता छ। उहाँले 500 खाएको तपाईँलाई 250 मात्रै पुग्न सक्छ, अथवा उहाँ पातलो हुनुहुन्थ्यो 250 थियो तर तपाईँलाई 500 चाहिन सक्छ। त्यो भएर चाहिँ त्यो सबै कुराहरू चाहिँ परिवारले ज्येष्ठ नागरिक स्वयंले चाहिँ कुनै पनि रूपमा अथवा यहाँ अझै एकदम कमन भनेको चाहिँ आमालाई भोक लागेन भनेर फार्मेसीमा जाने, आमालाई भोक लागिरहेको छैन के दिने होला भन्दा एपेट दिने, एकदम तपाईँ अहिले जानुभयो भने एपेट पाइहाल्नुहुन्छ। हो त्यो एपेट भनेको त यस्तो औषधि हो जसले चाहिँ ज्येष्ठ नागरिकहरूमा चाहिँ एकदमै लड्ने जोखिमलाई उच्च बनाउँछ। अझ उहाँले यदि प्रेसर कन्ट्रोल गर्ने औषधि जसले रक्त नली ठुलो बनाउँछ त्यसलाई हामीले मेडिकल भाषामा भ्यासो डाइलेटर भन्छौँ, यसमा एकदमै कमन मेडिसिन भनेको चाहिँ एम्लोडिपिन, एकदमै धेरै ज्येष्ठ नागरिकहरूले खाने प्रेसर कन्ट्रोल गर्न, अर्को भनेको लोसार्टर पोटासियम। त्यो औषधि खाएको बेलामा त के हुन्छ भन्दाखेरि सुतेर जब जुर्को उठ्नुहुन्छ नि रक्त नली ठुलो भएको हुनाले रगत जति सबै शरीरको तल भागमा जान्छ भने टाउकोमा त रगत कम भयो, त्यसै पनि उहाँलाई रिगाँटा लाग्छ, त्यही माथि उहाँले त्यो झुम्मो पार्ने औषधि जसले रिगाँटा लाउँछ त्यो खानु हुन्छ भने, अनि हामी कहिले कहिले सुन्ने गर्छौँ नि आमा चाहिँ पिसाब फेर्न जानुभयो अरे बाथरुममै लड्नु भएछ, अब यो कारण पनि हुनसक्छ। हो त्यही भएर चाहिँ हामीले ज्येष्ठ नागरिकहरूमा कुनै पनि औषधि परिवारले अथवा औषधि व्यवसायी अथवा औषधि विज्ञले अथवा इभन चिकित्सकले पनि त्यो उमेर समूहमा त्यो औषधि उपयुक्त हो कि होइन नियोकल नगरिकन अथवा त्यसमा चाहिँ तपाईँ ढुक्क नभइकन चाहिँ औषधि दिनु भनेको चाहिँ ज्येष्ठ नागरिकको स्वास्थ्य बुढोलीमा चाहिँ त्यसले ठुलो प्रभाव पार्छ र त्यसबाट फाइदा भन्दा धेरै हानि हुन सक्छ, मान्छेको ज्यानै पनि जान सक्छ। हो त्यो भएर चाहिँ हामी अरू उमेर समूहमा जस्तो ज्येष्ठ नागरिक भनेको चाहिँ बालक भन्दा पनि अझ जटिल भनलेबल ग्रुप हो, बालक भन्दा पनि उहाँको त किन बालकको त विधि विकास क्रममा भएको हुन्छ, उसको मृगलाई ठिक हुन्छ, तर ज्येष्ठ नागरिकको त मृगलाई बिग्रिसकेको बिग्रिने घट्दो क्रममा हुन्छ, उहाँको जति उमेर बढ्दै जान्छ त्यति नै शरीरको भित्रको त्यो अङ्ग प्रत्यङ्गले काम गर्ने क्षमतामा ह्रास आउँछ भने औषधिको प्रभाव चाहिँ बढ्दै जान्छ। त्यही भएर नै बुढोलीमा चाहिँ हामी के भन्छौँ भन्दाखेरि सानो सबभन्दा सानो मात्राबाट सुरु गर्ने, उपयुक्त मात्रा कति हो चाहिँ त्यसमा गएर रोक्ने र नियमित रूपमा चाहिँ त्यो मात्रा ठिक छ कि छैन भनेर फेरि कन्टिन्युसली चाहिँ के गर्नु पर्यो, नियमित रूपमा चाहिँ त्यसलाई मोनिटरिङ पनि गर्नुपर्छ।
1: अहिले सुन्नुभयो जेरियाट्रिक फार्मासिस्ट डाक्टर रमेश शर्मा पौडेलसँग गरिएको कुराकानी। उहाँ यसै विषयसँग सम्बन्धित मेडिकेसन सेफ्टी नेटवर्क र क्यानाडाको इन्टरनेसनल सोसाइटी टु इम्प्रुभ द मेडिकेसन युज भन्ने संस्थामा पनि आबद्ध हुनुहुन्छ।
0: सही तरिकाले औषधिको सेवन नहुँदा बुढ्यौली अवस्थामा पुग्नुभएका ज्येष्ठ नागरिकहरूलाई फाइदा भन्दा पनि बेफाइदा नै बढी हुन पुग्छ। कतिपय औषधिहरू एकपटक किनेर खाएपछि बाँकी रहेको औषधि साँचेर राख्ने चलन रहेको छ र पछि दुखेमा फेरि त्यही औषधि खाने गर्नुहुन्छ उहाँहरू। यसो गर्दा औषधिको मिति सकिएको पनि हुन सक्छ र एउटा बिमारको लागि भनेर खाएको औषधि अर्कै पनि पर्न सक्छ। यस्तो अवस्थामा घर परिवारका सदस्यहरूले विशेष ध्यान दिनुपर्छ। औषधि खाने मान्छेले पनि औषधि खानुभन्दा अगाडि सोध्ने गर्नुपर्छ। यसो गरेमा औषधिले नकारात्मक असर गर्न पाउँदैन र सबैलाई फाइदा पुग्दछ। लौ त श्रोता, यसै कुराकानीका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिकसँगको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउनका लागि परिवारका अन्य सदस्यहरूले अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना वज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राईसँगै म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र हेलो प्रकृतिबाट रामचन्द्र काफ्लेको स्वर, त्रिविक्रम पाण्डेको रचना अनि सङ्गीत हो भूपेन्द्र रायमाझीको। यसपछि यहाँले ठिक 10 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवार बीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधि बीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो साँझ पवित्र धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्री शाहले हिजो साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्रीयता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल बीच 14 बुधे सहमति भएको छ। सहमतिसँगै अभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम हिजोदेखि नै अन्त्य गर्ने घोषणा गरेको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोली बीच भएको छलफलपछि 14 बुधे सहमतिमा हस्ताक्षर भएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले छिटो न्याय सम्पादनमा अदालतको मुख्य ध्यान रहेको बताउनु भएको छ। शर्माले छिटो न्याय दिन सके मात्रै जनताको आशा र भरोसा न्यायालयप्रति बढ्ने बताउँदै पुराना मुद्दा शून्यमा झार्नुपर्ने बताउनु भएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना तथा तोकिएको पोसाक र आचरण पालना गर्न निर्देशन दिएको छ। केन्द्रका अनुसार पछिल्लो समय काठमाडौँ, ललितपुर र भक्तपुरका 15 कार्यालयमा अनुगमन भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान मा सरकारको उच्च प्राथमिकता रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री रावलले विकासका अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकासँग आग्रह गर्नुभयो। सर्लाई स्थित 3 जिल्लाका सुरक्षा अधिकारी र भारतको सीतामढीका सुरक्षा अधिकारी बीचको बैठक हिजो महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ। सर्लाही महोत्तरी र रौतहट तथा मित्र राष्ट्र भारतको बिहार राज्य अन्तर्गत सीतामढी जिल्लाका सुरक्षा अधिकारी बीच बैठक सम्पन्न भएको हो। नेपाल भारत जिल्ला सीमा समन्वय समिति BDCCको उच्च स्तरीय बैठक नेपाल र भारतमा आलो पालो गरी बस्दै आइरहेको छ। चितवनको खैरहनी नगरपालिका 1 तरकारी चोक स्थित पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा हिजो मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको हिजो बताउनु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र हेस डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बाल बालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनु भएको छ। हिजो कैलालीको धनगढीमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अटिजम भएका बाल बालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने समेत बताउनु भएको छ। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गलाई अमेरिकी भूभागका रूपमा हेरेको बताउँदै आउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ci bunu juju wana chon du a manu maru me pinchu ya सरकारी हिसाब
1: तर उखनु छिटस काय मुसु आलो चाहिँ सतन छि जुसे त
0: हजुर आ बतिचा जुया चोंदु जि र बुजुर चाहिँ दया मुर्सी चाहिँ कयुया चोंदुगा
1: मुडे हो आछि बछु शेख चावले ओ शेख पुरा मलोनी काछि त
0: हजुर मलोनी आ ओ आराम या त मनु जमा जिबि नियम जको दुले समा समा जुया छ नि अर्जे शास्त्री को छ ह
1: हजुर
0: जिबि जमा जनशक्ति नियम जको दुडी हो का
1: अ ख
0: अर्जा चाहिँ नि बच्चा चिन्ता चाहिँ नि विकल्प म रुठे छन् निर्वाण ज्याउनका रासा छिपे रिपेल सुनि सुटिने मला छोड छोड जनरल छिपे भने माने आबेको विषयले हामी ठ्याउला खास छ डुबरी मुख मला अवश्य ख दुर्गालाल श्रेष्ठ क्षमा प्रगतिशील साहित्यकार ख वेक्ल थिति कथयागु जागरण राष्ट्रियता जागु अहिले थिति भाषण चाहिँ मे त चोइदिगु दु वेक यागु थो मे अहिले वेक यागु गुलिन चिना ख चिबा ख निसे कया गुलिन मे त दु थिति भाषण त फुक्कसित चाहिने सरकार संरक्षण याना तेमा अहिले थिति मिडिया निसिङका थिति थासेन इनाबीमा तर थन पाखेन्दा छ थौँ जे दुर्गालाल श्रेष्ठ यागु मे जी ह्याके मफु छ्यादासा जी थन पाखे बच्चा प्राविधिक समस्या जुल वो समस्या यहाँ ह्याके मफु ख अलि बच्चा चाहिने थन जी जी नापाचनासम्म प्राविधिक पासा जी झिगो भ्याम मथु मथु कारण यहाँ जिन्थो मे ह्याके मफुगु जिन्छित चाहिँ जानकारी बिहा छ्यादासा यदि चाहिँ भ्याटुमा प्राविधिक जु जुसा वेक्ल याख्ना हे थो मे निङ्गा दिउ ख तर प्राविधिक कारण यहाँ जिन कुत या तर निङ्के फैलामा फैला सुए ठुले दासे आधासा मे मा पासा त लस्कु स्याना सुना हजुर हेलो राजेन्द्र नकमी ज्यू
2: हजुर
0: अहिले जेना भविष्य हजुर बचाएको दैदी छ दुर्गालाल श्रेष्ठ या त छिसङ्कु कथा लुमङ्का दि
2: जनकवि वो साहित्यकार वेक दुर्गला श्रेष्ठ जो मधुबटी वेक यु डक्ले नापा नुक्ले टेया दुखै युल्या चाहिँ सर्ड सुमन व्यक्त यन्जुना ठ्याउ खस छि जनकवि वेक चाहिँ सम छि समाज चाहिँ उत्थान या लागि समाज चाहिँ घुल्न विकृति विसङ्गति अलि नेपाल भाषा सम्बन्धी थै फ्या छे छे लायामाला थमस्त मला दिया कुनै भविष्य गन्थे नि थोटाइ बहिनी वेक यो कोही चाहिँ नि विचारी चाहना डो त वेक ठाउँ मरेका छि भौतिक शरीर मर्सान वेक न यहाँनिरपट्टि योगदान थोची छि सना सना लुमकिममा एजा चाहिँ नि वेक त चाहिँ हानस कसुमन व्यक्त यहाँ वेक न चाहिँ नि यहाँनिर कुल न ज्ञात डो वेक न चाहिँ नि ठो आयु अवस्था रहेछ धेरै देशे जेचो राजनीतिक अस्थिरता थो देशे अस्थिरता सुजुल लगाएर छ घुल्न राजनीतिक झिस विचार त्यहाँ उनी ओठासे चाहिँ नि नेवा अझ न झि छक्या लान्छन् तिनी थोची चाहिँ नि आग्नेय रेडी नेपाल पाखेन जी न्यानो गठन भएको अन्डरबाट नेपाल भाषा चाहिँ नि जुन चाहिँ थो भाषै त्यहाँ चाहिँ भएको चाहिँ नि छौ इले चाहिँ नि तापक बिल गाएर होइन खोइएन थोची चाहिँ नि घुल्न चाहिँ नि शोषण विचार त चाहिँ नि महेट न झि विचारिन्छ न छ्याडा छ चाहिँ नि जनजाति आदिवासी जनजाति ढेउची छि सकल सियो न चाहिँ नि थन ठ्याबा डेमा थन समानता समावेशी भावना हेमा छ्याडा छ ऊ चिज आएन कनै उपटि चाहिँ राष्ट्रियता भावना दही थो नेपाली रे छुट गाएर छौ जाति जग मुख यो कोही जात जाति हो चाहिँ नि धर्म अनवया चाहिँ स्थानीय विचार त डो थो चिज आएन चाहिँ नि ठ्या ठासे छिस ह्याकेमा एजा वेकसँग चाहिँ नि मठ भर्चुको काव्य मुख थो चिज चाहिँ ठिका चाहिँ नि आफ्नो रेनी नेपालले न छिसन नेपाल भाषा एक घन्टा आइतबारको मुख अझ मेमेउ न चाहिँ छिसन ठ्याकायो त्यो अवस्था चाहिँ हेमा जो काएन झिउ भ्या दस चाहिँ झिउपट्टि राष्ट्रिय अस्तित्व दै झि नेपाली मिट्यायो त्यो विचार त ह्याक फे मुख ठ्याउ खस चाहिँ नि आयो अवस्था चाहिँ छिसन छुया चाहिँ या अवस्था चाहिँ ठाकु जो काएन एक अन्य आठ क्लास तकलाई नेपाल भाषा अनिवार्य रूपमा चाहिँ नि थन चाहिँ शिक्षित शिक्षा चाहिँ त्यही हो दुर्गा ढासा छिसन थो भाइ त चाहिँ ह्याक्यो कि म ह्याक्यो एज ए नेवाजी आजको मुख छि सख्यान नुग्लाइ त्यहाँ थो भाषा त चाहिँ माकेट नि
0: निनामी भाजु मेजु पिन छिन् निनाहे दिल राजेन्द्र नकमिया न इनाप अले अवश्य न ख भाषा मासा जाति माई जाति मासा दे माई उकी नेपाली गुलिन कथ यहाँको भाषा भाषी त दु वा आदिवासी जनजाति त दु इमि नापा दुगु लजका इपि नापा दुगु भाषा संस्कृति पहिचान इसका इमि नापा दुगु सम्पदा संस्कृति या त माका ते फतदा छ ध्याकुए खसा थुकिया त हलिनिङ्क मसिका जग बि फुर फत धासा न अवश्य न झिगु दे सेनलाई झिगु दे तस्वाई धासे आधा छ छपु मे देछ मे नापा छिता लसकुसे या नाहे चुने झासा धासे थुमे झिगु नि दिएँ

जो निरामे भाजु मेजु पी घा जुया जक खोईगु ख झिस्या गुली सतैगु ख अवश्य न घा जु गुली याना एथो घाया त लङ्के त थो ख खाया त छौक त माया मतिना या यता हे खोया चङ्गु ख स थोएका चङ्गु खले सदक निसे सदन्त कहाला चङ्गु ख थुकिया त चाहिँ सरकार ठिठी अभिभावक पिच अवश्य न मतिना याना घेफी फेमा थैकु मनन्तु नाचना अले थे इनाप्नादु देशे सुशासन निसेकया दे विकास निर्माण या पलाखे सकल जात जाति भाषा भाषी दलित मिसा अले भूगोल निसेकया सकल थासे उति ग्याङ्कय माया मतिना समानता समावेशी या सिद्धान्त या त सरकार नालाका फेमा थुक्या त वेहे कथ छौ कथन धाएको खसा बजेट विनियोजन निसेकया छुछु हाठ्या व पङ्ग उता झिङ्के त सकल निकाय न राज्य सकल निकाय प्रणाली न सक सिन झिगु दे दु झिमा सरकार दु धैगु कथ ज्याया फेमा धैगु जे चाहिँ मनन्तु नाचना अहिले निरामी भाजु मेजु पे चास दुर्गालाल श्रेष्ठ या त छिसन छु कथन लुमङ्का दि छु कथन बिचाएका दि थो निने कने यागु नितिन जिन थौ यागु ज्याजन याकागु ख खेताला झिगु देश यको यको कथ यागु यको हे घा लाकिगु बामलाक छौ कथन धागु खसा नुग के च्याइको पट्टि झाँका त जुया चङ्गु टु थना ह्याउँ मचा त नापा बलत्कार नाचना चङ्गु जुल उखिन चाहिँ झिगु देशे छौ ध्याएको खसा बर्खाले छौ ध्याएको खसा चल दुबान थिति कथयाँको हात्या बुलाना चङ्गु दु धासा थोए इले थिति कथयाँको बामलागु सोनिग दुनिहे बामना बामा मलागु झाँका त निने माबले यको हेर्नुको के चाहिएको छौ कथन त्यहाँको खसा गेया छुया धेगु लोफुए लुया मैगु झाँका त जुया चङ्गु चिसङ्खना चनाको जुल अहिले सडक झाँका न उलिए जुया चङ्गु दु निसे कया मनुतेगु थिति कथयाँको हाठिया जुया चङ्गु दु थोए इले ध्याएको खसा चिस निथ चेलाबुला जुइगु ग्यास निसे कया ग्यास ला थौँको नेपटिचा अपु त तर ठिकै जुया चङ्गु गुलिन नसा जोलै या त सिस फुस या त दासा उलि समायोजन या फया चङ्गु मधु उकि फु क सरकार निकाय अङ्ग प्रणाली तेस बान्लाक देयता दिसिलाके त नेपामी जनता त्यता निकिगु नीति सक्क सियागो हाथ्या जेङ्केगु तातुना कुबिया यजा फेमा दैगु मनन्तुना दुनिया नामी भाजु मेजुपी अले थौँ थौँ थो ज्याज थुले जग या छ थौँ यहाँको इको छैन धका प्राविधिक पासान जानकारी बिहा दिगु दु अले जिता थौँ उली जिगु उसान उली बामना नाचौँ दु उकिन जि फुचागो जि कुत याना ठाउँ थो ज्याजो न्याकाको जुल अवश्य नचित यसलाई जिदेखिको आशा भला साधु अहिले छुन जुया मयगु खसा जिन छुन कथ यहाँ गुस्याङ्कगु छुन कथ यहाँ गुथन दोपन्जुगु दुसा अवश्य नचित छि सम्पूर्णली फोन याना न जानकारी बिहा दि फु नापा नोपी गुलिन यासेलिया म पिँ दु वेक पिसन फोन याना दि त न जिन लसुकुस याना छुन निसेकया झिगु देशे थिति कथ यहाँगु भूगोल निसेकया थिति कथ यहाँगु लागा त दु अनपाखेन फोन याना दि त इनाप दु निसेकया थिति लागा व सरकारी आगु थिति निकाय दुने दुपिँ भाजु मेजु पिन्सन छुयासा जु गेयासा जी धैगु विशेषण छिसन सल्लाह सुझाउ बिहा दिफु धासेने नामी भाजु मेजु पिँ थौगुलिना पासपिस फोन याना दिल वेक पिनीगु नाकया चना वेक पिँ ख चन्द्रबहादुर साके ज्यू इतिनानी येल पाखे राजेन्द्र नकमी ज्यू लुई टिए पाखे रतनलाल श्रेष्ठ ज्यू खोप सूर्य विनायक पाखे ख धासाइमा डोल पाखे ख पूर्णबहादुर साक्य अलि मिसातिएको बोतीला उली वैयमको सानमाया श्रेष्ठ कागल फेदिने याना दिगु ख वैकलन याना मधि छक निक नुनु पिपास पिसा याना दि गुम्ले लक्ष्मी जिउन याना दि तर उसले फोन दासा वै मख उकि सक्क सियागु ज्याचो ख सक्क सियागु नीति ख उकि छास छिगु नीति जिम्सन न्यागु न्याथे जुसन वै चनागु जुल उकि थो ल्यासे ल्याम मचा निसे थका लिपि सक्क सियागु ए ज्याचो ख थोए ताका थोए लुमङ्का तथे दका मतिना याना छाया दिता इना प्यासे थौँ दासा दक्ले लिपाङ्गु मे चिता तु तुसे थौँ यागु थो ज्याजो पाखे प्राविधिक पासा उत्तम पाण्डे जुया त एकैको शुभ्या देशासे अहिले रेडियो नेपाल नेना दिपिन सकल भाजु मेजु पिन्ता एकैको शुभ्या देशासे फोन या त कुत याना दिपिँ अहिले फोन यासन फोन सपु मोजु पे पास पिन्ता न नुगो मस्या कुसे वैगु दिने फोन याना दि त इना पियासे थौँ यागु थो ज्याजो पाखे जिरुबी श्रेष्ठ न भाय नाचना शुभ्या जयमा भाया

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार मुस्ताङ पुग्नु भएको थियो। शुक्रबार अपराह्न उहाँले मुक्तिनाथको पूजा अर्चना गर्नुभयो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम बेनी मार्गबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभएको हो। ललितपुरको पुल्चोक स्थित मानवाधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आआफ्नो घर फर्किएका छन्। सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भएको वार्तामा 14 बुधी सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आआफ्नो क्षेत्रतर्फ पठाइएको हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच 3 बुधे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिकाका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच 14 बुधे सहमति भएको छ। सहमतिसँगै महाअभियानले गर्दै आएका धरना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम हिजोदेखि अन्त्य गर्ने निर्णय भएको छ। काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुलचोकमा धरनामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको छलफलपछि 14 बुधे सहमतिमा हस्ताक्षर भएको हो। रुकुम पश्चिमको सानो भेरी गाउँपालिका 8 एकान्त स्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौर जहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रोरू क्षेत्र गाउँपालिका 4 बलेटका सार्की 26 वर्षीया स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीया छोरी सान्दिका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। यता चितवनको खैरहनी नगरपालिका 1 तरकारी चौकस्थित पूर्व पश्चिम राजमार्गमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार 2 जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक 32 वर्षका पुरुष र पछाडि सवार 26 वर्षकी महिलाको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोही अनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भएको छ। धनगढी उपमहानगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले अव्यवस्थित बसोबासी भूमिहीन परिवारलाई लालपूर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताउनुभयो। मन्त्री राहुलले विकासका उच्च अन्य गतिविधि जस्तै भूमि सम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो। यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उहाँले 600 दिनभित्र लालपूर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत स्वार्थ र दोषारोपणबाट माथि उठेर पार्टी र देशको हितका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको छ। नेकपा एमाले जनसङ्गठन समन्वय संयन्त्रले हिजो भक्तपुरको नगरकोटमा आयोजना गरेको 2 दिने जनसङ्गठन समन्वय संयन्त्र कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टी कमजोर बनाउन खोज्ने तत्त्वहरूले यस्ता कुरालाई बुझ्नुपर्ने र पार्टीलाई बलियो बनाउन जनसङ्गठन एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। र इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीतिअनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिइने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने चेतावनी समेत दिनुभयो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालबाट दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम सिलसिला। कार्यक्रम सिलसिला सुनिसकेपछि करिब 12 बजेसम्म सुनाउनेछौँ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत। 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ भने 1:20 म्युजिकल आवर कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै परदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम सिलसिला।
1: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
1: सिलसिला
2: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
1: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न संचार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
2: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौ।
1: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो यो हो रेडियो पत्रिका सिलसिला।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
1: सिलसिला
2: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा रगत कसरी बन्छ र किन रातो हुन्छ त, यो बारेमा जानकारी दिँदैछौँ। जीवनदायी रगतद्वारा नै मानव शरीरको सम्पूर्ण कार्यहरूको सञ्चालन हुने गर्दछ, त्यसैले रगतलाई जीवनको नदी पनि भनिन्छ। रगतको आपूर्तिमा कमी हुन गएमा रक्त अल्पत्ता नामक रोगले समात्ने कार्य गर्दछ। हाम्रो रगत तरल तथा ठोस 2 भागमा बनेको हुन्छ। तरल भागलाई प्लाज्मा र ठोस रगतको भागमा रातो रक्त कणिकाहरू र श्वेत रक्त कणिकाहरू तथा प्लेटलेट्सहरू रहेका हुन्छन्। रगतमा 90% भन्दा बढी राता रक्त कणिकाहरू रहेका हुन्छन्। यी राता रक्त कणिकाहरूमा एक पदार्थ हुन्छ।

0: रड सेल र कर्न सेल। रड सेलमा एक प्रकारको रोडोप्सिन भन्ने पदार्थ पाइन्छ, यसले अध्ययारोमा देख्नका लागि सहयोग गर्दछ। यो पदार्थ निर्माण हुनका लागि भिटामिन ए को आवश्यकता पर्दछ। हामीले चर्को उज्यालोमा हेर्दा रडोप्सिन नष्ट हुन्छ र तुरन्त अध्ययारोमा हेर्दा उक्त रडोप्सिन नहुँदा केही बेर देख्न सकिँदैन। अनि बिस्तारै पुनः भिटामिन ए को प्रयोग भई रडोप्सिन तयार हुन्छ र हामीले बिस्तारै केही चिन पछि अध्ययारोमा हल्का उज्यालो देख्दछौँ। यस अवस्थालाई डार्क एडप्टेसन भन्दछन्। यदि हामीले प्रशस्त मात्रामा भिटामिन खाएनौ भने रडोप्सिन तयार हुन पाउँदैन र अध्ययारोमा देख्न सक्दैनौ, यस कारण रातिमा नदेख्ने रतन्धो रोग लाग्न सक्दछ।
1: अब यहाँहरू माझ राख्दैछौ अर्को प्रसङ्गलाई, मौरीले कसरी बोट बिरुवालाई हुर्कनका लागि मद्दत गर्छ त अब यो बारेमा जानकारी दिँदैछौ। फुलहरू फुल्ने मौसममा मौरीहरू बिहानदेखि बेलुकीसम्म फुलहरू चाहर्दै त्यसको रसहरू बटुल्ने गर्दछन्। त्यसले फुलहरूको रस चुस्दा फुलको पराग त्यसको जिउमा टाँसिन पुग्दछ। एउटा फुलबाट अर्को फुलमा घुम्दै जाँदा यसले एउटाको पराग अर्कोमा सार्दै गएको हुन्छ। यसरी पराग छरिने प्रक्रिया फुलहरू हुर्कनका लागि अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने त्यो बिना बिरुवा बन्न सक्दैन। फुलको पुलुङ्गी भाग एन्थरले पराग उत्पादन गर्दछ। बिउ बन्नका लागि पराग स्टिमा भन्ने स्त्रीलिङ्ग भागसम्म पराग पुग्नका लागि आवश्यक हुन्छ। यसरी पराग एक भागबाट अर्को भागसम्म पुग्ने प्रक्रियालाई पोलिनेसन भनिन्छ। केही फुलहरू यो प्रक्रियाकै कारण बाहिरी हस्तक्षेप बिना आफै सञ्चालन गर्ने क्षमता राख्दछन्। केहीलाई भने यसको लागि बाहिरी तत्वहरूको आवश्यकता पर्दछ। कुनै बेला हावा अथवा अरू किरा चराहरूले यसको लागि मद्दत पुर्याउँछन्, तर विशेष गरी मौरी भने यस प्रक्रियामा निकै सहयोगी मानिएका छन्। यो मौरीले फुलहरूलाई गर्ने ठुलो सहयोग हो। आफूले लिने रसको साटो उनीहरूले यो सहयोग फर्काए जस्तै लाग्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: लिप सेकेन्ड भनेको के हो, यसलाई कसरी पत्ता लगाइयो, अबको लागि यो प्रसङ्ग। विश्व समयका आधारमा निर्धारण गरिएको समयलाई बेला बेलामा सौर्य समयसँग मिलान गर्न आवश्यक हुन्छ। यसरी मिलान गरिने सेकेन्ड नै लिप सेकेन्ड हो। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रेफरेन्स सिस्टम सर्भिसले लिप सेकेन्डको घोषणा गर्छ। सामान्यतया प्रत्येक 18 महिनामा लिप सेकेन्डको समायोजन गरिन्छ। पोजिटिभ लिप सेकेन्ड भएको खण्डमा 1 सेकेन्ड थपिन्छ भने नेगेटिभ भएको खण्डमा 1 सेकेन्ड घटाइन्छ। पृथ्वीको गतिको कारण यति नै पटक लिप सेकेन्ड थपिन्छ वा घटाइन्छ भन्ने हुँदैन। सन् 1972 जुनदेखि जनवरी 1 सम्म 23 पटक लिप सेकेन्ड समायोजनका लागि निर्देशन गरिएको थियो। सन् 1991 सन् 2005 डिसेम्बरसम्म एक पटक पनि समायोजन गर्न निर्देशन दिएको थिएन, तर सन् 2009 डिसेम्बर 31 पछिल्लो पटक लिप सेकेन्ड परेको थियो।
1: सर्पको विष केबाट बन्छ त अब यस बारेमा जानकारी दिँदैछौ। विषालु सर्पहरूको अगाडिको दाँत विशेष प्रकारको हुन्छ। त्यस्तै दाँतमा एउटा नली रहेको हुन्छ जसबाट सर्पले टोक्दा विष निस्कने गर्दछ। सर्पको विशेष प्रकारको ग्रन्थि रहेको हुन्छ जसबाट विष निस्कने गर्दछ। जब कुनै विषालु सर्पले मानिस अथवा अरू कुनै प्राणीलाई टोक्ने गर्दछ तब ग्रन्थिबाट मांसपेशी हुँदै व्यक्तिको शरीरसम्म रगतको माध्यमबाट विष शरीरभरि सञ्चार हुन्छ। यसरी सर्पले निकाल्ने विषको मात्रा अत्यन्तै थोरै रहे तापनि कुनै कुनै सर्प विष अत्यन्तै कडा हुन्छ। कुनै कुनै सर्पको विष यति विशाल हुन्छ कि त्यसको सानो थोपाले पनि ज्यान लिन सक्दछ।
0: कार्यक्रम सिलसिलामा अबको लागि कुकुरको नाक किन सधैँ चिसो र भिजेको हुन्छ यो प्रसङ्ग। पहिलो कुरा त कुकुरलाई पसिना हुँदैन। कुकुरको नाक सधैँ जसो चिसो र भिजेको हुन्छ। कुकुरको सुक्खा नाक कुकुरकै लागि राम्रो संकेत होइन। यसको मतलब यो हुन्छ कि कुकुरको शरीरमा पानी कम छ र भिजेको भए पनि शरीरको तापक्रम बढी छ र कुकुरलाई ज्वरो आएको छ। कुकुरको नाक चिसो र भिजेको हुनुमा अर्को कारण छ, त्यो हो कुकुरले लगातार जिब्रोले नाक छोइरहनु। कुकुरको नाक निकै लामो हुने भएकाले उनीहरू आफ्नो जिब्रोले नाक सजिलै छुन्छन्। सायद शरीर चिसो राख्न उनीहरू यसो गर्छन्। केही कुरा खाइसकेपछि पनि उनीहरू नाक सफा राख्न जिब्रोले नाक छोइरहन्छन्। हामी सबैलाई थाहा भएकै कुरा हो, कुकुरको सुँघ्ने शक्ति धेरै बलियो हुन्छ। यसको एउटा कारण उसको भिजेको नाक पनि हो। भिजेको नाकमा गन्धका अणुहरू सजिलै टाँसिन्छन् र कुकुरले सजिलै गन्ध सुँघ्न सक्छन्। घरपालुवा कुकुरहरू जसलाई मनोरञ्जन लिनका लागि पालिएका हुन्छन् उनीहरूका लागि सुँघ्ने शक्तिको खासै महत्त्व हुँदैन, तर पुलिसहरूले जासुसीका लागि पालेका कुकुरहरूमा भिजेको नाक र त्यसकारण बढ्ने उनीहरूको सुँघ्ने शक्तिको ठुलो महत्त्व हुन्छ।
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा राख्दैछौँ एउटा गीतलाई प्रकाश द्रुतराज र समीक्षा अधिकारीको युगल स्वरमा। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: गैंडाको गर्भधारण समय 18 महिनाको हुन्छ।
0: नेपालमा मात्र 6000 जातिका चराहरू पाइन्छन्।
1: लप्सी नेपालमा मात्र पाइने अमिलो जातको फल हो।
0: आफ्नो कान आफ्नै जिब्रोले सफा गर्न सक्ने जनावर जिराफ हो।
1: चमेरो बस्ने ठाउँलाई दलिन भनिन्छ।
0: आफ्नो मस्तिष्क भन्दा ठुलो आँखा हुने प्राणी अस्ट्रिच चरा हो।
1: मानिसको दिमाग 2 करोड तन्तुहरू मिलेर बनेको हुन्छ।
0: मुखबाट खाना खाने मुखबाट दिशा गर्ने जीव चमेरो हो। यो स्तनधारी चराको रूपमा पनि चिनिन्छ।
1: पृथ्वीको अन्टार्क्टिका महाद्वीपमा हरियो सूर्यास्त हुन्छ।
0: ब्राजिलमा पाइने एक प्रकारको मनी प्लान्टले सूर्य रोहन्जेल संगीत निकाल्ने गर्दछ।
1: नेपालमा पहिलो पटक चिराइतो वनस्पतिको डीएनए परीक्षण गरिएको थियो।
0: सिस्नुमा फर्मिक एसिड वा मिथियोनाइक एसिड हुने गर्दछ, त्यसकारण यसलाई छुँदा त्यो एसिड हाम्रो शरीरभित्र प्रवेश गर्ने हुनाले हामीलाई पोल्ने गर्दछ।
1: माछा कहिले आँखा नचिम्लने प्राणी हो।
0: रुखहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई डेन्ड्रोलोजी भनिन्छ।
1: आरुको बियालाई धारजी भनिन्छ भने चिउरीको बियालाई बिजुलो भनिन्छ।
0: वैज्ञानिक भाषामा एनावास नाम दिएका माछाहरू रुखमा चढ्ने र ओर्लने गर्दछन्।
1: मानव शरीरमा अक्सिजनको मात्रा 65% हुन्छ।
0: सर्पले जिब्रोद्वारा सास फेर्ने गर्दछ, त्यसैले यसले जिब्रो निकाली रहन्छ।
1: हेरिङ नामक प्राणीले मुखबाट पिसाब फेर्छ।
0: फुल पार्ने तर बच्चालाई दुध पनि चुसाउने चरा प्लेटिपस हो।
1: पृथ्वीको ऊर्जाको प्रमुख स्रोत सूर्य हो।
0: पुतलीले खुट्टाको सहायताले सुँघ्ने कार्य गर्दछ।
1: सर्वप्रथम मानवले पाल्तु जनावरको रूपमा कुकुर पाल्न थालेको हो।
0: सबैभन्दा धेरै आँखा हुने प्राणी पुतली हो।
1: साङ्लोको रगत सेतो हुन्छ।
0: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
1: पुतलीले पखेटाको माध्यमले स्वाद लिने गर्दछ।
0: स्केप नामक प्राणीले आँखा बन्द गरेर पनि देख्न सक्दछ।
1: मौरीले पहेँलो रङ छुट्याउन सक्दैन।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा सुरेश लामा र प्रेक्षा लम्सालको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ डीपी खनालको अनि संगीत ज्ञानेन्द्र गिरीको। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: विज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। शरबतको स्वादको बारेमा यो प्रसङ्ग रहेको छ। रबिन निर्धारित समयमै प्राध्यापकको घरमा पुग्दछन्। एकैछिनको भलाकुसारीपछि प्राध्यापकले सोध्दछन् रबिनलाई, रबिन तिमी शरबत पिउँछौ? रबिनले स्वीकृतिमा टाउको हल्लाए। शरबत बनाउँदै गर्दा प्राध्यापकले जानाजान त्यो शरबतमा चिनी निकै कम र नुन अलि बढी हालिदिएका थिए। एक घुँडको शरबत पिउन साथ अनौठो स्वादले गर्दा रबिनले मुख बिगारे। उनलाई ध्यानपूर्वक हेरिरहेका प्राध्यापकले प्रश्न गर्दछन्, के भयो मित्र, शरबत मन परेन? रबिनले भन्दछन्, नुन चाहिँ अलि बढी परेछ सर। उनले आफ्नो भनाइ राम्ररी पूरा गर्न नपाउँदै प्राध्यापकले भन्दछन्, बर्बादै भएछ नि है, म यसलाई फ्याँकेर अर्को शरबत बनाइदिन्छु, पर्ख ल। प्राध्यापकले गिलास उठाउन लाग्दा उनलाई रोक्दै रबिनले भने, केही छैन सर, नुन थोरै बढी भयो त के भयो, यसमा थोरै चिनी थपिदिए त यसको स्वाद ठिक भइहाल्छ नि। अनि प्राध्यापकले हाँस्दै भन्दछन्, हो, मैले तिमीबाट यही जवाब सुन्न चाहेको थिएँ रबिन। यसलाई आफ्नो जीवनसित तुलना गरी हेर न त, शरबतमा नुन धेरै हुनु हाम्रो जीवनमा खराब अनुभव हुनु जस्तै हो। अब मिठो बनाउन जसरी हामी यसबाट नुन निकाल्न सक्दैनौ, ठिक त्यसै गरी हामी दुःखद घटनालाई जीवनबाट हटाउन सक्दैनौ, तर जसरी थोरै चिनी थपेर शरबतलाई मिठो बनाउन सकिन्छ, त्यसै गरी पुराना तिता अनुभव मेटाउन जीवनमा राम्रा अनुभवबाट मिठास खोज्नु पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति दुविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र बादल थापाको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको।

0: यो गीत सँगै आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
1: हवस् त, नमस्कार, शुभ साता।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

भर्खरै सुन्नुभयो आधुनिक गीत निकेश गुरुङको स्वरमा कालीप्रसाद बास्कोटाको रचना र सङ्गीतमा। अब सुनाउँछौ प्रविश अधिकारीको स्वरमा रहेको यो आधुनिक गीत दीपक पाठकको रचना क्षेत्र शर्माको सङ्गीतमा।

हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशको सन्देश सुन्नुहुनेछ। आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। बेमन लामाको स्वरमा रहेको छ, बेमन लामाकै रचना र सङ्गीतमा। यो गीतपछि केही सूचना र सन्देश सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिहरूबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्ने पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृह मन्त्रीको सचिवालयले जनाएको छ। सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिहरूबीच हिजो भदौ 6 गते भएको वार्तामा 14 बुँदे सहमति भएसँगै

0: खरिद भयो,
1: खरिद भइसक्यो दाजु। यसपालि भने हामी सलवार कुर्ता नै लगाउने भनेर योजना गरेका छौँ।
0: दिदी पनि बिजिएनमै जाने कार्यक्रम छ यसपालि।
1: हजुर हजुर,
0: ब्रिटिश गोर्खाज नेपाल,
1: एकदमै ब्रिटिश गोर्खाज नेपालमा भने हामी साडी लगाएर जान्छौँ। एउटा ठाउँमा मात्र त हुँदैन दाजु, हेर्नु अर्को ठाउँमा त फेरि कुर्ता नै लाउनु पर्यो।
0: यो 10 औँलामा भ्याउँछ कि भ्याउँदैन त बहिनी, गन्दाखेरि
1: सकिन्छ होला।
0: ओके, म भनिदिइहालौँ है, पहिला त आफन्तको हुने भयो होइन, आफन्त दिदी बहिनीको हुने भयो, त्यसपछि साथीहरूको हुने भयो, ब्रिटिस गोर्खाज नेपालको 3 भयो होइन, त्यसपछि गाउँले होला होइन, तपाईँको आफ्नो बसेको ठाउँको पनि त हुन्छ नि, गुरुङ समाज होला, अनि विदेशतिरबाट आउनेहरूले पनि गरौँ न त रमाइलो भनेर भन्नुहुन्छ होला, गर्दाखेरि 6,000 त मैले भनिदिइसकेँ होइन। एनिवे, रमाइलो यही हो, तिज हो, तर त्योभन्दा पहिला अरू अरू चाडपर्व पनि छन्, जनै पूर्णिमा आउँदैछ, रक्षाबन्धन आदि आदि होइन, गाई जात्रा रमाइलो चाड पनि आउँदैछ, गर्दाखेरि यो चाड त आउँछ तर के गर्ने, खल्तीमा पुवाल पर्छ र
1: होइन,
0: किनभने चेलीबेटीलाई खुवाउनु पनि पर्यो होइन, सबैको यही मर्का छ भन्नु पर्यो, तर हामी अरूले हात्ती चढ्यो भने हामी चाहिँ धुरी चढ्नु भएन
1: होइन,
0: त्यति चाहिँ मेसेज त दिनै पर्यो। एनिवे, तिजको पनि कृष्ण जन्माष्टमीको जनै पूर्णिमा गाई जात्रा सम्पूर्ण पर्वहरूको र चाडहरूको मङ्गलमय शुभकामना। मलाई चाहिँ यो बहिनी जनै पूर्णिमाको एकदम सानो हुँदाखेरिको एउटा चाहिँ सम्झना आउँछ के
1: भनौँ,
0: तपाईँलाई कुम्भेश्वर भन्ने थाहा छ?
1: हजुर, कुम्भेश्वर
0: मेला भन्ने थाहा छ, पाटनको कुम्भेश्वर मेला, बङ्गलामुखी भनेर थाहा छ नि होइन, त्यहाँ चाहिँ एउटा पोखरी थियो कि, अहिले पनि छ त्यो पोखरी, पहिला चाहिँ सदाबहार पानी हुन्थ्यो, अहिले चाहिँ त्यो यो जनै पूर्णिमाको दिन पानी चाहिँ भरै भरा हुन्छ, त्यहाँ चाहिँ त्यहाँ खट राखेर एउटा चाहिँ बडो राम्रो मजाको पोखरी भन्छ कि बहिनी
1: होइन,
0: त्यहाँ चाहिँ हामी नुहाउँथ्यौँ कि, अन्त स्विमिङ खेल्थ्यौँ, अनि त्यो चाहिँ क्रिकेटीमा सबैजना साथीहरू टोलको गएर मजाले पौडी खेल्थ्यौँ होइन, स्विमिङ खेल्न नआए पनि यसो साथीभाइहरूसँग खेल्थ्यौँ कि बहिनी, तर डुबाउनु त थियो हो,
1: अलिक
0: केयरफुल भएर खेल्थ्यौँ, गर्दाखेरि यो कुम्भेश्वरको मेला यानि कि जनै पूर्णिमाको बेलामा, त्यो बेलामा चाहिँ हाम्रो झाँक्री समुदायहरूको ठुलो त्यहाँ भेला हुन्छ क्या बहिनी, एक अर्कामा ऊभन्दा ऊ जान्ने, ऊभन्दा ऊ म जान्ने भने जस्तो गरेर एकदम शास्त्र हुन्छ, द्वन्द हुन्छ भन्नु पर्यो होइन, मन्त्र उच्चारण हुन्छ, गर्दाखेरि सबभन्दा कहलेको धामीको ठुलो सम्मान हुन्छ कि बहिनी
1: होइन,
0: गर्दाखेरि त्यो चाड अझै पनि छ, यो यस्तो चाडपर्व यथावत रहोस्, किनभने हाम्रो मौलिक परम्परा हो नि बहिनी होइन, यस्ता चाडले नै हामीलाई चिनाउँछ देश र विदेशमा, र हाम्रो परम्परा कायम रहन्छ, यो चाहिँ मङ्गलमय शुभकामना टक्राउँदै अब अगाडि बढौँ बहिनी, ठेगाना दिनुहोस् त।
1: हजुर हजुर, ठेगाना भन्छौँ हामी, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्युबिजिएन बिएफपिओ, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको न्यु लोगो भएको फेसबुक, हाम्रा सम्पर्क नम्बर छन् 5428055, 5433364 र 5433930।
0: ओके, गाउँठाउँको कुरामा अझै पनि हामी झाँक्रीको चलन होला होइन, उहाँहरूको बारेमा त मलाई अझ बढी थाहा छ।

0: गबिन्सरको बास होस् भनौँ होइन. एनिवे अब आजको यो बसाइमा के छ प्रश्न उत्तरी कार्यक्रम त धेरैले भाग लिनुभयो भनेर सुन्छु म.
1: हजुर दाजु, हाम्रो एकदम नियमित श्रोताले नै भाग लिनु भएको छ र करिब भन्दा पनि जम्मा हामीलाई 11 श्रोताले फोन गर्नुभएको थियो. प्रश्नको उत्तर उहाँले दिनुभएको थियो र 100%
0: 11
1: एकदमै.
0: म त अलि यो विदेशको कुरा हो, अन्तर्राष्ट्रिय खेलाडीको हो, अलि आउँदैन कि रियाक्सन भनेको आएछ, खुसी लाग्यो. अब प्रभातजीले ल्याउनु भएको छ कि छैन त?
1: छैन.
0: उसो भए हामीलाई चाहिँ छनौट गर्न पर्ने भयो होइन त? आज नयाँ तरिकाले छनौट गर्नु है त, छानु नि त होइन. हाम्रो मात्र जिम्माले होइन, श्रोतालाई पनि जिम्मा दिनु पर्यो. त्यस कारणले यो यसपालिको अब भनौँ न पुरस्कृत हुने हाम्रो श्रोता जसले सही उत्तर ल्याउनु भयो, माइकल जोर्डन सम्बन्धी के भन्छ प्रश्न थियो नि होइन, अन्तर्राष्ट्रिय बास्केटबल प्लेयर, वर्ल्ड रिनाउन्ड प्रख्यात व्यक्तित्व हुनुपर्छ, बिलियनेयर, बिजनेसम्यान, स्पोर्ट्सम्यान, आइकन, माइकल जोर्डनको बारेमा प्रश्न तपाईँले पछि दिनुहुन्छ र एन्सर पनि र विजेता श्रोताको नाम पनि भन्नुहुन्छ. भन्दै पहिलो एउटा चाहिँ पत्रलाई स्थान दियो अगाडि छ. मेरो मनमा के आयो थाहा छ बहिनी, यसपालि प्रश्न राख्ने कि नराख्ने भइरहेको थियो, तपाईँले अर्को हप्ता राख्नु भन्नुभयो नि होइन. एउटा एकदम इन्ट्रेस्टिङ कथा छ कि बहिनी, एउटा स्पोर्ट्सकै हो, अन्तर्राष्ट्रिय म्याराथन रनर होइन, म्याराथन धावकको बारेमा छ. त्यो बारेमा कथासहित प्रश्न राख्नुपर्छ. हाम्रो श्रोतालाई यो कथा यस्तो इन्ट्रेस्टिङ फ्याक्टहरू राखेको मनपर्छ पर्दैन थाहा भएन. अस्ति मैले माइकल जोर्डनको कथा सुनाएँ, उहाँले होइन यो पनि इन्ट्रेस्टिङ छ भन्यो भने राखौँला, नभए ठिकै छ भने प्रश्न मात्रै राखौँ है त बहिनी. एनिवे आजको पहिलो हाम्रो कार्यक्रममा आउनुहुने श्रोता हुनुहुन्छ अल द वे फ्रम कहाँ बहिनी?
1: कोहलपुर
0: बाँकेबाट. ओके, बाँकेको पत्र अगाडि राखेँ मैले. युक्त प्रसाद श्रेष्ठ उहाँको नाम हो, पुराना हाम्रा मित्र श्रोता, बेला बेलामा काठमाडौँ आउँदा यानि कि नेपाल आउँदा भनेर चलाउँथ्यो होइन, उहाँ चाहिँ यहाँ यसो छिर्ने गर्नुहुन्छ. एनिवे सबै ठिक होला भनेर पत्रतर्फ लागौँ. लेख्नुहुन्छ युक्तजी, आदरणीय कार्यक्रम सञ्चालक सर विनोद भनेर लेख्नु भएको छ. विनोदजी भने भइहाल्यो होइन, विनोद धोज खड्काज्यू, तुलसीज्यू, कृष्णज्यू, अनि दिदी सुजन बाला, बहिनी निशा गुरुङ, मिना थापा, निरा राणा भाट, आरती, अनि प्राविधिक मित्र लाई नर्जन गुरुङलाई पनि सम्झना गर्नुभएको छ. कोलपुर बाँकेबाट म युक्त प्रसाद श्रेष्ठको दुई हात जोडी नमस्कार भन्नुभएको छ बहिनी.
1: हजुर, कोहलपुर बाँकीमा अहिले पनि गर्मी नै छ भन्दै हुनुहुन्थ्यो दाजुले. युक्त दाईलाई कार्यक्रममा स्वागत छ, नमस्कार पनि छ. र यता चाहिँ पानी परे पनि बेला मौकामा पानी पर्छ, तर पानी परे पनि एकदमै तातो नै छ, हावा तातो नै छ, बहिरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो.
0: ओके, अब गर्मी ठाउँ हो र बाँके बर्दियाका कुराहरू हाम्रो दिल केसी हाम्रो रिपोर्टरले दिइहाल्नुहुन्छ, त्यहाँको तपाईँले नभने पनि हामीलाई सम्पूर्ण कुरा थाहा हुन्छ नि होइन. एनिवे लेख्नुहुन्छ, आराम छु र तपाईँहरू पनि आरामै कुशल हुनुहुन्छ होला भन्ने म पूर्ण विश्वास लिएको छु. कार्यक्रम सुनेर सधैँ साथ दिइरहेको थिएँ तर पत्र चाहिँ धेरै पछि लेख्दैछु भन्नुभएको छ.
1: हो हो, उहाँले धेरै पछि लेख्नु भएको छ दाजु है. उहाँले चाहिँ पोस्ट बक्समा पत्र आफ्नै हातले लेखेर खसाल्नु पनि भएको थियो र पुरस्कार पनि प्राप्त गरिसक्नु भएको छ.
0: हो नि, हामीले हाम्रो हाम्रो वर्डलाई चाहिँ हामीले राखे कायम गरेका छौँ होइन, बोलेपछि बोले बोले नि बहिनी, त्यो पनि लाउरेले लेख्नुहुन्छ. अरू अब हामी नेपालीहरू घरमा चाडपर्वको लहर सुरु भयो, भर्खरै नाग पञ्चमी पनि सकियो, यही 12 दिन चाहिँ जनै पूर्णिमा, 13 गाई जात्रा पनि कोलपुरमा मनाउँछौ भनेर जानकारी दिनुभएको छ बहिनी.
1: हजुर हजुर, अब जस्तै युक्त प्रसाद दाजु चाहिँ नेवारै पढ्नु भयो, सो कोलपुरवासी जो जो अहिले नेवार समुदायका हुनुहुन्छ उहाँहरूले पनि यो गाई जात्रा जसरी काठमाडौँमा मनाउनुहुन्छ उहाँले पनि मनाउनुहुन्छ.
0: हामीले भन्ठाने थियौँ गाई जात्रा काठमाडौँको मात्रै भनेर, तर होइन, वास्तवमा मैले थाहा भएसम्म यो पूर्व भोजपुरदेखि लिएर जहाँ जहाँ चयनपुर, जहाँ जहाँ नेवार समुदाय हुनुहुन्छ उहाँले मनाउनुहुन्छ. किनभने आफू जहाँ गयो आफ्नो कल्चर पनि त लाने हो नि
1: बहिनी.
0: बेलायतमा हामीले सोए ढोले सोए भन्छौँ
1: होइन,
0: कति मजा आउँछ र दसैँ तिहारको के भन्छ टिका लगाउँछौँ होइन, अनि यसो बाटो हिँड्दाखेरि के लागेको तिमीहरूले भनेर सोच्छौँ कोराहरूले होइन, हामीले पनि भनिदिन्छौँ हाम्रो चाड हो भनेर. उहाँहरू एकदमै उत्सुक भएर सोध्नुहुन्छ कति राम्रो तिमीहरूको कस्तो राम्रो चाड रहेछ, परिवार भेट्ने, साथीभाइ भेट्ने, गाउँले भेट्ने, एक्सचेन्ज अफ लभ एन्ड एफेक्सन होइन. अनि हङकङमा हुँदाखेरि हाम्रो चिना साथीहरू सोध्नुहुन्थ्यो के बहिनी, हामी दसैँमा टिका लाउने अनि कानमा चाहिँ जमरा सिउरेर हिँड्थ्यो नि,

0: अनि चिनार साथीहरूले भनेको सम्झना छ, हो त चोइसाम भनेको कानमा चोइसाम भने साग, अनि निधारमा चाहिँ राइस भनेर जिस्काउनु हुन्थ्यो क्या होइन भनेर, त्यस्तै हो होइन हाम्रो चाडपर्व त्यही हो, तर उहाँहरूलाई चाहिँ अचम्म लाग्छ तर एक्सप्लेन चाहिँ गर्नुपर्छ। एनिवे अब यसरी गाई जात्रा चाहिँ चारैतिर मनाइन्छ भन्ने कुरा हो, गाई जात्रा हामीले पनि कोलपना मनाउँछौँ भन्नु मन भएको छ, कसरी मनाउनु भयो के भयो यसो फोटो पाउन त होइन त बहिनी,
1: त्यो
0: चाहिँ अर्को समयमा हामी राखौँला। लेख्नुहुन्छ, यो साल दुईवटा घरबाट गाईजात्रा निकाल्ने कार्यक्रम छ किनभने अब उहाँले भनेपछि त कोही सम्झनामा हो होइन, आफन्त हजुर जो बित्नुहुन्छ उहाँको सम्झनामा गरिन्छ, यो हाम्रो नेपाली नेवारी संस्कृति हो भनेर हुन्छ, 26 गते कुशी औँसी बुवाको मुख हेर्ने पनि दिन हो,
1: ओके
0: 29 गते हाम्रा चेलीबेटीहरूको महान चाड तिज हरितालिका चिज, यसरी भादौ महिना सकिँदैछ है भनेर वार्निङ दिनुहुन्छ उहाँ,
1: वार्निङ दिनु भएको छ, भदौ महिनाभरि नै चाडबाडको लर्को लागेको छ, अब असोज महिनादेखि त झन् महान चाडपर्वको लर्को नै लाग्छ
0: खुसी भन्नाले हाम्रो फादर्स डे होइन बुवाको मुख हेर्ने दिन, अब बेलायतीहरूले अथवा चाहिँ पश्चिमा संस्कृतिमा चाहिँ फादर्स डे अलिकति अर्कै दिन मानिन्छ,
1: उहाँहरूको
0: आफ्नै तरिका छ, हाम्रो पनि घर घरमा फादर्स डे मनाइन्छ, तपाईँले कसरी मनाउनुहुन्छ भनेर अहिले सोध्नु त।
1: हजुर हजुर, मैले त मेरो बुवाको मनपर्ने चिज म गिफ्ट दिन्छु बुवालाई, चाहिँ अब खानेकुरा भन्दा पनि हुन्छ
0: नि
1: पिउन नै पिउनुहुन्न उहाँले, कहिले पनि पिउनु नै हुँदैन, तर उहाँलाई चाहिँ एकदम ब्रान्डेड टी सर्टहरू होइन ट्र्याक सुटहरू एकदमै मनपर्छ क्या, उहाँले चाहिँ एकचोटि लगाउने तर एकदमै राम्रो क्वालिटीको लगाउनु पर्छ भन्नुहुन्छ कि उहाँले,
0: त्यो पनि एउटा हो।
1: हजुर,
0: म चाहिँ किन ब्रान्डेड किन धेरै पैसा खर्च गर्ने, लाउने फाल्ने अर्को नयाँ ल्याउने भन्छु के म चाहिँ,
1: हजुर जस्तो जुन सोच छ नि मेरो माइला मामा पनि त्यस्तै सोच के, उहाँले चाहिँ धेरै किन्ने एउटा लाउने फाल्ने एउटा लाउने फाल्ने त्यस्तो गर्नुहुन्थ्यो कि उहाँले,
0: मलाई चाहिँ त्यस्तो लाग्छ आफ्नो तरिका हो। एनिवे विदेशमा हुनुहुन्छ भने आफ्नो बुवाको मुख हेर्नको लागि केही गर्नु पर्दैन, आजकल त प्रविधिले चाहिँ मदत गरिहाल्छ, फेसबुक व्हाट्सएपदेखि भाइबर आदि आदितिर चाहिँ हेलो हाई भनिहाल्नुहोस् होइन, अनि यसो मिल्छ भने आजकल त गिफ्टहरू पनि उता बसी बसी पठाइन सकिन्छ क्या बहिनी, यहीँबाट अर्डर गरे पनि घरमै पुग्छ
1: होइन,
0: त्यसले गर्दाखेरि त्यो गर्नुहोला भन्दै उहाँको पत्रतर्फ जाउँ। आज मलाई पदम आइरहेको स्वरमा बनेको गीत छ, कस्तो याद दियो तिमीले, बोलको गीत सुन्न मन लाग्यो, सुनाउन पनि तपाईँलाई चाहन्छु, यस गीत मार्फत जीवन सङ्गिनी हिरा श्रेष्ठ घर परिवार आफन्त अनि दाजु धनवीर पुन छवि थापा राजेन्द्र बान्तवा अरुण नदी खत्री रामलाल सुमन हिमा राई दर्पण देवीका रमा सापकोटा विनिता सुनवार सरस्वती राई रचना अन्जान राई कमला वनेम लिम्बू सानु सम्झना पवित्र थापा मोना मुखिया घायल रमा राई कल्पना साम्पाङ अनि पुष्पा राई संगीता मगर कोपिला चामलिङ माफ गर्नुहोस् शोभा भट्टराई भिएभिएसका सम्पूर्ण स्टाफहरू र रेडियो नेपालका सम्पूर्ण सदस्यहरू अनि अहिले रेडियो सुनेर बस्नुहुने सबै सबैमा मिठो मिठो सम्झना भन्दै आजलाई यति नै गर्दै पत्रलाई मैले अन्त गरे, बिट मारे भन्नुहोस् युक्त प्रसाद सेठजी।
1: हो युक्त दाईले होइन सबैलाई सम्झनु भएको छ, गीत पनि एकदमै मिठो गीत मगाउनु भएको छ दाजु है, यो गीत त मैले पहिलोचोटि सुने हेर्नुहोस् है, तिन चार महिना अगाडि चाहिँ रिलिज भएको रहेछ, अनि हाम्रो गायक हुनुहुन्छ पदम आइरी, उहाँको स्वर चाहिँ एकदमै दमदार छ दाजु, तपाईँ पनि सुन्नु होला यो गीत एकदमै राम्रो छ।
0: मैले उहाँको स्वर सुन्न नै पाएको थिएन, तपाईँले जानकारी गर्नुभयो, यो कार्यक्रममा पनि सुन्न पाउनु छ श्रोताले, र साथसाथमा काठमाडौँको सौगातको कार्यक्रम पनि सुन्न पाउनु
1: छ,
0: तपाईँले रेकमेन्ड गरेको गीत सुनौ है त।

0: ओके, याद बोलको गीत गाउने कलाकार एकताली फेरि भन्नुहोस् त
1: अहिले भाइ। उहाँको नाम छ पदम ऐरी।
0: ऐरी कति राम्रो स्वर रहेछ, एकदम तपाईँले सही डेफिनेसन दिनुभयो, दमदार आवाज रहेछ नि त। ओके, अब यस्ता यस्ता नयाँ कलाकारले हाम्रो साङ्गीतिक जगतलाई चाहिँ एकदमै जाजुल्यमान बनाउनुहुन्छ। इन फ्युचर दे आर भेरी भेरी प्रमिसिङ सिङ्गर्स भन्नु पर्यो। दिदी बहिनीहरू पनि राम्रो राम्रो आउनु भएको छ नि,
1: एकदमै प्रतिभा एकदमै ज्वलन्त छ उहाँहरूको, एकदमै राम्रो राम्रो प्रतिभा भएको।
0: यो चाहिँ भएको चाहिँ प्लेटफर्म पनि आजकल मनज्ञ छ नि,
1: होइन,
0: नेपाल आइडलदेखि लिएर भोइस अफ नेपाल आदि थुप्रै छ नि, होइन, त्यहाँ पनि उहाँले मौका पाउनुहुन्छ। र कोही कोहीले त बहिनी
1: आएर
0: एकल प्रयासमा पनि अब युट्युबतिर आएर पनि आफूलाई पपुलर बनाइरहनु भएको छ नि, होइन,
1: एकदम। अहिले त युट्युबमा उहाँले ब्लगहरू पनि बनाउन कोसिस गर्नु भएको छ, प्लस आफ्नो एकल साँझहरू भयो, होइन, यहाँ प्लेटफर्ममा चाहिँ एकदमै मजाले युज गर्नु भएको छ। पदम ऐरीजीको जुन गीत सुने दाजु, सुरुमा मैले सुन्दाखेरि त म झुक्किएँ कि, ए आइले पो गरेको हो कि भनेर पनि झुक्किएँ म, तर हेर्दै जाँदाखेरि एकदमै ओरिजिनल उहाँको ओरिजिनल भोइस रहेछ, अनि यो 3-4 महिना अगाडि मात्र रिलिज भएको गीत रहेछ यो।
0: ओके, अब उहाँको अरू गीत पनि हामीले सुनौ सुनाऊ, युके बुनाईतिर पनि पठाइदिउँ, यस्ता यस्ता कलाकारलाई हामीले स्थान दिनुपर्छ बहिनी। सम्भावनै सम्भावना बोकेका कलाकारलाई हामीले सकेसम्म फैलाउनु पर्छ बहिनी, हाम्रो धर्म यही हो भन्नु पर्यो, होइन, किनभने हाम्रो निम्ति त कलाकार कलाकार हो नि, होइन। ओके, अब यति भन्दै हामी अर्को दोस्रो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर हजुर, युक्रतालाई धन्यवाद भन्दै कार्यक्रममा फेरि पनि आउँदै गर्नुहोला। अब पनि हामी दोस्रो पत्रतर्फ लाग्छौँ र दोस्रो पत्र मेरो हातमा परेको छ राजेन्द्र वान्तवा राई दाजुको पत्र। उहाँले हामीलाई फेल्थम लन्डनबाट लेख्नु भएको छ र हरेक 15 दिनमा म आउने गर्छु, म पत्र लिएर आउँछु भनेर वाचा गर्नु भएको छ, हरेक 15-15 दिनमा आइराख्नु भएको छ, तर यो अलिकति ग्याप भयो, होइन, उहाँ एकदम व्यस्त हुनुहुन्छ है।
0: हरेक 15 दिन भने औँसीमा पनि 15 दिन पूर्ण भए हुन्छ नि, होइन, 15-15 दिन औँसी पूर्ण लाग्छ भने जस्तो, होइन, हरेक 15 दिन आउँछ, तल एक दुई दिन तल माथि होला, तर जे होस् एनिवे तपाईँ आउँदाखेरि हामीलाई सधैँ पूर्णे, होइन,
1: सधैँ
0: उज्यालो, सधैँ एकदमै धेरै रमाइलो, होइन, सधैँ औँसीमा पनि तपाईँ आएपछि पूर्णै भयो हाम्रो निम्ति, होइन त।
1: हो नि राजेन्द्र दाजु, जहिले आउनुहुन्छ प्रकाश छर्दै आउनुहुन्छ
0: है,
1: एकदमै। सुरुमा लेख्नु भएको छ बिएबिएस गोर्खा रेडियो नेपालका शाखा प्रमुख श्रद्धेय दाजु विनोद खड्काज्यूमा गोर्खे सलाम भन्नुभएको
0: छ।
1: परदेशीको सन्देशका मुख्य सञ्चालिका निशा गुरुङ, सह सञ्चालिका ज्यूहरू सुसन बाला र मीना थापा चेरीहरूलाई एकमुष्टमा नमस्कार, साथै अभिवादन भनेर भन्नुभएको छ। अन्य विधामा कार्यरत सबै सबै कर्मचारीहरूलाई पनि मैले सम्झेको छु, अनि मैले मान्नुपर्ने अति नै आदरणीय व्यक्तित्वज्यूहरू, मेरा परिवार, आफन्तजन, साथै आमा, बुवा, दिदी बहिनी, दाजुभाइहरूलाई सेवा, हौवा अनि दर्शन नमस्ते छ। म राजेन्द्र वान्तवा राई पोखरी कान्छा अनि परिवारको तर्फबाट तिजको रमझम सुरु भइसकेको छ, होइन, सबैजनालाई चाहिँ तिजको शुभकामना छ भनेर भन्नुभएको छ दाजु।
0: ओके, बेला तपाईँले खुब मनाउनुहुन्छ तिज, एकदमै अहिलेदेखि कार्यक्रमहरूको बारेमा जानकारी आइरहेको छ, हामीले सुन्छौँ, बिएबिएस गोर्खा रेडियो युकेले कभर गरिदिनुहुन्छ कहाँ कहाँ चाहिँ तिजको के कार्यक्रम भयो भनेर हुँदैछ भनेर, त्यसले गर्दाखेरि तपाईँले जहाँ जहाँ जे गर्नुहुन्छ हाम्रो तर्फबाट पनि एकदमै रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, अलिक केयरफुल हुनुहोस्, त्यति मात्रै।
1: अनि यही भदौ 12 गते रक्षाबन्धन परेको छ, यहाँहरू सबै सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना छ, साथै त्यसै दिन क्वाँटी खाने दिन पनि परेको छ, मलाई एकदमै क्वाँटी खान मनपर्छ, तपाईँहरूलाई कस्तो लाग्छ भनेर सोध्नु भएको छ।
0: ओके, क्वाँटी त गजब राम्रो चिज हो नि, होइन,
1: हजुर,
0: अनि यसको पनि महत्त्व आफ्नै छ। नौ गेडी भन्छ भने नौ थरीको गेडागुडी भिजाएर खाइन्छ, त्यसले राम्रो हुन्छ, त्यसमा चाहिँ कसैले चाहिँ एकदमै भेजिटेरियन खानुहुन्छ, कसैले अलि नन भेज पनि बनाउनुहुन्छ, होइन, आफ्नो तरिका छ भन्नु पर्यो।
1: हजुर निशा बहिनी, साथै मेरा शुभचिन्तक ज्यूहरूप्रति क्षमा चाहन्छु, मेरो प्रतिबद्धता अनुसार गएको हप्ता मैले सन्देश पठाउन सकिनँ र केही कारणवश निरन्तरता दिन सकिनँ, माफी।
0: यसपालिको पूर्ण चाहिँ ढिलो भएछ, होइन,
1: युकेको मौसम भन्नुपर्दा गत हप्ता बेहोस नै हुने गरी गर्मी भयो. अब एक दिन त आफूले कुनै न कुनै ठाउँमा त 36 डिग्री सेल्सियससम्म पुग्यो भनेर भन्नुभएको छ दाजु.
0: यो कहिले नसुनेको कुरा भइरहेको छ. योभन्दा अगाडि पनि हप्ता हामीले कुराकानी गऱ्यौँ. हुन पनि हो हाम्रो साथीहरू मिटिङमा आउनुहुन्छ क्या बहिनी,
1: सो
0: भर्चुअल मिटिङमा अनलाइन मिटिङमा आउँदा फोटो पनि देखिन्छ होइन, एकदमै रातो रातो भएर आउनुहुन्छ होइन गोरा साथीहरू, किनभने उहाँहरूलाई त्यो ट्यान मन त पर्छ होइन, घामले जुनको रापले चाहिँ कालो कालो बनाएको राम मनपर्छ. तर जुन प्रकारको रातोपना देखिन्छ नि अनहेल्दी के बहिनी होइन, बिरामी भए जस्तो गरेर घामले पोलेको छाला उडेको होइन देखिन्छ. त्यस कारणले यो हाम्रो संसारमा के भइरहेको छ, विश्वमा के भइरहेको छ, क्लाइमेट चेन्जले गर्दाखेरि बेलायतमा कहिले पनि नसुनेका गर्मी भइरहेको छ, गर्मी यो तालले होइन. अर्को चाहिँ पानीको एकदमै ठुलो समस्या छ बहिनी होइन, उहाँहरूले चाहिँ विभिन्न प्रकारले चाहिँ त्यसलाई कन्ट्रोल मेजर राख्नु भएको छ. गाडी धुनको लागि पाइपको होज पाइप बन्द गर्नुभएको छ होइन, गऱ्यो भने कति 1,000 फाइन भनेर पो सुन्छु त बहिनी, 1,000 पाउन्ड बहिनी होइन. गार्डनमा पनि हाल्न पाइन्न, मान्छेलाई नुहाउन खान नै छैन भन्ने जस्तो भइसक्यो. सबै वाटर रिजर्भवायरहरू सबै सुकिसकेका छन्. गर्दाखेरि अब सबैजना मिलेर हाम्रो पृथ्वी माता धरती मातालाई केही गर्नै पर्यो. अलिअलि रिसाउनु भएको छ जस्तो लाग्यो मलाई होइन.
1: अब उहाँले चाहिँ के भन्नुभएको छ भने अब यो हप्ता 20-21 तापक्रम छ, अलिकति ओह्रालो लाग्दै गएको छ, आशा गर्छौँ हामी अर्को हप्तासम्ममा ठिक हुनेछ भनेर भन्नुभएको छ. अनि अहिले गर्मी बिदा छ, स्कुलहरू अनि नेपालीहरूको मेला भेला जमघटहरू निरन्तर चलिरहेको छ. अब यो शनिबार 22 तारिक भोजपुरे भेला परेको छ, सो त्यहाँ पनि आफ्नो गाउँले भएको कारणले गर्दाखेरि जानु नै पर्यो भनेर भन्नुभएको छ. 30 तारिकको दिनमा नेपाली मेला तमुधी युकेको आयोजनामा हुँदैछ. नेपालीहरूको सर्वाधिक भेला हुने यो नै मेला हो भनेर पनि भन्नुभएको
0: छ. पोहोर साल हाम्रो साथीहरूले जितेर एकदमै फोटो पठाएको हामीले सुन्यौँ होइन, र पासापुच्छले जितेको भनेर सुन्यौँ होइन, अरू समुदायले पनि केही केहीमा विधामा जितेको भनेर सुन्दाखेरि यो भव्य कार्यक्रम हो. भव्य भन्दाखेरि अझै सानो भनाइ भाजुस्तलाई मलाई अत्यन्त सबैलाई जोड्ने कार्यक्रम हो यो, जोड्ने मेला हो. सबैजना नेपाली मेलामा आउनुहुन्छ, गोर्खा कपमा आउनुहुन्छ, नेपाल कपमा आउनुहुन्छ. गर्दाखेरि साथीभाइ गाउँलेहरूलाई भेट्ने ठुलो एउटा पर्व हो क्या बहिनी, गर्दाखेरि तपाईँहरूले एकदम इन्जोय गर्नुहोला भन्ने हाम्रो आशा छ. त्यतिखेरसम्म अलिकति टेम्परेचर चाहिँ अथवा तापक्रम चाहिँ घटिसकेको हुनुपर्छ जस्तो लाग्छ मलाई होइन.
1: हो, अब राजेन्द्र दाइले भन्नुभएको छ सबै ठाउँबाट मलाई निमन्त्रण आइसकेको छ, जानै पर्यो अनि रमाइलो गर्नै पर्यो भनेर भन्नुभएको छ.
0: हजुर, अलिकति फन्ड पनि बनाउनै पर्यो, नभए खर्च चाहिँ बहिनी यहाँबाट बस चढेर 15 रुपियाँको बस चढेर गए जस्तो होइन. जाँदा पनि पेट्रोल खर्च हुन्छ, आउँदा पनि टिकट किन्नै पर्यो, खानै पर्यो, रमाइलो गर्नै पर्यो. गर्दाखेरि सानोतिनो खर्चले पुग्दैन, तर व्यवस्थित गरे भने चाहिँ आफ्नो भनौँ न म्यानेजमेन्ट गरे भने त भइहाल्छ. कहिले कहिले चाहिँ कुनै कुनैमा अभोइड पनि गर्न सक्नुपर्छ
1: होइन,
0: सबै ठाउँमा गएर भ्याउँदा पनि भ्याइन्न, तर महत्त्वपूर्ण कुरामा चाहिँ जानै पर्यो.
1: अब उहाँले चाहिँ यो भन्दै गीतको पनि यहाँ कुरा गर्नुभएको छ. यस अब गीत चाहिँ मैले रोजेको छु सिक्का नोटैमा. यो गीत गाउने कलाकार हुनुहुन्छ मिलिना राई र साथीहरू. यो गीत भने टिकटक भरि नै एकदमै ट्रेन्डिङमा छ, त्यसैले यो गीत सुन्न चाहन्छु भनेर भन्नुभएको छ. र गीत मार्फत सम्झाउनु पर्दा उहाँ कि धर्मपत्नी अथवा भाउजू रमा कुमार राईलाई सम्झाउनु भएको छ. उहाँलाई चाहिँ धेरै माया र आशीर्वाद सहित सम्झना सुनाउन चाहन्छु. त्यस्तै गरी भोजपुर वासिङ गाउँमा बस्नुहुने दाजु ज्ञान बहादुर राई, भाउजू चन्द्र कुमारी उहाँहरूमा सेवा छ. सुनसरे झुम्का बस्नुहुने भाउजू कमलामा सेवा. खोटाङ बस्नुहुने ससुरा सासु अनि सबै ससुराली परिवारहरूमा पनि मेरो नमस्कार छ. आफन्तहरू गाउँलेहरू भोजपुर खोटाङ धरानवासी त्यस्तै गरी बिएफबिएस रेडियोमा आबद्ध सबै सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने काका दान बहादुर बान्तवा, चिरन कुमारी राई, रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवध्वज राई र कृष्ण राई अनि उहाँहरू सबै सबैको परिवारलाई पनि म सम्झन चाहन्छु अनि नमस्कार छ. हिट लिस्टमा हुनुहुने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, निला राई, दर्पण देविका रुदुङ, हुन्नी गुरुङ, संगीता बायुङ राई, देविका बान्तवा, सुनिता पुन, गौतम बातवा, प्रेमध्वज गुरुङ, छवि थापा, धनवीर पुन, युक्त प्रसाद श्रेष्ठ, अरुणादी खत्री, सुम्निमा राई, प्रमिला बान्तवा, विनिता सुनवार, सुषमा सुस्केरा, मान बहादुर लिम्बू, अमर निर्दोष, ओम मणि सापकोटा, त्यस्तै गरी हुनुहुन्छ राजाराम रायमाझी र राम पुकार राय. अब 15 दिनमा भेटौँला है भनेर पत्र टुङ्ग्याउनु भएको छ भवदीय राजेन्द्र भान्तवा राई पोखरी कान्छा, जन्मघर भोजपुर वासिङ, स्थायी ठेगाना धरान उपमहानगरपालिका 15 एभरेस्ट रोड, हाल बसोबास फेल्थम लन्डन
0: छानेको गीत हामी पनि इन्जोय गरेर सुन्छौँ र मिल्यो भने अर्को कार्यक्रममा राख्नु पर्ला होइन बहिनी. सिक्का नोटेमा समीर खरेल र मिलिना राई हुन्छ.

0: हजुर, यहाँले बिएबिएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रमको हामी आधाउधि भागमा आइपुगेका छौँ। अब पालो भयो ठेगाना दिने र छिनोफानो गर्ने, होइन त निशा बहिनी?
1: हो हजुर हजुर दाजु, अब भने कार्यक्रममा फेरि पुनः स्वागत गर्दै हामी आइसकेका छौँ। ठेगाना यस प्रकार छ श्रोता, कार्यक्रम परदेशको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 54280554337364 र 54339330।
0: ओके, अघि भने मुताबिक अब छिनोफानो गर्ने समय भयो। यसपालि यानि कि गएको हप्ता हामीले विश्व प्रसिद्ध खेलाडी माइकल जोर्डनको बारेमा प्रश्न राखेका थियौँ। हाम्रो श्रोताले ठ्याक ठ्याक मिलाउनु भएछ, कति 11 जनाले सबै मिलाउनु भयो नि, होइन?
1: हजुर हजुर, एकदमै हाम्रो प्रश्न रहेको थियो, चर्चित बास्केटबल खेलाडी माइकल जोर्डनले धेरै जसो आफ्नो खेल जीवनमा कति नम्बरको जर्सी लगाउनु भएको थियो अथवा भयो?
0: त्यो चाहिँ कुन हो बहिनी?
1: जर्सी नम्बर 23। माइकल जोर्डनले धेरै जसो कुन टिमको लागि खेल खेल्नुभयो?
0: ओके, त्यसको सही उत्तर
1: शिकागो बुल्स।
0: ओके, अनि 11 जनाले मिलाउनु भयो,
1: एकदमै
0: सरसर्ती नाम भनिदिनुहुन्छ कि 11 जना मिलाउनेको?
1: हजुर दाजु हजुर, 11 जना हुनुहुन्छ। उमेश रेग्मी विराटनगरबाट, अन्जु रेग्मी विराटनगरबाट, नरेन्द्र रिमाल स्याङ्जाबाट, भीम प्रसाद तिवारी हुनुहुन्छ भक्तपुरबाट, रमा सापकोटा हुनुहुन्छ धनकुटाबाट, त्यस्तै गरी हाम्रा अर्का श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँकेबाट, अर्का हुनुहुन्छ एडमन्ड पराजुली सुनसरीबाट, शेखु छेत्री हुनुहुन्छ लमजुङबाट, अरुण नदी खत्री र सरिता खड्का हुनुहुन्छ उहाँ भने कहाँबाट त पासीकोट नाराथानबाट, र अन्तमा हुनुहुन्छ गीता खड्का कार्की इमानुलबाट।
0: ओके, सबैलाई बधाई छ। सबभन्दा पहिला अब हामी आजको यो छिनोफानोमा अलिकति फरक ट्विस्ट ल्याउँ, है त बहिनी? ट्विस्ट ल्याउनै पर्छ। र हामीसँग जोडिनु हुने एकजना श्रोता हुनुहुन्छ रेगुलर, उहाँको नाम हो शेखु छेत्री, होइन त?
1: तनहुवासी
0: भन्नुभयो जस्तो लाग्यो मलाई। तनहुवासी शेखु छेत्रीजी नमस्ते, स्वागत छ तपाईँलाई।
2: हजुर सर, धन्यवाद हजुरलाई, नमस्कार।
0: नमस्कार नमस्कार, आराम हुनुहुन्छ?
2: हजुर सर, आरामै, र हजुरलाई पनि र आराम कुशलको कामना गर्न चाहन्छु।
0: थ्याङ्क यू थ्याङ्क यू। ल भन्नुहोस्, तनहुमा के कस्तो भइरहेछ अहिले?
2: अहिलेको अवस्था सर, पानी परिरहेकै छ अहिले, जस्ट नाउ भन्नुपर्दा तर्क घाम लागेको छ, मौसमी अवस्था भन्नुपर्दा, र बिस्तार बिस्तार अब चिजको माहौल केही मात्रामा हल्का फल्का यसो सुरु हुन्छ कि जस्तो अवस्था छ, यसरी सुरु जानकारी गराउँछ हजुरलाई। प्रत्येक हप्ताको मध्याह बाह्र बजेपछि रेडियो नेपाल केन्द्रीय प्रसारणबाट प्रसारित यस कार्यक्रम प्रस्तोता दुईजना मिलेर सँगै चलाएको मलाई औधि मनपर्छ। यस बिएफएस गोर्खा रेडियोमा कार्यरत एवं सञ्चालक विनोद जोस खड्का, प्रमुख सञ्चालिका निशा गुरुङ, साथै सुमन बाला राई, मिना राणाभाट, आरती लम्साल, मिना थापा, नरजङ गुरुङ, यसका अलावा काठमाडौँदेखि युके साइप्रस ब्रुनेसम्म रहेर सेवा गर्नुहुने सबै सबैमा मेरो नमस्कार। एस बिएफएस गोर्खा रेडियो परदेशको सन्देश कार्यक्रम अन्तर्गत रेडियो नेपाल परिवारप्रति पनि म हार्दिक नमस्कार एवं सम्झन चाहन्छु। जन्मभूमिदेखि पराई भूमिसम्म रहेर बिएफएस गोर्खा रेडियो परदेशको सन्देश सुन्नुहुने सबै सबैमा मेरो नमस्कार। यस कार्यक्रममा बोल्दै गर्दा मलाई एउटा छोटो प्रस्तुति पनि राख्न मन लाग्यो। झम झम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ, झम झम पानी परेको रात, निन्द्रा पनि लाउँदैन एक साथ, तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि, तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि, अन्तै जाउँ कतै जुर्छ कि, बाउ बाजेको थलो छोडिन, अन्तै घरबार चाहिँ जोडिन, बाउ बाजेको थलो छोडिन, अन्तै घरबार चाहिँ जोडिन, तल हेरौँ पहिरो गई तान्छ कि, माथि हेरौँ पहिरो आइपुग्छ कि, यो ठाउँ त फापेन भो, अन्तै जाउँ कतै जुर्छ कि हेरौँ पहिरो गई तान्छ कि माथि हेरौँ पहिरो आइपुर्छ कि यो ठाउँ त फापेन हो अन्तै जाउँ कतै जुर्छ कि बिहा बिएस गोर्खाली यो नेपालको सातवटै प्रदेशबाट विभिन्न रिले स्टेसनबाट सुन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झना छुटिन्छु।
0: अन्तमा तपाईँलाई एउटा जिम्मेवारी दिन चाहन्छौँ, हामी दुईजना होइन यसपालिको प्रश्न उत्तरी कार्यक्रममा एघारजनाले मिलाउनु भएको छ हगि। तपाईँलाई थाहा छैन कि एघारजनालाई हामीले एउटा एउटा नम्बर दिएका छौँ, मैले लेखिसकेको छु, ऱ्यान्डममा लेखिदिएको छु हगि। अघि बहिनीले सरस्वती नाम लिनुभयो, त्यो एक दुई तिन चारमा होला, तर त्यसलाई काटेर मैले एक कता दुई कता दस कता राखिदिएको छु एक एकजनाको नामको अगाडि। अब एकदेखि एघारसम्ममा तपाईँले एउटा नम्बर दिनु पर्यो, जसको नामसँग त्यो नम्बर जोडेको छ उहाँ आजको हाम्रो विजेता हुनुभयो। ल त अब तपाईँलाई यसो अनुरोध गरिहालौँ, ल भनिदिनुहोस् एकदेखि एघारसम्म तपाईँलाई मन पर्ने नम्बर कुन होला त, ल सुरु गर्नुहोस्।
2: ल म पाँच नम्बर छ।
0: पाँच नम्बर हो तपाईँको? ओके बहिनी, यो त विदेश विदेशतिर लाग्यो जस्तो छ त, होइन होइन होइन विदेशतिर गएको छैन उहाँ चाहिँ। ओके तिवारीजी हुनुहुन्छ।
1: ओहो तिवारीजी भनेपछि भक्तपुरतिर,
0: भक्तपुरतिर
1: भीमप्रसाद
0: तिवारी।
1: ल
0: तपाईँले चाहिँ छानिदिएको नाम नम्बर चाहिँ तिन पर्यो होइन, सरी पाँच पर्यो, त्यो चाहिँ पाँच पर्यो भीमप्रसाद तिवारीजीको नामको अगाडि मैले दिएको नम्बर हगि। गर्दाखेरि तिवारीजीले हामीलाई सुन्नु भएको छ भने बधाई छ,
1: र
0: हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला, र तपाईँलाई पनि धेरै धेरै बधाई, थ्याङ्क यू भेरी मच भनौँ है त, धन्यवाद छ है। अब पत्रमा जानुपर्छ बहिनी, केमा आवाजमा हो बहिनी?
1: हजुर आवाजमा जान्छौँ। अब हामी क्याप्टेन क्षेत्र बहादुर थापाजी आउनु भएको थियो हाम्रो स्टुडियोमा।
0: क्याप्टेन साहबलाई उहाँ फर्स्ट सेकेन्ड जिआरको हुनुहुँदो रहेछ, कति 1959 को भर्ती भने जस्तो लाग्छ होइन?
1: हजुर हो दाजु, उहाँ 1959 भर्ती हुनुभएको रहेछ, र अहिले उहाँको उमेर भन्नु पर्दाखेरि अहिले यो असाढमा 82 वर्ष पुरा भएर अहिले 83 वर्षमा हिँड्दै हुनुहुन्छ, र उहाँसँग छोटो कुराकानी गरेको छु मैले।
0: अब लागौँ यो कुराकानी तर्फ।
1: आज हाम्रो स्टुडियोमा मामा आउनु भएको छ, र मामाको नाम अनि कुन पल्टन हुनुहुन्छ उहाँलाई हामी यही कार्यक्रम मार्फत सोध्छौँ। सो उहाँलाई पहिला सुरु स्वागत गर्छौँ। नमस्ते मामा।
3: नमस्ते रानी।
1: सबैभन्दा पहिला मामा हजुरको परिचय पाउन।
3: मेरो नाम क्षेत्र बहादुर थापा मङ्गर हो।
1: अनि हजुर कुन पल्टनको हुनुहुन्छ मामा?
3: म फर्स्ट सेकेन्ड जिआरको।
1: फर्स्ट सेकेन्ड जिआर भनेपछि हजुर कति सालले भर्ती हुनुहुन्छ नि?
3: म त भर्ती हुँदा 1959।
1: ओहो 1959 को भर्ती हो भनेपछि निकै लामो वर्ष होइन? हो हामीलाई त अलिकति कहानी जस्तै लाग्छ। ल अब सुरुमा हामीले अफ इयर कुरा गर्दाखेरि हजुरको कहानी पनि मैले सुन्न पाएँ, र त्यही कहानी हामी हाम्रा श्रोतालाई पनि सुनाउन चाहन्छौँ मामा है। अब त्यो बेला 1959 हजुरको जब भर्ती भएको थियो होइन, हजुर जब सेलेक्सनमा पढ्नु भएको थियो, सुरुदेखि नै भन्नुहोस् न कसरी सेलेक्सनमा पढ्नुभयो, अनि हजुरहरू कहाँ कहाँ जानुभयो त्यसपछि?
3: हामीलाई भैरवा पक्लिया भन्ने ठाउँमा लग्यो, अनि त्यहाँ गयौँ। त्यहाँ गएर त्यहाँको के भन्छ त्यहाँको कर्मचारीहरूले हामीलाई भर्ती गराउनलाई एकदम कहिले रनिङ गराउने कहिले के गराउने है गरायो। त्यसको बादमा तिनीहरूले त्यहाँ सेलेक्ट गरेर हामीलाई चाहिँ नि लियो भनौँ न भर्तीको लागि। त्यहाँदेखि फेरि हामी भर्ती गराएर कति झन्डै 2 महिना त्यहाँ बस्यो। त्यसको बादमा त्यहाँबाट फेरि बाहिर मलेसिया जानको लागि रेडी भयो।
1: ओहो मलेसिया है हजुर, पनि त्यही भएको कारणले गर्दाखेरि पहिला पहिलाको लाउरीहरूलाई मलाया लाउरी भन्दो रहेछ। अनि मलेसिया जानुभयो, त्यसपछि के भयो मामा? त्यही ट्रेनिङहरू भयो हजुरको?
3: हो हामी भैरवबाट जाँदाखेरि इन्डिया भएर गइयो भनौँ न, त्यहाँबाट रेलमा ट्रेनमा हामी कलकत्ता गयो।
1: हजुर
3: कलकत्ता गएर पूर्वेलीलाई पर्खियो, हामी पश्चिमको पनि त्यहाँ जाने, त्यहाँबाट फेरि पूर्वको पनि आएर त्यहाँ भेला हुने, मल्ल टिम पुरा भएर पानी जहाजमा जान्थ्यो। पानी जहाजमा सर लान्सलोट भन्ने पानी जहाज ठुलो थियो, अनि त्यो पानी जहाजमा सिभिल पनि हुन्थ्यो, अनि हामी पनि रेक्रुटहरू भएर गयो। त्यतिखेरमा हामीलाई समय लाग्यो, सात दिन सात रात,
1: सात दिन सात रात हजुर हजुर,
3: भएर हामी उहाँ केदा मलेसिया भन्ने ठाउँमा पुर्यायो
1: हजुर,
3: है यो रङ्गुनको बाटो कालो पानी भन्ने रङ्गुनको बाटो भएर
1: हजुर
3: अनि मलेसिया
1: हजुर
3: त्यहाँ पुर्यायो। त्यसको बादमा हामी हामीलाई पल्टनबाट फेरि भनौँ रेग्रुट ट्रेनिङबाट गाडी पठाएको रहेछ
1: ठुल्ठुलो हजुर,
3: त्यतिखेरमा तिनीहरूलाई फोर टन के भन्थ्यो क्या गाडीहरू, त्यसमा लगेर हामीलाई केदा मलेसियामा ट्रेनिङ अनि ठाउँमा लगेर हरेक कम्पनी त्यहाँ त एकदेखि लगाएर पाँच नम्बर कम्पनीसँग थियो रेग्रुट ट्रेनिङ कम्पनी क्या
1: हजुर,
3: अनि त्यहाँ लगाएर बल्ल आफ्नो आफ्नो कम्पनीमा डिप्लोइ गरेर राखेर ट्रेनिङ सुरु भयो, छ महिना ट्रेनिङ भयो त्यहाँ
1: है हजुर,
3: छ महिना ट्रेनिङ गरेपछि बल्ल फेरि पल्टनतिर लाने काम भयो,
1: ट्रेनिङ छ महिना भयो त्यसपछि पल्टन पठाइयो हजुर, चाहिँ कुन पल्टन
3: फर्स्ट सेकेन्ड इयर
1: ओके। अब त्यो बेला मामा भारतीय सेना र ब्रिटिस सेना एकै ठाउँमा थिए
3: थिएन
1: हजुर हजुर, अनि हजुरको नम्बरहरू जुन सँगै भर्ती हुनुभयो नि त्यो ताका अहिले हुनुहुन्छ
3: कति हुनुहुन्छ कति त भेटिन्छ धेरै भेट हुन छोड्यो अहिले,
1: अब अहिले हजुरको उमेर सोध्नु पर्दाखेरि कति उमेरको हुनुभयो मामा?
3: म अस्ति गएको असारबाट 83 लागे।
1: ओहो हजुर, भनेपछि 82 पुरा भएर 83 हिँड्दै हुनुहुन्छ,
3: 83 त हिँड्यो
1: तर हेर्दाखेरि हजुर त्यस्तो 83 वर्षको जस्तो देखिन्न, 60-65 देखिन्छ है, हुन त त्यो जुन तपाईँको हुन्छ नि पल्टनमा गर्नुभएको एक्सर्साइजहरूले गर्दा होइन एकदम त्यसले पनि तपाईँलाई यङ राखेको हुनुपर्छ। मामा र मेरो कुरा गर्नुपर्दाखेरि 19 अगाडि हाम्रो भेट कहाँ भएको थियो त मामा, याद छ है? अब मामाले चाहिँ बिर्सिसक्नु भएको रहेछ तर थापा सर भन्थ्यौँ हामीले चाहिँ होइन, मामाको चाहिँ म्यान पावर थियो होइन, थापा म्यान पावर, सो म्यान पावरमा चाहिँ म काम गर्न पुगेकी थिएँ होइन एज अ स्टाफ, अनि त्यसपछि पनि 3-4 गरेँ होला मैले, त्यति धेरै गरिनँ, त्यसपछि चाहिँ मैले यता रेडियोमा काम गरेँ मामा, तर बाटोमा चाहिँ मैले भेटिराख्थेँ तपाईँलाई, तपाईँले अलिकति बिर्सनु भयो होला हजुर। सो मामाको घर चाहिँ मान भवनमै छ होइन, यहीँको स्थानीय बासिन्दा नै भन्छौँ हामी। यो मान भवनमा आउनु भएको चाहिँ कति वर्ष भयो मामा हजुर? 30-40 भयो त मामा?
3: भयो
1: है, 40 त भयो होला है, ओके। अब हजुरको पुर्ख्यौली थलो चाहिँ कहाँ हो नि मामा?
3: मेरो लमजुङ हो नानी,
1: लमजुङ हो,
3: भोले
1: टाढा हजुर हजुर,
3: अहिले चाहिँ मध्य नेपाल नगरपालिका।
1: हजुरको पुरा नाम चाहिँ थाहा थिएन त्यो बेला, हामी सबैले थापा सरै भन्थ्यौँ है, अब थापा सर भन्दै तपाईँ चाहिँ एकदमै चारो हुन्छ, नरम खालको सबैलाई एकै नासको गर्नुहुन्थ्यो। अब आज यहाँ आउनु भएको छ BFBS गोर्खा रेडियोमा है मामा हजुर, पहिलोचोटि नै आउनु भएको छ, किन भन्दाखेरि हजुर त्यहीँ भए पनि यो रेडियोभित्र चाहिँ छिर्नु भएको थिएन, आज त हाम्रो विनोद सरले लिएर आउनु भएको छ हजुरलाई होइन, किनभने यो रेडियो त हजुरकै लागि बनेको रेडियो हो नि त होइन। सो आज कार्यक्रम परदेशीको सन्देशमा हामी छौँ मामा, अब यो कार्यक्रममा भने हामी चाहिँ सन्देश आदान प्रदान गर्छौँ कि, जस्तै हजुरको छोरा छोरी नाति नातिना होइन जति पनि आफन्तहरू बाहिर हुनुहुन्छ अथवा नेपालमा हुनुहुन्छ है, उहाँलाई चाहिँ रेडियोको माध्यमबाट हामी केही सल्लाह सुझाव अथवा केही सन्देश दिन्छौँ। नेपाली नारीहरूको महान चाड हरितालिका तीज पनि आउँदैछ है, भदौ 29 सो अब छोरी चेलीहरूलाई चाहिँ हजुर यो रेडियो मार्फत के भन्न चाहनुहुन्छ?
3: मेरो युकेमा अहिले छोरीहरू सुनिता शाह भन्छ अहिले, उहाँ सुनिता थापा हो
1: हजुर,
3: अनि ज्वाइँ विनय शाह र उसको साथमा नातिनी छ मेरो आलिया आलिया शाह, उहाँहरूलाई मेरो यो तिजको भनौँ न शुभकामना र सम्झना भन्नु पर्यो
1: हजुर हजुर। अब छोरा अस्ट्रेलियामा हुनुहुन्छ, कान्छा छोरा होइन,
3: कान्छा छोरा बुहारी दुईटा नाति अस्ट्रेलियामा, तिनीहरूलाई पनि त्यही हो तिजको अहिले त सबभन्दा पहिला आएको चाडै त्यही हो होइन, त्यसको शुभकामना।
1: रेडियोबाट बुवाको आवाज सुन्न पाउँदा उहाँहरूलाई पनि एकदमै प्राउड फिल हुन्छ है, सो हामी कसरी सुन्ने कहिले सुन्ने भन्ने कुरा त म हजुरलाई भनिहाल्छु, उहाँहरूलाई पनि त्यो मेसेज पास गर्नुहोला मामा हजुर। अब माइजू पनि यही हुनुहुन्छ नि नेपालमै होइन, अब रेडियो मार्फत माइजूलाई के भन्नुहुन्छ त? हुन त जहिले पनि भेटिरहेको मान्छे नै हो, देखिरहेको मान्छे नै हो, तैपनि रेडियो मार्फत अब हजुरले चाहिँ फेस टु फेस भन्न नसकेको कुरा भन्न सक्नुहुन्छ। अघि हजुरले मलाई एउटा रोचक कुरा सुनाउनु भयो, हुन त त्यो सबैलाई पढ्न जान्छ पछि उमेर भएपछि, अब अहिलेको अवस्था हजुरहरूको कस्तो छ त मामा? जस्तै बोलाउँदाखेरि कोट्याएर बोलाउनु पर्ने भन्नुभएको थियो नि अघि होइन, एकचोटि भनिदिनुहोस् न।
3: अहिले हाम्रो त यस्तो हुँदो रहेछ क्या नानी, टाइम भएपछि त के हुँदो रहेछ भनेदेखि अब त्यो कमजोर हुँदै गएपछि कानले काम नगरेपछि त
4: हजुर
3: अस्ति बोल्दाखेरि पनि नसुन्ने साह्रै बोलाइदियो भने किन गराएको भनेर झर्किने
4: हजुर हजुर
3: यस्तो हुन जाँदो रहेछ के
4: ओहो त्यो सबैको त्यो समय आउँछ मामा होइन सबैजना जवान भएर त बस्दैनन् पनि है सो जवानीमा अनि त्यसपछिका दिनहरूमा जसरी माईजूले हजुरलाई साथ दिनुभयो अहिलेका दिनहरूमा पनि साथ दिइराख्नु भएको छ होइन विच इज भेरी बेस्ट भन्छु म चाहिँ किन भन्दाखेरि सुरुवातदेखि नै अहिलेसम्म साथ दिइराख्नु भएको छ एन्ड हजुरको चाहिँ दुःख सुखको साथी हुनुहुन्छ होइन अनि हजुर के भन्न चाहनुहुन्छ माईजीको लागि विशेष विशेष सन्देश
3: मेरोबाट त त्यही तिजको शुभकामना
4: माइजीलाई तिजको एकदमै विशेष विशेष उपहार पनि दिनु पर्यो है ल माइजू तपाईँको लागि तिजको विशेष उपहार मामाको तर्फबाट आउँदैछ त सरप्राइज हुन्छ है यो चाहिँ तपाईँलाई अहिले नै भनिँदैन हजुर कार्यक्रममा आउनुभयो मामा धेरै धन्यवाद छ अब त हजुरले रेडी देखिहाल्नुभयो हामी अगाडि नै छौँ होइन हजुरको घरबाट नै नजिकै छौँ बेला मौकामा आउनुहोला है यसो आउनुहोला जाँदा जाँदै कुन गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ त म सोधिहालेँ मैले गीत सुन्न चाहिँ मनपर्छ मनपर्छ कस्तो खालको गीत सुन्न चाहनुहुन्छ जस्तै दोहोरी लोकगीत भयो होइन कस्तो खालको मनपर्छ दोहोरी मनपर्छ हुन्छ हुन्छ
3: खोइ तपाईँकोमा अहिले छैन होला हाम्रो लङ्गको ठाडो भाका भन्ने छैन
4: छ छ हामीसँग छ नि
3: ल धन्यवाद
4: ल थ्याङ्क यू सो मच हस् बाई टेक केयर हस् बाई

0: अब तिज पनि आउँदैछ, त्योभन्दा अगाडि गाई जात्रा, त्यसपछि रक्षाबन्धन र बुवाको मुख हेर्ने पनि आउँदैछ चाडबाड होइन। अब यो सबै प्रिपरेसन गर्नको लागि त म कुद्नु पर्यो दाजु, सपिङको लागि
1: म चाहिँ के कसरी हेर्छन् मुख भनेर आशा गरेर बस्छु बहिनी। जिन्दगी त आशा आशा अड्किया छ नि होइन, र बुवाहरू तपाईँ हुनुहुन्छ भने तपाईँ पनि आशा गर्नुहोस् छोराछोरीले माया गर्लान् भनेर होइन। अरू भन्दा पनि एक कल गरे पनि दास गुरिन होइन त हुन्छ। हस् त आदि श्रोता, सम्पूर्ण चाडपर्वको मङ्गलमय शुभकामना फेरि पनि ठक्राउँदै सञ्चालक विनोद कार्यक्रमबाट विदाको आज्ञा चाहन्छ। फेरि अर्को हप्ता नयाँ प्रश्न नयाँ श्रोताको साथ उपस्थित हुनेछौँ। अहिलेलाई विदा चाहन्छु, नमस्ते, शुभ दिन, बाई बाई।
0: हजुर श्रोता, यहाँहरू सबै सबैलाई धन्यवाद छ। र आजको विजय श्रोता भीम प्रसाद तिवारीजी भक्तपुरका हुनुहुन्छ, सूर्य विनायकमा बसोबास गर्नुहुन्छ। योभन्दा अगाडि पनि विजय भइसक्नु भएको छ। फेरि

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान मुस्ताङबाट काठमाडौँको लागि प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ जानुभएको थियो। शनिबार अपरान्ह उहाँले मुक्तिनाथको पूजा अर्चना गर्नुभएको थियो। बारा जिल्लाको जितपुर सिमारा उपमहानगरपालिका एकी 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाको सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाको लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। ललितपुरको पुल्चोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिहरू बीच हिजो भएको वार्तामा 14 बुँदे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीको अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयको रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। रुकुम पश्चिमको सानी भेरी गाउँपालिका 8 एकान्त स्थित मध्य पहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ। सिम्लीबाट चौर जहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसीकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका 4 बले टक्सारकी 26 वर्षीय स्वस्तिका पौडेल र 2 वर्षीय छोरी सान्दीका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। वर्षाको कारण देशका विभिन्न स्थानमा सड़क अवरुद्ध हुनुको साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको आज बिहानसम्मको विवरण अनुसार काभ्रे प्लान्चोक सिन्धुपाल्चोक रसुवा रुकुम पश्चिम लमजुङ इलाम नुवाकोट रोल्पा पाल्पा र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। काभ्रे प्लान्चोकको खुर्कुट नेपालथोक कटुन्जी बेसी सड़क सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको कारण राति 5 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। नुवाकोटको टोखया छहरी सडक खण्डमा अत्यावश्यक सेवा बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन राति 10 बजेदेखि बिहान 5 बजेसम्म आवागमन बन्द गरिएको छ। उक्त सडकको सडकमा अर्को सूचना जारी नभएसम्म कुनै किसिमका सवारी साधन चलाउन नपाइने जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच भएको व्यापार वार्ता असफल भएपछि क्यानाडाले अमेरिकी राज्य सरहको फाइदा चाहेको बताउनु भएको छ। वार्ता विफल भएपछि आफ्नो पहिलो टिप्पणीमा क्यानाडाका विभिन्न सामानहरूमा 50% नयाँ अमेरिकी करहरू शुरू गर्दै ट्रम्पले अमेरिकी किसानहरूलाई वर्षौंदेखि ठूलो मात्रामा कर लगाइएको पनि जानकारी दिनुभयो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले क्यानाडामा नयाँ अमेरिकी करहरूलाई हामीलाई चोट पुर्याउन र विभाजित गर्न डिजाइन गरिएको गलत गणना भनेपछि यस्तो धारणा आएको बताउनुभयो। कार्नेले पुष्टि गर्दै सेप्टेम्बर 8 ट्रम्पको करहरू डलर फर डलरसँग मेल खानेछन्, जसमा स्टिल, डेयरी उपकरण र इलेक्ट्रोनिक्समा करहरू लगाइएको छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्यानसहित हल्कादेखि मध्यम वर्षा अहिले भइरहेको छ। आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्यानसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, रेडियो कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: र म शान्ति कुँवर।
0: समाचारको सुरुमा कृषि पशुपन्छी तथा जडीबुटी बिमामा नयाँ व्यवस्था, अब बिमाको प्रिमियममा 50% र 80% मात्र अनुदान शीर्षकमा कारोबार दैनिकमा प्रकाशित समाचार। सरकारले कृषि पशुपालन र जडीबुटी खेतीमा दिँदै आएको बिमाको अनुदानको तहलाई घटाएको छ। कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बिमा कार्यक्रममा यसअघि 50%, 65% र 80% गरी 3 तहमा अनुदान दिने व्यवस्था थियो। अहिले यसलाई 50% र 80% गरी 2 तह मात्र राखिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले कृषि पशुपन्छी तथा जडीबुटी बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि 2083 जारी गर्दै बिमा शुल्क अथवा प्रिमियममा अनुदानको तहलाई घटाएको हो। कृषि मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्यालले यस अघिको 3 तहको अनुदान प्रतिशतलाई 50% र 80% गरी 2 तहमा मात्र दिने गरी मापदण्ड ल्याएको जानकारी दिनुभयो। अर्यालका अनुसार यसअघि 50 लाख रुपियाँ सम्मको बिमामा 80%, 50 लाखदेखि 1 करोडसम्म 65% र 100 भन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो। अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड रुपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोड भन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ। मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 को अधिकार प्रयोग गरी कार्यविधि बनाएर यो नयाँ व्यवस्था गरेको उहाँको भनाइ छ। यो कार्यविधि 2083 भदौ 1 गतेदेखि देशभर लागू भएको छ। अब किसानले 1 करोडसम्मको बिमा गर्दा 20% मात्र प्रिमियम तिरे पुग्नेछ, बाँकी 80% सरकारले बिमकलाई भुक्तानी गर्नेछ। कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख हरिबहादुर केसीले कृषि बिमा अनुदानमा भइरहेको दुरुपयोग रोक्न नयाँ व्यवस्था गरेको बताउनुभयो। केसीका अनुसार बिमा अनुदानका 3 तह हुँदा कतिपयले धेरै अनुदान लिने उद्देश्यले एउटै परियोजनालाई टुक्र्याएर बिमा गर्ने गरेको पाइएकाले यसलाई सच्याउन नयाँ व्यवस्था गरिएको हो। केसीका अनुसार 3 वटा तह हुँदा किसानले परियोजनालाई साना बनाएर अनुदान दुरुपयोग गरेका घटनाहरू आएका थिए, त्यसैले 2 वटा तह मात्र राख्नु उपयुक्त हुने सुझावका आधारमा यो परिवर्तन गरिएको हो। बिमा प्राधिकरणले नै कार्य सम्पादनमा सहजताका लागि 2 तहको प्रस्ताव गरेको पनि केसीको भनाइ छ। केसीका अनुसार अब कृषि बिमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ। यसअघि संघबाट मात्र हुँदै आएको यो काम अब प्रदेशबाटै हुने भएपछि कार्यविधिमा समेत परिवर्तन गरेको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, यो एउटा ठूलो नीतिगत परिवर्तन हो। अनुदानको रकम प्रदेशमा पठाउन हामीले झन्डै 3 वर्षदेखि प्रयास गरिरहेका थियौँ। यस्तै कृषि बिमाको अनुदान दरमा भइरहने छिटो छिटो परिवर्तनले किसानमा अन्यल सृजना भएको सहसचिव केसीले स्वीकार गर्नुभएको छ। सरकारले कृषि बिमा अनुदान सुरुवात गर्दा 75% अनुदान दर निर्धारण गरेको थियो, यसलाई पछि 50, 65, 80 र अहिले पुनः 50 र 80 बनाइएको छ।

0: जानकारी दिनुभयो। धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले समेत महत्वपूर्ण मानिने र पछिल्लो समय उन्नत जातका गाई भैँसीका कारण लोप हुने अवस्थामा पुगेका गाई संरक्षण गर्ने उद्देश्यले यस्तो कार्यक्रम अघि सारिएको हो। यसै गरी प्रति हल गोरु प्रोत्साहन अनुदानका रूपमा 10,000 रुपैयाँ प्रदान गरिने रेशमीले जानकारी दिनुभयो। वैदिक परम्परा अनुसार पूजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपालिकाले संरक्षण अभियान थालेको हो। बिहादी गाउँपालिकाले पालिकाभित्रका 6 ओडामा व्यावसायिक वा निर्वाहमुखी रूपमा स्थानीय जातका गाई पालन गरेका कृषकलाई विगत 4 वर्षदेखि प्रोत्साहन समेत गर्दै आएको छ। पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाई पालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ। स्थानीय गाई पालन गरेका कृषकलाई प्रोत्साहन गर्न र गाई पालन तर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिनुभयो। गाई अभावमा विभिन्न पूजा पाठमा समेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ। यस्तो अवस्थामा हिन्दू धर्म नै संकटमा पर्ने र हिन्दू धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ। उक्त कार्यक्रममा समावेश हुन गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमीले बताउनु भयो। अनुदान लिन निवेदन सम्बन्धित ओडा कार्यालयको सिफारिस, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र गाई बाछीको तस्विर समेत संलग्न गर्नुपर्नेछ। पर्वतमा पछिल्लो समय उन्नत जातका गाई पालन तर्फ आकर्षण बढ्दै गएको छ। थोरै दुध दिने र गाई पालनको खर्च समेत नउठ्ने भन्दै कृषक स्थानीय काठे गाई पालन गर्न छाडेका हुन्। पालिकाले चालू आर्थिक वर्षको साउनदेखि यता सुत्केरी भएका स्थानीय गाईलाई 2,500 रुपैयाँका दरले अनुदान दिने तयारी गरेको छ। जिल्लाका 7 स्थानीय तह मध्ये बिहादीले पहिलो पटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो।
1: कान्तिपुर दैनिकमा फस्टाउँदै सातु व्यापार, बाल बालिकादेखि वृद्ध वृद्धा सम्मको रोजाईमा शीर्षकमा समाचार प्रकाशित छ। कुनै बेला गाउँघरमा मकै, भटमास, चना र जौ भुटेर घरमै बनाइने सामान्य खाजाका रूपमा सीमित सातु अहिले हेल्दी स्न्याक्सका रूपमा सहरका उपभोक्ताको रोजाईमा पर्न थालेको छ। काठमाडौँका किराना पसल अर्ग्यानिक फार्म हाउसदेखि ठुला मार्टसम्म विभिन्न प्रकारका सातुका प्याकेट लस्करै भेटिन्छन्। सहरको व्यस्त जीवनशैली, स्वास्थ्यप्रति बढ्दो चासो र जङ्क फुडको विकल्प खोज्ने प्रवृत्तिले सातुको बजार विस्तार हुँदै गएको व्यवसायी बताउँछन्। पेसाले इन्जिनियर भए पनि बागलुङका 37 वर्षीय अश्विन सापकोटा काठमाडौँको वनस्थलीमा ढिकी जाँतो प्राली चलाउँछन्। सापकोटा र उनका साथीहरू मिलेर चलाएको ढिकी जाँतोमा सातुसँगै विभिन्न कृषि उपज बिक्रीका लागि राखिएको छ। ढिकी जाँतोले जौ, चना, चामल, भटमास, उवा र मकैको सातु बनाउँदै आएको छ। मिक्स र स्पेसल सातु पनि ग्राहकको रोजाइमा रहेको सापकोटा बताउँछन्। स्पेसल सातुमा बदाम, काजु, ओखर लगायतका ड्राई फ्रुट समेत राखिएको छ। ढिकी जातो वनस्थलीमा भए पनि बजार भने उपत्यका बाहिर र विदेशमा समेत विस्तार भएको छ। ढिकी जातोले महिनामा 300-400 किलोसम्म सातु बेच्ने गरेको छ। कहिलेकाहीँ डिमान्ड धेरै पनि हुन्छ। एक पटक एउटा संस्थाले बालबालिकाको पोषणका लागि भनेर एकै पटक 2,000 किलो सातु अर्डर गरेको थियो, सापकोटाले भन्नुभयो। ढिकी जाँतोले मुस्ताङ, रसुवा, जुम्ला, मुगु र डोल्पा लगायत जिल्लाका अनाज किन्दै आएको छ। ढिकी जाँतोमा फापर, कोदो, गहुँ र मकैको पिठो, च्याख्ला, दाल तथा विभिन्न गेडागुडी, मुस्ताङको आलु र लसुन लगायत करिब 70-80 प्रकारका उत्पादन रहेको सापकोटा सुनाउनुहुन्छ। कृषि पत्रिकाको अन्तिममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सम्पादन गर्ने मुख्य कामहरू के छन्, क्वारेन्टाइनका सन्दर्भमा कृषक र उपभोक्ता किन सूचित हुन जरुरी छ, मानिसको स्वास्थ्य मात्रै नभई देशको समग्र जैविक सुरक्षामा भइरहेको नियमन कस्तो छ, जस्ता प्रश्नहरूमा केन्द्रित रहेर प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटासँग गरिएको संक्षिप्त कुराकानी।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले प्लान्ट क्वारेन्टाइनको क्षेत्रमा गर्ने मुख्य कामहरू के हुन्?
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र संघीय एउटा केन्द्रीय निकाय हो। यसले बिरुवा प्लान्ट क्वारेन्टाइन तथा बिरुवा संरक्षण ऐन 2064 अनुसार कार्य सम्पादन गरेको छ। र अब प्लान्ट क्वारेन्टाइन भन्ने बित्तिकै यसको कार्यक्षेत्र भनेको चाहिँ बिरुवा, बिरुवाजन्य वस्तु र अन्य केही यससँग सम्बन्धित वस्तुहरूको नियमन, पैठारी, निकासी दुइटैको नियमन गर्ने काम गरिरहेको छ। त्यसै गरी आन्तरिक क्वारेन्टाइनको हिसाबले कुनै त्यस्ता वस्तुहरू देशभित्र पनि ओसार पसार गर्दाखेरि कस्तो नियमन गर्ने भन्ने विषयमा हामीले नियमन गरिरहेको अवस्था छ। र सशर्ती हेर्दाखेरि चाहिँ हामीले यो कानुन किन आयो त भन्ने पनि लाग्न सक्छ। प्लान क्वारेन्टाइन सम्बन्धी कानुन, यो

0: हामी वैश्विक युगमा प्रवेश गरिसकेका छौँ। हुन त क्वारेन्टाइन कानुन 2029 सालदेखि नै नेपालमा लागू भएको हो र यो पछिल्लो क्रममा चाहिँ हामी आफैले उत्पादन गर्ने आफैले उपभोग मात्रै गर्ने गर्दैनौँ, हामीले केही उत्पादन गर्छौँ र विश्वका जुनसुकै कुनाबाट पनि हाम्रो कृषि वस्तुहरू बिरुवा बिरुवाजन्य वस्तुहरू नेपालमा आउन सक्ने सम्भावना भयो। त्यसपछि झन् खुला रूपले हामी औपचारिक रूपले वैश्विक बजारमा प्रवेश गर्यौँ। त्यसैले विश्वका जुनसुकै कुनाबाट पनि नेपालमा बिरुवा बिरुवाजन्य वस्तुहरू आउन सक्ने भए र हाम्रो पनि जान सक्ने अवस्था पनि छ। र अब नेपालको हिसाबमा हेर्ने हो भने चाहिँ नेपालमा केही शत्रु जीवहरू त छन्, तर पर्वापूर्व कालदेखि हेर्दाखेरि चाहिँ हाम्रो पर्यावरणीय हिसाबले पनि अलि सुरक्षित हिसाबले कृषि उत्पादन भइरहेको अवस्था थियो। अब बिस्तारै हेर्ने हो भने चाहिँ नेपालमा नभएका शत्रु जीव, विशेष गरी यो क्वारेन्टाइन भन्नाले चाहिँ यो शत्रु जीवहरू भन्छौँ हामीले, जस्तो कि अब किसानले बुझ्ने भाषामा कुनै रोग किरा त्यसपछि कुनै झारपातहरू, नेपालमा नभएका झारपातहरू त्यो भित्राउन नदिने कानुनी संयन्त्रको रूपमा क्वारेन्टाइन सम्बन्धी कानुन छ। त्यो निकाय चाहिँ संघीय निकाय चाहिँ हाम्रो प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र छ।
1: त्यो प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबाट जसरी कानुनी हिसाबले जुन यहाँहरूले काम गरिरहनु भएको छ, यसमा चाहिँ कृषक र उपभोक्ताहरू सूचित हुन किन आवश्यक छ?
0: हाम्रो कृषि प्रणाली एकदम विविधतालयुक्त, हाम्रो वातावरणीय हिसाबले विविध वातावरण छ। हामीले भन्छौँ अब एकदम तातो हावापानीदेखि लिएर एकदम चिसो शीतोष्ण हावापानीसम्म हावापानी छ। विश्वका जुनसुकै रोग किरा आए पनि नेपालमा कुनै न कुनै ठाउँमा ठाउँ पाएर हुर्कन सक्ने, फैलिन सक्ने, नोक्सान गर्ने सम्भावना उच्च छ, वातावरण छ। भनेको मतलब जैविक सुरक्षाको जोखिम चाहिँ हाम्रो नेपाल एकदम त्यो हिसाबले एकदम उच्च जोखिममा छ र जलवायु परिवर्तनको हिसाबले पनि जोखिममा छ। यो अरू शत्रु जीवहरू नेपालमा आएर प्रवेश हुने र स्थापना हुने र यसले नोक्सान गराउने हिसाबले पनि एकदम जटिल छ र त्यसका हिसाबले त्यस्ता शत्रु जीवहरूको प्रवेश हुन नदिने उपायको रूपमा क्वारेन्टाइन हो। मैले एउटा सानो उदाहरण मात्र दिन्छु सबै किसानहरूले बुझ्ने हिसाबले। अहिले गोलभेडामा 5-6 वर्ष अगाडि एउटा टुटा अप्सुलुटा भन्छौँ, जुन पात खन्ने किरा पनि भन्छौँ, त्यो प्रवेश भयो। त्यो नेपालमा पहिला थिएन, त्यो रैथाने नेपालको किरा होइन, पछि आयो। त्यो आइसकेपछि के नोक्सान भयो हामीले मूल्याङ्कन गर्यौँ भने, त्यो किरा आइसकेपछि सबै किसानहरूलाई थाहा छ त्यसले फलको गुणस्तर नोक्सान गर्यो, उत्पादकत्व कम चाहिँ मा न्यून गरायो, त्यो एउटा किसानलाई एउटा भार पर्यो। त्यसपछि किसानलाई थप भार के पर्यो, त्यसको लागि त विषादी प्रयोग गर्न पर्यो। विषादी प्रयोग गरेपछि त्यो किसानले त प्रयोग गर्नुहुन्छ, त्यो विषादी अब हाम्रो भान्सामा आयो, भनेको प्रत्येक भान्सामा विषादी पुग्यो र त्यति मात्रै होइन, त्यो त विषादी त खेतमा कहीँ प्रयोग गर्नुभयो, त्यो विषादी फेरि बगेर जाँदै पर्यावरणमा थुप्रिँदै विषादी थुप्रिँदै भयो। भनेको मतलब हामीले चाहिँ अब जलस्रोत प्रणालीमा, माटोको प्रणालीमा जुन एग्री इको सिस्टम भन्छौँ, वाटर इको सिस्टम भन्छौँ, ती प्रणालीमा त झन् विषादीहरू थुप्रिँदै गयो। भनेपछि जलचरलाई नि हानि गर्यो, पर्यावरण अरू जैव विविधतालाई असर गर्दै गयो, जैव विविधता नोक्सान हुँदै जाने, लोस हुँदै जाने हिसाबले पनि त्यसले चाहिँ प्रशय दियो। त्यसैले हेर्दाखेरि चाहिँ के गर्यो भन्दाखेरि क्वारेन्टाइन भनेको चाहिँ सामान्य लागे पनि
1: भनेको खाने वस्तुमा मात्रै शत्रु जीवहरूको चाहिँ प्रवेश हुने र त्यो चुनौती त्यहाँ हामीले उपभोक्ताले कृषकले भोग्नुपर्ने मात्रै रहेनछ, यसले समग्र देशको वातावरण जैविक सुरक्षा माथि नै चुनौती
0: हो बढाउने रहेछ। सही भन्नुभयो। त्यसैले गर्दाखेरि यदि त्यो क्वारेन्टाइन यदि हामीले बलियो गराउन सकेको भए, त्यो हाम्रो सीमा नाकाबाट त्यो किरा छिराउन नदिएको भएदेखि, हामीले त्यो सक्षमता हिसाबले हामीले क्वारेन्टाइन प्रणाली स्थापना गरेको भएदेखि छ, त्यस्ता एउटा बालीमा एउटा किरा ल्याउँदाखेरि त्यस्तो भने अरू विभिन्न किराहरू हामीसित अहिले आइरहेछ नेपालमा नभएका, जुन हामीले इन्भेजिभ भन्छौँ, जुन संक्रमण गरिराख्ने काले रोग किराहरू हाम्रो नेपालमा फैलिरहेछ। यसले गर्दाखेरि त्यसैले समग्रमा क्वारेन्टाइन भनेको चाहिँ एउटा सेफगार्ड हो। हामीले भन्छौँ नि बोर्डरमा त सेना बसिरहेछ, हो बोर्डरमा हाम्रो राज्यको सिमाना सुरक्षालाई हाम्रो सेना अथवा सुरक्षाकर्मी कुनै सशस्त्र परिचालित छ, त्यसपछिको कुनै एजेन्सी छ भने त्यो क्वारेन्टाइन हो। र क्वारेन्टाइन तिनटा हिसाबले हामीले परिचालित छौँ, एउटा प्लान्ट क्वारेन्टाइन, एउटा पशु क्वारेन्टाइन, एउटा मानव क्वारेन्टाइन। हामीले कोरोनाको कालमा सबै किसानहरू जनतालाई थाहा छ, कोरोना कालमा बोर्डरमै हामीले चेक गर्यौँ, कोरोना चेक गर्यौँ, कोरोना देखिएकोलाई आइसोलेसनमा पठायौँ ताकि सबै जनतालाई त्यो कोरोना नफैलियोस् भनेर। हो त्यस्तै किसिमले हाम्रो प्लान क्वारेन्टाइनका निकायहरू पनि बसिरहेका छन्। त्यसैले हाम्रो कानुन पनि नियमन पनि त्यही अनुसार हामीले गर्न खोजिरहेछौँ।
1: मानिसको स्वास्थ्यलाई मात्रै होइन कि देशको समग्र जैविक सुरक्षामाथि यहाँले देखाउनु भएका यस्ता चुनौतीहरू सिर्जना गर्ने यो शत्रु जीवको आयात हुने यसरी प्रवेश हुने जुन यो अत्यन्त जटिल अत्यन्त चुनौतीपूर्ण जुन विषय छ यसको निरूपणका लागि जस्तो छ कि बिरुवा जन्य कृषि वस्तुहरूको आयातमा गर्नुपर्ने जुन नियमन छ नि त्यो नियमनको अवस्था के छ हाम्रा तर्फबाट?
0: यो राष्ट्रिय कानुनको रूपमा कानुनी संयन्त्रको रूपमा चाहिँ प्लान क्वारेन्टाइन तथा संरक्षण ऐन 2064 हामीले लागू गरेका छौँ, त्यसरी नियावली 2067 हामीले लागू गरेर काम गरिरहेको अवस्था छ र कानुनी संरचना त्यो छ र अरू कार्यविधिहरू हामीले बनाइरहेका छौँ। गर्छौँ कानुनी रूपमा। र अब संस्थागत रूपमा हेर्ने हो भने चाहिँ देशभरि 17-18 विभिन्न नाकाहरूमा चाहिँ हाम्रा कार्यालयहरू परिचालित छन् र हामीले चाहिँ आयात पनि नियमन गरिरहेछौँ, निर्यात पनि नियमन गरिरहेछौँ अहिले हेर्दाखेरि। अब आयातको हकमा हेर्दाखेरि चाहिँ कसरी नियमन गरेका छौँ भने, नेपालमा कसैले बिरुवा बिरुवाजन्य वस्तु र अन्य वस्तु ल्याउनु भन्दा पूर्व अनुमति लिनुपर्ने व्यवस्था कानुनमा छ।
1: कृषक र व्यवसायीहरूले अनुमति,
0: हजुर, कृषकले भन्दा पनि अब व्यवसायी, जुन व्यवसाय गर्छु आयात गर्छु भन्ने व्यवसायहरू छन्, नेपाल सरकारको कानुन बमोजिम आयात गर्न जसले अनुमति पाएको छ उहाँहरूले चाहिँ पहिला अनुमति लिनुपर्छ। र अहिलेको एनएनएसडब्ल्यू भन्छौँ, राष्ट्रिय एकद्वार प्रणाली हामीले अप्नाएको छौँ, यो फेसलेस सिस्टममा हामी छौँ, अनलाइन सिस्टममै हामीले एप्लिकेसन गर्न सक्छौँ र त्यो अनुमति चाहिँ लिनु पर्यो पहिला, त्यसरी हामीले नियमन गरेका छौँ। भनौँ न, जैविक सुरक्षाको अवस्थालाई अझै सुदृढ गर्ने हिसाबले चाहिँ अब कस्तो वस्तु, कस्तो बिरुवाजन्य वस्तु कहाँबाट आउँदैछ, ती शिष्यले अनुमति लिएपछि हामीले चाहिँ शत्रुजीव जोखिम विश्लेषण गर्छ। अनुमति यदि कसैले प्राप्तलाई आवेदन गरिसकेको अवस्थामा हामीले के गर्छौँ, कुन देशबाट कस्तो बिरुवाजन्य पदार्थ आयात हुँदैछ, पैठारीको लागि अनुमति अनुरोध गर्नुभएको छ, त्यसको आधारमा हामीले चाहिँ पेस्ट रिस्क एनालाइसिस भन्छौँ, शत्रुजीव जोखिम विश्लेषण गर्छौँ र कुन देशको शत्रुजीवको प्रोफाइल हेर्छौँ, हाम्रो देशको शत्रुजीवको प्रोफाइल हेर्छौँ, त्यसपछि त्यो शत्रुजीव नेपालमा नभएको शत्रुजीव त्यहाँ छ कि छैन, त्यो बिरुवाजन्य पदार्थ जुनबाट भनौँ न एउटा फलफुल तरकारी अथवा कुनै बिउबाट त्यो शत्रुजीव नेपालमा नभएको शत्रुजीवको प्रवेश हुन सक्छ सक्दैन, यदि प्रवेश भयो भने हाम्रो नेपालमा स्थापित हुन सक्छ सक्दैन, स्थापित भयो भने एउटा ठाउँबाट स्थापित भएर अर्को नेपालभरि फैलिन सक्छ सक्दैन र त्यसले आर्थिक नोक्सानी जैविक सुरक्षालाई चुनौती दिन्छ कि दिँदैन भन्ने हिसाबले एउटा वैज्ञानिक तरिकाले चाहिँ एसेसमेन्ट गर्छौँ, त्यसलाई नै शत्रुजीव जोखिम विश्लेषण गर्छौँ। अहिले हाम्रो नेपालको क्षमता बढेर अहिले हामीले अन्तर्राष्ट्रिय स्तरमै एउटा मापदण्ड अनुसारै जैविक सुरक्षाको विश्लेषण भनौँ न शत्रुजीव जोखिम विश्लेषण गरिरहेको छौँ। त्यस आधारमा के निर्धारण हुन्छ भने, त्यो चिज नेपालमा आउँदाखेरि कुन शर्तमा ल्याउने त भन्ने कुरा हामी निर्धारण गर्छौँ र ल तिमीले यो ल्याउँदाखेरि यो शत्रुजीव नभएको हुनुपर्छ, त्यसको सुनिश्चितता गर्नुपर्छ, यदि अझै हामीले जोखिम देख्यो भने यस्तो यस्तो उपचार गरेर ल्याउनुपर्छ है, त्यसरी तोकेपछि हामी जस्तै राष्ट्रिय बिरुवा संरक्षण संगठन, हामी किनभने अन्तर्राष्ट्रिय कानुनमा नि आबद्ध भएका छौँ, अर्को देशको जुन हामी जस्तै निकायले त्यो छ कि छैन भनेर हाम्रो आवश्यकता अनुसारको छ कि छैन भनेर बिरुवा स्वस्थता प्रमाणपत्र जारी गर्छ र त्यो व्यवसायीले नेपालको बोर्डरमा लिएर ल मैले लिएर आएँ, यसरी लिएर आएँ, यो कानुन बमोजिम लिएर आएँ, तिम्रो शर्त अनुसार लिएर आएँ भन्छ र हाम्रो बोर्डरका एजेन्सीका जुन निरीक्षकहरूले फेरि निरीक्षण गर्छन् र त्यो बमोजिम छ कि छैन, आवश्यकता अनुसार प्रयोगशाला परीक्षण सबै गरेर सुनिश्चित गरेर बल्ल छोडपुर्जी दिएर नेपालमा आयात हुन्छ है, त्यसपछि पनि शर्त हुन्छ, कुनै आयात भइसकेपछि पनि हेरिराख्छौँ है हामीले भन्ने शर्तमा पनि हामी दिन्छौँ। अब निर्यातको हकमा पनि फेरि हामी कस्तो छौँ भने, अन्तर्राष्ट्रिय बिरुवा संरक्षण महासन्धिको पक्ष राष्ट्र हो, हामीले दिएको बिरुवा स्वस्थता प्रमाणपत्र अरू देशले पनि मान्यता प्रदान गरिरहेको अवस्था छ, त्यसैले हाम्रो देशबाट कुनैले निर्यात गर्न पर्यो भने हामीलाई आवेदन दिनुहुन्छ, कुन देशमा निर्यात गर्ने त्यो देशको आवश्यकता के छ हामी बुझ्छौँ फेरि, किनभने यो राष्ट्रिय कानुनले मात्रै निर्धारण हुँदैन, सम्बन्धित देशको आवश्यकता के छ, उसले पनि त जैविक सुरक्षाको विश्लेषण गरेको हुन्छ, उसले पनि शत्रुजीव जोखिम विश्लेषण गरेको हुन्छ, नेपालबाट ल्याउनलाई के जोखिम हुन्छ भनेर, अनि उसले पनि शर्तहरू निर्धारण गरेको हुन्छ, त्यो शर्त बमोजिम हामी जवानी बस्छौँ राष्ट्रको लागि, हामी चाहिँ यो ठिक छ भनेर हामीले जिरो स्वस्थता प्रमाणपत्र उहाँलाई जारी गर्छौँ र त्यो चिज चाहिँ निर्यात हुन्छ।
1: हवस् त, प्लान्ट क्वारेन्टाइनसँग सम्बन्धित यस संक्षिप्त कुराकानीसँगै आजलाई रेडियो कृषि पत्रिका यति नै। रेडियो कृषि पत्रिकाबाट सहकर्मी काशीनार दवाडी सहित शान्ति कुँवर र म नरेश न्यौपानी आज्ञा चाहन्छौ, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको

0: तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
0: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
0: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेश प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचारका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्चमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकगीतहरू सुनाउनेछौँ। 3 बजे समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 आधुनिक गीतहरू सुन्नुहुनेछ भने 4 बजे समाचार सुन्नुहुनेछ। 5 बजे 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषाको समाचारपछि चलचित्रका गीतहरू सुनाउनेछौँ। 5 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ भने 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। अब यहाँलाई सुनाउँदैछौँ स्वदेश गान। जनार्दन सम र कोइली देवीको स्वरमा रहेको छ माधव प्रसाद घिमिरेको रचना, उस्ताद गोविन्दलालको सङ्गीतमा।

भर्खरै सुन्नुभयो अन्जन बाबुको स्वरमा रहेको गीत सङ्गीत स्रोतको सङ्कलनमा अब सुनाउँछौँ मधुबाबु थापाको स्वरमा रहेको यो लोकगीत चन्द्रकला शाहको सङ्कलनमा।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

भर्खरै सुन्नुभयो जानकी भट्टराईको स्वर मारेको गीत लोकबहादुर छेत्रीको संकलनमा अब सुनाउँछौ तीर्थकुमारी र सुन्दर श्रेष्ठ अनि साथीहरूको सामूहिक स्वर मारेको गीत सुन्दर श्रेष्ठको संकलनमा

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

भर्खरै सुन्नुभयो मोतीराज बमको सुरमारेको गीत बसन्ती साईको संकलनमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिलेको बसाइमा सुनाइरहेका छौँ लोकगीत। अब सुनाउँछौँ मधुबाबु छेत्रीको संकलनमा रहेको गीत, मधुबाबु छेत्री र भरत प्रसादको सुरमा।

भर्खरै सुन्नुभयो लक्ष्मी जोशीको सङ्कलनमा रहेको गीत तारा देवी मीरा राणा र लक्ष्मी जोशीको सामूहिक स्वरमा रहेको थियो। लोकगीत सुनाउने क्रमको अन्तिम क्रममा आइसकेका छौँ। यहाँहरूले ठिक तिन बजेको समाचार केन्द्रीय प्रसारणबाट नेपालीमा सुन्नुहुनेछ। त्यसपछि 3:15 दनुवार भाषामा समाचार बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्नुहुनेछ। अब भने यो गीत राख्दैछौँ डाक्टर राम पौडेल र गीता देवीको स्वरमा, डाक्टर राम पौडेल र खड्ग गर्बुजाको सङ्कलमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देश सुन्नेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। सिंचाई विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा ऊर्जा मन्त्रीको जोड। 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको घटना सम्बन्धमा सरकार र पीडित पक्षबीच 3 बुँदे सहमति। कानून तर्जुमाका लागि 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन। रुकुममा विद्युतीय गाडीको ठक्करबाट आमासँगै छोरीको मृत्यु। र अमेरिका र क्यानाडा बीच वार्ता विफल भएपछि ट्रम्पद्वारा क्यानाडाका सामानमा 50% नयाँ कर लगाउन सुरु। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ जानुभएको थियो। शनिबार अपराह्न उहाँले मुक्तिनाथको पूजा अर्चना गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम बेनी मार्गबाट सङ्घीय राजधानीतर्फ बिहान प्रस्थान गर्नुभएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासो सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनु भयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। मन्त्री श्रेष्ठले सिंचाई र कृषिका कार्यक्रमलाई कसरी एकीकृत रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको जानकारी पनि दिनुभयो। मन्त्री श्रेष्ठले सुनसरी मोरङ सिंचाई परियोजनाले मात्रै वार्षिक 14 अर्बभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको दावी समेत गर्नुभयो। 12 जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 1 की 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवार बीच 3 बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा हिजो साँझ भएको छलफलमा गृहमन्त्री सुदन गुरुङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधि बीच सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ। त्यस्तै पीडित परिवारको अपेक्षा अनुसार बालिका चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकार र पीडित परिवार बीच भएको सहमतिले घटनाको न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बार र बेन्च बीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक रूपान्तरण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा पनि जोड दिनुभयो। ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधि बीच हिजो भदौ 6 गते भएको वार्तामा 14 बुँदे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्रतर्फ पठाइएको हो। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका 4 बलेट टक्सारकी 26 स्वस्तिका पौडेल र उहाँकी 2 छोरी सान्दिका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिनुभयो। ठक्कर दिने विद्युतीय गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्। सल्यानमा रुख ढलेर च्यापिँदा 1 मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कपुरकोट गाउँपालिका 2 सिमलकुनाका 30 विकास श्रीष मगरको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बागलुङमा जबरजस्ती करनी अर्थात् बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्ती करनीको घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
1: बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
2: गत सालको साउन महिनामा 3 भदौ महिनामा 2 असोज मङ्सिरमा 1 माघमा 1 फागुनमा 1 चैतमा 1 र जेठमा 3 असारमा 2 गरी 14 मुद्दा दर्ता छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि। जघन्य प्रकृतिको अपराध हो। उमेर हद हेरेर यसको सजाय क्षतिपूर्ति जरिमाना छुट्याएको।
1: प्रहरीका अनुसार चालू आर्थिक वर्षमा जबरजस्तीकरणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्तीकरणीका मुद्दा बढी हुने गर्दछन्। पीडितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
3: जबरजस्तीकरणको मुद्दाहरू संख्या बढिरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जाहेरी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायराभित्र ल्याइसकेपछि र सरकारी वकिलको उपस्थितिमा बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढीमा 25 थुनामा राख्नलाई पटक पटक गरेर म्याथअप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
1: कानुनको पुनः कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
4: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे? हामी कति सुरक्षित छौँ त? हाम्रा लाला बाला कति सुरक्षित छन् त? पाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
1: जबरजस्तीकरणका घटना नियन्त्रणका लागि कानुनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: बागलुङ संवाददाताको रिपोर्ट पछि अब अन्य समाचार। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पताल बाँकेमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगञ्जका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीले मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिने बताउनुभयो। उहाँले लामो समय कुरा गर्नका लागि मोबाइललाई कानभन्दा टाढा राखेर गर्नुपर्छ, नत्र त्यसले ठूलो समस्या निम्ताउन सक्छ भन्दै सचेत गराउनु भएको हो। नाक र कानका लागि वातावरणीय प्रदूषणसँगै चिसो पेय पदार्थको सेवनले एलर्जीका बिरामी पनि अस्पताल आउने गरेको उहाँले बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे प्लान्चोकको मण्डन देवपुर नगरपालिका 12 का 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउले रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 जनाबाट 14 लाख रुपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 जनाबाट 3 लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले हिजो उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
5: नेपाल टेलिकमको 4G

0: कुमार रामको यो रिपोर्ट।
1: महोत्तरीको जेले शर्मा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनु भएको थियो। लागु औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार, ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
2: पिलरको मर्मत सम्भार गर्ने सीमामा हुने अपराधिक गतिविधि क्रस बोर्डर इन्डिया तर्फ वा नेपाल तर्फ र तस्करी जन्य क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने, नीतिगत रूपमा बन्द गर्ने, सर्लाही कृषकले इन्डियाको जेलमा रहनु परेको अवस्था, त्यसपछि ग्यासहरूको तस्करी हुने लगायतका विषयहरू, विपदको समयमा यो पानीको बहाव लिएर रोजहटमा सर्लाहीमा त्यो रियल टाइम इन्फर्मेसन यहाँबाट कति पानी फ्लो हुँदैछ भनेर पहिलेमा हामी जानकारी गराएका
1: छौँ। सीमा सुरक्षामा दुवै देशबीच थप प्रभावकारी बनाउने र सीमामा अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने, संयुक्त गस्तीका क्षेत्रमा विस्तार गर्ने तथा लागु औषध नियन्त्रणका लागि विशेष टोली गठन गर्ने विषयमा सहमति भएको भारत बिहार राज्य जिल्ला सीतामढीका डिस्ट्रिक्ट मजिस्ट्रेट तनय सुल्तानिया
3: बोर्डर सिक्योरिटी को लेकर जो इलिगल इन्क्रोचमेंट है उनके रिमूवल को लेकर, हमारे जो पिलर्स है उनके स्ट्रेंथनिंग को लेकर, फ्लड मैनेजमेंट एंड कंट्रोल में कोऑर्डिनेशन को लेकर, इंफ्रास्ट्रक्चर इश्यूज पे और बाकी सोशल हार्मनी एंड पीस पे।
1: आगामी दिनमा सीमा सुरक्षा अझै थप तथा प्रभावकारी बनाउने दुवै पक्षबीच सहमति भएको छ। मञ्जित कुमार राम, महोत्तरी।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका क्यानाडा बीच भएको व्यापार वार्ता असफल भएपछि क्यानाडाले अमेरिकी राज्य सरहको फाइदा चाहेको बताउनु भएको छ। वार्ता विफल भएपछि आफ्नो पछिल्लो टिप्पणीमा क्यानाडाका विभिन्न सामानहरूमा 50% नयाँ अमेरिकी करहरू सुरु गर्दै ट्रम्पले अमेरिकी किसानहरूलाई वर्षौंदेखि ठूलो मात्रामा कर लगाइएको पनि जानकारी दिनुभयो। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिइने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने बताउनु भएको छ। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा हेरेको बताउँदै आउनु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सिंचाई विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा ऊर्जा मन्त्रीको जोड। 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको घटना सम्बन्धमा सरकार र पीडित पक्षबीच 3 बुँदे सहमति। कानून तर्जुमाका लागि 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन। रुकुममा विद्युतीय गाडीको ठक्करबाट आमासँगै छोरीको मृत्यु। र अमेरिका र क्यानाडा बीच वार्ता विफल भएपछि ट्रम्पद्वारा क्यानाडाका सामानमा 50% नयाँ कर लगाउन सुरु। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। दनुवारी भाषाको समाचार भेषबहादुर दनुवारबाट सुन। ललितपुरक पुल्चोक ठाउँ मानवाधिकार आयोगका कार्यभार धरनामा बस्न लघुवित्त ऋण लखक नेपाल सरकारसँग सहमति अक्लपाछु आज आआफ्नै घर फर्कलर छट। नेपाल सरकार तसु ऋणी लखक प्रतिनिधि शनिबार भदौ 6 गते अक्ल वार्तामा 14 बुधे सहमति अक्लसँगै धरना कार्यक्रम स्थगित अक्ल हो। सहमति पश्चात आज बिहानी सरकारक पारिवारिक यातायातक बस लखक व्यवस्थाकारी उए लखक लागि गन्तव्यतर्फी पठालर छट। झापा मोरङ सर्लाही महोत्तरी सिन्धुली बारा पर्सा तसु नवलपरासी लगायत जिल्ला ऋणी लखक आ आफ्नै क्षेत्रतर्फी पाठाला हो।

बाह्र जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीय छ्याबेक उप्र अक्ल जगाने अपराध घटनामा सम्बन्धमा नेपाल सरकार तसु परिवार बीच 3 बुधे सहमति अक्ल चट गृह मन्त्रालयमा शनिबार ब्यारको अक्ल कुरोकानीमा गृहमन्त्री सुदन गुरुङ सङ्घिक सम्बन्धित मन्त्रालयका मन्त्री लखक पीडित छ्याबेक अभिभावक अंशो सरकारक प्रतिनिधि बीच सहमति अक्ल हो। सहमति अनुसार जगन्य आपराधिक घटनामा नागरिक अपेक्षा अनुसार अग्निक कानुनमा रहला कसुर तसु सजायक व्यवस्था पुनरावलोकन गरेको कानुन तर्जुमाको लागि सुझाव सङ्गीत मनेक दिनभित्र पेश गरेलाई निकेल अक्लर चट। एकरक लागि कानुन न्याय अंश संसदीय मामिला मन्त्रालयबाट 7 सदस्य गरीमा न्याय संकल्प समिति गठन गर्ल अक्लर चट। ऊर्जा जलस्रोत सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ वर्क सिंचाई आयोजना कृषि उत्पादन तसु रोजगारीको अवसर विस्तार कटी ग्रामीण क्षेत्रबाट एक्लर जनसङ्ख्या पलायन मनेक कर्लमा महत्त्वपूर्ण भूमिका खेलेलाई सक्लार बाजलर छट। सुनसरी मोरङ सिंचाई परियोजना स्थलगत अध्ययन अञ्चो परियोजनाबाट प्रभावित स्थानीयवासी तसु जल उपभोक्ता समस्या अञ्चो गुनासो सुन्नेलाई क्रममा श्रेष्ठ सिंचाई लागि केवल नहर बनाएलाई विशेष रूपमा डिठालाई नयाँ बाजलर छट। ओख्रिक सिंचाइमा कर्ल लागि प्रतिफल कृषि उत्पादनबाट पाएलाई अक्ल सिंचाई सँगै कृषि उत्पादन उत्पादकत्व बढाएलाई तसु किसान कार्यक्रम लागि एकीकृत रूपमा आगु बढाएलाई पर्ला धारणा तर्लर छ। यस निकै मोरङ उद्योग व्यापार सङ्घ तसु उपयोग सङ्गठन मोरङका प्रतिनिधिसँगै आज विराटनगरमा अख्ला कुरोकानीमा ऊर्जा जलस्रोत अंशु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ उक वर्षायमा बढ्ल करन्टक उत्पादन लागि उपयोग अंश अन्य क्षेत्रमा धेरै उपयोग गर्ने गरेको महसुल संरचनामा चाहिँलाई सुधार गरेलाई सरकार केन्द्रित रहला बाजलर छट। ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ पानी पर्ल समय उत्पादन हक्ल अतिरिक्त करन्टक स्वदेशमै धेरै खपत गराएलाई मौसमी करन्टक महसुल अंश धेरै करन्टक खपत गर्ने ग्राहक लागि सहुलियत दरमा करन्टक उपलब्ध गराएलाई व्यवस्था लागू गर्ने तयारी भइरहला बाजलर छट। प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौँ इच्छी फर्कल रहेछ। प्रधानमन्त्री शाह परिवारको सदस्यसँगै शनिबार उच्ची पुग्ल रहेछ। शनिबार दिनखेरि अख्रिक मुक्तिनाथक पूजा अर्चना खरिदार रहेछ। जिल्ला पुलिस कार्यालयको सूचना अधिकार सन्तोष पसेलाको अनुसार प्रधानमन्त्री शाह जोमसोम बेनीघाट सङ्घीय राजधानीतर्फ आएल हो। नेपाल आँखी अस्पताल त्रिपुरेश्वर नक्कु कारागार कुपण्डल ठाउँ कुपण्डल स्थित गुरुबाटे तसु सुकेधारा एन्जिट केयर सेन्टरमा चालेला कलर पैसो नेलाला आँखी शिविरमा 1226 जना आँखी जाँच कलर चट। नक्कु कारागारमा 907 जना जाँच खटित 20 जनालाई मोतीबिन्दु पहिचान कराला अंश 92 जनालाई थप उपचारको लागि अस्पताल पठाला सिफारिस कलर चट। उसनेके कुपण्डल गुरुबाटे 214 जनाको जाँच खटी 8 जनामा मोतीबिन्दु डिठालर चट। 100 जनालाई चस्मा तसु 141 जनालाई औषधि दिएर कर्ल अस्पताल जनाला चट। सुकेधारा ठाउँ एजिट केयर सेन्टरमा 105 जनाको जाँच कर्लमा 14 जनाको मोतीबिन्दु पहिचान अक्ल रहेछ भने 22 जनालाई पैसो नै लाग्ला चस्मा उपलब्ध गराएर छ। अस्पताल कारागार व्यवस्थापन सँगै मिलेको मोतीबिन्दु बिमारी पैसो नै लाग्ला शल्यक्रिया कर्ल जनालर छ। वर्षा कारण देशक भिन्न भिन्न ठाउँमा बाटो कन्जेल अग्नुको साथै मनेक बाटखण्डमा रातक समय सवारी साधन चालक कार्यलाई रोक लगाएर छ। काभ्रे पलाञ्चोक जिल्ला खुरकोट नेपालको कटनजेबेसी बाटमा सम्भावित अकेसक्ला बारक जोखिम लागि ध्यानमा धरेको बिहारको 6 बजेदेखि बिहान 4 बजेसम्म सभ्य सवारी साधन चालनामा रोक लगाएर छ। मकनपुर कान्ति लोकपथमा पनि वर्षा कारण रातक 5 बजेदेखि बिहान 5 बजेसम्म आइले जल लागि सभ्य सवारी साधन रोकन्जेल हो। नुवाकोटक टोखा छरे बाटखण्डमा धेरै नै चालक सेवा बाहेक अन्य सार्वजनिक अंश आफ्नै सवारी साधन रातक समयमा 10 बजेदेखि बिहान 5 बजेसम्म आइले जल बन्द कर्ल र छट। उही बाटमा अर्को सूचना जारी नएक्लासम्म कुनु किसिमको सवारी साधन चालकलाई नै पाइला जनाला छट। बाटो कन्जेल अख्लामा पहिरो अंश बार जोखिम कायम रहला सम्बन्धित निकायक अवस्था डिठाकु सावधानीपूर्वक यात्रा गरेलाई अंशु चाहिला अनुसार वैकल्पिक मार्ग प्रयोग गरेलाई पुलिसक मुख्य कार्यालय आग्रह कर्ल छट। नेपाल तसु भारतक 4 जिल्लाको सुरक्षा अधिकारी सीमा सुरक्षा लागि प्रभावकारी बनालाई संयुक्त गस्ती क्षेत्र विस्तार गर्दै सहमति कलर छ। महोत्तर जलेश्वरमा शनिबार सक्लर समन्वय बैठकमा सीमा अपराध सम्बन्धी सूचना सन्दुक आनलाई दिला अक्लर छ। बैठकमा हात दिएर अंशु लागु औषध आन्न पठाला मानुष तस्करी लगायत सीमा अपराध रुकाएलाई सीमा स्तम्भ सुरक्षा अंशु मर्मत स्मारक विषयमा कुरोकानी अक्लर छ। दुवै देशक सुरक्षा अधिकारी सीमा क्षेत्रमा अक्ल आपराधिक गतिविधि रोकाइलाई लागि एकै आपसमा समन्वय गरेको मिलेको थप प्रभावकारी बनालाई प्रतिबद्धता जनाला छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको न्याय सम्पादनमा बार बेन्च महत्त्वपूर्ण भूमिका रहल बाजल छ। तनहु अदालत बार एकाई आज दमनमा आयोजना गर्ला स्वागत कार्यक्रममा उही बार तसु बेन्च बिचक मिलेको मात्रै प्रभावकारी न्यायिक रूप निरूपण सम्भव रहल बाजल छ। ओख्रिक न्यायिक सम्पादनको सभ्य वर्वरिक जिम्मेवारी रहल एकरक सभ्य पक्षक सक्रियता चाहिँ रहल उल्लेख गरिदल छ। न्याय सम्पादनलाई प्रभावकारी तसु जनमैत्री बनाएर न्यायालय सँगै सम्बन्धित सभ्य पक्ष बीच मिलेको समन्वय चाहिँ रहल उल्लेख गरिदल छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको निजी रूपमा चलाएर रहेको छात्रवास होस्टल लक्न लागि एक महिनाभित्र सरकारको तोकलाई मापदण्ड सभ्य रूपमा कार्यान्वयन गर्नलाई निर्देशन दिलर छट कार्यालय जारी गर्ला सूचनामा काठमाडौँ जिल्लाभित्र चलाएर छात्रवासबारे भिन्न भिन्न प्रकार गुनासा पाइलाखला सन्दुक अनुसुक आकस्मिक डेठालाई बेसको बानालाई जनाला छट डिठालर क्रममा मापदण्ड उल्लङ्घन गर्ला मनेक छात्रावासलाई 3,00,000 रुपियाँसम्म जरिवान गर्ला साथै सिल समेत गर्ला प्रशासनमा उल्लेख गर्ला छट प्रशासन छात्रावास चलाएरलाई सरकारी अनुसु स्थानीय तह जारी गर्ला मापदण्ड सभ्य रूपमा लागू गर्ला विद्यार्थीलाई सुरक्षित तसु मर्यादित वातावरण उपलब्ध गराएर अनुसु भिटरक सुरक्षा व्यवस्था सुधारेलाई आग्रह गर्ला छट कालीकोट सदरमुकाम मानमा बजारक 14 धेरै घर पहिरा उप्र जोखिममा पर्ला छ तीनवटा घर पहिरा बगाएको सिद्धार्थ छ भने बाँकी घर हेट बाट पहिरा बगाएर छ कुनै पनि बेला उयो घर समेत ढलेर जोखिम रहला स्थानीयवासी बाझ्ल छ खाँडा चक्र नगरपालिका प्रशासकीय भवन बनाएर लागि ज खस्ला बेला निस्कल पहिरा रोकेला नै गर्ला बजारक मुख्य बाटसँगै नागरिक घर समेत जोखिममा पर्ला छ स्कुलक छात्रावास पहिराबाट उप्र जोखिममा रहला छ त आज कोट गाउँपालिका 5 मदान देव माविक छात्रावास जथा नजिकै पहिरा जैला पाछु जोखिममा बढ्ल हो जैला बुधबार जैला पैराक मने भाग बगाला अख्ल पनि शनिबार बिहानी जैला पैराक छात्रावास भवनक जग पनि पैराक बगाएको जोखिम बढ्ला छात्रावास वार्डेन जीवन ढकाल बाज्ला छन् बिहानी भवनक जग नजिकैसम्म पैरा जैला पाछु विद्यार्थी लोके छात्रावास नै छाडला पनि कोठामा बसेर नसक्ल बाजेको पानी परेर सुरु अख्ला पाछु कुन्टा बेला कनेको अक्षट बाजेलाई नसक्छट उही एक बाजलर छट वैदेशिक रोजगारीमा आकर्षक तलब प्रलोभन पारेको भिन्न विदेश पाठाला बाजेको पैसो ठगी गर्ला अभियोगमा पुलिसका दुईजनालाई पक्राउ गर्ला छन् केन्द्रीय पुलिस समाचार कक्ष अनुसार काभ्रे प्रान्तक मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा तसु सल्यानक शारदा नगरपालिका 2 घर अक्ट 50 वर्षीय रमेश रेउले लागि पक्राउ गर्ला हो पुलिसका अनुसार नवीनक मलेसिया पाठाला बाहनामा 3 जनाबाट रु 14,00,000 तसु रमेश अमेरिका पाठाला बाजेको 1 जनाबाट रु 3,00,000 लिलर छ पैसा लिला पास सम्पर्क बिन उही लखक लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट चलाएर अक्ला पुलिसक टोलक जैल शुक्रबार पक्राउ गर्ला हो पुलिसक सन्देह कर्ण गस्ती कर्ण क्रममा भिन्न भिन्न ठाउँबाट भिन्न भिन्न प्रकारको लागु औषधसँगै 16 जनालाई पक्राउ गर्ला छ केन्द्रीय पुलिस समाचार कक्ष अनुसार काठमाडौँ मोरङ झापा पर्सा कञ्चनपुर नवलपरासी पश्चिम तसु बाँकेबाट उही लखक पक्राउ पर्ला रहेछ पक्राउ पर्न लकेबाट 7 पटे ब्राउन सुगर हेरोइन गाँजा अनुसो चिकित्सक सिफारिसमा मात्र प्रयोग भएकोलाई भिन्न भिन्न औषधि बरामद गर्ला पुलिसक जनाएर छ पक्राउ गर्ला पर्ला उप्र थप अनुसन्धान भइरहला पुलिसक जनाएर छ सिमलीबाट चौर जहारी तफी जयरला करन्टाक सवारी साधन मुसीकोट खलङ्गा तफी जयरला गाडीलाई आज बिहान ठक्कर दिटी उएमा सवार गरिरहला गुल्मिक रुरु क्षेत्र गाउँपालिका 4 बले टक्सा 26 वर्षीय स्वस्तिक पडेल तसु ओक्रिक 2 वर्षीय छ्यावेक सन्दीप गेवाली मर्लखला जिल्ला पुलिस कार्यालयका सूचना अधिकारी चविन्द्र पर्याग जानकारी दिलर छ यसनिकै जिल्ला पुलिस कार्यालय सल्यानाक अनुसार कपुरकोट गाउँपालिका 3 सिमल कनाक 30 वर्षीय विकास श्रेष्ठ मगर रुखले च्यापीको मर्लखला जिल्ला पुलिस कार्यालय सल्यानाक जनाएर छ यसनिकै जिल्ला पुलिस कार्यालय भरतपुर चितवनक सूचना अधिकारी चन्द्रभूषण यादवको अनुसार नानगढबाट रामनगरतर्फ जयरला मोटरसाइकल फरक दिशातर्फबाट आएर ट्रक तसु कार एकै आपसमा आज बिहानी ठोकटे मोटरसाइकल चालक भरतपुर महानगरपालिका 13 21 वर्षीय सन्दीप विष्ट मर्लखला छ अख्नी देशैभर मनसुन वायु प्रभाव रहला तसु मनसुनक मनेक चेप्लो रेखा बरबरी ठाउँ आसपास रहला जल अञ्चल मौसम पहिला कर्लनमान मासाखक जनाले छ देशैभर मन मनेक फेरेन्जाको रहला कोशी बागमती लुम्बिनी कर्णाली सुदूरपश्चिम तसु गण्डकी मनेक ठाउँ गर्जनसी तसु जमखलसँगै मन मनेकदेखि मनेक वर्षा भइरहला छ आज कोशी बागमती गण्डकी कर्णाली तसु सुदूरपश्चिमा पहाडी भूभागक मनेक ठाउँमा भारी वर्षाको सम्भावना रहला छ बर्खे वर्षा कारण बाघ पहिरा गेग्रा बग्ला अचु भूक्षेक जोखिम रहला सतर्क तपाईँलाई मासा आग्रह गर्ला छ वर्षा पाट लागि हवाई यातायात कृषि पर्यटन तसु दिनदिनै जनजीवन प्रभावित हुन सक्ला मौसम सम्बन्धी सूचनामा अधावित रहला पनि अनुरोध गर्ला छ आजलाई धनवारी भाषाको संचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु

भर्खरै यहाँहरूलाई सुनायौँ आधुनिक गीत लोचन भट्टराईको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको थियो राजेन्द्र थापाको भने नारायण ओलीको सङ्गीत रहेको थियो। यहाँहरूलाई अब करिब 4 बजेसम्म आधुनिक गीतहरू मार्फत नै मनोरञ्जन गराउनेछौँ। यस क्रममा अब अर्को गीत राख्दैछौँ प्रकाश श्रेष्ठको स्वरमा रहेको यो गीत र यो गीतमा रचना रहेको छ सुरेन्द्र खड्काको भने शक्ति बल्लभको सङ्गीत रहेको छ।

0: दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
1: ल देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

आधुनिक गीतहरू सुनाउने क्रममा यहाँहरूलाई भर्खरै सुनायौँ सपना श्रीको स्वरमा रहेको यो गीत, र गीतमा शब्द रचना थियो र नरेन्द्र राज प्रसाईको भने सङ्गीत रहेको थियो रत्नबहादुरको। यहाँहरूलाई अब आधुनिक गीतहरू नै राख्ने क्रममा अर्को गीत राख्दैछौँ, कुन्ती मोक्तानको स्वरमा रहेको यो गीत, र यस गीतमा शब्द रचना रहेको छ बुद्धवीर लामाको भने सङ्गीत शीलबहादुर मोक्तानको रहेको छ।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

आधुनिक गीतहरू सुनाउने क्रममा यहाँहरूमा आज भर्खरै राख्यौँ पिएल श्रेष्ठको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो श्यामदास वैष्णवको भने सङ्गीत रहेको थियो बच्चु कैलाशको। यहाँहरूलाई अब आधुनिक गीतहरू सुनाउने क्रममा अन्तिम गीत राख्दैछौँ नारायण गोपालको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना रहेको छ कालीप्रसाद रिजालको भने सङ्गीत रहेको छ नारायण गोपालको। यस गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। समाचारपछि 4:15 सुन्न सक्नुहुनेछ चलचित्रका गीतहरू। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको प्रश्न पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। उहाँले पीडितको न्यायोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाइले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बार र बेन्च बीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अञ्चल अस्पतालमा विभिन्न प्रकारका नाकको समस्या लिएर कानको समस्या लिएर बिरामी आउने गरेको भेरी अस्पताल नेपालगञ्जका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश रेउलीले रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बाहनामा 3 14 लाख रुपियाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 3 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले हिजो उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
1: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका क्यानाडा बीच भएको व्यापार वार्ता असफल भएपछि क्यानाडाले अमेरिकी राज्य सरकारको फाइदा चाहेको बताउनु भएको छ। वार्ता विफल भएपछि आफ्नो पहिलो टिप्पणीमा क्यानाडाका विभिन्न सामानहरूमा 50% नयाँ अमेरिकी करहरू सुरु गर्दै ट्रम्पले अमेरिकी किसानहरूलाई वर्षौंदेखि ठूलो मात्रामा कर लगाइएको पनि जानकारी दिनुभयो। र इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिइने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने बताउनु भएको छ। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्वपूर्ण हुर्मुज जलमार्गलाई अमेरिकी भूभागको रूपमा हेरेको बताउँदै आउनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रेडियो नेपालबाट अपराह्न 4 समाचार सकियो। समाचार घरको बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वेकेकी साङ्गेर सेनोनाङ बाह्रजोङखी जितपुर सिमराव उपमहानगरपालिका वडा आङचेकी लोसुमकी आङला थिम्की खप्तेला गल्ने नोक्योलुप खटनाकी कोला एम्बी सुङकी अङी पपा हामी तङ क्यान बुदा सुम्की पर्ला थुन्लम क्यान ग्वा नाङसित लोन खाङला दाङ्गोमो छुङ्गो टुङ्गुला नाङसित लोनपो सुदन गुरुङ सुङकी डेलवा गोतोप लोन खाङकी लोनपोतिवा अङी पपा हामा तेजिन्न सुङकी कुछप तिवी पर्ला ती थुन्लम छुङ्गोपियन थुन्लम नाङसिन ती घटनाला मिमाङ तिवी जगो रेवा नाङसिन तना थिम्ला तेन तेन गोतोप सिजु तिवा टरिक गिरुवा ताङनी थिम रमो जप्ताङ तिगी तन्दोक्ला निमा तिन नाङला टुङ्गो तिवा खुर्नी सुङला टोङ्गो तिवा थुनी सुङला चिगेको थाक्छोत क्यान ग्वा तुराङ केने ती घटनाकी कोला ङ्याम्सिप चेतुब्ला थिम डिक्थिम तेजेन चितुकोटकी लोनखाङकी छोक्मी मेरा दिनकी गरिमा न्याय सङ्कलन छोकपासाङ जो सेन ग्वा हुम्लाकी लोप्टा चिकी होस्टेल टोकपी थोरिम कलेला स्वरूप सेनक्वा तुछो तुछोला थेङमा बङ्गी हौ टोकपी जोसालेन्सी हुम्लाकी ताजा कोट यो छोकपा वडा अङ्गा मदना देव माभिकी छत्रवास कि खाङबा कलेला स्वरूप वारेन जीवन जकालकी ख्यान्तोक नाङसुङ तुङराङ केने कालीकोट जोङखी सदरमुकाम मानमा फजारलासङ टोकपी जोसालेन्सी खाङबा चुप्जी थोरिम कलेला स्वरूप सेनक्वा तन्दासेग्ला मानमा फजारला टोकपी खाङबा सुमुखुन गलोप्ताङ तन्दा याम्बा खाङबा चुप्जी सङ थोरिम कलेला वतोप ती दासकी सान्देछन मेतिवी सेतुपेन्न लोक छुलोक तेजन सिंचाई लोनफो विराज भक्त श्रेष्ठ की सिंचाई आयोजना गेरपोतिवे ससिंह लाका तिवा गेछा जोनी लाके कोक पर्सिंह रङ्गी युलक्युन जाङले याम्बा दास पोतोप नेताङ युङमो जोथोपो सुङसुङ सुनसरी मोरङ सिंचाई की दास तिवे कोला लोभजुङ क्यानङ्गिन तितेमा सान्दे छेन मितिवला फोको क्युन तेजेन गुनासो तिवा गेन्दो रिम्बला लोनफो श्रेष्ठ कि ससिङला नर्की शिला तिरङ लाप मेगो सुङसुङ तुङराङ क्याने लोनफो श्रेष्ठ कि मोरङ जुक्टुनु छोङ छोकपी कुछप तिवा तङ क्यानसङ टुङ्गो ख्यानङ्गिन यर्वी तुछोला देन्दोप लोक तिवा रङ्गी लाराङ माङबो थोको तन्दोक्ला लोक थौ टेङ्गा तेजेन लोक माङबो थोको मितिवला टेङ्गा खेमुला तेरोप टरिक लाक्लैन कितोप्लासँग लाकाखी वतोप सुङसुङ भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तेजेन सामान्य प्रशासन लोनपो प्रतिभा रावलकी ससिङ कोर्की कलेतिवा मेता सप तन्दोग्ला सुङकी त सुमकर्की ल्यागेन खाक्सेनपो चिगो सुङ्वा कञ्चनपुरकी दोधारा साधनी टोङखेला रिङकोटी क्याउ ल्यारिम्ला लोनफो रावलकी ससिङ कलेतिवा मेता सप तन्दोग्ला सुङकी हुर्था क्याने लाका खि गोतोप कोला सल्भो चो नाङ्गिन तिकी तन्दोग्ला प्रदेश ताङ सान्देसेन सुङकी साङ रोक्रम खिगो सुङसुङ तुङराङ क्याने लोनफो रावलकी आरि कञ्चनपुरकी जोङखी प्रशासन ल्याखुङला भूमि प्रशासन ल्याखुङ नापी ल्याखुङताङ पालिकाकी चो तिवाताङ क्यान ससिङ कालेतिवा मेता सप तन्दोग्ला टुङ्गो क्यानगो सुनक्वा ललितपुरकी पुलचोकला गोतोप मिमाङ ओङ्छे छोकपी ल्याखुङ पङ्ला धर्नाला देनी गोतोप लघु बित्ता तेमा छावा लाउतिवा यम्बी सुङताङ क्यान थुन्लामा छुङसीमा धर्ना क्युनजङ्ने दगदपी खाङबा लोकु सेनक्वा यम्बी सुङताङ छावा लाउकु छप्तिवे पला दाङ टोङ्गो छुङसीमा बुदा चुपजिला थुन्लाम क्यान सिन्सीमा धर्ना क्युनजङ्ने यारिङ टोप्ला सुङकी सम्बा बस साझा बस्तिवा टरी क्यान बिन्नी खोङतिवला दगदबी खाङबा झापा मोरङ सलाई मौतरी सिन्धुली बार पर्साताङ नवलपरासी तङ्गोभियन्न जोङखी प्रशासन ल्याखुङ काठमाडौँकी गेर्की शिला जिन्क्योङ क्यान वतोप होस्टेल तिवला लाचेकी नाङला सुङकी तेन तेन क्याउ मापदण्ड तिवा लक्लेने कितोब्ला निर्देशन बिनक्वा प्रशासन ल्याखुङकी लेन ख्याफेलकी काठमाडौँ जोङखी नाङला जिन्क्योङ क्यान वतोप होस्टेल तिवी कोला मितिवी गुनासो नासोक जक्सीमा प्रशासनकी तन्दा हुर्था क्याने अनुगमनकी लाका तिवा खि वतोप सेनक्वा अनुगमनकी रिम्बला सुङकी तेन तेन क्याउ मापदण्ड तिवी खप्तेला वतोप होस्टेला टेङ्गा बोम सुमस्याक्लानी टिम तङ्गोप प्रशासनकी सेतोपियन तुङराङ केने प्रशासनकी होस्टेल चिन्क्योङ कितोप तन्दोग्ला सुङताङ सान्द सुन त कि ख्याफेल ख्याउ सिजु तिवा तेरि लक्लेन कि गौ लोपटुक टिवी तन्दोग्ला सुङक्योपकी टटिकी गौतङ खोर्योकी नेताङ ल्याम्बु जब्लासङ सुङ्वा
चिम्पोन चेन्पो डाक्टर मनोज कुमार शर्मा कि मिमाङतीवाला न्यायतेरप तनौला बार्ताङ बेन्चकी लागेन छासे खाक चेन्पो गतो सुङक तनौचोङकी ठिमखाङ बार इकाएकी आरिङ दमौलीला कोडिक्याउ ल्यारिमला सुङलाफ नगिन चिम्पोन चेन्पो डाक्टर शर्मा कि बार्ताङ बेन्च पर्की चिकडिल तेमातिराङ न्याय फेन चेन्पो जोथोपो सुङसुङ तुग्राङ क्याने न्याय तेन तेने कितोब्ला तेरिकी पिर्मिर ल्यागेन चिकपरङ ओतोप तपकी दिला तेरिकी खाक चेन्पो चिगो सुङक तुछो रिङ्बु स्याक मोबाइलला मितिवाताङ क्यान तामिया लाम्ने देसिङ नम्जोकला क्योनो फोक्थोपो सेन्क्वा तदाङ्गी मिठेङमा फेरि मेनखाङला मेरा सही चिक्ताङ अप्छुने चुन सैङी चै नम्जोकला क्योनो फोको निरपोति वा मेन्जु किदुब्ला हुङ्गुप नेताङ फरि गोतोप नेपालगञ्जकी नौ नम्जोक गो तेजिन जिङबी नजाकी विभागीय चो दिनेश कुमार चौधरीकी ख्यान्तोक नाङसुङ डाक्टर चौधरीकी मोबाइला तुछो रिङ्बु स्याक मितेवाताङ क्यान तामिय क्यान देसिङ नम्जोक नङ्गी जालीला कोले कोले क्योनो फोक थोपुताङ नम्जोक छो कले हुङ थोपु तपकी तुछो रिङ्बु स्याक मितेवाताङ क्यान फोनला तामिय लाम्ने देतोप म्याङ्गोला मिमाङ तेरिला सुनाङ्क नुभ रुकुमकी सानी फेरि यो छोक्पा वराङ गे कान्तकी मती पहाडी लोकमार्गलाई इफी गाडीकी गेम्ने आमतङ पुम नासगलक्वा सिमलिने चौर जहारी छोक्ने डोइ वतुप इभी गाडीकी अम्बा छोक्ने हुङ्गिन वतुप गाडीला गेम्ने गाडी नङला वतुप मि गुल्मिकी लोङ्गिसु ठुक्की स्वस्तिका पौडेल तङ खुङ्की पुम लोङ्गिसु लोङ्गिकी सन्धिका ग्यावाली नासगलोप जोङ्की कुर्सुङ माक्पेल्या खुङ्की लेन ख्याफेल कितुमी झविन्द्र परियारकी ख्यान्थोक नासुङ तुगराङ केने चितवन फरतपुर उपमहानगरपालिका वराङ चिक आटारीलासँग डिम्रोल सुम थुक्ने मेरा चुक नासगल गुवासिसी मेरा चिकला क्युन फोको सेन्क्वा नारायणगढने आरिङ टोप्ला रामनगर छोक्ला ड्रइङ वतुप मोटरसाइकल यम्बा छोक्ने हुङ्गिनु वतुप ट्रक तङ कार फला छुला थुक्ने फरतपुर महानगरपालिका वराङ चुक सुमकी लोङ्गी सुचिकी सन्देश विष्ट चितवन मेडिकल कलेजकी मेनखाङला मेन्जो केतुप रिम्बाला नासगलोपिएन तुराङ केने दापचोग्ला सुनि क्युन फोको लो चुर्गुकी पुकार श्रेष्ठसँग चितवन मेडिकल कलेज मेनखाङला रङ मेन्जुखी वतो सेन्क्वा चिकलकी ग्यालखपना छोक्ला तोङ्गी सी मितिवला टेङ्गा लानी ठगी क्याउ क्योनला कोर्सुङमकमी मेरा निला चिम्क्वा कोर्सुङमकमी सेतोपनाङसिन मलेसिया तोङ्गी सी टेङ्गा बुमु चुप्जी लानी ठगी क्याउ क्योनला

चलचित्रका गीतहरू सुनाउँदै थियौँ यहाँलाई। पाहुना चलचित्रबाट यो गीत र यो गीतमा स्वर रहेको थियो एम बराल र रिमा गुरुङको, भने रचना थियो दयाराम दाहालको, सङ्गीत समीर हिमालको रहेको थियो। यहाँहरूलाई अब करिब 5 बजेसम्म चलचित्रका गीतहरू मार्फत नै मनोरञ्जन गराउनेछौँ। अब भने अर्को चलचित्र लज्जाबाट यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ रामचन्द्र काफ्ले र मान्डवी त्रिपाठीको, भने शब्द रचना रहेको छ किरण खरेलको र सङ्गीत चेतन सापकोटाको रहेको छ।

चलचित्रका गीतहरू सुनाउने क्रममा यहाँहरूलाई भर्खरै सुनायौं चलचित्र फुले फूलको मौसमबाट यो गीत र यो गीतमा स्वर रहेको थियो बानिका प्रधान र राज सिग्देलको र यसमा रचना तथा संगीत रहेको थियो सुरेश अधिकारीको यहाँहरूलाई अब चलचित्रकै गीतहरू राख्नेछौ यस क्रममा अब अर्को चलचित्र कैफियतबाट यो गीत राख्दैछौ यसमा स्वर रहेको छ राजेश पायल राई र मिलन अमात्यको भने यसमा शब्द रचना रहेको छ गोविन्द प्रसाद उपाध्यायको र संगीत दीपक राज गौतमको रहेको छ

नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G।

यति बेला चलचित्रका गीतहरू सुनाइरहेका छौँ। यस क्रममा यहाँहरूलाई भर्खरै सुनायौँ चलचित्र म पर्खिरहेको छु बाट रामा मण्डलको स्वरमा रहेको यो गीत, र यो गीतमा शब्द रचना थियो डाक्टर विनोद कुमार श्रेष्ठको, भने सङ्गीत गायक स्वयंकै रहेको थियो। अब यहाँहरूलाई अर्को चलचित्र हेलो प्रगतिबाट यो गीत राख्दैछौँ। यसमा स्वर रहेको छ स्वरूपराज आचार्य र मनिषा पोखरेलको, भने शब्द रचना रहेको छ धनेन्द्र विमलको, र सङ्गीत रहेको छ भूपेन्द्र रायमाझीको।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौँ क्रान्ति आले र सिन्धु महतको यो स्वरमा रहेको यो गीत, र यो गीतमा रचना थियो तबु छेत्रीको भने सङ्गीत रहेको थियो सम्बोजित बाँसकोटाको। यो गीत हामीले पापी मान्छेबाट लिएका थियौँ। अब यहाँहरूलाई अर्को गीत राख्दैछौँ, चलचित्र जन्मभूमिबाट यो गीत, र यो गीतमा स्वर रहेको छ दीपक लिम्बू र दुर्गा परियारको भने, यसमा रचना रहेको छ शान्ता प्रियको भने, सङ्गीत रमेश खड्काको रहेको छ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई चलचित्रका गीतहरू सुनाउने क्रममा अब अन्तिम गीत राख्दैछौँ चलचित्र भरोसाबाट। यो गीत स्वर रहेको छ उदित नारायण झा र साधना सरगमको, भने यसमा शब्द रहेको छ शिव रेग्मीको र सङ्गीत रहेको छ सुरेश अधिकारीको।

0: अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको प्रश्न पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। उहाँले पीडितको न्यायोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराज भक्त श्रेष्ठले ठुला सिँचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिँचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिँचाई र कृषिका कार्यक्रमहरूलाई कसरी एकीकृत रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको जानकारी दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले बार र बेन्च बीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगञ्जका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा हुँदा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै नाक पाक्ने कान पाक्ने समस्या देखिन्छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको मण्डन देउपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 वर्षीय रमेश रेउले रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 14 लाख रुपियाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 3 लाख रुपियाँ लिएर सम्पर्कविहीन भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले हिजो उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानाडा बीच भएको व्यापार वार्ता असफल भएपछि क्यानाडाले अमेरिकी राज्य सरहको फाइदा चाहेको बताउनु भएको छ। वार्ता विफल भएपछि आफ्नो पहिलो टिप्पणीमा क्यानाडाका विभिन्न सामानहरूमा 50% नयाँ अमेरिकी करहरू सुरु गर्दै ट्रम्पले बताउनुभयो। इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले अमेरिकाको नीति अनुसार इरान विरुद्धको प्रतिबन्धमा सहभागी हुने कुनै पनि राष्ट्रलाई शत्रुका रूपमा लिने चेतावनी दिनुभएको छ। उहाँले त्यस्ता देशका हित तथा स्वार्थमाथि जवाफी कारवाही गरिने बताउनु भएको छ। पछिल्ला दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण हुम्मुर जलमार्गलाई अमेरिकी भूभागको रूपमा हेरेको बताउँदै आउनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरान र अमेरिका बीचको तनाव थप चर्काएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रेडियो नेपालबाट साँझ 5 समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रमको पहिलो गीत राख्यौँ प्रकाश दूतराज र मेलिना राईको स्वरमा, प्रकाश दूतराजको लय सङ्कलनमा। अब राख्दैछौँ किरण गौतम र मनुका खड्का केसीको स्वरमा, किरण गौतमको लय सङ्कलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौं टिका फोन र कृष्ण रेउलीको स्वरमा पूजा सिंह परियार र कृष्ण रेउलीको लय संकलनमा आजको लागि अन्तिम गीत राख्दैछौ सरोज लामिछानी र संगीता मगरको स्वरमा कमल सरगमको लय संकलनमा। यो गीतपछि सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान प्रेमध्वज प्रधानको स्वरमा, भैरवनाथ रिमालको रचना नातिकाजीको सङ्गीतमा।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला पनि साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब शोक मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापा मगरको पक्षमा मतदान नगर्न व्हिप जारी गरेको छ। मुख्यमन्त्री थापा मगरले भोलि सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली काङ्ग्रेसले आफ्ना सदस्य सांसदलाई व्हिप जारी गरेको हो। काङ्ग्रेस बागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको व्हिपमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र मुख्यमन्त्री थापा मगरले प्रस्तुत गर्ने विश्वासको मतदान मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बढी मालिकामा यही भदौ 11 गते हुने भगवती माताको पूजा आजका लागि त्यसतर्फ पेटारो पठाउनु भएको छ। धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिसरमा आज विधिपूर्वक पूजा अर्चना गरी परम्परागत विधि अनुसार पेटारोलाई बढी मालिकातर्फ पठाइएको हो। बढी मालिकामा पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा पहिलेदेखि नै चलिआएको छ। पेटारोमा बढी मालिका भगवतीलाई चढाइने विशेष पूजा सामग्री समावेश गर्ने र सरकारी पूजा टोलीले पैदल यात्रा मार्फत बढी मालिका पुगेर निर्धारित विधि अनुसार पूजा गर्ने परम्परा रहेको छ। यस वर्ष भदौ 11 गते बढी मालिकामा मुख्य पूजा तथा मेला रहेको छ। सो अवसरमा मुख्यमन्त्री भट्टले पेटारो पठाउने परम्पराले बढी मालिका भगवती प्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको बताउनुभयो। राज्य स्तरबाट निरन्तरता दिँदै आएको परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवर्धन गर्दै आएको उहाँले बताउनुभयो। ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघु वित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आफ्नो घर फर्किएका छन्। सहमति पश्चात आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा 323 जना ऋणीहरूलाई 8 बस मार्फत पठाइएको हो। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आफ्नो क्षेत्र पठाइएको हो। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधि बीच भएको वार्तामा 14 बुधे सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो।

अन्तर्गत तीन परिवारलाई भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो। एकीकृत सेवा कार्यालय म्यागदी मार्फत आर्थिक वर्ष 2082-83 सञ्चालन भएका योजना अन्तर्गत 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी 24 योजनाका लागि 1,40,00,000 रुपैयाँ बजेट विनियोजन भएकोमा 1,10,00,000 रुपैयाँ बजेटका आधारमा 19 योजना सम्पन्न भएका हुन्। योजना मार्फत पर्यटकीय स्थलमा पक्की र कच्ची पदमार्ग, विश्राम स्थल, आश्रय स्थल, पर्खाल लगायत पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख साझेदार प्रमुख शमशेर घरती छेत्रीले जानकारी दिनुभयो। पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, स्थानीयवासी र पर्यटक मजदुरलाई आवत जावतमा सहज भएको छ। अछामको मङ्गलसेन नगरपालिका वार्ड नम्बर 8 सुतडा टोलका 86 घरधुरीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीका पक्की धारा निर्माण गरिएको छ। वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि 50,27,000 रुपैयाँको लागतमा खानेपानीका पक्की धारा निर्माण गरिएको हो। मङ्गलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनालाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले जोड दिनुभएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश रेउले रहेको केन्द्रीय प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 14,00,000 रुपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 3,00,000 रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। यसका साथै प्रदेश समाचार सक्यो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटीका 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:25 समय रहनेछ घटना र विचारको, 7:45 समर्पण राष्ट्रका लागि, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाली सैनिक कार्यक्रमको, 8:45 शास्त्रीय सङ्गीत, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम हाम्रो बोलीको, 9:45 लोकगीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम सिलसिलाको पुनः प्रसारणको, 10:40 सदाबहार गीत, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण हुने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 6:40 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ किर्ची कार्यक्रम। अहिले भने सुन्नुहुनेछ कार्यक्रम बाल बाटिका।

नमस्कार भाइ बहिनी, कार्यक्रम बालबाटिकाको आजको यो अङ्कमा तपाईँहरूलाई स्वागत छ। प्राविधिक दाजु शङ्कर भण्डारीका साथमा म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदीको तर्फबाट। अबका लागि भने सुनाउँछु एउटा गीत, त्यसपछि एकजना वैज्ञानिकको जीवनी लिएर आएकी छु। रेडियो सुन्दै गर्नुहोस् भाइ बहिनी। अहिलेका लागि भने सुनाउँछु गोविन्द मधुर आचार्यको रचना तथा सङ्गीतमा रहेको यो बाल गीत, जसमा स्वर दिनुभएको छ तपाईँहरूकै साथी एक्सन आचार्यले।

मेरा प्यारा प्यारा भाइ बहिनी, बाल गीत पछि तपाईँहरूलाई कार्यक्रममा फेरि पनि स्वागत छ। आज मैले एकजना वैज्ञानिकको जीवनी लिएर आएकी छु। तपाईँहरूले कहीँ कतै म्याडम क्युरीको नाम सुन्नु भएको होला, कतिपय भाइ बहिनीहरूले त पुस्तकमा पढ्नु पनि भएको होला। अब म म्याडम क्युरीको जीवनी सुनाउँछु, रेडियो नजिकै आएर सुन्नुहोस् है त। म्याडम क्युरीको जन्म 7 नोभेम्बर 1867 पोल्यान्डको राजधानी वार्सामा भएको थियो। भाइ बहिनी, उहाँको बाल्यकालको नाम मारिया सालोमिया स्कुलोडोवस्का थियो। उहाँ 10 वर्ष पुग्दा उहाँको आमाको क्षयरोगले मृत्यु भयो। भाइ बहिनी, त्यसपछि उहाँको दिदीको पनि अल्पायुमै मृत्यु भएको थियो। कतिपय सन्दर्भमा नि भाइ बहिनी, सबैले आफ्नो जीवनमा राम्रो अवसर पाएका हुँदैनन्, तर म्याडम क्युरीको आमा बाबु अध्यापक भएका कारणले उहाँले राम्रो शिक्षाको अवसर पाउनु भएको थियो। उहाँले हाई स्कुलको अध्ययनलाई निरन्तरता दिन पोल्यान्डलाई छोड्नु पर्यो। भाइ बहिनी, उहाँ फ्रान्स आउनु भएको थियो। फ्रान्सको पेरिस विद्यालयमा गएर उहाँले विज्ञानको स्नातकोत्तर परीक्षामा प्रथम स्थान हासिल गर्नुभएको थियो। भाइ बहिनी, पेरिस विश्वविद्यालयबाट 1993 भौतिक शास्त्र र 1994 गणितमा स्नातकोत्तरको डिग्री लिनुभएको थियो। अनि त्यसपछि विश्वविद्यालयको अध्ययनको समाप्ति भयो। समाप्ति भएपछि उहाँको भेट चाहिँ प्रसिद्ध वैज्ञानिक पियरे क्युरीसँग भयो। पियरे क्युरीसँग नै वैवाहिक सम्बन्ध पनि गाँसियो। मारिया सालोमिया स्कुलोडोवस्का पियरे क्युरीसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि उहाँ म्याडम क्युरीको नामले चिनिनु भएको थियो। भाइ बहिनी, त्यति बेला एकजना प्रोफेसर हुनुहुन्थ्यो, उहाँको नाम हेनरी बैकर थियो। उहाँ रेडियम क्रियाकलाप सम्बन्धी अनुसन्धानमा कार्यरत हुनुहुन्थ्यो। हेनरी बैकर के भन्नुहुन्थ्यो भने नि, युरेनियम तत्त्वबाट अदृश्य किरणहरू निस्कन्छन् र यी किरणहरू सबैभन्दा शक्तिशाली हुन्छन् भन्ने उहाँको भनाइ थियो। यसरी विज्ञानको प्रयोगशालामा चाहिँ रेडियम क्रियाकलाप सम्बन्धी खोजमा म्याडम क्युरीले प्रत्यक्ष रूपमा सम्मिलित भएर देख्ने र बुझ्ने अवसर पाउनुभयो। त्यसपछि उहाँ निरन्तर रूपमा यसै विषयमा अनुसन्धान तथा खोजमा लाग्नुभयो। भाइ बहिनी, छ नि भाइ बहिनी, रेडियम चाहिँ एउटा विचित्र किसिमको तत्त्व हो जसमा किरणहरू निस्कन्छन्। यी किरणहरू चाहिँ साह्रै तिखा हुन्छन्, सजिलैसँग कुनै पनि वस्तुबाट वारपार भई छेडेर निस्कन्छन्। यसको उपयोग चाहिँ क्यान्सर रोग निदानको लागि गरिन्छ। भाइ बहिनी, त्यसपछि आफ्ना पति पियरे क्युरीसँग मिलेर उहाँहरूले दिन रात धेरै काम गर्नुहुन्छ। भाइ बहिनी, नवीन रहस्यहरू खोतल्न प्रयत्न रहनुहुन्छ दुवैजना। क्युरी दम्पतिले युरेनियमको पिच ब्लेन्डबाट किरणहरू निस्कने कुरा पत्ता लगाइसकेपछि उहाँहरूले पिच ब्लेन्डलाई रात दिन मेहनत गरी तताउनुहुन्थ्यो र तताएर निस्केको पदार्थलाई टेस्ट ट्युबमा राख्नुहुन्थ्यो। कयौँ दिनको मेहनतपछि एक दिन उहाँहरू दुवैजनाले टेस्ट ट्युबमा हलुका रङको प्रकाश देख्नुभयो। त्यो प्रकाशलाई उहाँहरूले रेडियम भनेर नामकरण गर्नुभएको थियो। यही अनुसन्धानका लागि उहाँहरूलाई 1903 नोबेल पुरस्कार पनि दिएको थियो। भाइ बहिनी, त्यस्तै म्याडम क्युरीकी छोरी इरेने क्युरी पनि धेरै प्रतिभाशाली हुनुहुन्थ्यो। उहाँले पनि आफ्ना पतिसँग मिलेर रेडियो धर्मी तत्त्व बनाउने कुराको आविष्कार गर्नुभएको थियो। यसका लागि दुवैलाई संयुक्त रूपमा 1935 नोबेल पुरस्कार दिएको थियो। म्याडम क्युरीले आफ्नो जीवनको अधिकांश समय अध्ययन पश्चात विज्ञानका प्रयोगशालाबाट नयाँ नयाँ कुराको आविष्कार गर्नमै बिताउनुभयो। यसरी उहाँले गर्नुभएको यो योगदान बापत उहाँलाई 1911 रसायन विज्ञानमा योगदान पुर्याए बापत नोबेल पुरस्कारबाट सम्मानित भएको थियो। यसै बीचमा उहाँको श्रीमानको बग्गी दुर्घटनामा परि मृत्यु भयो।
यति ठुलो पीडामा पनि उहाँले पेरिसमा क्युरे इन्स्टिच्युट अफ रेडियम नाम गरेको संस्था खोल्नु भएको थियो। साथै उहाँले विज्ञान क्षेत्रमा गर्नुभएको अमूल्य योगदानको कदर स्वरूप रेडियोधर्मी एकाईको नाम क्युरी राखिएको छ। भाइ बहिनी, त्यस्तै एउटा तत्त्वको नाम क्युरियम राखिएको छ। उहाँको पूर्ण जीवन मानव कल्याणका लागि समर्पित थियो। प्रथम विश्वयुद्धमा उहाँले घाइतेहरूको ठूलो सेवा गर्नुभएको थियो। समाज सेवा र विज्ञानमा अहोरात गर्नुपर्ने अनुसन्धान एवं रेडियोधर्मी पदार्थसँगको अविरल निकटताले गर्दा उहाँका आँखालाई ठूलो असर पर्यो। रेडियो विकिरणले गर्दा क्यान्सर रोग लाग्यो र अन्तत 6 जुलाई 1934 को दिन विज्ञान जगतकी साधिका क्युरीको जीवनलीला समाप्त भयो। म्याडम क्युरी हाम्रा सामु नभए पनि मानव कल्याणका लागि समर्पित महत्त्वपूर्ण आविष्कारले सदैव म्याडम क्युरीलाई स्मरण गराइरहनेछ। भाइ बहिनी, लौ त भाइ बहिनी, म्याडम क्युरीको बारेमा जानकारी गराउँदा गराउँदै आजको हाम्रो समय सकिनै लाग्यो। तर केही छैन, अर्को हप्ता तपाईँहरूसँग भेट्न म आउने नै छु। त्यतिन्जेल प्राविधिक दाजु शङ्कर भण्डारी र म प्रस्तुता प्रमिला गजुरेल अर्थात् तपाईँहरूकै सिर्जना दिदी बिदा माग्छु। आइतबारको आजको यो अङ्कबाट हामी सबैलाई बिदा दिनुहोस्। हवस् त, नमस्ते।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि
2: कृषक दाजुभाइ तथा दिदीबहिनी साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं कृषि समाचारबाट।
3: दुग्ध विकास संस्थानले उत्पादन गरेका दुग्धजन्य पदार्थको उत्पादन सँगै कारोबारमा समेत वृद्धि भएको छ। पछिल्लो समय सरकारले लिएका सुधारका नीतिहरू, किसान मैत्री कदम र प्रधानमन्त्रीको प्रत्यक्ष प्रवर्धनका कारण संस्थानले नयाँ गति लिन थालेको हो। बालाजु दुग्ध वितरण आयोजनाका निमित्त प्रमुख चक्रवर्ती पौडेलका अनुसार पछिल्लो समय सरकारी नीति तथा बजारको बढ्दो आकर्षणका कारण संस्थानको समग्र कारोबार 10-15% वृद्धि भएको छ। हाल बालाजु दुग्ध वितरण आयोजनाबाट मात्रै दैनिक 70,000 लिटर दूध तथा दुग्धजन्य पदार्थ उत्पादन हुँदै आएको छ। निमित्त प्रमुख पौडेलले यसले स्वदेशी उत्पादन प्रतिको विश्वासलाई अझ बलियो बनाएको छ। हाल संस्थानले दूध, दही, घिउ, पनिर, आइसक्रिम, चीज लगायत विभिन्न प्रकारका दुग्धजन्य उत्पादन गर्दै आएको छ भने यसैका कारण अहिले दैनिक 15 लाख रुपियाँ बराबरको थप आमदानी वृद्धि भएको छ।
4: यो हाम्रो काठमाडौँ दुग्ध वितरण आयोजनामा चाहिँ दुध नै हो मेजर चाहिँ यहाँको। अब यहाँ 4 थरी दुध हामीले अहिले बजारमा पुर्याइरहेका छौँ। एउटा स्ट्यान्डर्ड दुध, एउटा गाईको दुध, फुल क्रिम मिल्क भन्छौँ, होल दुध भन्छौँ त्यो, अनि एउटा चाहिँ टी मिल्क। 4 थरी हामी दुध पुर्याउँछौँ। त्यस पछाडि आएर दही, अनि सँगै नौनी, घिउ, पनिर र रसभरी चाहिँ हाम्रो यो आयोजनामा उत्पादन हुन्छ। सँगसँगै हामीले हाम्रै अर्को आयोजनाहरूबाट उत्पादन भएका पेडा, लालमोहन, फ्रेस मिल्क त्यसको पनि बजारीकरण गर्दैछौँ। 67,000-67,000 लिटर चाहिँ हामी प्रशोधित दुध मात्रै बिक्री गरिराखेका छौँ र त्यसमा दही गर्दाखेरि त झन्डै अहिले 70,000 चान्चुनको मिल्क चाहिँ प्रशोधन गर्ने कार्य चाहिँ यहाँ भइरहेको छ। अब हामीसँग गत सालमा चाहिँ अलिकति यो फ्लस सिजनमा बढी भएको दुधबाट सरप्लस भएको त्यो धुलो दुध र मखन अहिले प्रयोग गरेर हामीले यो बजारको माग चाहिँ पुरा गरिराखेको छौँ। साउनको 27 गते अब हाम्रो महाप्रबन्धकज्यूको चाहिँ सक्रियतामा एउटा साना किसान लघुवित्त वित्तीय संस्था त्यस्तै गरेर किसान सहकारी महासङ्घसँग चाहिँ हामीले एउटा त्रिपक्षीय सम्झौता गऱ्यौँ र यो साना किसानले सङ्कलन गरिराखेको दुधलाई डिडिसीको ग्रिपमा ल्याउने एउटा जुन नयाँ कदमको सुरुवात भयो। त्यस पछाडि यो भदौको 1 गतेदेखि नै 10-12,000 लिटर चाहिँ हाम्रो च्यानलमा दुध चाहिँ बढ्न गएको छ र अहिले अलिकति हामी चाहिँ लागिरहेका छौँ। अब अहिले चाहिँ सहकारी किसानहरू पनि यो दुधको भुक्तानी चाहिँ अलिकति सहज भएको अवस्थाले गर्दाखेरि उहाँहरू पनि डिडिसीलाई चाहिँ दुध दिनलाई अलिकति तयार भएको अवस्था छ। अब दही सरदरमा हाम्रो 3,350 लिटर हामी दैनिक बनाइरहेका छौँ। 3-4 थरीको हाम्रो सादा दही, स्पेसल दही र प्रोबायोटिक भनेर छ। त्यसै गरी हजुरको आइसक्रिम हप्तामा हाम्रो 2 पल्ट प्रोडक्सन हुन्छ। मही चाहिँ अहिले दैनिक नै लगभग 1500-2000 लिटरको आरआरी हामी मही पनि बिक्री गरिराखेका छौँ। अब मखनहरू चाहिँ अहिले दुधै सङ्कलन कम भएको कारणले मखन चाहिँ उत्पादन भइरहेको छैन, भएको मखनलाई हामी प्रयोग गरिरहेको छौँ।
3: पछिल्लो समय मुलुकको दुग्ध क्षेत्रमा नयाँ तरङ्ग आएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थानले उत्पादन गरेको चीज उपभोग गरिरहनु भएको तस्विर सार्वजनिक भएसँगै बजारमा संस्थानका उत्पादन प्रतिको माग र उपभोक्ताको चासो उच्च रूपमा बढेको छ।
4: चिजको डिमान्ड वातै बढ्न गएर हजुरको त्यो कटिङ प्याकिङ चाहिँ लगभग 2 गुणाले चाहिँ हामीले त्यसको रफ्तार बढाएर त्यो बजारको मागलाई चाहिँ पूर्ति गर्यौँ। अब यो प्रधानमन्त्रीज्यू नै इन्भल्भ भइसकेपछि हाम्रो आउटलेटहरूबाट हुने व्यापारमा पनि 10-15% चाहिँ वृद्धि भयो। चिज मात्रै होइन कि सबै दुग्ध पदार्थहरूको वृद्धि भयो। अब अहिले दुधको पनि एक त साउनको महिना दुधको वृद्धि पहिलाका वर्षहरूमा पनि अलिकति बढी नै हुने थियो। अब साउन भदौमा पनि दुधमा पनि दैनिक हजुरको 3-4 हजार लिटर चाहिँ अहिले बिक्री बढेको छ। गत अब भन्दा असारसम्मको अवस्था भन्दा अहिले बढेर आएको छ। जेठ पछाडि अब यो असार साउन भदौमा दुग्ध पदार्थहरूको चाहिँ 10-15% वृद्धि भएको छ। बजारको च्यानल चाहिँ कस्तो भइरहेको छ भने अब हाम्रो यो दुधको लागि चाहिँ एउटा डिस्ट्रिब्युटर हामीले नियुक्त गरेका छौँ। यो साउन 1 नै नयाँ आर्थिक वर्षदेखि नै नयाँ डिस्ट्रिब्युटरले काम गरिराख्नु भएको छ। दुधको जिम्मा चाहिँ उहाँको छ। काठमाडौँ उपत्यका भरिका बुथहरूमा ढुवानी गर्ने जिम्मा सहित दुधको व्यवस्थापन उहाँले गर्नुहुन्छ भने दुग्ध पदार्थको हकमा चाहिँ अहिले हामीसँग लगभग अर्को 20-30 चाहिँ अरू डिस्ट्रिब्युटरहरू हुनुहुन्छ। अब उहाँहरूले दुग्ध पदार्थहरू उठाउने र रिटेल पसलहरूमा त्यसको वितरण गर्ने त्यो प्रणालीमा गइरहेका छ। र हालसालै हामीले यो आर्थिक वर्षमै आएर 2 नयाँ डिस्ट्रिब्युटरहरू नियुक्त गरेका छौँ र उहाँहरूले चाहिँ हाम्रो आउटलेटहरू पनि न्यू रोडमा रहेको हाम्रो एउटा आउटलेट र अहिले सिंहदरबार परिसर भित्र भएको एउटा आउटलेट चाहिँ हामीले अहिले डिस्ट्रिब्युटरलाई नै जिम्मा दिएका छौँ। किनभने हामीलाई यो ढुवानी गर्ने साधनहरू अब हाम्रो जनशक्ति त्यहाँ चाहिँ खट्ने अब त्यो कुराहरूले लागत हामीलाई अलिकति कम पर्न जाने हुनाले हामीले त्यसरी व्यवस्थापन गरिरहेको छौँ।
3: लामो समयदेखि डिटिसीले किसानको भुक्तानी समयमा गर्दैन भन्ने गुनासो रहेकोमा नयाँ सरकार आएपछि यसमा गम्भीरतापूर्वक काम भइरहेको छ। विगतमा 2 भन्दा बढी समय लाग्ने भुक्तानी प्रणालीलाई घटाएर अब 25 दिनभित्रै किसानको खातामा रकम पुर्याउने गरी कार्यान्वयन अगाडि बढाइएको छ। यसले दुध उत्पादक किसानहरूको लामो समयदेखिको आर्थिक दबावलाई धेरै हदसम्म कम गर्ने विश्वास गरिएको छ।
4: हामीले 5-6 महिनासम्मको भुक्तानी पनि बाँकी राखेकै हो कुनै समयमा र बिस्तारै यो भुक्तानी चाहिँ सहज हुँदै पनि आयो, अहिले चाहिँ आएर सहज पनि भयो। अब यसलाई कुनै अहिले संस्थानले ऋण पनि लिएको छैन, सरकारबाट कुनै सहुलियत पनि लिएको छैन, आफ्नै आम्दानीबाटै यो चाहिँ भएको छ। एउटा कुरा भुक्तानी सहज हुनुमा चाहिँ एउटा कारण के हो भने यो फ्लस सिजनको बेलामा जति हाम्रो बढी दुध हुन्छ त्यो सरप्लस भएको दुध चाहिँ हजुरको धुलो दुध र मखन बनेर भण्डारण हुने गर्थ्यो। त्यसले गर्दाखेरि त्यो बजारमा चाहिँ जान पाएन, सामान हामीसँग स्टक भएको कारणले पनि अलिकति हाम्रो क्यासको फ्लो चाहिँ डिसम्यानेज हुने कारणले त्यो बेला भुक्तानी अलिकति लम्बिने थियो। अब अहिले चाहिँ यो बजार धेरै बढ्यो र हाम्रो त्यो सामानहरू चाहिँ खपत अलि उच्च दरमै हुन थाल्यो, त्यसले गर्दाखेरि चाहिँ भुक्तानी पनि सहज भएकै कुराहरू हो। अब अहिलेको बदलेको परिप्रेक्ष्यमा आएर नयाँ महाप्रबन्धकज्यू आइसकेपछि अलिकति यो हाम्रो बाँकी बक्यौताहरू पनि धेरै थिए। अब हाम्रो डिस्ट्रिब्युटरहरूसँग ठुला ठुला पार्टीहरू सँग ती बाँकी बक्यौतालाई पनि हामी कस्तै लग्यौँ र उधारोलाई चाहिँ लगभग हामी निर्मूलै पार्ने अब चाहिँ चलिरहेका छौँ। त्यसले गर्दाखेरि ती रकमहरू फँसेका रकमहरू पनि बजारबाट अहिले उठे अनि त्यसले गर्दा भुक्तानी अहिले धेरै सहज भएर अहिले लगभग हामी 2 भुक्तानी बाँकी छ अहिलेको अवस्थामा। कृषि मन्त्रीज्यूको चाहिँ निर्देशन के छ भने यसलाई 25 दिनमा ल्याउने भन्ने थियो र महाप्रबन्धकज्यू पनि यो भदौको 15-16 चाहिँ यसलाई 25 दिनदेखि 1 महिनामा चाहिँ झार्ने योजनामा हुनुहुन्छ। यो 2 भुक्तानी जति भयो भने हामी उहाँले गरेको योजना अनुसारै हामी चाहिँ 1 महिनाको ग्यापमा आउँछौँ, भुक्तानी चाहिँ सहज हुँदैछ।
3: संस्थालाई अझ आत्मनिर्भर र प्रभावकारी बनाउन पुराना मेसिनको सट्टा नयाँ प्रविधि सहितको मेसिन जडान गर्नुपर्ने आवश्यकता निमित्त प्रमुख पौडेलले औलाउनु भएको छ।
4: यो मेसिनरीजकै समस्याहरू छ। 2 अर्ब चान्चुन भयो भने यस्तै खालको फ्याक्ट्री हामी नयाँ स्थापना गर्न सक्छौँ र अहिलेको जमाना कस्तो भयो भने अब अलिकति हामी अटोमेसन र यो नयाँ प्रविधिमा जानुपर्ने पनि छ। अब यो हामीले जुन प्रविधि अहिले प्रयोग गरिरहेका छौँ यो भनेको हजुरको 30-40 पुरानो प्रविधि हामी प्रयोग गर्दैछौँ।
3: बजारमा सक्रिय निजी डेयरीसँग सहकार्य गर्दै नेपाली दुग्ध क्षेत्रको विकास गर्ने र उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय वस्तु उत्पादन गराउन संस्थान लागिरहेको छ।
4: अहिले आएर चाहिँ दुग्ध सहकारीहरू पनि अब कति चाहिँ धेरै अगाडिदेखि पनि हामीलाई नै माया गरेर दुग्ध विकास संस्थानमै दुध दिइराख्ने सहकारीहरू पनि हुनुहुन्छ। कतिपय चाहिँ यो बिचमा अलिकति भुक्तानी हाम्रो लामो समय रहेपछि अब हामीसँग चाहिँ कारोबार तोडेर निजीतिर जाने सहकारीहरू पनि हुनुहुन्छ। अहिले चाहिँ एउटा कस्तो भएको छ भने मलाई एउटा अलिक खड्गेको कुरा चाहिँ जस्तो नेपाल सरकारले अनुदानको रूपमा हामीले दुग्ध सहकारीहरूलाई फ्याक्ट्री स्थापना गर्ने हिसाबमा चाहिँ मेसिनरिजहरू औजारहरू उपलब्ध गरायौँ। अहिले धेरै सहकारीहरूले आफै चाहिँ कारखाना राखेर दुध मार्केटिङ गर्ने कामहरू पनि गर्नुभएको छ। अब यो दुग्ध विकास संस्थानको भुक्तानी लामो समय रहँदाखेरि त त्यसले पनि किसानलाई केही राहत चाहिँ पुर्यायो होला। नेपाल सरकारकै पूर्ण स्वामित्व भएको संस्थान दुग्ध विकास संस्थान हुँदा हुँदै सहकारीहरूले चाहिँ दुध उत्पादनलाई अभिवृद्धि गर्ने, दुध सङ्कलनलाई चाहिँ अलिकति राम्रोसँग व्यवस्थित तरिकाले सञ्चालन गर्ने र आफ्नो च्यानलमा आएको दुधलाई निजी डेयरीलाई पनि दिन पाइयो, दुग्ध विकास संस्थालाई पनि दिन पाइयो। उहाँहरूले व्यवसाय गर्नुभन्दा किसानलाई चाहिँ प्रोत्साहन हुने गरी दुध उत्पादनलाई बढाउने र त्यो सङ्कलित दुधलाई चाहिँ उद्योगहरूमा आपूर्ति गर्नुपर्ने व्यवस्था भएको भए सायद अहिले हामीलाई अलिकति दुध यो खाँचो पनि हुँदैन थियो होला। यसमा अलिकति तालमेल मिलाउनु पर्ने जस्तो लाग्छ मलाई चाहिँ, किनभने राज्यको अनुदान लिएर अब उहाँहरूले कारखाना चाहिँ सहकारीले कारखाना चलाउनु भन्दा पनि संस्थान नभएको भए त त्यो पनि एउटा स्वीकार्य हुन्थ्यो होला। अब संस्थान हुँदाहुँदै संस्थानले नै प्रशोधन गर्ने काम गरिराख्दाखेरि सहकारीले चाहिँ सङ्कलनको पाटो मात्रै हेरेको भए हुन्थ्यो कि भन्ने मलाई लाग्छ। मेरो
3: नयाँ नेतृत्वको दूरदृष्टि, समयमै किसानको भुक्तानी र प्रधानमन्त्रीको प्रत्यक्ष प्रवर्धनले दुग्ध विकास संस्थानलाई पुनः सुदृढ र नाफामुखी बनाउने बलियो आधार तयार भएको छ।
4: नेपाल सरकार अनि उहाँहरूको पहलले गर्दाखेरि अलिकति हामीले मा चाहिँ आशाको किरणहरू पलाएको छ। उपभोक्ताहरूलाई चाहिँ मेरो एउटा रिक्वेस्ट, उहाँहरूले अहिले अलिकति दुग्ध विकास संस्थानलाई सपोर्ट गरिदिनु भएको छ, खोजी खोजी हाम्रो पदार्थहरू चाहिँ किनेर खाइदिनु भएको छ, उपभोग गरिदिनु भएको छ। गुणस्तरको हिसाबमा हामी सरकारी निकाय भएको हुनाले हामीलाई त्यहाँ तलमाथि गर्ने कुनै अवसर छैन, त्यो हामी दण्डित नै हुन्छौँ। त्यसले गर्दाखेरि गुणस्तरमा हजुरहरू ढुक्क भएर दुग्ध विकास संस्थानबाटै उत्पादित पदार्थहरू चाहिँ प्रयोग गरिदिनुहोस् र यो कम्तीमा नेपाल सरकार को स्वामित्व भएको संस्थालाई चाहिँ अलिकति माथि उठ्नको लागि सहयोग गरिदिनुहोस् भनेर मैले उपभोक्ताहरूलाई अनुरोध गरेँ। त्यसै गरी पशुपालक कृषक दाजुभाइ दिदीबहिनीहरूलाई उहाँहरूले धेरै माया गरेर हिजोको दिनमा 8-9 महिनासम्मको पनि भुक्तानी नलिएर उधारोमै दुध बेचेर चाहिँ यहाँसम्म माया गर्दै आउनुभयो होइन, अब त हाम्रो भुक्तानीको सिलसिला पनि धेरै सहज भइसकेको छ र यसले गर्दाखेरि चाहिँ हजुरहरूको यो माया चाहिँ निरन्तर रहिराखोस् र हजुरहरूले चाहिँ दुध अभिवृद्धि गरिदिनुहोस् र अब संस्थानले चाहिँ समग्र हाम्रो संस्थानको सबै आयोजनाहरूमा लाएर 1 लाखदेखि 1.5 लाख लिटरसम्म हामी सहजै खपत गर्न सक्ने अवस्थामा भइसकेका छौँ। त्यसकारण हजुरहरूले दुध अभिवृद्धि गरेर अब संस्थानले लिँदैन भन्ने कुरा हुँदैन, संस्थानले दुध जुनसुकै अवस्थामा पनि लिन्छ र भुक्तानीलाई पनि जति जसरी हुन्छ सहज गराउने बाटोमा चाहिँ लागेको छ। यो बालाजुको यो काठमाडौँ दुग्ध वितरण आयोजना चाहिँ संस्थानको नाफामूलक नै आयोजना हो, यो अहिलेसम्म घाटामा गएको छैन। पहिला चाहिँ कस्तो हुन्थ्यो भने अब संस्थानको अरू सानो सानो आयोजनाहरू पनि नोक्सान हुँदाखेरि पनि संस्थानको समग्र दुग्ध विकास संस्थानकै मुनाफामा चाहिँ यसको ठुलो योगदान रहन्थ्यो। अहिले पनि यो त नाफामा नै छ होइन, तर विगतका वर्षहरू भन्दा यो बिचमा चाहिँ अलिकति नाफा चाहिँ घटेको हो यो आयोजनाको र संस्थानको चाहिँ घाटा, अब सञ्चित घाटा लगभग 1.5 अर्ब भन्दा माथि पुगिसकेको थियो। अब यो अबमै चाहिँ त संस्थान चाहिँ नाफामा नआउला, यो आयोजनाको चाहिँ नाफा अवश्य नै बढ्ने देखेको छु मैले, किनभने बिक्री त्यही हिसाबले भइरहेको छ। हामीले सङ्कलनलाई वृद्धि गरेर यो बजार माग चाहिँ पुरा गर्न सक्यौँ भने अवश्य पनि यसले चाहिँ विगत 2-3 वर्ष भन्दा बढी नै नाफा कमाउँछ जस्तो लागेछ। त 20-25 करोड चाहिँ यो एउटा आयोजनाले नाफा गर्थ्यो 10 वर्ष थियो अगाडिको कुरा हजुर। त्यतिखेर चाहिँ हाम्रो बिक्री पनि 1 लाखदेखि 1.25 लाख लिटर चाहिँ दैनिक दुध बिक्री थियो, अनि त्यसपछि बिस्तारै हामी हाम्रो यो बिक्री अलिकति खुम्चिँदै गयो। अब निजी डेयरीहरू अलिक सक्रिय भए, काठमाडौँमा धेरै निजी डेयरीहरू पनि खुले, अब धेरै थरीका चाहिँ दुध बजारमा आउन थाले होइन, त्यसले गर्दाखेरि नाफा अलिकति घट्दै घट्दै अब 16-17 करोडतिर आइपुगेको थियो। अब यसपालि फेरि 20-22 करोड चाहिँ नाफा होला भन्ने हामीले अपेक्षा गरेका छौँ। त्यसको नाफा सँगसँगै संस्थानको चाहिँ सञ्चित घाटा चाहिँ घट्दै गएर अब सायद अबको 1-2 वर्षमा यो संस्थान समग्र संस्थान नै नाफामा आउँछ कि भन्ने आशा गर्न सकिने ठाउँ छ।
3: यस संस्थानबाट देशका 44 जिल्लाका 4.5 लाख कृषकहरू प्रत्यक्ष लाभान्वित भइरहेका छन्। विक्रम सम्बत 1945 लाङटाङ याक चेज केन्द्रको रूपमा सञ्चालनमा आएको यो क्षेत्र 2026 सालमा उद्योगको रूपमा स्थापित भएको थियो। बालाजुमा रहेको यस उद्योगलाई पहिले दुधशालाको रूपमा चिनिन्थ्यो। कोभिडको समयमा खुम्चिएको नाफा पछिल्लो समय भने उकालो लाग्न थालेको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मार्फत दैनिक रूपमा प्रसारण हुँदै आएको रेडियो कृषि कार्यक्रम प्रसारण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। रेडियो नेपालमा भएको यस कार्यक्रममा कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटी र सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोतले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट दैनिक साँझ 6:40 देखि 6:55 सम्म प्रसारण हुँदै आएको यस कार्यक्रमलाई आइतबारदेखि शनिबारसम्म विभिन्न ढाँचामा उत्पादन गरी प्रसारण गर्ने सहमति भएको छ। आइतबार साप्ताहिक कृषि गतिविधि, सोमबार पौरखी कृषक, मंगलबार नवीन कृषि प्रविधि, बुधबार कृषि संवाद, बिहिबार किसान प्रश्नमञ्च, शुक्रबार जेटीए र बुढियामा, शनिबार रेडियो कृषि पत्रिका तथा कृषक चौतारी कार्यक्रम प्रसारण हुँदै आएको छ। रेडियो नेपाल संघको सहकार्यमा लामो समयदेखि कृषि कार्यक्रम प्रसारण हुँदै आएकोमा खुसी व्यक्त गर्दै कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख सबनम शिवाकोटीले कार्यक्रमको सन्देश कृषक उद्यमी तथा सर्वसाधारण समक्ष अझ बढी प्रभावकारी ढंगले पुर्याउनु पर्नेमा जोड दिनुभयो।
5: हाम्रो प्रमुख क्लायन्ट भनेको चाहिँ किसानहरू नै हुनुहुन्छ, त्यो सँगसँगै अब कृषि उद्यमी, कृषि प्राविधिकहरू र अन्य उपभोक्ताहरू सहित पनि हुने हुनाले उहाँले कसरी प्रस्तुत गर्नु भएको छ, कति फ्रिक्वेन्टली सुन्नु भएको छ, उहाँहरूको फिडब्याक के छ, यो प्रकारको सम्मान गर्ने भन्नेमा हामीले धेरै लिन नसकेको अवस्था भएको हुनाले अहिले चाहिँ हामीले अन्य सहकारी गरी अन्य निकायहरूसँग पनि समन्वय गरेर यसको प्रभावकारिता पनि अध्ययन गरौँ, कसरी भइरहेको छ भन्ने कुरा र आउँदो दिनमा कार्यक्रममा नै कसरी समन्वय गरेर अझ बढीभन्दा बढी उपयोग बनाउन सकिन्छ भनेर चाहिँ एउटा लेभलको छलफल पनि गरिरहेका छौँ।
3: सार्वजनिक सेवा प्रसारण नेपालका कायमुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटोरले डिजिटल युगमा रेडियो कृषि कार्यक्रमलाई थप प्रभावकारी र उपयोगी बनाउन आफूहरू गम्भीर रहेको उल्लेख गर्दै कृषि कार्यक्रमलाई अझ परिष्कृत गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
6: यसलाई सुधार गर्नुपर्ने कुराहरूमा चाहिँ हामी अलिकति चनाखो हुन चाहिँ जरुरी छ, किन भन्दा अहिलेको मल्टिमिडियाको, सोसियल मिडियाको, डिजिटल मिडियाको युगमा एक एक सेकेन्डमा हाम्रो इन्फर्मेसन दिने तरिकाहरू परिवर्तन भइरहेको छ भने हामीले त्यही ट्रेडिसनल अप्रोचमै गऱ्यौँ भने अब हामीले हाम्रो दर्शकहरू गुमाउँछौँ, फेरि हामी डिजिटल माध्यममा पनि गइरहेको छौँ नि भन्दाखेरि हामीले अझ कसरी यसलाई चाहिँ अहिलेको प्रो पब्लिक बनाउने भन्ने विषयमा हामीले साँच्चै नै एक्चुली गहन छलफल गर्नुपर्ने, फर्मेटमा पनि कसरी चेन्ज गर्ने भन्ने विषयमा पनि हामीले गहन अध्ययन।
3: विक्रम सम्म 2023 मङ्सिर 25 गतेदेखि कृषि सूचना तथा प्रशिक्षण केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल बीचको सहकार्यमा निरन्तर रूपमा कृषि कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ।
2: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड। भारतको ओडिसा राज्यस्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20-28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय।

0: लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधि संघको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा बजेटको करिब 70% स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो। प्रारम्भिक बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिकबारे स्पष्ट पार्दै उहाँले संघीय सरकारले उपलब्ध गराउने रकम सशर्त अनुदान मात्र भएको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाई आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाई परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ता समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाईलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिंचाईमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाईसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। मन्त्री श्रेष्ठका अनुसार सुनसरी मोरङ सिंचाई परियोजनाले मात्रै वार्षिक 14 अर्ब रुपियाँ भन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्याउँदै आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चान्दनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भइरहेको बताउँदै पीडितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीडितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामी मध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरुद्धको जेई खोप नलगाएको जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। जेईका बिरामीको अवस्था हालसम्म सबैभन्दा बढी झापामा 10, कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना रहेका छन्। मुख्यतः तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लामा जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। जापानिज इन्सेफ्लाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्दछ। यो रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झड्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलगिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानुनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले कुष्ठको नियन्त्रणका लागि प्रभावित व्यक्तिले समयमै उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो। हाल नेपालमा करिब 2,00,000 संख्यामा कुष्ठरोग प्रभावित व्यक्ति रहेकोमा 30,000 व्यक्ति अपाङ्गताको शिकार बनेको र करिब 2,000 देखि 2,500 व्यक्ति वर्षेनी यो रोगको संक्रमणमा पर्ने गरेको पाइएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सगरमाथा आरोही सङ्घको 25 स्थापना दिवसका अवसरमा आज आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेलजे शेर्पाले नेपाल विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचार, प्रसार, प्रवर्धन र संरक्षणमा लाग्न आग्रह गर्नुभयो। सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइड, पथ प्रदर्शकको सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीति निर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 2 पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको मण्डनदेवपुर नगरपालिका 12 का 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश रेउलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नवीनले मलेसिया पठाइदिने बहानामा 3 14 लाख र रमेश रेउले अमेरिका पठाइदिन्छु भन्दै 1 3 लाख रुपियाँ लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। बागलुङमा जबरजस्तीकरणी अर्थात् बलात्कारका घटना बढ्दै गएको पाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कण्डेलको रिपोर्ट।
3: बागलुङमा जबरजस्तीकरणी अर्थात बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्तीकरणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्तीकरणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
4: गत सालको साउन महिनामा 3 भदौ महिनामा 2 असोज मङ्सिरमा 1 माघमा 1 फागुनमा 1 चैतमा 1 र जेठमा 3 असारमा 2 गरी 14 मतदाता थपाएका छन्। जबरजस्ती गर्नेको समयको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो, उमेर हद हेरेर यसको सजाय क्षतिपूर्ति जरिमाना छुट्याएको।
3: प्रहरीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्ती करणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल टिकटक फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्ती करणीका मुद्दा बढी हुने गर्दछन्। पीडितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
5: जबरजस्तीकरणको मुद्दाहरू संख्या बढिरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरीकाले मार्फत जारी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायराभित्र ल्याइसकेपछि र सरकारी वकिलको उपस्थितिमा बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढी 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर म्याथप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
3: कानुनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
6: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौँ त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। पाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
3: जबरजस्ती करणीका घटना नियन्त्रणका लागि कानुनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: ललितपुरको पुलचोक स्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धरनामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आआफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच हिजो भदौ 6 भएको वार्तामा 14 सहमति भएसँगै धरना कार्यक्रम स्थगित भएको हो। विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ऋणीहरूलाई 8 बस मार्फत विदाई गरिएको छ। झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारापर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरू काठमाडौँ आएका थिए। महोत्तरीको जलेश्वरमा नेपाल भारत सुरक्षा अधिकारी बीच लागू औषध नियन्त्रण तथा सीमा स्तम्भको सुरक्षा र अपराध नियन्त्रण लगायतका विषयमा मिलेर अघि बढ्ने सहमति भएको छ। सहमति भएसँगै दुई देशबीचको सीमा सुरक्षा प्रभावकारी बनाउने, अपराध नियन्त्रणका लागि सूचना आदान प्रदान बढाउने तथा लागू औषध ओसार पसारमा कमी आउने विश्वास गरिएको छ। महोत्तरीबाट संवाददाता मनजित कुमार रामको रिपोर्ट।
7: महोत्तरीको जलेश्वरमा नेपाल भारतका सुरक्षा अधिकारी बीच सीमा सुरक्षा तथा अपराध नियन्त्रण सम्बन्धी छलफल भएको छ। छलफलमा महोत्तरी, सर्लाही र रौतहटका प्रमुख जिल्ला अधिकारीहरू तथा भारत बिहार राज्य जिल्ला सीतामढीका अधिकारी सहभागी हुनुभएको थियो। लागू औषध तथा मानव तस्करी नियन्त्रण, अवैध हात हतियार, ओसार पोसार रोकथाम, सर्लाहीका किसान मल लिन जाँदा भारतीय सुरक्षाको नियन्त्रणमा रहेको सीमा स्तम्भको सुरक्षा र बाढी नियन्त्रण लगायतका विषयमा छलफल भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
8: सम्भार गर्ने सीमामा हुने आपराधिक गतिविधि क्रस बोर्डर इन्डियातर्फ वा नेपालतर्फ र तस्करी जन्य क्रियाकलापहरू छ भने त्यसलाई नियमन गर्ने, नीतिगत रूपमा बन्द गर्ने, सर्लाही

0: छ मञ्जित कुमार राम महोत्तरी।
1: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका 8 एकान्त स्थित मध्य पहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ। सिमलीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारी साधनले मुसीकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु क्षेत्र गाउँपालिका 4 बलेटक्सारकी 26 वर्षीया स्वस्तिका पौडेल र उहाँकी 2 वर्षीय छोरी सान्दिका गेवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जविन्द्र परियारले जानकारी दिनुभयो। लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ। अहिले दैनिक करिब 150-200 हाराहारीमा भेरी अस्पतालमा विभिन्न प्रकारका कानको समस्या लिएर बिरामी आउन थालेको भेरी अस्पताल नेपालगञ्जका नाक कान घाँटी एवं टाउको रोगका विभागीय प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिनुभयो। डाक्टर चौधरीका अनुसार मोबाइलमा लामो समय कुरा गर्दा त्यसको असर कानको जालीमा पर्ने भएकाले श्रवण शक्ति कमजोर हुनुका साथै कान पाक्ने लगायत समस्या देखिन्छ। अछामको मंगलसेन नगरपालिका 8 सुतुडा टोलका 86 घरधुरीमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीका पक्की धारा निर्माण गरिएको छ। वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयका लागि 50,27,000 रुपियाँ भन्दा बढीको लागतमा खानेपानीका पक्की धारा निर्माण गरिएको हो। मंगलसेन नगरपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सेवक नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको योजनालाई थप प्रभावकारी र दिगो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले जोड दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पानामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बंगलादेशका नागरिक रहेको बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिङ्गापुरतर्फ जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनु भएको छ। पूर्व रक्षा मन्त्रीले चुनाव गराउनु पर्ने माग गरेपछि उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो। रुसी सेना विरूद्ध युद्धमा केन्द्रित युक्रेनले मार्सल ल लागू भएपछि चुनाव स्थगित गरेको छ। जनताले पनि अहिले चुनाव नगराउने निर्णयलाई व्यापक समर्थन गरेको बताइएको छ। जेलेन्स्कीले एएफपी लगायत सञ्चार माध्यमका पत्रकारसँग ब्रिफिङ गर्दै युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने चेतावनी दिनुभयो। चिनिया प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता एआई क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ सेयर निष्कासन मार्फत 80 अर्ब हङकङ डलर करिब 10.2 अर्ब अमेरिकी डलर जुटाउने योजना बनाएको जनाएको छ। हाङझाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ। कम्पनीका अनुसार सेयर निष्कासनबाट प्राप्त सम्पूर्ण रकम एआई सम्बन्धी पूर्वाधार विस्तार तथा आफ्नो फुल स्ट्याक एआई क्षमता विकासमा लगानी गरिनेछ। अलिबाबाले बिहिबार सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको राजस्व करिब 269 अर्ब युआन अर्थात् करिब 40 अर्ब अमेरिकी डलर पुगेको छ। विश्वव्यापी रूपमा एआई सम्बन्धी प्रविधिको माग बढेसँगै कम्पनीका उत्पादनको मागमा समेत वृद्धि भएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हाल परीक्षणको रूपमा 10 तानबाट कपडा उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगले थप 10 तान सञ्चालन गरेर कपडा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 घण्टामा 20-25 मिटर कपडा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65-70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोग दिन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामी संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा कपडा, रङ्गीन तथा बुटेदार कपडा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न

0: विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 लाख रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले शनिबार उद्योगको स्थलगत अनुगमन गरी परीक्षण उत्पादन र मरमत समारोहको प्रगति बारे जानकारी लिनु भएको छ। अनुगमनका क्रममा मन्त्री यादवले 20 वटा तान सञ्चालनका लागि तयार पारिएको र ती मध्ये 10 वटा सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हाल स्वदेशी रिलायन्स धागो उद्योगबाट ल्याइएको मन्त्री यादवले जानकारी दिनुभयो। नेपाल चेम्बर अफ कमर्स र गैर आवासीय नेपाली संघ बीच नेपालमा लगानी प्रवर्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारी भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ। दुवै पक्ष बीच भएको समझदारी पत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्ने, व्यापार उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने जस्ता विषयहरू समावेश भएका छन्। कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले दुवै पक्ष बीच भएको समझदारीले नेपालमा गैर आवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनको लागि मार्ग प्रशस्त गर्ने बताउनु भयो। त्यस अवसरमा गैर आवासीय नेपाली संघका अध्यक्ष डाक्टर हेमराज शर्माले नेपालका विभिन्न कानूनी जटिलताको कारणले वैदेशिक लगानी भित्र्याउनका लागि समस्या भइरहेको गुनासो गर्नुभयो। नेपालको पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा 24 अर्ब बढीको कृषिजन्य वस्तु आयात भएको छ। गत आर्थिक वर्ष 2082-83 भारत, चीन, अस्ट्रेलिया, बङ्गलादेशबाट खाद्यान्न, दाल, ताजा तरकारी तथा फलफूल गरी 24 अर्ब 26 करोड 74 लाखको कृषिजन्य उपज नेपाल भित्रिएको हो। आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठूलो अंश खाद्यान्न र दालजन्य वस्तुको रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका प्रमुख नन्द किशोर सिंहले जानकारी दिनुभयो।
1: अब खेल समाचार रमेश टमट्टाबाट।
2: 14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20-28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लिग एनपिएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बेङ्गलुरुबाट इन्डियन प्रिमियर लिग आइपिएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढी रन बनाएका छन्। भरतले यही वर्षको जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाडी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपिएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 मङ्सिर 5 काठमाडौँमा आयोजना हुने तय भएको छ। नेपाली एथलेट सन्तोषी श्रेष्ठले वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुर सिल्भर 2026 महिला 5,000 दौडमा कास्य पदक जितेकी छिन्। शनिबार भारतको भुवनेश्वरमा भएको खेलमा सन्तोषीले 17:31.75 दूरी पूरा गरी कास्य प्राप्त गरेकी हुन्। उक्त इभेन्ट्समा केन्याकी डिएना बान्जाले स्वर्ण र भारतकी भारतीले रजत पदक जितेकी छिन्। सोही प्रतियोगिता अन्तर्गत 800 दौडमा नेपालका सोम बहादुर कुमारले राष्ट्रिय कीर्तिमान बनाएका छन्। त्रिभुवन आर्मी क्लबका कुमारले उक्त दूरी 1:49.55 पूरा गरे। उनले आफ्नै पुरानो कीर्तिमानमा सुधार गरेका हुन्। उनले यसअघि सन् 2018 इन्डोनेसियामा सम्पन्न 18 एसियाली खेलकुदमा उक्त दूरी 1:50.25 पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए।
1: अब मौसम। आज राति देशको हिमाली र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। दिपालको अधिकतम 33.9 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड। भारतको ओडिसा राज्यस्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 करिब 8 बजेसम्म सुन्न सक्नुहुनेछ समर्पण राष्ट्रका लागि। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा रहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई।
2: वर्षौंदेखिको सुकुम्बासी समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, निश्चित समय सीमा तोकेर काम अघि बढाउने घोषणा।
1: एमाले भित्र चर्किएको आन्तरिक द्वन्द र ओलीको कडा शैली, सत्ता र संगठन गुम्ने डरको अभिव्यक्ति, नेपाली काङ्ग्रेस भित्रको विवाद पनि उत्कर्षमा। सानेपाको आधिकारिक पार्टी कार्यालयलाई व्यवस्था गर्दै समानान्तर गतिविधि।
2: खराब बानीलाई सकारात्मक रुचिमा बदल्न विज्ञहरूको सुझाव, शारीरिक व्यायाम र खेलकुदमा जोड।
1: अन्तर्राष्ट्रिय प्रसङ्गमा पश्चिम एसियाली द्वन्द र डार्क ट्रान्जिट मार्फत विश्वव्यापी तेल आपूर्ति जोगाउने अमेरिकी रणनीति।
2: र खेल प्रसङ्गमा अन्यल र कूटनीति खिचातानी बीच 14 सागको नयाँ मिति तय।
1: कार्यक्रम सुरु गरौँ। शिक्षा विधेयक निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई सम्बन्धी प्रसङ्गबाट। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ। विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको सरकारवालासँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने प्रश्न पार्नुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट बाँडफाँड तथा प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। शिक्षामा कुल बजेटको कम्तीमा 20% लगानी हुनुपर्ने विश्वव्यापी अभ्यास भए पनि नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन नसकेको उहाँको भनाइ थियो। शिक्षा बजेटको करिब 70% स्थानीय तहमा अनुदानका रूपमा जाने भएकाले शिक्षा सुधार तथा शिक्षक कर्मचारीको सुविधामा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ। विक्रम सम्बत 2028 पहिलो पटक नयाँ ऊर्जाका साथ विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै मन्त्री पोखरेलले प्रस्तावित ऐनलाई दीर्घकालीन र प्रभावकारी दस्तावेज बनाइनेमा जोड दिनुभयो। कार्यक्रममा शिक्षा मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, शिक्षाविद विद्यानाथ कोइराला, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष काशीनाथ दङ्गाल, प्याप्सनका अध्यक्ष कृष्ण अधिकारी लगायत शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद तथा शिक्षा क्षेत्रका अन्य सरकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल भएको थियो।
2: सुकुम्बासी समस्या नेपालमा आजको मात्र होइन, वर्षौंदेखि राजनीतिक बहस, चुनावी प्रतिबद्धता र सरकारी योजनाको विषय बन्दै आएको यो समस्या समाधान नहुँदा हजारौं परिवार अझै पनि आफू बसेको जमिनको स्वामित्वबाट वञ्चित छन्। कहिले बस्ती हटाइने हो कि भन्ने त्रास, कहिले कानूनी जटिलता र कहिले राजनीतिक आश्वासनकै बीच उनीहरूको पुस्ता बित्दै आएको छ। तर अब यही लामो समयदेखिको समस्या समाधान गर्ने लक्ष्य सहित सरकारले निश्चित समय सीमा तोकेर काम अघि बढाउने घोषणा गरेको छ। सामान्य प्रशासन तथा भूमि सुधार मन्त्री प्रतिभा रावलले देशैभरिका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कञ्चनपुर पुगेर स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाहरूलाई सम्बोधन गर्दै मन्त्री रावलले सरकारले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यो विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। समस्या जटिल र संवेदनशील भए पनि कानूनी तथा नीतिगत अडचन समाधान गर्दै योग्य नागरिकलाई लाल पूर्जा उपलब्ध गराउने उहाँको भनाइ छ।
3: जसले लाल पूर्जा पाउनु पर्ने हो कानून सम्बद्ध तरिकाले, उसले लाल पूर्जा पाउँछ। भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, भूमिहीन अव्यवस्थित बसोबासी सबैले लाल पूर्जा पाउनुहुन्छ। तपाईँहरू यो कुरामा चाहिँ ढुक्क हुनुहोस्। त्यही भएर तपाईँहरूलाई त्यो त्रासको वातावरण बनाइदिने, कसैले चाहिँ बिचमा हामी बिचमा खेल्न सक्ने त्यो हुनसक्छ, त्यसको लागि चाहिँ तपाईँहरूले तारम्तार खबरदारी गर्नुभएको छ, विगतमा पनि गर्दै आउनु भएको छ। यसको लागि म फेरि पनि तपाईँहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। देशैभरिको समस्या समाधान गर्नलाई हामी डे वानदेखि, मैले मन्त्रालय सम्हालेको पहिलो दिनबाट नै यसमा काम गरिरहेको गरिरहेको छु। सँगसँगै सहकारी पीडितका पनि समस्या छन्, त्यसमा पनि हामी काम गरिरहेका छौँ। नेपाल सरकारको प्राथमिकतामा रहेको विषय हो सुकुम्बासीको समस्या। त्यही भएर हामीले यो सरकारको पालामा यो अब हामीले 500 दिन भनेको छौँ, 500 दिनभित्र सुकुम्बासीको समस्या हामीले चाहिँ समाधान गर्नेछौँ देशैभरिको हकमा।
1: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
2: यस प्रतिबद्धताको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको वर्षौंदेखि सुकुम्बासी बस्तीमा रहेको त्रास हटाउने प्रयास हो। आफू बसेको ठाउँबाट जबरजस्ती उठाइने हो कि डोजर चलाइने हो कि भन्ने चिन्तामा रहेका नागरिकलाई मन्त्री रावलले कानूनसम्मत रूपमा लालपूर्जा पाउनुपर्ने व्यक्तिलाई राज्यले स्वामित्व प्रदान गर्ने आश्वासन दिनुभएको छ। कानूनले तोकेको प्रक्रिया पूरा गरेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासलाई जग्गाको स्वामित्व दिलाउने सरकारको लक्ष्य रहेको छ। कतिपय बस्ती तथा जग्गा नकारात्मक सूचीमा परेको अवस्थामा पनि आवश्यक कानून र नीति परिवर्तन गरेर समाधान खोजिने सरकारको भनाइ छ। सुकुम्बासी समस्या जग्गाको लालपूर्जा प्राप्त गर्ने विषय मात्र होइन, यो नागरिकको सुरक्षित बसोबास, सम्पत्तिको अधिकार र सम्मानपूर्वक जीवनयापनसँग जोडिएको विषय पनि हो। त्यसैले यसको दीर्घकालीन समाधानले हजारौं परिवारको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्छ। अझ महत्वपूर्ण कुरा, सरकारले यो विषयलाई फेरि अर्को चुनावी नारामा सीमित हुन नदिने प्रतिबद्धता सुनाएको छ। वर्षौंदेखि आश्वासन सुन्दै आएका नागरिकका लागि अब भाषण भन्दा कामको परिणाम महत्वपूर्ण हुनेछ। 500 दिनको लक्ष्य पूरा गर्न सकिएमा लामो समयदेखि राज्यसँग आफ्नो भूमि अधिकार माग्दै आएका परिवारका लागि यो ठूलो उपलब्धि बनेछ। मन्त्री रावलले आफूलाई स्वागत गर्न तयार पारिएको अभिर र खाता समेत तत्काल ग्रहण नगरी समस्या समाधान भएपछि मात्र सम्मान स्वीकार गर्ने बताउनु भएको छ। जनप्रतिनिधि र मन्त्रीले काम सम्पन्न गरेपछि मात्र जनताको सम्मान पाउनुपर्ने उहाँको सन्देशले सरकारको काम प्रतिको जवाबदेहितालाई समेत जोड दिएको छ। वर्षौंदेखि थाँतिरहेको समस्या एकैपटक समाधान हुने विषय पनि होइन। देशभरका बस्तीको अवस्था फरक छ, कानूनी प्रक्रिया फरक छ र कतिपय स्थानमा जग्गा प्रकृति तथा स्वामित्व सम्बन्धी जटिलता पनि छन्। त्यसैले 500 दिनको लक्ष्य पूरा गर्न सरकार, सम्बन्धित समिति, स्थानीय तह र सरकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक हुनेछ। तर लक्ष्य सहितको प्रतिबद्धता आफैमा सकारात्मक शुरूवात हो। राज्यले भूमिहीन नागरिकहरूलाई समस्याको रूपमा होइन, अधिकार प्राप्त गर्नुपर्ने नागरिकका रूपमा हेरेर समाधान खोज्ने हो भने वर्षौंदेखि थातिरहेको यो विषय अब निष्कर्षतर्फ अघि बढ्न सक्छ। सुकुम्बासी परिवारका लागि लालपूर्जा एउटा कागजको टुक्रा मात्र होइन, त्यो सुरक्षित भविष्यको आधार पनि हो। आफ्नै नाममा जमिन भएको अनुभूति पनि हो। सन्तानलाई सुरक्षित घर र स्थायी बसोबास दिन सक्ने विश्वास हो। त्यसैले 500 दिनभित्र देशभरको सुकुम्बासी समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयनमा परिणत हुन सकेमा यसले एउटा पुरानो समस्या समाधान गर्ने मात्र होइन, राज्य र नागरिक बीचको भरोसा पनि बलियो बनाउनेछ। अब सुकुम्बासी बस्तीका नागरिकको अपेक्षा एउटै छ, वर्षौंदेखि सुनिँदै आएको आश्वासन यसपटक व्यवहारमा बदलियोस् र मन्त्री रावलले भने झैं समस्या समाधान भएपछि मात्रै अबिर र खादा लगाउने दिन छिट्टै आओस्।
1: नेकपा एमाले सञ्चालन गरेको मिसन पार्टी जागरण अभियानको झापामा उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीभित्र नेतृत्व बदल्ने र विकल्प खोज्ने आवाज उठाइरहेका नेता कार्यकर्ताप्रति कडा आक्रोश पोख्नु भएपछि एमाले जनमा भित्रभित्रै भुसको झैं असन्तुष्टि सल्किरहेको छ। विशेष गरी पार्टी कार्यालयको क्यान्टिनमा बसेर अध्यक्ष हटाउने छलफल चलाउनेहरू आवारा र अनुशासनहीनता प्रदर्शन गर्नेहरू हुन् भन्दै कटाक्ष गर्दै ओलीले प्रस्तुत गरेको अभिव्यक्तिले एमालेभित्र चुलिएको आन्तरिक असन्तोष र ध्रुवीकरणलाई स्पष्ट रूपमा छता छुल्ल पारेको छ। प्रस्तुत छ एमाले अध्यक्ष ओलीको यही अभिव्यक्ति र त्यसपछि एमालेमा आएको हलचलका बारेमा तयार पारिएको यो रिपोर्ट। कार्यक्रम घटना र विचारमा अब एउटा सकारात्मक विषय। धूमपानले क्यान्सर गराउँछ, यो चेतावनी चुरोटको बट्टामा प्रष्टै लेखिएको हुन्छ। धूमपान गर्ने करिब 70% मानिस यो लत छोड्न चाहन्छन् तर सक्दैनन्। परीक्षा बिग्रिन्छ भन्ने थाहा हुँदाहुँदै विद्यार्थीहरू अध्ययन छाडेर मोबाइल वा भिडियो गेममा भुल्छन्। आखिर किन हुन्छ यस्तो? हानिकारक छ भन्ने थाहा पाउँदा पाउँदै पनि मानिस किन खराब बानीको चक्रव्यूहबाट उम्कन सक्दैन? के यो इच्छा शक्तिको कमी मात्र हो वा यसका पछाडि कुनै गहिरो स्नायु वैज्ञानिक कारण छ? थप विश्लेषण सहित सहकर्मी हरिराम पौडेल।
4: हामी बिहान उठ्छौँ, ब्रस गर्छौँ, कपाल कोर्छौँ वा नियमित बाटो भएर कार्यालय जान्छौँ। यी काम गर्दा हाम्रो दिमागले धेरै सोच विचार गर्नु पर्दैन। वैज्ञानिकहरूका अनुसार जब कुनै व्यवहार पटक पटक दोहोरिन्छ, मस्तिष्कले त्यसलाई अटो पाइलट मोडमा राख्छ। नेसनल इन्स्टिच्युट अफ ड्रग अब्युजकी निर्देशक डाक्टर नोरा भल्काका अनुसार जब खराब बानीहरू पनि यसै गरी स्वचालित बन्छन्, तब ती व्यवहार मानिसको नियन्त्रण बाहिर पुग्छन्। जब हामी खराब बानी छान्ने प्रयास गर्छौँ, मस्तिष्कको सोही भागले असहज महसुस गर्छ र मानिसलाई पुनः पुरानै बानीतर्फ धकेल्छ। त्यसैले नराम्रो बानी छुटाउनु भनेको केवल अबदेखि गर्दिन भनेर सङ्कल्प गर्नु मात्र होइन, पहिलो आवश्यकता हो आफ्नो बानीलाई बुझ्नु। म यो काम कहिले गर्छु, किन गर्छु, त्यसअघि मेरो मनस्थिति कस्तो हुन्छ, कुन व्यक्ति, स्थान वा परिस्थितिले मलाई त्यतातर्फ धकेल्छ, यस्ता प्रश्नको उत्तर खोज्न सके बानीको जरोसम्म पुग्न सकिन्छ। बानी छुटाउने अर्को महत्त्वपूर्ण उपाय हो पुरानो व्यवहारको ठाउँमा स्वस्थ विकल्प राख्नु। तनाव हुँदा धुम्रपान गर्ने व्यक्तिले हिँड्ने, गहिरो श्वास लिने, सङ्गीत सुन्ने वा विश्वासिलो व्यक्तिसँग कुराकानी गर्ने विकल्प रोज्न सक्छ। मोबाइलमा अनावश्यक समय बिताउने व्यक्तिले निश्चित समयका लागि मोबाइल आफूबाट टाढा राख्न सक्छ, अर्थात् पुरानो बानीले दिएको तत्काल राहत वा आनन्दको ठाउँमा अर्को स्वस्थ गतिविधि खोज्नु आवश्यक हुन्छ। वातावरण परिवर्तन पनि बानी सुधारको महत्त्वपूर्ण पक्ष हो। कुनै बानीसँग निश्चित ठाउँ, वस्तु, व्यक्ति वा सामाजिक वातावरण जोडिएको छ भने त्यस्ता ट्रिगरबाट केही समय दूरी बनाउनु उपयोगी हुनसक्छ। आफूलाई परिवर्तन गर्न खोजिरहेको व्यक्तिले परिवार, साथीभाइ वा विश्वासिला मानिसहरूको सहयोग लिनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, किनकि व्यवहार परिवर्तनको यात्रा एक्लै हिँड्नुभन्दा सहयोगी वातावरणमा हिँड्दा सहज हुन्छ। यद्यपि सबै प्रकारका लतलाई एउटै तरिकाले व्यवस्थापन गर्न सकिँदैन, विशेष गरी मदिरा, लागु पदार्थ वा केही औषधिसँग सम्बन्धित निर्भरता भएका व्यक्तिले आफ्नै निर्णयमा अचानक सेवन बन्द गर्दा स्वास्थ्यमा गम्भीर समस्या पनि उत्पन्न हुन सक्छ। त्यसैले यस्तो अवस्थामा चिकित्सक वा मानसिक स्वास्थ्य विशेषज्ञको प्रत्यक्ष सल्लाह र उपचार आवश्यक हुनसक्छ। यसै सन्दर्भमा मनोविद एवं डियर सम्बन्धका अभियन्ता बदराम पाठक भन्नुहुन्छ,
5: नराम्रो बानी छुटाउन सबैभन्दा पहिले एउटा कुरा हामीले के बुझ्नुपर्छ भने बानी केवल इच्छा शक्तिले मात्र छुट्दैन है, म छुटाउँछु भनेर मात्रै पनि छुट्दैन बानी, त्यसको पछाडिको कारण चाहिँ हामीले बुझ्नुपर्छ। हाम्रो हरेक बानीको पछाडि एउटा ट्रिगर हुन्छ, बिहेभियर हुन्छ र रिवार्ड हुन्छ, ती कुराहरू बुझ्नु जरुरी हुन्छ। सर्वप्रथम त जस्तै तनाव भयो भने हामी के गर्छौँ, मोबाइल चलाउँछौँ, एक्लोपन भयो भने धुम्रपान गर्छौँ, चिन्ता भयो भने अत्याधिक खाना खान्छौँ अथवा खानै खाँदैनौँ, केही समयको लागि राहत मिल्न सक्छ यी कुराहरूले अनि दिमागले त्यही व्यवहारलाई दोहोऱ्याउन सिक्छ। त्यसैले बानी छुटाउने पहिलो कदम भनेको चाहिँ आफ्नो ट्रिगर पहिचान गर्नु हो, के कारणले चाहिँ यो बानी मेरो सुरु भएको हो भनेर थाहा पाउनु हो, मलाई यो बानी कहिलेदेखि कहाँ र कुन भावनामा बढी हुन्छ भन्ने कुरा पनि थाहा पाउनु जरुरी हुन्छ। त्यसै गरी दोस्रोमा बानीलाई खालि हटाउने होइन, त्यसको स्वस्थ विकल्प राख्ने कोसिस गर्नुपर्छ। हटाउन चाहेर मात्रै हट्दैन, त्यसको स्वस्थ विकल्प के हो त? तनाव हुँदा धुम्रपानको सट्टा 5 मिनट हिँड्ने हो कि, गहिरो श्वास लिने हो कि, अथवा अरू कसैसँग कुराकानी गर्ने हो जसले तपाईँलाई सुन्छ। त्यसै गरी तेस्रोमा सानो लक्ष्य बनाउनुहोस्। हामी के गर्छौँ भने सबैभन्दा ठुलो गल्ती चाहिँ बानी हटाउनको लागि आजदेखि म चुरोट खाँदिनँ अथवा आजदेखि म मोबाइल चलाउँदिनँ अथवा आज म आजदेखि म रक्सी पिउँदिन, यो बानी हटाउनको लागि त्यति सजिलो तपाईँले भने जस्तो नहुन सक्छ। तर आज म 15 मिनटदेखि 1 घन्टासम्म मोबाइल चलाउँदिन, अथवा आजको दिन म मोबाइल चलाउँदिन, अथवा आजको दिन म धुम्रपान गर्दिनँ भनेर तपाईँले सानो सानो लक्ष्य बनाउनु भयो भने फेरि त्यसले काम गर्न सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने, एकपटक फेरि पुरानै बानी भयो भने हामीलाई दोष दिनु हुँदैन, आफूले आफूलाई दोष दिनु हुँदैन। रिल्याप्स असफलता होइन कि, सिक्ने अवसर हो, रिल्याप्स हुनसक्छ। त्यो बानी, नयाँ बानी सिक्नलाई त्यति सजिलो हुँदैन, पुरानो बानी दोहोरिन सक्छ, त्यो तपाईँले सक्नु भएन अथवा त्यो असफल भयो भन्ने हुँदैन। त्यसमा याद राख्नुपर्ने कुरा के हुन्छ भने, बानी तपाईँको पहिचान पनि होइन फेरि, अनि बानी सिकेको हो भने नयाँ बानी पनि सिक्न सकिन्छ। यो कुरालाई चाहिँ हामीले एकदमै याद गर्नुपर्छ। तर यदि बानी अथवा लत गम्भीर छ र तपाईँको स्वास्थ्य, सम्बन्ध वा दैनिक जीवनमा असर गरिरहेको छ भने एकपटक साइकोलोजिस्ट वा मेन्टल हेल्थ प्रोफेसनलको सहयोग लिनु पनि राम्रो हुनसक्छ, ताकि उहाँहरूले तपाईँको त्यो नराम्रो बानी, त्यो लतलाई छुटाउनलाई सपोर्ट गर्न सक्नुहुनेछ। र सबैभन्दा ठुलो कुरा, उहाँहरूसँग सहयोग लिनु भनेको कमजोरी होइन, तपाईँ आफूप्रतिको जिम्मेवारी चाहिँ हुनसक्छ।
6: मनोविदहरूका अनुसार जङ्क फुड खाने बानी छ भने घरमा जङ्क फुड राख्दै नराख्ने, तनाव वा फुर्सदका समयलाई खेलकुद, शारीरिक व्यायाम, नाचगान वा सांस्कृतिक कार्यक्रममा जोड्ने, साथै खराब बानीसँग जुझ्न पूर्व योजना बनाउने र परिवार वा साथीभाइको सहयोग लिने हो भने यसलाई सहजै जित्न सकिन्छ। खराब बानी एक्कासी छोड्न खोज्दा मस्तिष्कले विद्रोह गर्छ, तर साना साना सकारात्मक परिवर्तनलाई निरन्तरता दिँदा मस्तिष्कले त्यसैलाई नयाँ र असल बानीका रूपमा स्वीकार गर्छ। त्यसैले खराब बानी छोड्न इच्छा शक्ति मात्र होइन, सही रणनीतिको आवश्यकता पर्छ। तपाईँ पनि आजै आफ्ना खराब बानी छोड्ने हो कि?
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
7: सशस्त्र प्रहरी बलको प्रस्तुति कार्यक्रम समर्पण राष्ट्रका लागि।
8: जय नेपाल, शान्ति, सुरक्षा, प्रतिबद्धता। श्रोता, रेडियो नेपालबाट प्रसारण भइरहेको सशस्त्र प्रहरी बल नेपालको पाक्षिक रेडियो कार्यक्रम समर्पण राष्ट्रका लागिमा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रस्तुत छ पाक्षिक गतिविधि रामशरण नेउपाने र सबिना घिमरेबाट। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपदको समयमा आदेशको प्रतीक्षा गरेर बस्ने होइन, आफ्नो जिम्मेवारी र परिस्थितिको गम्भीरता बुझी तत्काल परिचालन हुन निर्देशन दिनुभएको छ। साउन 6 गते नम्बर 3 गढीमाई वाहिनी मुख्यालय मकानपुरको 9 वार्षिक उत्सवको अवसरमा महानिरीक्षक पौडेलले एक्लो प्रयासबाट मात्र विपदलाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद व्यवस्थापनको प्रमुख आधार भएको उल्लेख गर्नुहुँदै यसका लागि प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिनुभएको छ। सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण लगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुहुँदै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्र सेवकहरू अझ व्यावसायिक भई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिति अनुरूपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्ने बताउनुभयो। उहाँले सीमावासीसँगको समधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरूको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा र व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन जोड्नुपर्ने बताउनुहुँदै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्दै लैजानुपर्ने बताउनुभयो। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले चितवन स्थित शहीदका परिवारसँग भेटघाट गर्नुभएको छ। भेटघाटका क्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी सहायक हलदार स्वर्गीय असीम श्रेष्ठको परिवारको अवस्थाबारे जानकारी लिनुभएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूले शान्ति मिसनमा बटुलेका अनुभव र हरेक क्रियाकलापलाई देश र जनताको सेवा र सुरक्षामा समर्पित गर्न निर्देशन दिनुभएको छ। साउन 21 गते संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिटमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको 12 डफाको टोलीलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सो कुरा बताउनु भएको। नेपालको वर्तमान सुरक्षा परिवेश अत्यन्तै गतिशील र परिवर्तनशील रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो, म मिसनमा थिएँ, मलाई थाहा भएन भन्ने कुनै पनि बहाना अब स्वीकार्य हुने छैन। उहाँले सशस्त्र प्रहरी कर्मचारीहरूलाई मिसनमा रहँदा देशमा भएका ऐतिहासिक राजनैतिक परिवर्तन, निर्वाचन र तराई मधेस क्षेत्रमा देखिएका जातीय तथा धार्मिक संवेदनशीलता जस्ता विषयहरूलाई सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो। साथै सुरक्षा सेवामा सानो लापरवाहीले पनि अपूरणीय क्षति पुर्याउन सक्ने भएकोले सशस्त्र प्रहरी कर्मचारीहरू 24 घण्टा उच्च सतर्कताका साथ कार्यक्षेत्रमा परिचालन हुन समेत उहाँले निर्देशन दिनु भएको छ। जलवायु परिवर्तनका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता विपदका घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूको भूमिका उल्लेखनीय रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विशेष गरी सीमा क्षेत्रमा हुने आर्थिक अनियमिततामा संगठनले पूर्ण रूपमा शून्य सहनशीलताको नीति लिएको र यस्ता कार्यमा संलग्न जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूप्रति कठोर कदम चालिने स्पष्ट पार्नुहुँदै सीमा सुरक्षार्थ खटिँदा उच्च नैतिकता र व्यावसायिक दक्षताका साथ खटिनुपर्ने उहाँले बताउनुभयो। यसअघि साउन 20 गते सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले युनाइटेड नेसन मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिटको रूपमा कार्य गर्न जाने 13 डफाको टोलीको विदाई गर्नुभएको थियो। विदाई कार्यक्रममा उहाँले मिसनमा खटिजाने सशस्त्र प्रहरी कर्मचारीहरूको अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई तुरन्त फिर्ता गर्न निर्देशन दिनुभएको छ। यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकोले मिसनमा गरिने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरीले शान्ति मिसनमा कायम गरेका व्यावसायिक पहिचानलाई थप उचाइमा पुर्याउन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो। सोही अवसरमा उहाँले साउथ सुडान जुवामा कार्यरत 12 डफालाई बदली गर्न जान लागेका कर्मचारीहरूको 1 वर्ष कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गर्नुभयो।
9: सशस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूका लागि निशुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण गरेको छ। साउन महिनाको प्रत्येक सोमबार आयोजना गर्दै आएको सो कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सक सहितको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि तथा खानेपानी समेत वितरण गरेको छ। मन्दिर दर्शन गर्न आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिर स्थित बागमती किनारमा 10 जनाको विपद व्यवस्थापन टोली ऱ्याप्ड बोट तथा आवश्यक उद्धार सामग्री सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको थियो।
8: मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले साउन 29 गते बिहान सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा पर्ने उक्त मन्दिरमा रहेको 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो। लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवत जावत गर्ने 2 फलामे पुल बगाउनुको साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू त्यही अलपत्र परेका थिए। सो बारे जानकारी पाउना साथ नम्बर 24 कालिकागण कास्कीबाट गोताखोर सहितको टोली साउन 28 गते राति 2:30 बजे उनीहरूको उद्धारको लागि खटिएको थियो। लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि टोलीले साउन 29 गते बिहान रोप रेस्क्यू विधि अपनाई 3 जनालाई सकुशल उद्धार गर्न सफल भएको हो।
9: कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका 9 बादल डाँडा स्थित मर्दी हिमालको ट्रेकिङमा जाने क्रममा जंगलमा अलपत्र परेका 3 युवाको सकुशल उद्धार गरिएको छ। ट्रेकिङमा हिँडेका उनीहरू सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरी तथा बादल डाँडा स्थित होटल व्यवसायी सहितको टोलीले उनीहरूको खोजी कार्य गरेको थियो। पछि नम्बर 24 कालिकागण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सहितको टोलीले खोजी कार्य गर्ने क्रममा साउन 20 गते साँझ सोही जिल्लाको अन्नपूर्ण गाउँपालिका 11 छुमरुङ फेदी स्थित मोदी खोलाको पारिपट्टिको जंगलमा उनीहरूलाई फेला पारेको थियो। सोही दिन रोप रेस्क्यू विधिद्वारा उद्धार कार्य सुरु गरिएकोमा अविरल वर्षाको कारण मोदी खोलामा पानीको बहाव बढेपछि उद्धार कार्य स्थगित भएको थियो। पुनः साउन 21 गते बिहान सो टोलीले सोही ठाउँमा रहेको बिजुलीको पोलको तार प्रयोग गरी उनीहरू भएको स्थानमा पुगेर रोप पेस बनाई सकुशल उद्धार गर्न सफल भएको हो।
8: काठमाडौँ महानगरपालिका एक नाग पोखरीबाट साउन 18 गते 296.75 ग्राम ब्राउन सुगर, 220 चक्की ट्रामाडोल र 130 नाइट्रोभेट क्याप्सुल सहित 4 जनालाई नियन्त्रणमा लिइएको छ। विशेष सूचनाको आधारमा एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको साथबाट 198,375 नेपाली रुपियाँ, 1,000 जापानिज एन सहित अन्य विदेशी मुद्रा, 2 संचार सेट, 3 ल्यापटप, 1 प्रिन्टर, 4 मोबाइल सेट, लागु औषधमा मिसाउने केमिकल 22 बोतल समेत बरामद भएको छ। साथै उनीहरूले प्रयोग गरेको 27 651 80 नम्बरको गाडी समेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिएकाहरूलाई बरामद सामग्री सहित आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
7: तालिम गतिविधि
8: सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। साउन 26 गते प्रधान कार्यालयमा समादेशक, गणपति र कुलमपतिका रूपमा खटिजान लागेका अधिकृतहरूको लागि सञ्चालन गरिएको कमान अनुशिक्षण तालिमको समापन कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो। राष्ट्र र संगठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कारवाहीको भागीदार बन्ने हुँदा कसैलाई प्रभावमा पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिनुभएको छ। उहाँले तालिम शिक्षालयका समादेशकहरूलाई शिक्षालयलाई उत्कृष्टताको केन्द्र बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिँदै व्यावहारिक सिप र विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्ने तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। यसअघि विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले कमाण्डमा जान लाग्नुभएका अधिकृतहरूलाई त्रुटिरहित ढङ्गबाट सीमा सुरक्षा, अपरेसन तथा प्रशासनिक काम कारवाही गर्न निर्देशन दिनुभएको थियो।
9: राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान माता तीर्थमा सिसम 27 प्राविधिक सशस्त्र प्रहरी सिनियर तथा जुनियर अधिकृत तालिम सञ्चालन भएको छ। साउन 25 गते प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले तालिमको उद्घाटन गर्नुभएको हो। उहाँले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई समान अवसर र सम्मानका साथ प्रशिक्षित गराउनुको साथै तालिमको अवधिभर प्रशिक्षार्थीले आफ्ना मर्यादामा रही आचार संहिता र संस्था मूल्य मान्यताको परिधिमा रहेर ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो। प्रशिक्षक केवल व्याख्यानमा मात्र निर्भर नरही समूहगत छलफल, व्यवहारिक अभ्यास, केस स्टडी, प्रश्नोत्तर तथा अन्य सहभागितामूलक अभ्यासका रूपमा सञ्चालन गर्नुपर्ने पनि उहाँले औलाउनुभयो। करिब 3 महिना अवधिको सो तालिममा 14 प्राविधिक सशस्त्र प्रहरी निरीक्षक तथा 10 प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक गरी कुल 24 अधिकृतहरूको सहभागिता रहेको छ।
7: अवैध सामग्री बरामद।
8: सशस्त्र प्रहरीले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका 5 स्थित नेपाल टेलिकम पछाडिबाट साउन 27 गते करिब 22,62,200 रुपियाँ बराबरको लत्ता कपडा बरामद गरेको छ। भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको 2,243 पिस लेडिज कुर्ता सुरुवाल तथा 77 पिस लेडिज टप्स नम्बर 4 गण सुनसरीबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो। यसै गरी झापा जिल्लाको मेचीनगर नगरपालिका 7 स्थित सुन्दर टोल इलाकाबाट साउन 19 गते 18,74,910 रुपियाँ बराबरको सामान बरामद भएको छ। भारतबाट अवैध रूपले ल्याई सोही ठाउँको एक घरमा लुकाई राखेको लत्ता कपडा, कस्मेटिक तथा हार्डवेयरका विभिन्न सामानहरू विशेष सूचनाको आधारमा सीमा सुरक्षा गुल्मा काकडभिट्टा र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो। बरामद सामानहरू आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। सुन्दै हुनुहुन्थ्यो कार्यक्रम समर्पण राष्ट्रका लागि सहयोगी विमल केसी, मिन बहादुर हौजाली, हरि थापा, सीताराम अधिकारी, समीक्षा ढकाल र लक्ष्मण नेपाल, संयोजन मनोज कुवर, निर्देशन दिल कुमार श्रेष्ठ। हवस् त हरेक महिनाको पहिलो र तेस्रो आइतबार यसै समयमा पुनः श्रोतामाझ आउने नै छौ। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। जय नेपाल।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:45 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शास्त्रीय संगीत। समाचारपछिको समय रहनेछ नेपाली सैनिक कार्यक्रमको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवात गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनु भएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै टुडीखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छ चढाई वीर सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। साथै उहाँले जङ्गी अड्डा परिसरमा सम्मान गारद निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथि दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायक रथी श्री विश्वबन्धु पहाडीलाई भदौ 3 गते जङ्गी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रुरु भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित हेटौडा कुलेखानी काठमाडौँ सडक खण्डमा स्कर्पियो दुर्घटनामा परेका 6 जनाको भदौ 2 गते उद्धार गरेको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कर्पियो सडकबाट करिब 60 मिटर तल खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधीश श्री गोकर्ण डागी तथा लक्ष्मी बडु, रितेन्द्र बडु र रीता बडुलाई उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। त्यस्तै दुर्घटनामा घाइते भएका छुनीलाल चौधरी र दशरथ चन्दलाई उद्धार गरी जिल्ला अस्पताल हेटौडा पठाइएको थियो। यस्तै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंहदल गण अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी एक महिलाको

0: इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ, फारुला, राउटे रहे, चिसापानी, झ्यालीखेत र वडा नम्बर 3 स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परि घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल जाजरकोट पुर्याएको थियो। उद्धारको दौरान 4 शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 349 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 गते नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरुङ गाउँमा भदौ 6 गते गएको पहिरोले अवरुद्ध भएको सडक खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25 30 गतेसम्म सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल ऱ्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले 12 पदक जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाडीहरूले 3 स्वर्ण, 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: दरखास्त आह्वान।
3: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
2: भर्ना छनौट केन्द्रहरू।
3: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भू काठमाडौँ।
2: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनसरी।
3: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
2: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
3: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
2: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटोवल रूपन्देही।
3: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
2: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
3: दरखास्त पेश गर्ने मिति
2: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: उमेरको हद
2: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा सो सरहको हकमा 18 वर्ष पुरा भई 21 वर्ष ननागेको,
3: स्नातक तह वा सो सरहको शैक्षिक योग्यता को हकमा 18 वर्ष पुरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
3: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपालसहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
4: पेसागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिसनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेसागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
5: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलताबारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
4: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यावसायिक तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यावसायिक तालिम केन्द्र र लमजुङमा

0: नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
1: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनु भएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
0: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
1: र म प्राविधिक सुबेदार शोभा विष्ट।
0: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
1: विक्रम सम्बत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्बत 2076 लमजुङको बेसी सहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
2: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु, पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरूमा प्रत्यक्ष रूपमा संलग्न भई अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलिहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्र मार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हितधारकारी पदी तथा अन्य दर्जाहरू केन्द्र कार्यक्रमहरू विभिन्न टेटका तालिमहरू वार्षिक क्यालेन्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौँ।
0: महासेनानी श्री पण्डितले भन्नुभए झै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्युटहरू स्थापना भएका हुन्। काठमाडौँ स्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलियर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
1: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बङ्गुर तथा माछा पालन र कृषि फार्ममा ग्रिन हाउस, तरकारी फलफुल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
0: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्याभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सिटिभिटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
3: नेपाली सेनाले जुन व्यावसायिक तालिम केन्द्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौँ। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घन्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भनेर सिप प्रमाणीकरण गर्छौँ। जुन परीक्षा लिन्छौँ त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौँ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हुँ, दक्ष मान्छे हुँ भनेर गर्न सक्छ। जुन चाहिँ नेपालमा मात्रै होइन त्यस त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
1: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्युटबाट 4,481 र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौँले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
0: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजित बुछे अवकाश प्राप्त। विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसगढी नगरपालिका 6 बाँसगढीमा कृषि फार्म र इन्द्रजित साइकल स्टोर खोल्नु भएको छ। सुरुमा कल्याणकारी बोर्डबाट 2,00,000 रुपियाँ ऋण लिएर सुरु गरेको व्यवसाय हाल 50,00,000 भन्दा बढी लगानी पुगिसकेको छ भने उहाँले 5 स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
4: नेपाली सेनाको पेन्सनबाट आएको 1,00,000 सुरु गरेर फेरि त्यही नेपाली सेनाले 15,00,000 सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरे सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो। त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै। मैले त्यही पनि मैले आफ्नो बाल बच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेको छु। जब पनि 2-3 रोजगारी दिइरहेको छु। यहाँ पनि 3 रोजगारी 5 त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्। अरूभन्दा सहुलियतमा दिइरहेको छु, गरिरहेको छु। 15-16 वर्ष भयो मेरो कामप्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्।
1: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुसी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुसीको विषय हो। हुद्दा इन्द्रजित बुछे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू
5: लगभग भयो 14 मलाई इन्द्रजित सरले दिएको तलब घर चलाउन पुगिहाल्छ। म एकदमै खुसी छु। म इन्द्रजित सरसँग काम गर्न पाउँदा एकदम खुसी छु।
0: अवकाश प्राप्त सैनिकहरूले सञ्चालन गरेको व्यवसायले स्थानीय आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोडेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरिकोटका जमादार दीपक भुजेल अवकाश प्राप्त।
1: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
5: गाइड छोड्नुभन्दा पहिला कार्पेन्टर तालिम गरेको छ। मलाई चाहिँ यो कार्पेन्टर सम्बन्धी चाहिँ अलि अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड छोड्नुभन्दा पहिला नै हाम्रो यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हामीले यो तालिम सिकाएको हो। यो तालिमले चाहिँ हाम्रो धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरीकोट भीमेश्वर नगरपालिका ओनम छपाटी खोलामा विशाल फर्निचर राख्न सक्छु। सुरुमा चाहिँ मैले त्यही 10-12 लाखबाट चाहिँ सुरु गरेँ। अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको छ, काम भइरहेको छ। त्यसबाट 8-10 चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यो पेसाबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 70-80 हजार कमाउन सकिन्छ।
0: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम अवकाश प्राप्त। विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाशपछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बालबालिकाको पढाइ र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। हुद्दा दुर्गालाल बीएम अवकाश प्राप्त।
6: गाउँ घरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा चाहिँ फुग्लेकाहरूलाई मरामत गर्नेहरू त्यसपछि नयाँ बनाउने यस्तै कामहरू भइरहेको छ। यस्तै गरिरहेको छु मैले अहिले मेरो घरको गुजारा राम्रोसँग चलिरहेको छ। वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो। त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले यसैलाई चाहिँ निरन्तरता दिएको छु। आफ्नो छुट्टै फर्निचर नखोले तापनि मैले गाउँ घरमा मैले पाइरहेको छु सर कामहरू। मलाई एकदम चाहिँ मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु। मैले 1 रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिँ सिपलाई चाहिँ सिक्न पाएँ। यसमा चाहिँ म एकदम चाहिँ आभारी छु।
1: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ। यो प्रसङ्ग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमादार गोपाल महरासँग मिल्दछ।
0: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन। अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको देन ठान्नुहुन्छ।
7: प्लम्बर तालिम गरे जुन अवकाश हुनुभन्दा अगाडि सोही सिपले मलाई अहिले अवकाश प्राप्त पछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिपले गर्दा मैले अहिले बजार क्षेत्रमा खानेपानीको एउटा समिति छ, त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर त्यसरी नै मेरो आफ्नो गाउँ घरमा चाहिँ मैले त्यसरी रोजगार गरेको। त्यो सिकेको सिप चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ। म अहिले आफ्नो परिवारभन्दा टाढा नरही अनि सेवाको जुन कार्य जागिर खाँदा वापति चाहिँ घरभन्दा बाहिर अन्यत्र जिल्लामा तैनात हुँदा चाहिँ घरबाट टाढा एक्लै बसिन्थ्यो भने अहिले सेवाको क्षेत्रको मलाई चाहिँ यो जुन अहिले रोजगार चाहिँ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु। यो अवसर चाहिँ मलाई नेपाली सेनाले तालिम नरिएको भए सम्भव हुन्थेन होला। म नेपाली सेनालाई धन्यवाद दिन चाहन्छु।
1: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ। नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सकल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन्। तालिम प्रतिको आकर्षण र भावी योजना बारे तालिमरत शिक्षार्थीहरूको भनाई यस्तो छ।
8: सुबेदार सुभाष बोरा, युद्ध भैरवगण। मेरो जागिर अहिले 22 वर्ष पुरा भएर 23 वर्षमा हिँडिरहेको छ। म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको। यो इलेक्ट्रिसियन चुज गर्न कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी शान्तिना कामहरू पनि आफूले सहज रूपमा काम गर्न सकिन्छ। स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ। यसले गर्दाखेरि चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
9: केन्द्रीय एमएसको प्राविधिक हुँदा रेखा राणा, मेरो जागिर अवधि 20 पुरा भएर 21 रनिङ हुँदैछ। म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु। कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाशपछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौँ भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ। नेपाली सेनाले यो सिप सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
10: उत्तर पश्चिम पिर्ताना सैनिक प्रहरी देवबहादुर राणा मगर। मेरो चाहिँ कार्पेन्टर ट्रेड हो। नेपाली सेनाले यो अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उजगार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्नु इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा सुवर्ण मौका पाएँ। अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिक रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु।
0: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न आँट दिने महत्त्वपूर्ण ऊर्जा बनेका छन्। तुल्सीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा होताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ। उहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 1969 सालमा राप्ती भुजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो।
11: केही न केही नेपालमै गर्ने भन्ने कुरा भयो। अब गर्ने यसो सोच्यो, अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन, सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि त्यही अब लड्डु भुजा बनाउने, भुजा त्यो प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो। गर्दै गर्दै अहिले त्यसलाई त्यो अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला, पछि त्यसमा 1-2 वर्ष पछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिलेको थियो न्यूनतम उसको ब्याजमा। 25-26 जना छन् ब्याज सबै, उहाँहरू खुसी हुन्छ।
1: सानो पुँजीबाट सुरु गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुसीको कारण समेत बनेको छ। राप्ती पूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
12: यति धेरैजनालाई सरले यति स्वरोजगार भएर बस्ने दिने मौका दिनु भएको छ। धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि साँझ बिहान गरेर 15 जना हुनुहुन्छ। त्यहाँ दिदीहरू पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको छ, एकदमै सफल नै भएको छ। म पढि पनि रहेको छु, म आफ्नो खर्चदेखि लिएर कलेज फीहरू पनि तिर्न एकदम सहज भइरहेको छ। यहाँ काम गरेदेखि नै घरबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यहीँ बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ। म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
0: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जङ्गी अड्डा स्थित नेपाली सेना सुपथमूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाशप्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथमूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ कार्की अवकाश प्राप्त।
13: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या तड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न सुरुमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूभूहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूभूहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानुनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
1: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो, जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाङ्गुनारायण नगरपालिका 8 सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
0: 2067 सालदेखि 2 करोड लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनु भएको उहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेशमै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। उहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
14: मैले एउटा छोरालाई त अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्ममा काम गर्ने भएपछि त यही गर्न तल कति लगानी ल्याउनुपर्छ मलाई भनेर राखिरहेको छु। मैले चाहिँ के भन्छु भने बाहिर गएर अर्थ छैन के, तपाईँको सिडिटको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई अब जुन ठाउँमा म पशुपालन गर्छु, अब पशुपालन नै भन्ने छैन, घाँस खेती गरे भयो, अरू मौरी गरे भयो, जे पनि कृषिमा काम गर्छु भन्ने यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो स्वास्थ्यसँग अहिले लैजा काम गर लैजा पैसा बेला तिर भनिरहेको छ। त्यो त्यसको उत्पादन प्रोडक्ट चाहिँ बजारीकरणमा के छ समस्या, हो कि होइन त्यो समस्या, त्यसरी पनि हेर्नु पर्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो। मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। सरकारले ऋण दिएको छ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै ऋण लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
1: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव, सङ्घर्ष, सफलता र उनीहरूले सिर्जना गरेका रोजगारीका अवसरले नेपालमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन, नयाँ सम्भावनाको सुरुवात हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यावसायिक तालिमको मर्म पनि सैनिकको सिप, अनुभव र आत्मविश्वास नेपाली माटोमै फुलाउनु पर्छ, फलाउनु पर्छ भन्ने नै हो।
15: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम प्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।

वातायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम। कलाकार रङ्गराव कादम्बरीबाट विशेष शास्त्रीय गायन राग रहेको छ काफी। तबलामा साथ दिने कलाकार हुनुहुन्छ होमनाथ उपाध्याय। भोइलिनमा गोपालनाथ योगी, तानपुरामा पूर्णबहादुर थापा।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9 बजेको समाचारपछि यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रममा हाम्रो बोली। रेडियो नेपाल सुन्दै रहनुहोला। यसबेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। सुरुमा प्रमुख समाचार। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागको अनुरोध। सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा नै सुधार आवश्यक रहेकोमा सरकारवालाको जोड। भारतको ओडिसा राज्यस्थित एक समुद्रमा कार्गो जहाज डुब्दा 22 जना बेपत्ता। र 14 दक्षिण एसियाली खेलकुद साग चैत्र 20 देखि 28 गतेसम्म गर्ने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको निर्णय। समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदल पछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनैतिक यात्रा पूरा नहुने भन्दै अबको 35 वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका केन्द्रीय सदस्यलाई लक्षित गरी हिजो र आजका लागि राखिएको नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनु पर्नेमा जोड दिनुभयो। सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति पार्टीमा आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार संसद र राजनीतिमा गइरहेकाले रासोपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले रासोपा विधिभन्दा बाहिर नजाने पनि बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरोकार भएका निकायका प्रतिनिधि संघको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। मन्त्री पोखरेलले विद्यार्थी मैत्री शिक्षा विधेयक निर्माणका क्रममा सरोकार भएका निकायका प्रतिनिधिका सुझावलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनुभयो। उहाँले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिँचाइसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। मन्त्री रावलले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भइरहेको बताउँदै पीडितका हकमा जुनसुकै दलमा आस्था राखे पनि पीडितको न्यायोचित सम्बोधनका लागि सबै एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्त्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरुद्धको जेई खोप नलगाएका जनाएको छ। यसैगरी हालसम्म संक्रमितमध्ये 21 मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। जेईका केस बिरामीको अवस्था हालसम्म सबैभन्दा बढी झापामा 10, कैलाली र मोरङमा 7, सप्तरी र कञ्चनपुरमा 6 तथा चितवन सुनसरी र नवलप्रासी पूर्वमा 5 रहेका छन्। मुख्यतया तराई तथा भित्री मधेसका जिल्लामा केन्द्रित भए पनि इलाम, काभ्रे पलाञ्चोक, काठमाडौँ, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लामा जेई पुष्टि भएको प्रतिवेदनले जनाएको छ। यो रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। पर्वतको फलेवास नगरपालिका 10 कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 4 घाइते भएका छन्। महाशिला गाउँपालिकाको लुङदेउरालीबाट बिहादी गाउँपालिका 1 बाछातर्फ जाँदै गरेको अटोरिक्सा आज दिउँसो फलेवास 10 कुर्घा स्थित सडकबाट करिब 10 तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि अटोमा सवार बिहादी गाउँपालिका 1 बाछा देउरालीका 49 प्रेम बहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कुमार पटेलले जानकारी दिनुभयो। घाइते सबैको प्रदेश अस्पताल कुष्मामा उपचार भइरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
2: अब
3: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। कुष्ठ प्रभावित व्यक्तिलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट आय आर्जन गर्न सक्ने कार्यक्रम र वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको हो। कार्यक्रममा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले कुष्ठ प्रभावित भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी, घर परिवार र समाजबाट अलग्गिनु पर्दा त्यस्ता व्यक्तिको आत्मसम्मानमा क्षति पुगेको पाटोलाई दृष्टिगत गरी सरकारले कानूनी रूपमै आवश्यक प्रबन्ध मिलाउनु पर्ने बताउनुभयो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्नेमा सरकारवालाले जोड दिनुभएको छ। सगरमाथा आरोही सङ्घको 25 स्थापना दिवसका अवसरमा आज आयोजित रजत महोत्सव कार्यक्रममा ऐनलाई समय सापेक्ष बनाउँदै आरोही मैत्री बनाउनु पर्नेमा जोड दिइएको हो। कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले पर्यटन क्षेत्रलाई समय सापेक्ष बनाउन र आरोहीको अधिकार सुनिश्चित गर्न 2035 बनेको पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताउनुभयो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 2 पक्राउ गरेको छ। काभ्रे पलाञ्चोकको मण्डन देवपुर नगरपालिका 12 37 नवीन लामा र सल्यानको शारदा नगरपालिका 2 घर भएका 50 रमेश रेउलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बागलुङमा जबरजस्ती करणी अर्थात् बलात्कारका घटना बढ्दै गएको पाइएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्ती करणीका घटना भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। बागलुङबाट संवाददाता कोपिला कणेलको रिपोर्ट।
4: बागलुङमा जबरजस्ती करणी अर्थात् बलात्कारका घटना बढ्दै गएको देखिएको छ। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा महिला तथा बालबालिकामाथि जबरजस्ती करणीका घटना निरन्तर भइरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। ससाना बालबालिकादेखि वयस्क र वृद्ध महिलाहरू समेत बलात्कारको शिकार हुने गरेका छन्। अघिल्लो वर्षको तुलनामा जबरजस्ती करणीका घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी एम नारायण अर्याल बताउनुहुन्छ।
5: गत सालको साउन महिनामा तीनटा, भदौ महिनामा दुईटा, असोज मङ्सिरमा एउटा, माघमा एउटा, फागुनमा एउटा, चैतमा एउटा र जेठमा तीनटा, असारमा दुईटा गरी 14 मुद्दा दर्ता भएका छन्। जबरजस्ती गर्नेको सजायको व्यवस्था त गम्भीर खालको छ नि, जघन्य प्रकृतिको अपराध हो, उमेर हद हेरेर यसको चाहिँ सजाय, क्षतिपूर्ति, जरिमाना छुट्याएको।
4: प्रहरीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्ती करणीका 14 मुद्दा दर्ता भएका छन्। मोबाइल, टिकटक, फेसबुक लगायत सिजनल रूपमा पनि जबरजस्ती करणीका मुद्दा बढी हुने गर्दछन्। पीड़ितको जाहेरीको आधारमा अवस्था हेरेर सरकारी वकिल मार्फत अदालत हुँदै थुनामा पठाइने वरिष्ठ अधिवक्ता हरिप्रसाद पौडेल बताउनुहुन्छ।
6: जबरजस्तीकरणको मुद्दाहरू संख्या बढ़िरहेको अवस्था हामीले पाएका छौँ। डाटा हेर्दाखेरि प्रहरी कार्यालय मार्फत जाहेरी परिसकेपछि निज प्रतिवादीहरूलाई अनुसन्धानको दायरा भित्र ल्याइसकेपछि र सरकारी वकिलको चाहिँ उपस्थितिमा बयान भइसकेपछि त्यसको अनुसन्धानको लागि बढीमा 25 दिनसम्म थुनामा राख्नलाई पटक पटक गरेर चाहिँ म्याथअप गर्दै जान्छ। यो सबै कुरा हेरेर समग्रतामा स्वास्थ्य परीक्षण समेतको आधार हेरेर तत्कालको अवस्थामा कानुनी कार्यवाही अगाडि बढाउने।
4: कानूनको पूर्ण कार्यान्वयन हुन नसक्दा महिला तथा बालबालिकामाथि यौनजन्य घटना बढ्दै गएको महिला अधिकार कर्मी तथा अधिवक्ता लक्ष्मी जीसी कार्कीको भनाइ छ।
7: एकातिर हामीले यी घटनाहरूलाई कोट्याइरहेका छौँ, अर्कोतर्फ हाम्रो समाज कता गइरहे, हामी कति सुरक्षित छौँ त, हाम्रा लाला बाला कति सुरक्षित छन् त। नेपाल सरकारले आफूले दिन सक्छु भनेर प्रतिबद्धता गरेका कुराहरू पनि हामी नागरिकले उपभोग गर्न सकिरहेको अवस्था छैन।
4: जबरजस्ती करणीका घटना नियन्त्रणका लागि कानूनी कारवाही सँगै घर परिवार विद्यालय तथा सम्पूर्ण सरकारवालाद्वारा सचेतना फैलाउनु पर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको ओडिसा राज्य नजिक रहेको समुद्रमा एक कार्गो जहाज डुब्दा 22 बेपत्ता भएका छन्। पनामाको झण्डा रहेको जहाजमा 24 यात्रु सवार रहेका मध्ये 2 उद्धार गरिएको थियो। चालक दलका 24 सदस्यहरूमा 20 चिनिया, 3 म्यानमार र 1 बङ्गलादेशका नागरिक रहेका बताइएको छ। उक्त जहाज ओडिसाबाट फलामको सामान लिएर सिङ्गापुर जाँदै गर्दा समुद्रमा डुबेको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: हाल परीक्षणको रूपमा 10 तानबाट कपडा उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगले थप 10 तान सञ्चालन गरेर कपडा उत्पादन गर्ने भएको छ। सञ्चालनमा रहेका मध्ये 3 तानलाई स्वचालित प्रविधिमा रूपान्तरण गरिएको छ। स्वचालित प्रविधिमा रूपान्तरण अघि एउटा तानबाट 8 20 25 मिटर कपडा उत्पादन हुने गरेकोमा स्वचालित भएपछि सोही अवधिमा 65 70 मिटरसम्म कपडा उत्पादन हुन थालेको उद्योगका प्राविधिक रमेश बहादुर भट्टराईले जानकारी दिनुभयो। लामो समय प्रयोग भिन हुँदा मेसिनमा प्रयोग भएका छाला र काठका सामान नष्ट भए पनि मुख्य फलामे संरचना भने राम्रो अवस्थामा रहेको भट्टराईले जानकारी दिनुभयो। उद्योगका मेसिनबाट साडी, पोसाक, तन्ना, कोरा कपडा, रंगीन तथा बुटेदार कपडा सहित निजामती कर्मचारी र सुरक्षा निकायलाई आवश्यक विभिन्न कपडा उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। परीक्षण उत्पादनका लागि 33 रकम सरकारले उपलब्ध गराएको छ। हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब 40 प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालन तयारीमा खटिएका छन्।
0: अब खेल समाचार। 14 दक्षिण एसियाली खेलकुद आगामी चैत्र 20 28 पाकिस्तानमा हुने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार इस्लामाबादमा बसेको बैठकले यो निर्णय गरेको हो। प्रतियोगितामा कुल 28 खेल समावेश हुने राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। समावेश खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, हकी, जुडो, कबड्डी, कराते, रोविङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबल टेनिस, टेनिस, तेक्वान्डो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती र उसु रहेका छन्। प्रतियोगिताको 13 संस्करण नेपालमा सन् 2019 डिसेम्बरमा भएको थियो। नेपाल प्रिमियर लिग एनपिएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपिएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाडी भारतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। अब मौसम। आज राति देशको हिमाली र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। साथै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अप्नाउन

0: नमस्कार। रेडियो नेपालको नियमित प्रस्तुति तथा अपाङ्गता भएका नागरिकहरूको वास्तविक आवाज र अधिकारलाई मुखारित गर्ने कार्यक्रम हाम्रो बोलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म विद्या चौधरी र प्रविधिमा हामीलाई साथ दिइरहनु भएको छ प्राविधिक मित्र लक्ष्मण विष्टले। आदरणीय श्रोता, शारीरिक वा इन्द्रियगत कठिनाई जीवनको बाटो छेक्ने गरी छेकबार होइन, दृढ इच्छा शक्ति र आत्मविश्वास भयो भने हरेक असम्भवलाई सम्भव बनाउन सकिन्छ। यही यथार्थलाई आत्मसात गर्दै आफ्ना अधिकारका लागि सङ्घर्षरत र आफ्नो क्षमताले समाजलाई उज्यालो बनाइरहनु भएका सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ दिदीबहिनी तथा अभिभावकहरूमा उच्च सम्मान व्यक्त गर्छौ। हामी हरेक आइतबार राति 9 बजेको समाचारपछि अपाङ्गता भएका व्यक्तिहरूको जीवनसँग जोडिएका सवाल, स्थानीय सरकारका सेवा प्रवाह र अधिकारका विषयमा छलफल गर्ने गरेका छौ। तपाईँ यो कार्यक्रम रेडियो नेपालबाट यति बेला सुन्दै हुनुहुन्छ। त्यसै गरी अनलाइन मार्फत रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप फेसबुक पेज मार्फत पनि हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम हाम्रो बोली सुन्दै हुनुहुन्छ। एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98, 100 र 103 MHz पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग कुराकानी गरेका छौँ। विशेष गरी आज हामी लुङ्री गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूका लागि वडा तहबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा, रोजगारका अवसरहरू, विद्यालयहरूको अपाङ्ग मैत्री भौतिक अवस्था र सूचना सम्प्रेषणमा पहुँचका विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौ। रेडियो नेपालको तरङ्गमा जोडिनु भएका सम्पूर्ण श्रोताहरू, आज हामीसँग कुराकानीका लागि जोडिनु भएको छ लुङ्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यू। अध्यक्षज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्ते।
0: अध्यक्षज्यू, रोल्पाको लुङ्री गाउँपालिकाबाट हामीलाई सुन्दै गर्नुभएका सबै श्रोताहरूका माझमा यहाँलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न पाउँदा एकदमै खुसी लागेको छ। लुङ्री गाउँपालिकामा हाल अपाङ्गता भएका नागरिकहरूको वास्तविक तथ्याङ्क कस्तो छ र समग्रमा उहाँहरूको जीवनस्तरलाई माथि उकास्न पालिकाले अहिले कुन प्राथमिकतामा राखेर काम गरिरहेको छ त?
1: लुङ्री गाउँपालिका 7 वडाद्वारा हाम्रो गाउँपालिका सञ्चालनमा छ। लुङ्गी गाउँपालिकाका 7 वडा अन्तर्गत करिब 35 जनाको हाराहारीमा पूर्ण अशक्त अपाङ्ग वर्गका अपाङ्गहरू हुनुहुन्छ। त्यसै गरी 100 करिबको हाराहारीमा ख वर्गका अपाङ्गहरू हुनुहुन्छ र अरू केही ग वर्ग घ वर्गका अपाङ्गहरू हुनुहुन्छ। उहाँहरूको सबैको हितको लागि गाउँपालिकाले विभिन्न समयमा विभिन्न बजेट योजना कार्यक्रमहरू तय गरेर काम गर्दै आएको छ। विशेष गरिकन उहाँहरूको पहिचानको लागि गाउँ गाउँमा वडा

0: समिति मार्फत गाउँपालिकाबाट पनि हटेर गाउँमा गएर उहाँहरूलाई परिचय पत्र, उहाँहरूको वर्गीकरण गरेर परिचय पत्र उपलब्ध गराउने काम भइरहेछ। त्यही परिचय पत्रको आधारमा उहाँहरूलाई सेवा सुविधाहरू उपलब्ध गराउने कार्यक्रमहरूमा उहाँहरूलाई जुन जुन कार्यक्रममा जोडिन सहज हुन्छ त्यस्ता कार्यक्रमहरू बनाउँदै सकेसम्म उहाँहरूको जीवनयापनमा सहजता ल्याउने गाउँपालिकाले कोसिस गरिरहेछ।
1: यहाँले परिचय पत्र वितरणको कुरा गर्नुभयो, धेरै जसो ग्रामीण भेगमा अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र पाउन र राज्यका सामान्य सेवा लिन पनि शास्ति भोग्नु परिरहेको धेरै गुनासोहरू आउने गरेका छन्। लुम्री गाउँपालिकामा परिचय पत्र वितरण प्रक्रिया र आधारभूत सेवाहरूलाई कतिको सहज र घर दैलोमै पुग्ने किसिमको बनाइएको छ त?
0: लुम्री गाउँपालिकामा अपाङ्ग परिचय पत्र वितरण समिति छ, त्यो समितिले उहाँहरूको निवेदनको आधारमा पालिकामै ल्याउनु पर्छ भन्ने छैन, उहाँहरूको घरमै गएर उहाँहरू जहाँ जहाँ बस्नुहुन्छ त्यहीँ गएर हामीले परिचय पत्र उपलब्ध गराउने काम चाहिँ गरेका छौँ। मात्रै समस्या एउटा के हो भने डक्टरको रिपोर्ट चाहिन्छ, त्यो रिपोर्ट ल्याउन जानको लागि उहाँहरूले दुःख चाहिँ पाउनु भएको छ। कतै कतै त हामीले आफ्नै यातायातको व्यवस्था गरेर पनि डक्टरसम्म पुर्याउने काम पनि भएको छ र कहिले काहीँ शिविर सञ्चालन गरेर डक्टर यतै बोलाएर शिविरमा उहाँहरूलाई यातायातको व्यवस्था गरेर शिविरसम्म ल्याएर परिचय पत्र वितरण गर्ने काम भएको छ। त्यसले गर्दाखेरि जहाँसम्म लाग्छ लुम्री गाउँपालिकाका अपाङ्ग जो जो हुनुहुन्छ उहाँहरूले चाहिँ सेवा सुविधा लिनमा परिचय पत्र प्राप्त गर्नमा जो पहिले अलि समस्या थियो अहिले चाहिँ हामी यातायातको व्यवस्था गरिसकेपछि र घर दैलोमै पुग्ने शिविर सञ्चालन गर्ने व्यवस्था गरिसकेपछि उहाँहरूले त्यस्तो अस्वस्थता अप्ठ्यारो छ जस्तो हामीले लागेको छैन। तैपनि कोही अझै त्यस्तो समस्या भोगेका त्यस्ता समस्यामा परेका अपाङ्ग साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई वडा मार्फत पनि हाम्रा गाउँपालिकाका शाखाका कर्मचारीहरू मार्फत पनि त्यो बुझ्ने र उहाँहरूलाई सकेसम्म सेवा सुविधा लिनको लागि परिचय पत्र लिनको लागि अप्ठ्यारो नहोस् भन्नको लागि हामीले निर्देशन गरिरहेका छौँ। अहिले गाउँपालिकाका 7 वडामा रहेका हाम्रा अपाङ्ग साथीहरूलाई त्यस्ता सुविधाबाट सेवा लिनको लागि सुविधा लिनको लागि समस्या छ जस्तो मैले लागेको छैन। त्यस्तो भएको खण्डमा हामी अझै सहज बनाउने कोसिस गरिरहेको
1: छौँ। यहाँको पालिकाको मातहतमा रहेर वडा कार्यालयहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि परिचय पत्रदेखि लिएर सेवा सुविधाहरू दिइरहनु भएको छ। कहीँ कतैबाट वडाबाट चाहिँ हामीलाई चाहिँ सेवा लिन अप्ठ्यारो भयो, गाह्रो भयो, कर्मचारीबाट दुर्व्यवहार भयो भन्ने गुनासोहरू कतिको आउने गरेका छन् नि यहाँको पालिकामा?
0: पहिले अलि धेरै नै गुनासोहरू आउने गर्थ्यो र हाम्रा कर्मचारी साथीहरू खटिसकेपछि अब उहाँहरूकै घरमा पुगेर नै अब परिचय पत्र दिने काम भइसकेपछि त्यो समस्या, त्यो गुनासो आउन धेरै कम भइसकेको छ। लगभग हिजो आज मौका त्यस्तो समस्या आएको छैन। यद्यपि यसको अपाङ्ग परिचय पत्र वितरण समितिको चाहिँ अब त्यसको संयोजक अध्यक्ष चाहिँ अब उपाध्यक्ष नै हुनुहुन्छ, तैपनि उपाध्यक्ष कहाँ पनि म कहाँ पनि त्यस्तो आएको हामीले हिजो आज भेटाएको छैनौँ। त्यस कारणले गर्दाखेरि मलाई लाग्छ गाउँपालिकाका 7 वडाका विभिन्न बस्ती टोलमा रहनुहुने हाम्रा अपाङ्ग साथीहरूमा त्यो समस्या छ जस्तो मलाई लाग्दैन। अलिकति भत्ता बुझ्नको लागि लिनको लागि गाउँपालिकाको केन्द्रमा एउटा मात्र ब्याङ्क छ, त्यो ब्याङ्कमा आउँदै गर्दाखेरि अलिकति उहाँले त्यो समस्या चाहिँ भोग्नु परेछ, त्यसलाई पनि कसरी सहजीकरण गर्नुपर्छ भनेर हामी छलफल गरिरहेछौँ।
1: भत्ताको कुरा गर्नुभयो, कतिपय अपाङ्गता भएका व्यक्ति यस्तो पनि हुनुहुन्छ जो घरबाट निस्किनका लागि एकजना चाहिँ सहयोगीको आवश्यकता पर्छ, तर घरमा चाहिँ सहयोगीको अभाव छ, त्यस्तो अवस्थामा चाहिँ गाउँपालिकाले कसरी उहाँहरूलाई सेवा उपलब्ध गराउँदैछ त?
0: हामीले त्यो पनि भनेको छौँ, जो अपाङ्ग साथीहरू हुनुहुन्छ उहाँहरूलाई गाउँपालिकाको कार्यालयसम्म, गाउँपालिकाको केन्द्रमा रहेको बैङ्कसम्म आउन समस्या छ भने त्यसको जानकारी गराइदिनु होला। गाउँपालिकाकै गाडी पठाएर हुन्छ या अन्य भाडाका गाडीमा सहजीकरण गरेर हुन्छ, गाउँपालिकाको केन्द्रमा आउनको लागि या वडा कार्यालयमा आउनको लागि सहज वातावरण बनाउनको लागि सहयोग गरौँ भनेर हामी सबैले त्यो निर्देशन गरेको, छलफल गरेको र कार्यान्वयनमा ल्याएको अवस्था पनि छ। त्यस कारणले गर्दाखेरि जहाँसम्म धेरै जसोको एकाध व्यक्तिहरू हुनुहुन्छ उहाँहरू सहयोग गर्ने मान्छे घर परिवारमा पनि नभएको कमै हुनुहुन्छ, तर धेरै जसोको चाहिँ आफ्नो घर परिवारमा उहाँहरूको संरक्षकहरू भएको हुनाले गर्दाखेरि उहाँहरूबाट नै गाउँपालिका ब्याङ्कसम्म लिने, डक्टरसम्म पुर्याउने, सेवा सुविधा उपलब्ध गराउने काममा त्यति अप्ठ्यारो चाहिँ छैन। अब यसै पनि अब अपाङ्ग भइसकेपछि अब केही त समस्या चाहिँ हुने नै भयो, तैपनि आफ्नो घर परिवारमा संरक्षकहरू भएको हुनाले उहाँहरूले सेवा सुविधा लिनमा त्यति गाह्रो कठिन छैन र नभएका जो जसको संरक्षण छैन तिनीहरूले गाउँपालिकाले पनि यातायातको व्यवस्था गरेर या अब मान्छे खटाएर भए पनि केन्द्रसम्म ब्याङ्कसम्म डक्टरसम्म पुर्याउनको लागि सहयोग गरिदिनु हुन भनेर हामीले वडा कार्यालयहरूले पनि निर्याएको अवस्था र केही वडाहरूले त्यो काम गर्नुपर्ने भएको छ। त्यसकारणले गर्दाखेरि अहिलेसम्म हाम्रा सबै यो अपाङ्गको अवस्था भोगिरहनु भएको छ हाम्रा अपाङ्ग साथीहरूले त्यो समस्याबाट उहाँले पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था छैन।
1: तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग पालिकाको सेवा प्रभाव बारे कुराकानी गरिरहेका छौँ। लुङ्ग्री गाउँपालिकाका सम्पूर्ण वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरू सिधै तपाईँहरूको मातहतमा सञ्चालन भइरहेका छन्। गाउँघरमा अपाङ्गता भएका व्यक्तिहरूको सबैभन्दा नजिकको राज्यको रूपमा वडा कार्यालय र वडामै रहेका स्वास्थ्य चौकीहरूले उहाँहरूलाई स्वास्थ्य सेवा दिनका लागि कसरी काम गरिरहेका छन्?
0: हाम्रो अपाङ्ग साथीहरू जो डक्टरसम्म पुग्न सक्ने अवस्था छैन, उहाँहरूको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको अवस्थामा डक्टरको उपचार लिनुपर्ने अवस्थामा चाहिँ वडा कार्यालयहरूले त्यहाँ उहाँहरूका संरक्षणसँग अभिभावकसँग समन्वय गरेर उहाँहरूको उपचार गर्ने गराउने काममा वडाका साथीहरू लागिरहनु भएको छ। कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू, शारीरिक अपाङ्गता भएका साथीहरू चाहिँ हामीले प्रत्यक्ष देख्ने बुझ्ने यसको समस्या यो हो भन्ने हुन्छ, तर मानसिक अपाङ्गता भएका साथीहरूलाई पनि हामीले अलि पहिचान गर्न अलि गाह्रो पर्ने, तर उहाँहरू त्यो समस्याबाट असाध्यै पीडित ग्रसित भएको अवस्था छ। तैपनि उहाँहरूलाई पनि हामीले यो मनोसामाजिक परामर्शकर्ताहरू खटाएर पनि गाउँ गाउँमा खटाएर पनि त्यसको उपचार गर्ने काम पनि भएको छ। शारीरिक अपाङ्गता भएका साथीहरूलाई पनि उहाँहरूलाई अब डोकोमा बोकेर हुन्छ कि स्टेसनमा बोकेर हुन्छ अब डक्टरकासम्म पुर्याउने, र धेरै जसो हामीले गएका वर्षहरूमा शिविरहरू पनि चलायौँ। शिविरहरू चलाउँदै गर्दाखेरि डक्टरहरूले चाहिँ सम्बन्धित शिविर स्थानमा आएर र उहाँहरूले त्यहाँसम्म ल्याएर उहाँहरूको स्वास्थ्य उपचार गर्ने काममा पनि गाउँपालिका वडा कार्यालय लागिरहेको
1: छ। अझ अध्यक्षज्यू, यसमा मलाई के कुरा जोड्न मन लाग्यो भने कतिपय चाहिँ अघि पनि हाम्रो कुरा भयो है, घरबाट अब स्वास्थ्य संस्था वा पालिकामा गएर सेवा सुविधा लिन नै एकदमै गाह्रो छ, एकजना सहयोगीको आवश्यकता पर्ने हुन्छ। जो त्यस्तो अवस्थाको अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, घरमा चाहिँ सहयोगी हुनुहुन्न होइन, यस्तो अवस्थामा चाहिँ प्रत्येक वडा कार्यालय मार्फत स्वास्थ्य कर्मी वा स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरेर घर दैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने, नियमित रूपमा वा औषधि पुर्याउने जस्ता विशेष कार्यक्रमहरू वडाहरूले कसरी कार्यान्वयन गरिरहेका छन्?
0: हाम्रो 7 वडा अन्तर्गतमा हाम्रा 13 सामुदायिक स्वास्थ्य इकाइहरू र 5 स्वास्थ्य चौकीहरू, 2 आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू सञ्चालनमा छन्। त्यसकारणले गर्दाखेरि लगभग हाम्रा धेरै जसो बस्ती टोलमा सामुदायिक स्वास्थ्य इकाइले पनि काम गरिरहेकोले गर्दाखेरि धेरै जसो हाम्रा अपाङ्ग साथीहरू त्यहाँसम्मको सेवा लिनको लागि धेरै गाह्रो छैन। उहाँहरूको सेवा गर्ने अभिभावक संरक्षकहरूबाट पनि उहाँहरूले त्यहाँसम्म पुर्याउनको लागि धेरै कठिनाइ छैन, धेरै समस्या छैन, उहाँहरू सेवा लिन नै रहनु भएको छ। तै पनि फेरि पनि हामीले अलि ठुलो स्तरीय अस्पताल कहाँ पुर्याउनको लागि अब हामीले गाउँपालिकाबाट पनि उहाँहरूको यातायातको व्यवस्था गरिदिने, उहाँहरूको त्यो स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने कोसिस भइरहेछ। हाम्रा वडाका साथीहरू त्यसमा पनि असाध्यै गम्भीरताका साथ लाग्नु भएको छ। अपाङ्गहरूको अवस्था अत्यन्तै जो दयनीय अवस्थाका साथीहरूलाई गाउँपालिका र वडा कार्यालय र वडाका जनप्रतिनिधि कर्मचारी साथीहरूले पनि उहाँहरूको त्यो खालको उपचारको लागि सेवाको लागि कुनै त्यस्तो कन्चुसै गरेको देखिन्न, तैपनि कहीँ कतै त्यस्तो समस्यामै परेका हुन् भने हामीले जानकारी गराउनु पर्छ, त्यसको लागि गाउँपालिकाबाट आवश्यक अन्य वैकल्पिक व्यवस्थाहरू गर्न सकिन्छ भन्ने छ। अहिलेसम्म त्यस्तो समस्या नै भएको भन्ने गाउँपालिकामा आएको छैन। त्यस कारणले गर्दा चाहिँ मलाई लाग्छ धेरै जसो हाम्रा अपाङ्ग साथीहरूले सेवा लिनमा, उपचारका सेवा होस् या अन्य सेवा सुविधा लिनमा त्यति समस्या छैन। तैपनि एउटा दुर्गम गाउँपालिका, पहाडीय दुर्गम गाउँपालिका भएकोले गर्दाखेरि हाम्रा भौगोलिक विकटताहरू छन्, हाम्रा बाटाघाटाहरू सबै ठाउँ सबै बस्ती टोलमै पुगेको अवस्था त छैन। तैपनि अब त्यहाँसम्म गाडी पुग्ने ठाउँमा गाडी पुर्याउने र गाडी पुग्न नसक्ने ठाउँमा चाहिँ अब स्टेसनबाट डोकोबाट बोकेर गयो भने सेवामा पुर्याउने, जहाँबाट सेवा लिने दिने काम हुन्छ त्यहाँ चाहिँ पुर्याउने काममा हाम्रा वडाका साथीहरू र कर्मचारी साथीहरू लागि नै रहनु भएको छ। तैपनि अब यो भौगोलिक विकटताले गर्दाखेरि भने जस्तो सेवा चाहिँ अब हामी दिएका छौँ भनेर पूर्णै सन्तुष्टि लिनुपर्ने अवस्था त छैन। तैपनि हाम्रो आफ्नो पालिकाको आफ्नो क्षमताले भ्याए जति हाम्रो यातायात सुविधा, बाटाघाटाका सुविधा भएसम्मको लागि हामीले सेवा पुर्याउने हाम्रो तर्फबाट कुनै कन्सुसै भएको छैन।
1: अझ उहाँहरूलाई नियमित रूपमा चाहिने औषधि सहायक सामग्री जस्तै व्हील चेयर बैशाखी आदि तथा आकस्मिक स्वास्थ्य उपचारका लागि वडा कार्यालयबाट गरिने सिफारिस प्रक्रिया कतिको झन्झट मुक्त छ नि?
0: यस्तो झन्झट छैन, हामीले आफै नै उहाँहरूलाई जुन सामग्री वितरण गर्नुपर्ने वडाबाट गाउँपालिकाबाट सामग्री वितरण आफै गर्नु भन्दा पनि हामीले केही संघ संस्थाहरूसँग समन्वय गरेर पनि हामी त्यो सेवा दिइरहेका छौँ। कसैको नक्कली हार भए पनि जडान गर्नुपर्ने, खुट्टा जडान गर्नुपर्ने, बैशाखी दिनुपर्ने, व्हील चेयर वितरण गर्नुपर्ने जस्ता कामहरू पनि हाम्रा विभिन्न संघ संस्थाहरूसँगको समन्वय सहकार्यमा उपलब्ध गराउने काम पनि भएको छ। र औषधिहरू पनि हामीले पुरै नै रहेका छौँ घर घरमा। हामीले विशेष गरिकन गाउँपालिकाले ज्येष्ठ नागरिकहरू र अपाङ्गहरूलाई चाहिँ घरमै गएर हाम्रा स्वास्थ्य कर्मीहरू गएर उहाँहरूको स्वास्थ्य जाँच गर्ने र आवश्यक परामर्श औषधिहरू उपचारहरू गरेर सेवा प्रदान गर्ने काम भएकोले गर्दाखेरि हाम्रा साथीहरू स्वास्थ्य कर्मीहरू खटिरहनु भएको छ। ज्येष्ठ नागरिक र अपाङ्गहरूले बढी पहिलो प्राथमिकता राखेर उहाँहरूको घर दैलो अभियान चल्यो।
1: तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र आज हामी कार्यक्रम हाम्रो बोली मार्फत लुम्बिनी प्रदेश रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग अपाङ्गता भएका व्यक्तिहरूको जीवन स्तर र अवसरहरूका बारेमा कुराकानी गरिरहेका छौँ। अध्यक्षज्यू, स्वास्थ्य र शिक्षा सँगै अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जनका लागि रोजगार र आय आर्जन अति आवश्यक विषय हो। लुङ्ग्री गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बढाउन सिपमूलक तालिम दिन वा उनीहरूको क्षमता अनुसारको स्वरोजगार तथा रोजगारका कार्यक्रमहरूमा जोड्न के कस्ता योजनाहरू ल्याएको छ त अहिलेसम्म?
0: अहिलेसम्म हामीले अब रोजगारको लागि, उहाँहरूको सिप विकास गर्नको लागि, आय आर्जनमा जोड्नको लागि त्यति ठुलो कार्यक्रम ल्याएको चाहिँ छैन। हामीसँग बजेटको नि समस्या हुन्छ, त्यसले गर्दाखेरि उहाँहरूलाई हामीले सकेसम्म उहाँहरूको एउटा गाउँपालिका स्तरको एउटा अपाङ्ग सञ्जाल छ भन्नुभएको छ, त्यो सञ्जालले माग गरे अनुसारको हामी बजेट बनाएर उहाँहरूको प्रस्तावना माग गरेर के गर्न सकिन्छ र अपाङ्गहरूको आय आर्जनमा सिप विकासमा जोड्न सकिन्छ भन्ने खालको हामीले छलफल पनि चलाउने गर्छौँ समय समयमा। र उहाँहरूले अहिलेसम्म आय आर्जन भन्दा पनि के सिपमूलक कार्यक्रमहरू चाहिँ गरिदिनु पर्यो भन्ने छ, र सिपमूलक कार्यक्रमहरू हामीले केही सञ्चालन पनि गर्यौँ। उहाँहरूको उहाँले जे गर्न सक्नुहुन्छ, फेरि अपाङ्गको प्रकृति हेरेर पनि हुन्छ, अपाङ्ग सबै एउटै प्रकृति हुनुहुन्न, कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको आँखा छैन, त्यसले गर्दाखेरि सबै प्रकृतिका अपाङ्गहरू समेटेर सबै यो कार्यक्रम हामी गर्न सकेका छैनौँ। तैपनि हामीले उहाँहरूको अधिकांश समेट्ने खालका योजना कार्यक्रमहरूमा हामीले समेट्ने कोसिस चाहिँ गरेका छौँ। अहिले मात्रै हामी सकेसम्म सङ्घीय प्रदेश सरकारसँगको समन्वयमा पनि एउटा कार्यक्रम गर्ने भनेर केही बजेट विनियोजन गरेका छौँ। हाम्रो प्रदेश सरकार र सङ्घीय सरकारबाट पनि केही बजेटको व्यवस्था भएको छ, हुने कुरो भएको छ। त्यस कारणले गर्दाखेरि उहाँहरूलाई सकेसम्म अहिलेको यो वर्षको कार्यक्रममा अलिक फराकिलो ढङ्गबाट अलिक सबै प्रकृतिका अपाङ्गहरूले समेट्ने गरिकन कार्यक्रम गर्ने भन्ने कुरो अहिले चलिरहेको छ, हामी त्यो कार्यक्रम गर्दैछौँ। विगतमा हामीले अब उहाँहरूलाई केही सामानहरू वितरण गर्ने काम रह्यो, लत्ता कपडाहरू वितरण गर्ने काम पनि भयो, र उहाँहरूलाई केही साथीहरूलाई केही तालिमहरू गराउने काम पनि भयो। केही अब मुढा बुन्ने, डोको बुन्ने कार्यक्रमहरूमा जो खुट्टा नभएका साथीहरूलाई अब डोको बुन्ने काममा, मुढा बुन्ने काममा पनि उहाँहरूले सहभागी गराएर सिप विकास गराइदिने काम पनि भयो। केही साथीहरूले अब कम्प्युटर सिक्ने साथीहरूलाई कम्प्युटरमा पनि पठाउने र सिकाउने भन्ने काम पनि भयो। एक दुईजना साथीहरू त्यसमा पनि सहभागी हुने कुरो भयो, सहभागी हुनुभयो। तर सबै प्रकृतिका अपाङ्गलाई सबै कार्यक्रम गरेर सम्मेलन चाहिँ हामीले सकेको अवस्था होइन। यो वर्ष चाहिँ हामीले अलिकति बजेट पनि बनाएको र सङ्घ र प्रदेशले पनि सपोर्ट गर्ने त्यसमा भनिसकेपछि यो वर्ष चाहिँ केही कार्यक्रमहरू चाहिँ अब सबै प्रकृति अपाङ्गले सम्मेलन गरिकन अलिक प्रभावकारी कार्यक्रम गर्न सकिन्छ भनेर बजेट व्यवस्था गरेका।
1: यो त भयो अपाङ्गता भएका व्यक्तिहरूलाई कसरी चाहिँ रोजगारमुखी बनाउने भन्ने कुरा। यहाँहरूले कतिपय अवस्थामा यहाँले कुरा गर्नुभयो कि अपाङ्गताको प्रकृति हेरेर त्यस्ता स्वरोजगारमुखी तालिमहरू दिने गरेका छौँ, जो चाहिँ एकदमै अरूको सहारामा बाँच्ने अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, उहाँको घर परिवारलाई कस्तो खालको योजना बनाउनु भएको छ रोजगारको लागि?
0: यो असाध्य राम्रो क्वेशन गर्नुभयो। सकेसम्म अपाङ्गको प्रकृति अनुसार अपाङ्गले नै अब रोजगार स्वरोजगार बनाउनको लागि गरिने कार्यक्रम त एउटा रह्यो, केही भयो, केही हुँदैछन्। र खास गरिकन उहाँहरूको घर परिवारलाई हामीले रोजगार बनाउन सक्यो भने उहाँहरूको सेवामा, उहाँहरूको सुविधामा, आय आर्जनमा, जीविकोपार्जनमा पनि केही सहजता हुन्थ्यो भन्ने नै हो। त्यस कारणले गर्दाखेरि हामीले सकेसम्म जो घरमा अपाङ्गहरू हुनुहुन्छ उहाँहरूको घर परिवारलाई अन्य क्षेत्रमा, रोजगारीका क्षेत्रमा, अन्य स्वरोजगारका क्षेत्रहरूमा, सिप विकास गर्ने क्षेत्रहरूमा, सेवा सुविधा लिने क्षेत्रहरूमा चाहिँ अलिक प्राथमिकता दिनुपर्छ भन्ने हो। त्यस कारणले गर्दाखेरि केही कार्यक्रमहरूमा हामीले उहाँका परिवारका सदस्यहरूलाई पनि अलिक प्राथमिकता दिने र अवसर दिने काम भएको।
1: स्वास्थ्य र रोजगारसँगै अर्को महत्वपूर्ण पाटो शिक्षा र विद्यालयको भौतिक अवस्था हो। लुङ्री गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा अपाङ्गता भएका बाल बालिकाको भर्ना र टिकाउको अवस्था कस्तो छ र भौतिक संरचनाहरूको अवस्था कस्तो छ?
0: करिब करिब अहिलेसम्म विद्यालयहरूमा भर्ना भएका अपाङ्गहरू ज जसले त्यही संरचनाबाट उहाँहरूले शिक्षा आर्जन गर्ने क्षमता योग्यताका साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब लिइरहनु भएको छ र बिस्मित छट्ने चाहिँ भाग छैन। अलिअलि अब तपाईँको उच्च शिक्षा हासिल गर्न त सक्ने अवस्था भएन तर माध्यमिक तहसम्मको शिक्षा लिने काममा उहाँहरूको टिकाउपना नै छ, बिस्मितमा छोट्ने अवस्था छैन। अलिकति 8 कक्षासम्म पढिसकेपछि फेरि छोट्ने चाहिँ विगतमा अलि बढी थियो, अहिले पछिल्लो समयमा त्यो सुधार हुने गएको छ। विद्यालय टिकाउ विद्यालयमा टिकाउने काम चाहिँ अलि अहिले पछिल्लो समयमा राम्रै नै भएको छ र संरचनाहरू पनि पछिल्लो समयमा बनेका संरचनाहरू चाहिँ अपाङ्ग मैत्री बनाउने भनेर नै हामीले गाउँपालिकाबाट निर्देशन गरेको र धेरै जसो विद्यालय भवनहरू पनि अपाङ्ग मैत्री बनाउने कोसिस भएको छ। पूर्ण रूपले सबै चाहिँ भएको छैन, अपाङ्ग मैत्री बनाउने भन्ने कुरो भएको छ र अब गाउँपालिका वडा कार्यालयहरू स्वास्थ्य संस्थाहरू पनि अपाङ्ग मैत्री बनाउने भनिसकेपछि पछिल्लो समयमा अपाङ्ग मैत्री संरचना बनाउने काम चाहिँ अब धेरै भएको छ, अझै गर्न धेरै बाँकी छ। पुराना संरचनाहरूमा अपाङ्ग मैत्री छैन त्यसलाई पनि अपाङ्ग मैत्री बनाउने भनेर त्यो खालको गाउँपालिकाले निर्णय पनि गराएको छ। त्यस कारणले गर्दाखेरि अहिलेसम्म जो जो भर्ना हुनु भएको छ विद्यालयमा लगभग माध्यमिक तहसम्मको शिक्षा चाहिँ टिकेरै लिने बिचमा छोड्ने पछिल्लो समयमा धेरै कम भएको छ।
1: र सँगसँगै लुङ्री गाउँपालिकाले जति पनि सूचनाहरू सम्प्रेषण गर्ने गरेका छन् ती सूचनाहरू अपाङ्ग मैत्री छन् कि छैनन्, अपाङ्गता भएका व्यक्तिहरूसम्म पुग्ने गरेका छन् कि छैनन् त?
0: सूचना सम्प्रेषण गर्ने बेला गाउँपालिकाले लगभग अपाङ्ग भएका साथीहरू मैले भनिसके अब अपाङ्गको पनि प्रकृति हुन्छ, कान नसुन्ने साथीहरूको लागि र अब आँखा नदेख्ने साथीहरूको लागि त्यही खालको सूचना सम्प्रेषण गर्नुपर्ने हो। हामीले चाहिँ अब हाम्रा गाउँपालिका फेसबुक पेजमा वेबसाइटहरूमा पनि बजाउने अनि रेडियो स्थानीय एफएमहरूबाट पनि हामीले सूचना बजाउने र कर्मचारी जनप्रतिनिधिहरूसँग पनि उहाँहरूको प्रत्यक्ष भेटघाट हुन्छ। त्यति बेला पनि उहाँहरूले त्यही खालको जानकारी गराउँदै गरेर लगभग लगभग प्रकृतिका अपाङ्गहरूले पनि हाम्रो सूचनाबाट वञ्चित हुनुपर्ने जस्तो मलाई लाग्दैन। त्यस कारणले उहाँहरूले पनि कहिले काहीँ फोन गरेर सूचनाको विषयमा जानकारी पनि लिने कोसिस गर्नुहुन्छ र हामीले सूचना पुर्याउने काम पनि गरिरहेका हुन्छौँ। अलिकति समस्या काम नसुन्ने मुख डम्बल्ने कान नसुन्ने जस्ता प्रकृतिका साथीहरूलाई चाहिँ अलिकति गाह्रो चाहिँ परेको हो। जो आँखा नदेख्ने दृष्टिविहीन हाम्रा अपाङ्गहरू हुनुहुन्छ उहाँहरूको लागि त हामीले अब सूचना बजाएर रेडियोबाट पनि हाम्रो सूचना बजिरहन्छन् एफएमहरूबाट पनि। त्यस कारणले गर्दाखेरि हामीले सकेसम्म हाम्रा गाउँपालिकाका सम्पूर्ण अपाङ्ग साथीहरू सम्पूर्ण प्रकृतिका अपाङ्ग साथीहरूलाई सूचनाको हकबाट वञ्चित नहोस् भन्नको निम्ति हामीले अत्यन्तै सचेत ढङ्गबाट उहाँहरू समक्ष सूचना सम्प्रेषण गर्ने सूचना पुर्याउने काम चाहिँ हाम्रो तर्फबाट भइरहेको छ।
1: हजुर अध्यक्षज्यू, स्वास्थ्य रोजगार शिक्षा र सूचना सम्प्रेषण जस्ता यी संवेदनशील क्षेत्रहरूमा काम गर्दै गर्दा बजेट वा भौगोलिक विकटताको कतिको चुनौती भोग्नु परेको छ र आगामी दिनमा लुङ्री गाउँपालिकाभित्र बस्नुहुने सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ दिदीबहिनी तथा उहाँका अभिभावकहरूलाई एउटा अध्यक्षको नाताले कि आश्वासन दिन चाहनुहुन्छ छोटकरीमा भनिदिनुहोस् न?
0: रोल्पाको पनि लुङ्री गाउँपालिका जस्तो विकट ठाउँमा काम गर्दा सेवा प्रवाह गर्दा अवश्य पनि हामी सबैका सबै प्रकृतिका अपाङ्ग साथीहरूमा हाम्रो सेवा पुग्न अलिक समस्या हुन सक्छ। यसमा चाहिँ अब यहाँहरूले पनि यो बाध्यतालाई हाम्रो यो समस्यालाई बुझिन म आग्रह गर्न चाहन्छु र तपाईँहरू हामी सबैले खास गरी लुङ्ग्रीवासी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले चाहिँ अपाङ्गहरूलाई नै पहिलो प्राथमिकता राखेर हामीले रोजगारको क्षेत्रमा शिक्षाको क्षेत्रमा उपचारको क्षेत्रमा आय आर्जनको क्षेत्रमा चाहिँ हामीले चाहिँ अलि बढी प्राथमिकताका साथ काम गर्नुपर्छ। यसमा पनि सबै डुङ्ग्रीवासीको साथ सहयोगको अपेक्षा छ। सबैको साथ सहयोग भएन भने कुनै पनि काम गर्न गाह्रो साह्रो पर्छ। त्यस कारणले गर्दाखेरि सकेसम्म लुङ्ग्रीमा रहेका हाम्रा अपाङ्ग दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ उहाँहरूलाई सहज ढङ्गबाट सेवामा पुर्याउनको लागि, विशेष गरेर शिक्षा क्षेत्रमा जोड दिनको लागि, रोजगारीको क्षेत्रमा, सिप विकासको क्षेत्रमा जोड दिनको लागि सबैको साथ सहयोग हुन जरुरी भएकोले गर्दाखेरि म यो तपाईँको महत्वपूर्ण कार्यक्रम मार्फत सम्पूर्ण लुङ्ग्रीवासी दाजुभाइ दिदीबहिनीहरूलाई विशेष आग्रहका साथ अपाङ्गहरूलाई पहिलो प्राथमिकता राखेर हामी स्थानीय सरकारले पनि, स्थानीय जनसामुदायहरूले पनि सहयोग गरौँ, एकताबद्ध भएर, एक भित्ता भएर, एक मनका साथ, मन वचन कर्मले चाहिँ लागौँ भन्ने म आग्रह गर्न चाहन्छु। म गाउँपालिकाको अध्यक्ष, स्थानीय सरकारको लुङ्ग्री गाउँपालिका, स्थानीय सरकारको प्रमुखको हैसियतले हाम्रा सम्पूर्ण स्वास्थ्य कर्मी साथीहरू जो स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ, विभिन्न स्वास्थ्य चौकीहरूमा 13 सामुदायिक स्वास्थ्य इकाइहरू सञ्चालनमा छन्, सम्पूर्ण स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मी साथीहरूले अपाङ्ग भएका साथीहरूको सकेसम्म घर दैलोमा जसरी सेवा प्रदान गरिरहनु भएको छ त्यो कार्यलाई अझै प्रभावकारी ढङ्गबाट सेवा प्रवाह गर्नको लागि यहाँहरूले म विशेष आग्रह गर्न चाहन्छु। र गाउँपालिकाले पनि सकेसम्म आफ्नो क्षमता अनुसारको बजेटको व्यवस्था गरेर अपाङ्गहरू लक्षित अपाङ्ग मैत्री कार्यक्रमहरू बनाएर उहाँहरूको सेवा सुविधामा उहाँहरूलाई सहयोग पुग्ने गरिकन उहाँहरूको जीविकोपार्जन, आय आर्थिक विकास, रोजगारी स्वरोजगार क्षेत्रमा काम गर्नको लागि लुङ्ग्री गाउँपालिका सरकार प्रतिबद्ध छ भन्ने म यहाँहरू कार्यक्रम मार्फत म प्रतिबद्धता जनाउन पनि चाहन्छु।
1: अध्यक्षज्यू, आफ्नो व्यस्त समय निकालेर लुङ्ग्री गाउँपालिकाका अपाङ्गता भएका नागरिकहरूको स्वास्थ्य, रोजगार, शिक्षा र सूचनामा पहुँचका बारेमा आफ्ना योजना र प्रतिबद्धताहरू खुला रूपमा राखिदिनु भयो। त्यसका लागि रेडियो नेपाल र कार्यक्रम हाम्रो बोलीको तर्फबाट यहाँलाई धन्यवाद दिन चाहन्छौ।
0: धन्यवाद रेडियो नेपालको यो हाम्रो बोली कार्यक्रमका सम्पूर्ण प्राविधिक साथीहरू, यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। लुङ्ग्री गाउँपालिका दिन चाहन्छ। धन्यवाद।

आदरणीय श्रोता, आज हामीले लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा रहेको लुङ्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाज्यूसँग विशेष कुराकानी गर्यौं। आजको यो बसाइमा हामीले मुख्यतः लुङ्री गाउँपालिकाले वडा तहबाट उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा, रोजगारका अवसरहरू, विद्यालयहरूको अपाङ्ग मैत्री भौतिक संरचना र अपाङ्गता भएका व्यक्तिहरूसम्म सूचना पहुँच कस्तो छ भन्ने विषयमा चर्चा गर्यौं। अपाङ्गता भनेको शरीरको कमी कमजोरी होइन, यो त दृढ इच्छा शक्तिले जित्ने एउटा पाटो मात्र हो। तपाईँ हामी सबै मिलेर एउटा समतामूलक र अपाङ्ग मैत्री समाज निर्माण गर्नुपर्छ, जहाँ हरेक नागरिकले समान अवसर र सम्मान पाउन सकुन्। हामीलाई विश्वास छ आजको यो कार्यक्रमबाट तपाईँहरूले धेरै कुरा जानकारी पाउनुभयो होला। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव तथा प्रतिक्रियाहरू छन् भने यहाँहरूले हाम्रो बोली radionepal@gmail.com मा इमेल गरेर लेखी पठाउन सक्नुहुनेछ। त्यसै गरी यहाँहरूले हाम्रो टेलिफोन नम्बर 0142117221 र 0142117736 लाइनमा सम्पर्क गरेर आफ्ना गुनासा तथा प्रतिक्रियाहरू रेकर्ड गराउन सक्नुहुनेछ। आजको कार्यक्रममा प्रविधि मार्फत हामीलाई साथ दिनुहुने प्राविधिक मित्र लक्ष्मण विष्टलाई पनि विशेष धन्यवाद व्यक्त गर्छौ। अर्को आइतबार राति 9 बजेको समाचारपछि यस्तै अर्को महत्वपूर्ण विषय र नयाँ व्यक्तित्वको साथमा हामी फेरि उपस्थित हुने नै छौ। तबसम्मका लागि रेडियो नेपालका अन्य कार्यक्रमहरू सुन्दै गर्नुहोला। म विद्या चौधरी पनि बिदा माग्छु। तपाईँको आजको रात शुभ रहोस्। नमस्कार।

प्रस्तुत गर्दै थियौं कार्यक्रम हाम्रो बोली। अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी शरद चौलागाई र बलराम कोइराला तपाईँलाई सुमधुर लोकगीतहरू सुनाउन उपस्थित भएका छौं। यस क्रममा पहिलो लोकगीत सुनाउँछौ शम्भु कुमार मिलनको स्वरमा निर्मला रेग्मीको संकलन।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: अब हामी अर्को लोकगीत सुनाउँदैछौँ मदन बस्नेत र अशोक देवानको स्वरमा अशोक देवानको सङ्कलन

0: नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नु होला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।
2: विभिन्न लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा अब लोकबहादुर र बुलुमुकारुङको युगल स्वरमा सुनाउँछौ। संकलन गर्नुभएको छ नाति बाबु थापाले।

अहिले सुन्दै हुनुहुन्थ्यो विभिन्न लोकगीतहरू विभिन्न कलाकारहरूका स्वरमा सजिएका हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10 बजेर 10 मिनटपछिको प्रस्तुतिमा सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। त्यसपछि 10:40 सदाभार गीत सङ्गीतका साथमा हामी आउनेछौँ। यस बेला भने रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: मनोरञ्जन र विविध जानकारी सँगै यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट सिलसिला
0: सिलसिला।
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचारपछि र यसका साथै आइतबारै राति 10 बजेको हिन्दी भाषाको समाचारपछि पुनः प्रसारणमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्। अझ भनौ, खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रमलाई हामीले तयार पारेका हुन्छौँ।
0: कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर आउने गर्दछौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: त्यसैले यो कार्यक्रमलाई पूरा समय सुन्नका लागि हामी हार्दिक आग्रह गर्दछौँ।
0: रोचक र ज्ञानवर्धक सामग्रीको संगालो, यो हो रेडियो पत्रिका सिलसिला,
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला।
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरू माझ राख्दैछौँ विभिन्न विज्ञान उपयोगी प्रसङ्गहरू। यसै क्रममा रगत कसरी बन्छ र किन रातो हुन्छ त, यो बारेमा जानकारी दिँदैछौँ। जीवनदायी रगतद्वारा नै मानव शरीरको सम्पूर्ण कार्यहरूको सञ्चालन हुने गर्दछ। त्यसैले रगतलाई जीवनको नदी पनि भनिन्छ। रगतको आपूर्तिमा कमी हुन गएमा रक्त अल्पत्ता नामक रोगले समात्ने कार्य गर्दछ। हाम्रो रगत तरल तथा ठोस दुई भागमा बनेको हुन्छ। तरल भागलाई प्लाज्मा र ठोस रगतको भागमा रातो रक्त कणिकाहरू र श्वेत रक्त कणिकाहरू तथा प्लेटलेट्सहरू रहेका हुन्छन्। रगतमा 90% भन्दा बढी राता रक्त कणिकाहरू रहेका हुन्छन्। यी राता रक्त कणिकाहरूमा एक पदार्थ हुन्छ जसलाई हामी हेमोग्लोबिन भन्ने गर्दछौँ। यसैको माध्यमले सम्पूर्ण शरीरमा अक्सिजनको आपूर्ति हुने गर्दछ। यद्यपि यसको जीवनकाल निकै कम दिनको हुन्छ। प्लेटलेट्स एक ठोस कण हो जसको कारण रगतको ढिको बन्दछ र घाउ एवं चोटपटक लाग्दा बग्दै गरेको रगत यसकै कारणले थामिन पुग्दछ र रगतको रातो रङ असंख्य राता कणिकाहरूबाट बन्न पुगेको हो।
0: घाममा बसेर एक्कासी घरभित्र पस्दा हामीले किन अँध्यारो देख्छौँ? प्रसंग अबको लागि, हाम्रो आँखाको भित्री भाग रेटिनामा दुई प्रकारका कोष पाइन्छ, रड सेल र कॉर्न सेल। रड सेलमा एक प्रकारको रोडप्सिन भन्ने पदार्थ पाइन्छ, यसले अँध्यारोमा देख्नका लागि सहयोग गर्दछ। यो पदार्थ निर्माण हुनका लागि भिटामिन ए को आवश्यकता पर्दछ। हामीले चर्को उज्यालोमा हेर्दा रडप्सिन नष्ट हुन्छ र तुरन्त अँध्यारोमा हेर्दा उक्त रडप्सिन नहुँदा केही बेर देख्न सकिँदैन। अनि बिस्तारै पुनः भिटामिन ए को प्रयोग भई रडप्सिन तयार हुन्छ र हामीले बिस्तारै केही चिन पछि अँध्यारोमा हल्का उज्यालो देख्दछौँ। यस अवस्थालाई डार्क एडप्टेसन भन्दछन्। यदि हामीले प्रशस्त मात्रामा भिटामिन खाएनौँ भने रडप्सिन तयार हुन पाउँदैन र अँध्यारोमा देख्न सक्दैनौँ। यस कारण रातिमा नदेख्ने रतन्धो रोग लाग्न सक्दछ।
1: अब यहाँहरू माझ राख्दैछौँ अर्को प्रसङ्गलाई। मौरीले कसरी बोट बिरुवालाई हुर्कनका लागि मद्दत गर्छ त, अब यो बारेमा जानकारी दिँदैछौँ। फुलहरू फुल्ने मौसममा मौरीहरू बिहानदेखि बेलुकीसम्म फुलहरू चाहर्दै त्यसको रसहरू बटुल्ने गर्दछन्। त्यसले फुलहरूको रस चुस्दा फुलको पराग त्यसको जिउमा टाँसिन पुग्दछ। एउटा फुलबाट अर्को फुलमा घुम्दै जाँदा यसले एउटाको पराग अर्कोमा सार्दै गएको हुन्छ। यसरी पराग छरिने प्रक्रिया फुलहरू हुर्कनका लागि अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने त्यो बिना बिरुवा बन्न सक्दैन। फुलको पुलुङ्गी भाग एन्थरले पराग उत्पादन गर्दछ। बिउ बन्नका लागि पराग स्टिमा भन्ने स्त्रीलिङ्ग भागसम्म पराग पुग्नका लागि आवश्यक हुन्छ। यसरी पराग एक भागबाट अर्को भागसम्म पुग्ने प्रक्रियालाई पोलिनेसन भनिन्छ। केही फुलहरू यो प्रक्रियाकै कारण बाहिरी हस्तक्षेप बिना आफै सञ्चालन गर्ने क्षमता राख्दछन्। केहीलाई भने यसको लागि बाहिरी तत्त्वहरूको आवश्यकता पर्दछ। कुनै बेला हावा अथवा अरू किरा चराहरूले यसको लागि मद्दत पुर्याउँछन्, तर विशेष गरी मौरी भने यस प्रक्रियामा निकै सहयोगी मानिएका छन्। यो मौरीले फुलहरूलाई गर्ने ठुलो सहयोग हो। आफूले लिने रसको साटो उनीहरूले यो सहयोग फर्काए जस्तै लाग्दछ। अहिले हामी

0: चालु सर्पहरूको अगाडिको दाँत विशेष प्रकारको हुन्छ। त्यस्तै दाँतमा एउटा नली रहेको हुन्छ जसबाट सर्पले टोक्दा विष निस्कने गर्दछ। सर्पको विशेष प्रकारको ग्रन्थी रहेको हुन्छ जसबाट विष निस्कने गर्दछ। जब कुनै विषालु सर्पले मानिस अथवा अरू कुनै प्राणीलाई टोक्ने गर्दछ तब ग्रन्थीबाट मांसपेशी हुँदै व्यक्तिको शरीरसम्म रगतको माध्यमबाट विष शरीरभरि सञ्चार हुन्छ। यसरी सर्पले निकाल्ने विषको मात्रा अत्यन्तै थोरै रहे तापनि कुनै कुनै सर्पहरूको विष अत्यन्तै कडा हुन्छ। कुनै कुनै सर्पको विष यति विषालु कि त्यसको सानो थोपाले पनि ज्यान लिन सक्दछ।
1: कार्यक्रम सिलसिलामा अबको लागि कुकुरको नाक किन सधैँ चिसो र भिजेको हुन्छ यो प्रसङ्ग। पहिलो कुरा त कुकुरलाई पसिना हुँदैन। कुकुरको नाक सधैँ जसो चिसो र भिजेको हुन्छ। कुकुरको सुक्खा नाक कुकुरकै लागि राम्रो संकेत होइन। यसको मतलब यो हुन्छ कि कुकुरको शरीरमा पानी कम छ र भिजेको भए पनि शरीरको तापक्रम बढी छ र कुकुरलाई ज्वरो आएको छ। कुकुरको नाक चिसो र भिजेको हुनुमा अर्को कारण छ, त्यो हो कुकुरले लगातार जिब्रोले नाक छोइरहनु। कुकुरको नाक निकै लामो हुने भएकाले उनीहरू आफ्नो जिब्रोले नाक सजिलै छुन्छन्। सायद शरीर चिसो राख्न उनीहरू यसो गर्छन्। केही कुरा खाइसकेपछि पनि उनीहरू नाक सफा राख्न जिब्रोले नाक छोइरहन्छन्। हामी सबैलाई थाहा भएकै कुरा हो, कुकुरको सुँघ्ने शक्ति धेरै बलियो हुन्छ। यसको एउटा कारण उसको भिजेको नाक पनि हो। भिजेको नाकमा गन्धका अणुहरू सजिलै टाँसिन्छन् र कुकुरले सजिलै गन्ध सुँघ्न सक्छन्। घर पालुवा कुकुरहरू जसलाई मनोरञ्जन लिनका लागि पालिएका हुन्छन् उनीहरूका लागि सुँघ्ने शक्तिको खासै महत्त्व हुँदैन। तर पुलिसहरूले जासुसीका लागि पालेका कुकुरहरूमा भिजेको नाक र त्यसकारण बढ्ने उनीहरूको सुँघ्ने शक्तिको ठुलो महत्त्व हुन्छ।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब तपाईँहरूमा आज राखिदिन्छौँ एउटा गीतलाई प्रकाश द्रुतराज र समीक्षा अधिकारीको युगल स्वरमा। यो गीत स्वीकारौँ। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो यो हो रेडियो पत्रिका सिलसिला। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा आइतबार बिहान 11 बजेको समाचार पछि र आइतबारकै राति 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा सुन्न सक्नुहुनेछ।
1: यो हो रेडियो पत्रिका सिलसिला,
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट।
1: सिलसिला
0: अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब यसै क्रममा राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: गैंडाको गर्भधारण समय 18 महिनाको हुन्छ।
0: नेपालमा मात्र 6000 जातिका चराहरू पाइन्छन्।
1: लप्सी नेपालमा मात्र पाइने अमिलो जातको फल हो।
0: आफ्नो कान आफ्नै जिब्रोले सफा गर्न सक्ने जनावर जिराफ हो।
1: चमेरो बस्ने ठाउँलाई दलिन भनिन्छ।
0: आफ्नो मस्तिष्क भन्दा ठुलो आँखा हुने प्राणी अस्ट्रिच चरा हो।
1: मानिसको दिमाग 2 करोड तन्तुहरू मिलेर बनेको हुन्छ।
0: मुखबाट खाना खाने र मुखबाटै दिशा गर्ने जीव चमेरो हो। यो स्तनधारी चराको रूपमा पनि चिनिन्छ।
1: पृथ्वीको अन्टार्क्टिका महाद्वीपमा हरियो सूर्यास्त हुन्छ।
0: ब्राजिलमा पाइने एक प्रकारको मनी प्लान्टले सूर्य रोहन्जेल संगीत निकाल्ने गर्दछ।
1: नेपालमा पहिलो पटक चिराइतो वनस्पतिको डीएनए परीक्षण गरिएको थियो।
0: सिस्नुमा फर्मिक एसिड वा मिथियोनाइक एसिड हुने गर्दछ, त्यसकारण यसलाई छुँदा त्यो एसिड हाम्रो शरीरभित्र प्रवेश गर्ने हुनाले हामीलाई पोल्ने गर्दछ।
1: माछा कहिले आँखा नचिम्लने प्राणी हो।
0: रुखहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई डेन्ड्रोलोजी भनिन्छ।
1: आरुको बियालाई धारजी भनिन्छ भने चिउरीको बियालाई बिजुलो भनिन्छ।
0: वैज्ञानिक भाषामा एनावास नाम दिएका माछाहरू रुखमा चढ्ने र ओर्लने गर्दछन्।
1: मानव शरीरमा अक्सिजनको मात्रा 65% हुन्छ।
0: सर्पले जिब्रोद्वारा सास फेर्ने गर्दछ, त्यसैले यसले जिब्रो निकाली रहन्छ।
1: हेरिङ नामक प्राणीले मुखबाट पिसाब फेर्छ।
0: फुल पार्ने तर बच्चालाई दुध पनि चुसाउने चरा प्लेटिपस हो।
1: पृथ्वीको ऊर्जाको प्रमुख स्रोत सूर्य हो।
0: पुतलीले खुट्टाको सहायताले सुँग्ने कार्य गर्दछ।
1: सर्वप्रथम मानवले पाल्तु जनावरको रूपमा कुकुर पाल्न थालेको हो।
0: सबैभन्दा धेरै आँखा हुने प्राणी पुतली हो।
1: साङ्लोको रगत सेतो हुन्छ।
0: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
1: पुतलीले पखेटाको माध्यमले स्वाद लिने गर्दछ।
0: स्केप नामक प्राणीले आँखा बन्द गरेर पनि देख्न सक्दछ।
1: मौरीले पहेँलो रङ छुट्याउन सक्दैन।
0: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब यहाँहरूमा सुरेश लामा र प्रेक्षा लम्सालको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना रहेको छ डीपी खनालको अनि संगीत ज्ञानेन्द्र गिरीको। गीतपछि हामी अन्य विषय सामग्रीका साथ आउनेछौ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा सिलसिला
0: सिलसिला
1: अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ। अब कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। शरबतको स्वादको बारेमा यो प्रसङ्ग रहेको छ। रबिन निर्धारित समयमै प्राध्यापकको घरमा पुग्दछन्। एकैछिनको भलाकुसारीपछि प्राध्यापकले सोध्दछन् रबिनलाई, रबिन तिमी शरबत पिउँछौ? रबिनले स्वीकृतिमा टाउको हल्लाए। शरबत बनाउँदै गर्दा प्राध्यापकले जानाजान त्यो शरबतमा चिनी निकै कम र नुन अलि बढी हालिदिएका थिए। एक घुँडको शरबत पिउन साथ अनौठो स्वादले गर्दा रबिनले मुख बिगारे। उनलाई ध्यानपूर्वक हेरिरहेका प्राध्यापकले प्रश्न गर्दछन्, के भयो मित्र, शरबत मन परेन? रबिनले भन्दछन्, नुन चाहिँ अलि बढी परेछ सर। उनले आफ्नो भनाइ राम्ररी पूरा गर्न नपाउँदै प्राध्यापकले भन्दछन्, बर्बादै भएछ नि है, म यसलाई फ्याँकेर अर्को शरबत बनाइदिन्छु, पर्ख ल। प्राध्यापकले गिलास उठाउन लाग्दा उनलाई रोक्दै रबिनले भने, केही छैन सर, नुन थोरै बढी भयो त के भयो, यसमा थोरै चिनी थपिदिए त यसको स्वाद ठिक भइहाल्छ नि। अनि प्राध्यापकले हाँस्दै भन्दछन्, हो, मैले तिमीबाट यही जवाब सुन्न चाहेको थिएँ रबिन। यसलाई आफ्नो जीवनसित तुलना गरी हेर न त, शरबतमा नुन धेरै हुनु हाम्रो जीवनमा खराब अनुभव हुनु जस्तै हो। अब मिठो बनाउन जसरी हामी यसबाट नुन निकाल्न सक्दैनौ, ठिक त्यसै गरी हामी दुःखद घटनालाई जीवनबाट हटाउन सक्दैनौ, तर जसरी थोरै चिनी थपेर शरबतलाई मिठो बनाउन सकिन्छ, त्यसै गरी पुराना तिता अनुभव मेटाउन जीवनमा राम्रा अनुभवबाट मिठास खोज्नु पर्दछ। अहिले हामी रेडियो पत्रिका सिलसिलामा छौँ।
0: यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक, पत्र पत्रिका, सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट खोज अनि संकलन गरी साभार गरेका हौ। कुनै सामग्री प्रति द्विविधा भएमा त्यसलाई सच्याएर बुझिदिनु हुन समेत आग्रह गर्दछौ।
1: अब कार्यक्रमबाट जाँदा जाँदै प्रविशा अधिकारी र बादल थापाको युगल स्वरमा एउटा गीत राख्दैछौ। गीतमा रचना तथा संगीत रहेको छ विमल अधिकारीको। यो गीत आजलाई कार्यक्रम सिलसिलाबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सँगै कार्यक्रम सञ्चालनबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौ।
2: हवस्त, नमस्कार, शुभ साता।

सिलसिला कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्दैथ्यौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब यो बाँकी समयमा सुमधुर सदाभार आधुनिक गीत सङ्गीतबाट तपाईँलाई मनोरञ्जन गराउन हामी उपस्थित भएका छौँ। पहिलो गीत अरुणा लामाको स्वरमा, शरण प्रधानको रचना र सङ्गीतमा।

अरुण लामाको स्वरपछि अब हामी कृष्णमानको स्वर सङ्गीतमा सदाबहार आधुनिक गीत सुनाउँदैछौँ, किरण खरेलको गीत रचना।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: जनचेतनामूलक सन्देशसँगै अब हामी आधुनिक गीत सङ्गीत सुनाउने क्रमको अन्त्यमा छौँ। सदाभार आधुनिक गीत सुनाउने क्रमको अबको क्रममा नातिकाजीको स्वर सङ्गीतमा रविन्द्र शाहको गीत रचना, अनि ठिक 11 बजे समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश थमट्टा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बहुदल पछिको 35 वर्षको व्यतिथिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको 35 वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। रासोपाका केन्द्रीय सदस्यलाई लक्षित गरी हिजो र आजका लागि राखिएको नीति संगठन र नेतृत्व कार्यक्रम अन्तर्गत पहिलो श्रृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनु पर्नेमा जोड दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयले आज आयोजना गरेको विद्यालय शिक्षा विधेयकका विषयमा सरकार भएका निकायका प्रतिनिधिसँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ठूला सिंचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ। सुनसरी मोरङ सिंचाइ परियोजनाको स्थलगत अध्ययन तथा परियोजनाबाट प्रभावित स्थानीयवासी र जल उपभोक्ताका समस्या तथा गुनासा सुन्ने क्रममा मन्त्री श्रेष्ठले सिंचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताउनु भएको हो। उहाँले सिंचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन मार्फत प्राप्त हुने भएकाले सिंचाइसँगै कृषि उत्पादन उत्पादकत्व वृद्धि र किसानका कार्यक्रमलाई समेत एकीकृत रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमि सम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोही अनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार एकाईले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश शर्माले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकाले न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहने बताउनुभयो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। पर्वतको फलेवास नगरपालिका 10 कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। महाशिला गाउँपालिकाको लुङ देउरालीबाट बिहादी गाउँपालिका 1 बाछातर्फ जाँदै गरेको अटोरिक्सा आज दिउँसो फलेवास 10 कुर्घा स्थित सडकबाट करिब 10 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परि अटोमा सवार बिहादी गाउँपालिका 1 बाछा देउरालीका 49 वर्षीय प्रेम बहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कुमार पटेलले जानकारी दिनुभयो। घाइते सबैको प्रदेश अस्पताल कुस्मामा उपचार भइरहेको छ। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस जेई रोगको संक्रमण तथा मृत्यु हुनेको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदन अनुसार देशका 25 जिल्लाका 59 स्थानीय तहमा 80 जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै महाशाखाले पुष्टि भएका बिरामीमध्ये 86% जापानिज इन्सेफलाइटिस रोग विरुद्धको जेई खोप नलगाएका जनाएको छ। यसै गरी हालसम्म संक्रमित मध्ये 21 जनाको मृत्यु भइसकेको छ। मृतक सबैले जेई खोप नलगाएका पाइएको छ। यो रोग लागेमा उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झड्का आउने वा चेतनामा परिवर्तन जस्ता लक्षण देखिन्छन्। यस्ता लक्षण देखिएमा उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत महाशाखाले अनुरोध गरेको छ। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हवस् त, राति 11 बजेको प्रसारित यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीतसँगै सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट भने प्रविधि संयोजनका साथी शरद चौलागाई, सहयोगी साथी राजु श्रेष्ठ र उद्घोषक बलराम कोइराला बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

0: ज्ञान र विविध जानकारी मूलक
1: रेडियो पत्रिका कार्यक्रम सिलसिला
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट
1: सिलसिला
0: कार्यक्रम सिलसिला
1: रेडियो पत्रिका सिलसिलामा प्राविधिक मित्र पराग पोखरेल सहित साथी मनुका कुमार अनि म हरिगिरीको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन। रेडियो पत्रिका सिलसिला हरेक आइतबार बिहान 11 बजेको समाचार पछि र यसका साथै आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पुनः प्रसारणमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। विभिन्न सेगमेन्टहरू रेडियो पत्रिका सिलसिलामा हुनेछन्।
0: खोजमूलक सामग्रीको आधारमा यो कार्यक्रम तयार पारेका हौ। कार्यक्रममा हामीले मनोरञ्जनका लागि गीत, विज्ञान उपयोगी सामग्री, स्वास्थ्य चर्चा, सामान्य ज्ञानका जानकारी, प्रेरक एवं रोचक प्रसङ्ग लिएर श्रृङ्खलाबद्ध रूपमा समेट्ने गरेका छौँ। कार्यक्रममा समावेश हुने सामग्री विभिन्न सञ्चार माध्यम, अनलाइन समाचार एजेन्सी र न्यू मिडियाबाट साभार स्रोत हुनेछन्।
1: कार्यक्रमको माध्यमबाट यहाँहरूले मनोरञ्जनका अतिरिक्त बढी भन्दा बढी रोचक र ज्ञानवर्धक विषय प्रसङ्ग सुनेर लाभ लिन सक्नुहुनेछ। कार्यक्रमलाई पूरा समय सुन्नु हुन समेत हामी हार्दिक आग्रह गर्दछौँ। स्वास्थ्य सम्बन्धी जानकारी, सामान्य ज्ञानका प्रसङ्ग, विज्ञान उपयोगी जानकारीका साथमा प्रेरक प्रसङ्ग
0: केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट।
1: यो हो कार्यक्रम सिलसिला।
0: सिलसिला
1: अहिले हामी कार्यक्रम सिलसिलामा छौँ। अब हामी यहाँहरूमा राख्दैछौ विभिन्न विज्ञान उपयोगी सामग्रीहरू। धेरै खुसी हुँदा वा ज्यादै दुखी हुँदा आँखाबाट आँसु किन आउँछ त? अब यो बारेमा जानकारी दिँदैछ।

0: गुरुको स्वरमा बोल्यो भने ढोका खोलेको आवाज आयो भने भाँडा बर्तन बजेको आवाज आयो भने मान्छेको निद्रा भङ्ग हुन्छ। बाह्य वातावरण शान्त भयो र निद्रा बिथोल्ने कुनै कारण भएन भने आसपासमा भइरहेको कुरा क्रमशः मधुर हुँदै जान्छ। दोस्रो चरणमा मुटुको धड्कनको पनि गति बिस्तारै घट्दै जान्छ। तेस्रो चरणमा पुगेपछि हामी एकदमै गहिरो निद्रामा पुग्छौँ। चौथो चरणलाई ऱ्यापिड आई मुभमेन्टको चरण भनिन्छ। यो चरणसम्म पुग्दा हाम्रो निद्रा अझ गहिरो हुन्छ। यति बेला श्वास प्रश्वास प्रक्रिया बढिरहेको हुन्छ, दिमाग एकदम सक्रिय हुन्छ, रक्त सञ्चार बढिरहेको हुन्छ, तर हाम्रो मांस पेशीहरू एकदम निष्क्रिय हुन्छन् र केही कुरा थाहा नपाउने स्थितिमा हुन्छौँ। यही चरण हो हामीले सपना देख्ने पनि। ऱ्यापिड आई मुभमेन्टबाट निस्किने क्रममा हामीलाई कहिले काहीँ अल्झन हुन सक्छ। दिमाग चलिरहेको हुन्छ, शरीर चलाउन खोज्दा शरीर चल्दैन, त्यसकारण हामी अत्तालिँदै बिउजिन्छौँ। हल्का निद्रा र शरीर निष्क्रिय भएको अवस्था हो यो। यसैले हाम्रो पुरातन समाजमा भूत प्रेतले दुःख दिएको भन्ने बुझाइ छ। यसैलाई अल्झन भन्ने गरिएको छ। अङ्ग्रेजीमा भने यसलाई स्लिपिङ प्यारालाइज भनिन्छ। मनोचिकित्सक भन्छन् खास गरी निद्राको तालमेल नमिल्दा ऐठन हुने हो, खास गरी निद्राको चक्र बदलिने बेलामा यस्तो हुन्छ। ऐठनका सम्बन्धमा व्यक्ति पछि फरक फरक अनुभव सुनिएको छ। कसैलाई गरौँ वस्तुले थिचे जस्तो हुन्छ भने कसैलाई बलियो वस्तुले अठ्याए जस्तै हुन्छ, कसैलाई सास नै थुनिदिए झैँ हुने गर्छ। यस्तो स्थिति केही सेकेन्ड वा मिनेटसम्म हुने हो। मनोचिकित्सकका अनुसार ऐठन पर्नु भनेको सुताएको स्थिति नमिल्नु वा ओछ्यान असजिलो हुनु नै हो। तर ऐठनका बारेमा समाज अनेक धारणा वा भ्रम व्याप्त छन्। त्यही कारण ऐठन परेपछि मान्छेहरू चिन्तित हुने गरेका छन्। ऐठन आफैमा रोग नभए पनि यसका बारेमा जुन भ्रम छ त्यसले मान्छेलाई भने मनोरोगी बनाउने डर हुन्छ। अनिद्रा, उत्तानो परेर सुत्ने, नशालु पदार्थ खाएर सुत्दा ऐठन हुने सम्भावना बढी हुन्छ। कहिलेकाहीँ शरीरमा अक्सिजनको मात्रा कम हुँदा पनि ऐठन भएको जस्तो हुने मनोचिकित्सकहरू बताउँछन्।
1: विज्ञान उपयोगी प्रसंग राख्ने क्रममा हाम्रो मुटु किन ढुकढुक गर्दछ त? अब यो बारेमा जानकारी दिँदैछौ। मुटुलाई प्राणीहरूको अति महत्वपूर्ण अङ्गको रूपमा चिन्न सकिन्छ। हाम्रो छाती भित्र बायाँतिर मुटु रहेको हुन्छ। मुटुमा चारवटा कोठा रहेका हुन्छन्। माथिल्लो दुई कोठालाई अरिकल र तल्ला दुई कोठालाई भेन्ट्रिकल भन्ने गर्दछौ। अरिकल र भेन्ट्रिकलको बीचमा भल्भ हुन्छ। सबभन्दा पहिले रगत मुटुको अरिकलमा आइपुग्दछ अनि अरिकलबाट रगत भेन्ट्रिकलमा पस्दछ। भेन्ट्रिकल रगतले भरिएपछि खुम्चिन थाल्दछ। खुम्चाँदा भेन्ट्रिकलमा भरिएको रगत अर्को भल्भबाट रक्त नलीमा निस्कने कार्य गर्दछ। भेन्ट्रिकल खुम्चिँदा अरिकलको भल्भमा रगतले हिर्काउँछ, तर अरिकलको भल्भ भने आफै बन्द भइसकेको हुन्छ। त्यस्तै भेन्ट्रिकल फुक्दा रक्त नलीको भल्भमा रगतले हान्छ, तर त्यो पनि स्वतः बन्द भइसकेको हुन्छ। यसरी ती दुवै भल्भमा रगतले हान्दा मुटु हाम्रो ढुकढुक गरिरहन्छ।
0: मौरीको कतिवटा पेट हुन्छ यो जानकारी छ? मौरी निकै सानो रहे तापनि त्यसको पेट भने दुईवटा रहेको हुन्छ, मान्छेको भन्दा एउटा बढी। यसको खाना फुलको रस र पराग हो। जब मौरी फुलको रस चुस्छ तब त्यो रस त्यसको पहिलो पेटमा पुग्छ। त्यसको पहिलो र दोस्रो पेटको बीचमा एउटा भल्भ रहेको हुन्छ र यो मौरीको बसमा हुन्छ। मौरीले आफ्नो इच्छा अनुसार अलिकति अथवा सबै रस दोस्रो पेटमा पठाउन सक्छ अथवा फेरि मुखमै फर्काउन पनि सक्छ, जसले त्यसका बच्चाहरूलाई पोख्छ। र जब मौरीलाई आफ्नै लागि खाना चाहिन्छ तब त्यसको पहिलोबाट दोस्रो पेटमा खाना सर्छ र अरू जनावरको जस्तै पाचन क्रिया त्यहाँ सुरु हुन्छ।
1: मानिस किन बुढो हुन्छ यो बारेमा जानकारी दिँदैछौ। जति जति मानिसको उमेर बढ्दै जान्छ त्यति त्यतिकै रूपमा जैविक प्रक्रियामा पनि परिवर्तन देखा पर्दै जान्छ। उमेर बढ्दै जाँदा शारीरिक क्रियामा पनि शिथिलता बढ्दै जान्छ। शारीरिक अवस्थामा शिथिलता आउनु नै बुढ्यौली लाग्नु हो। शारीरिक शक्ति र अवस्था कमजोर हुनु भनेको हाम्रो कोशिकाहरू क्रमशः असक्षम रहनु हो। कोशिकाहरू कमजोर भएपछि हाम्रो शरीरको मृगौला, कलेजो, मुटु तथा फियोहरू कमजोर हुन थाल्दछन्। यी अङ्गहरू कमजोर भएपछि रक्त सञ्चारमा पनि व्यवधान आउँछ। रक्त प्रणालीको व्यवधानबाट शरीरका प्रत्येक अङ्गमा पोषक तत्त्वहरू पुग्न सक्दैन। यस किसिमको कमीबाट आँखा, कान, दाँत तथा स्मरण शक्ति कमजोर बन्दै जान्छ। पाचन शक्तिले ठिकसँग काम गर्दैन र रक्त प्रणालीमा अनियमितता हुन्छ र बिस्तारै मानिसलाई बुढ्यौलीले छोप्ने गर्दछ।
0: विज्ञान उपयोगी सामग्रीहरू समेटिरहेका छौ कार्यक्रम सिलसिलामा। यति बेला असिना के गर्दा पर्दछ भन्ने जानकारी छ। असिना भनेको वर्षाको पानीको थोपामा जमेको वा बरफले ढाकेको हिउँको डल्ला हो। पानीको थोपा तल नझरी माथितिर निकै चिसो तापक्रममा पुग्यो भने जम्ने गर्दछ। यो खस्न थाल्दा फेरि माथि उडेर पुग्न सक्दछ र हरेक पल्ट नयाँ बरफको पत्र जम्ने गर्दछ। त्यसैले गर्दा कहिलेकाहीँ असिनाको आकार निकै ठुलो हुने गर्दछ। हामीले असिना छोए

अथवा फोडेर हेर्यौँ भने उक्त असिना बरफले नै बनेको हुन्छ। कार्यक्रम सिलसिलामा अबलाई भने गीत सुनाउँदैछौ तृष्णा गुरुङको स्वर रचना र सङ्गीतमा।

0: हामी कार्यक्रम सिलसिलामा छौ। यो कार्यक्रम हरेक आइतबार बिहान 11 बजेको समाचार पछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्दै आइरहनु भएको छ।
1: आजै बेलुकी 10 बजेको हिन्दी भाषाको समाचार पछि पनि पुनः प्रसारणको रूपमा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ।
0: आजको कार्यक्रममा हामीले स्वास्थ्य सेगमेन्ट अन्तर्गत शरीरमा डावर किन आउँछ र कसरी निको गर्ने यो बारे चर्चा राख्दैछौ। शरीरमा थरी थरीका डावर आउँछन्, विशेष गरेर कमिलाले टोकेको जस्तो गरी डावरहरू आउँछन्। 20 मिनेटदेखि 1 घण्टासम्म आउने डावरलाई हामी अर्टिकालिया भन्छौँ। यो अन्तर्गत डावरहरू नभई आँखा ओठ सुनिने अनि श्वास फेर्न गाह्रो हुन्छ। एउटा एक्युट अर्टिकालिया हो जुन छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको हो। एक्युट अर्टिकालिया धेरै जसो खानाको कारणले हुन्छ, विशेष गरेर सी फुड र ब्रिथिङ जस्तै दुखाइ कम गर्ने औषधि खाँदा हुन्छ। अर्को क्रोनिक अर्थात् दीर्घकालीन अर्टिकालिया हो जुन 6 हप्ता बढी समयसम्म रहन्छ। कसैलाई घाममा 10-15 मिनट हिँड्न साथ यस्तो डावर आउने हुन्छ भने, कसैलाई चिसो हावामा बस्दा, कसैलाई पानी खेलाउँदा त कसैलाई व्यायाम गर्दा डावर आउँछ। कतिपय अर्टिकारिया कुनै कारण नभइकन पनि आउँछन्। अधिकांश मान्छेलाई रातको समयमा डावर आउँछ। रगतको जाँच गरी रोगको कारण पहिचान गरी यसको उपचार गरिन्छ। के कारणले अर्टिकारिया भएको हो त्यसको आधारमा चिकित्सकले औषधि दिन्छन्। अर्टिकारियाको कारण हेरेर औषधि 3-6 महिनासम्म चलाउनु पर्छ। यसै क्रममा शरीरमा डावर किन आउँछ यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी राख्दछौ।
2: डाक्टर साहबलाई आजको यो हाम्रो कार्यक्रममा स्वागत गर्दै पहिलो जिज्ञासा, गर्मी महिनामा बढी मात्रामा देखा पर्ने हुन्छ डावर, र त्यसको अलावा अघि पछि पनि देखा पर्ने हुन्छ। यो डावर के हो र कस्ता कस्ता प्रकारका डावरहरू हुने गर्दछन् होला डाक्टर साहब?
3: शरीरमा आउने डावर चाहिँ थरी थरीका हुन्छन्। त्यसैले अब यो चिलाउने खालको कमिलाले टोकेको जस्तो डावरहरू जुन चाहिँ आउँछ घरिघरि आइराख्ने हुन्छन्। 20 मिनटदेखि 1 दिनसम्म आउने खालको डावरहरूलाई चाहिँ हामीले के भन्छौँ भने अर्टिकेरिया भन्छौँ। यो अर्टिकेरियामा खालि डावर मात्र नभइकन कहिले कहिले चाहिँ आँखा ओठहरू पनि सुन्निने, सास फेर्न गाह्रो हुने पनि हुन्छ।
2: अनि यो डावर चाहिँ के कारणले हाम्रो शरीरमा आउने हुन्छ र कस्तो कस्तो शारीरिक अवस्थामा पनि डावर आउने हुन्छ डाक्टर साहब? डावरसँग शरीरको अन्य रोगका पनि केही सम्बन्धहरू रहेका हुन्छन् कि हुँदैनन् होला?
3: कारण भन्नाले चाहिँ हामीले यसलाई अर्टिकेरियालाई 2 भागमा विभाजन गर्छौँ। एउटा चाहिँ एक्युट अर्टिकेरिया हुन्छ जो चाहिँ एकदम छोटो समयको लागि आउँछ, त्यो भनेको 6 हप्ता भन्दा कमको लागि। अर्को चाहिँ हामीले क्रोनिक अथवा दीर्घकालीन रूपमा आउने अर्टिकेरिया भन्छौँ, त्यो चाहिँ 6 हप्ता भन्दा लामो भन्छौँ त्यसलाई हामीले। अनि एक्युट अर्टिकेरिया पनि प्रायः जस्तो चाहिँ खानाको एलर्जीले गर्दाखेरि, स्पेसली सी फुडहरू खाँदाखेरि आउने हुन्छ। अर्को भनेको चाहिँ तपाईँको टुफिन जातिको पेन किलरहरू खाँदाखेरि आउने हुन्छ। त्यस्तै गरी क्रोनिक अर्टिकेरिया चाहिँ हामीले 2 भागमा विभाजन गर्छौँ। एउटा भनेको चाहिँ क्रोनिक इन्डिसिबल अर्टिकेरिया भन्छौँ र अर्को चाहिँ क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भन्छौँ। क्रोनिक इन्डिसिबल भनेको चाहिँ बाहिरी कारणले गर्दाखेरि चाहिँ आउने, कुनै कारणले गर्दाखेरि निस्किने अर्टिकेरिया। जस्तै कसै कसैलाई घाममा हिँड्दा साथ 10-15 मिनटमै डावरहरू शरीरभरि आउने हुन्छ, त्यसलाई हामीले सोलर अर्टिकेरिया भन्छौँ। कसैलाई चिसो हावामा बस्यो भने आउने हुन्छ, त्यो भनेको चाहिँ कोल्ड अर्टिकेरिया हुन्छ। कसैलाई पानी खेलाउँदा बित्तिकै आउने, तातो चिसो केही फरक पर्दैन तर पानी खेलाउँदा बित्तिकै आउने, त्यो भनेको एक्रोजेनिक अर्टिकेरिया भयो। कसैलाई चाहिँ एक्सर्साइज गरेपछि आउँछ, त्यसलाई चाहिँ हामीले एक्सर्साइज इन्ड्युस अर्टिकेरिया भन्छौँ। शरीर तातेर आउने कोलिनर्जिक अर्टिकेरिया हुन् भन्न सक्छौँ। कसैलाई कसैको लुगाहरू लगाएको ठाउँमा आउँछ, त्यसलाई हामीले प्रेसर इन्ड्युस अर्टिकेरिया भन्छौँ। कसैलाई चाहिँ त्यो थर्कन भाइब्रेसनको कारणले गर्दाखेरि पनि डावरहरू आउने हुन्छ, त्यसलाई चाहिँ हामीले भाइब्रेटरी अर्टिकेरिया भन्छौँ। त्यस्तै गरी क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया भनेर नामैले भन्छ, स्पोन्टेनियस भनेको यसमा कुनै पनि कारण हुँदैन तर डावर चाहिँ आइरहन्छ। यो क्रोनिक स्पोन्टेनियस अर्टिकेरिया फेरि मान्छेलाई एकदमै सताउँछ, लामो समस्या आउँछ। कसैलाई 10-20 वर्षसम्म आउने, लामो टाइमसम्म औषधि खाइराख्नु पर्ने हुन्छ। तर यसमा हामीले के चाहिँ भन्न सक्छौँ भने, क्रोनिक स्पोन्टेनियस अर्टिकेरियामा चाहिँ हामीले 30-50% केसमा चाहिँ शरीरभित्र गएर आफ्नै शरीरले नै गराएको हो कि भनेर पनि स्टडीहरूले देखाएको छ। त्यस्तो खालको अर्टिकेरियालाई चाहिँ हामीले अटोइम्युन अर्टिकेरिया भन्छौँ। त्यसमा चाहिँ शरीरभित्रले आफै एन्टिबडी बनाउँछ अनि त्यसले गर्दाखेरि चाहिँ अर्टिकेरिया डाबरहरू निस्केर आउँछ।
2: अर्टिकेरिया भन्नु भने अर्टिकेरिया यो खालको डाबर शरीरका अन्य रोगसँग के कस्तो सम्बन्ध हुन्छ होला?
3: त्यस्तो खालको अर्टिकेरियाहरू चाहिँ थाइरोइड रोगसँग डायबिटिजसँग पनि आबद्ध हुन्छ र यस्तो खालको अर्टिकेरालाई चाहिँ हामीले यो अटोइम्युन हो कि होइन भनेर छुट्याउन सक्यो भने त्यसको ट्रिटमेन्टमा धेरै हेल्प हुन्छ। अब त्यसरी छुट्याउनको लागि चाहिँ एउटा अटोलेगस सेरम स्किन टेस्ट भन्ने हुन्छ, त्यसमा चाहिँ हामीले पेसेन्टको रगतलाई निकाल्छौँ, त्यसलाई सेन्ट्रिफ्युज गरेर चाहिँ सेरम सेतो भाग छुट्याउँछौँ, त्यसलाई पेसेन्टमै इन्जेक्सन गर्छौँ। इन्जेक्सन गरेर हामीले 10-15 मिनटमा हेर्छौँ, त्यसले पनि दाबर निकाल्यो भने चाहिँ हामी यो चाहिँ अटोइम्युन अर्टिकेरा रहेछ भनेर बुझ्छौँ। अब यस्तो अटोइम्युन अर्टिकेरा चाहिँ के हुन्छ भने त अघि मैले भनिसकेँ लामो टाइम औषधि खानुपर्ने हुन्छ। अब यो औषधि खाने समस्यालाई बिरामीलाई त अब धेरै कुराले असर गर्छ होइन, पैसाको अभाव हुन्छ, औषधि खानु पर्यो, अर्को टेन्सन हुन्छ, त्यसलाई कम गराउनको लागि चाहिँ हामीले अटोलेगस सेरम स्किन थेरापीले चाहिँ एकदमै यसमा मद्दत गर्छ। यस थेरापीमा चाहिँ के गर्छौँ भने हामीले त्यसरी नै हामीले सेरम निकाल्छौँ र हामीले बिरामीलाई चाहिँ इन्जेक्सनको माध्यमबाट मांसपेसीमा हाल्छौँ। यो चाहिँ हप्तै पछि हामी 9 हप्तासम्म हाल्छौँ। यसरी हाल्दाखेरि चाहिँ के देखाएको छ भने बिरामीले औषधि खानु पर्दैन होइन, अनि यसरी हाल्दाखेरि चाहिँ कतिको अटिकेर चाहिँ आफै डाबा आउनसम्म चाहिँ आफै पनि निको भएर गइरहेको हुन्छ। अब सधैँको लागि नभए पनि कम्तीमा 6 महिनासम्म चाहिँ स्टडीहरूले नै देखाएको छ कि डाबा फेरि आउँदैन। अब फेरि आयो भने हामी फेरि सेरम थेरापी बारम्बार चाहिँ गर्न सक्छौँ। यसरी यो अटोलोगस सेरम स्किन थेरापी भन्ने चाहिँ अहिले यो डाबा आउने समस्यालाई चाहिँ एकदमै राम्रो एउटा उपचारको माध्यम भएर नयाँ देखिएको छ।
2: हजुर, खास गरी डाबर शरीरको सबै भागमा बढी देखिने हुन्छ कि निश्चित भाग हुन्छ डाबर आउने, यस बारेमा पनि थोरै जानकारी थपिदिनुहुन्छ कि?
3: डाबर चाहिँ हाम्रो शरीरको जुनै पनि भागमा आउन सक्छ, शरीरको अब कुनै पनि भागमा बाँकी राख्दैन, जुन पनि भागमा आउन सक्छ। तर अब डाबरको पनि एउटा लेभल हुन्छ, स्किनको हाम्रो स्किनको अब मिड डर्मिससम्म आयो भने हामीले त्यसलाई विल्स भन्छौँ। तर अब अलिक गहिरोसम्म आयो, स्किनको अलिक तल्लो भागसम्म गयो, अनि त्यसपछि बोसोसम्म पनि गयो भने चाहिँ त्यसलाई चाहिँ हामी एन्जियोडियममा भन्छौँ। त्यस्तो खालको एन्जियोडियममा चाहिँ आएपछि जानलाई तपाईँलाई टाइम लाग्छ, कम्तीमा पनि 3 दिन जति चाहिँ लाग्छ त्यो निको हुनलाई। अनि यस्तो खालको एन्जियोडियममा चाहिँ अलिकति डराउनु पर्ने हुन्छ, कसै कसैको भित्र श्वास नली भित्र आयो भने चाहिँ सास फेर्न गाह्रो भएर चाहिँ ज्यान पनि जान सक्नुहुन्छ। त्यही भएर चाहिँ अस्पताल चाहिँ तुरन्त गइहाल्नु पर्ने हुन्छ।
2: डाबर आउनु भनेको खानाको एलर्जीले पनि आउने हुन्छ कि हुँदैन होला? अझ खास गरी कस्तो खानपानले हाम्रो शरीरमा बढी मात्रामा डाबर देखिन सक्दछ, यो बारेमा केही कुरा थपिदिनुहुन्थ्यो कि?
3: डाबर त एलर्जीको कारणले गर्दाखेरि मात्र आउनु त होइन, होइन, अब फुड एलर्जी अघि मैले भने बढी मात्रामा चाहिँ एलर्जी पनि हो, तर इन्फेक्सनहरूले गर्दाखेरि पनि अब यो जुन चाहिँ लामो समयसम्म आउँछ नि यो क्रोनिक अर्टिकेरिया भन्ने, हो त्यस्तो खालको डाबरलाई चाहिँ इन्फेक्सनहरूले जस्तो दाँतको इन्फेक्सन, त्यसपछि ग्यास्ट्रिकले, त्यसपछि अर्को हुन्छ तपाईँको कुनै पनि लामो समयसम्म भयो इन्फेक्सनहरूले चाहिँ त्यस्तो खालको क्रोनिक लामो समय आउने डाबरलाई चाहिँ बढाउँछ। अनि अरू भनेको चाहिँ खानेकुराले गर्दाखेरि पनि कहिले कहीँ डाबर आउँछ, स्पेसली रङ हालेको खानेकुराहरूले गर्दाखेरि, त्यसपछि कसै कसैलाई चाहिँ रेड मिटले गर्दाखेरि, कसैलाई चाहिँ रक्सीले गर्दाखेरि पनि डाबर चाहिँ आइरहनु हुन्छ।
2: डाबर आएको व्यक्तिले कहिले काहीँ लापरवाही गर्दाखेरि अर्थात् चिकित्सकलाई नदेखाइकन बस्यो भने पनि यसले डाबर फैलिने अवस्था वा अन्य समस्याहरू के आउन सक्दछन् होला?
3: डाबर समस्यालाई लापरवाही गरे, हजुरले औषधि खानु भएन, नियमित रूपमा चेकअपै गराउनु भएन भने यो झन् बढ्दै बढ्दै बढ्दै जान्छ होइन। पहिले सुरु एक ठाउँमा त डाबर आउँथ्यो भने पछिको त्यही जे कुराले डाबर गराएको त्यसले शरीरभरि डाबर आउने, त्यसपछि अलिक कडा खालको डाबर आउने, सास फेर्न गाह्रो हुने, ज्यान पनि जाने, त्यस्तो समस्या चाहिँ आउन सक्छ।
2: कस्तो उमेरकालाई यो डाबर आउने हुन्छ डाक्टर साहब?
3: अब यो डाबर चाहिँ प्राय जस्तो चाहिँ तपाईँको 20-40 वर्षको उमेरमा चाहिँ धेरै देखिन्छ, तर बच्चाहरूमा पनि हुँदै नहुने भने चाहिँ छैन, बच्चाहरूमा पनि देखिने चाहिँ देखि नै रहन्छ डाबरे।
2: अब हाम्रो शरीरमा आएको डाबरको उपचार हामीले कसरी गर्ने त?
3: यसको उपचार चाहिँ हामीले अब मेन उपचार यो डाबरको उपचार भनेको चाहिँ हाम्रो एन्टिस्टामिन भन्छौँ। एन्टिस्टामिन भनेको यो सिट्रिजिन, फ्लेक्सोफेनाडिन जस्तो औषधिहरू हो। अब फेरि यो औषधिहरू चाहिँ एक दिन खाएर चाहिँ हुँदैन, हामीले यस्तो डाबरको केसमा चाहिँ औषधि नियमित रूपमा होइन दिनका दिन खानुपर्ने हुन्छ। र हामीले भनेको जसरी त्यसरी हामीले सुरुमा चाहिँ 3 महिना चलाउने, त्यसपछि बिस्तारै घटाउने खालको एउटा छुट्टै पद्धतिको ट्रिटमेन्ट हुन्छ कि, त्यसरी चाहिँ हामीले नियमित रूपमा औषधि खाएर बिस्तारै यसलाई कन्ट्रोल गरेर ल्याएर औषधि घटाउनु पर्ने हुन्छ। अब अलिकति गाह्रो खालको अटोइम्युन अर्टिकेरियामा चाहिँ हामीले अटोलोगस सेरम स्किन थेरापी नै गर्नुपर्ने राम्रो हुन्छ।
2: डाबर आउन नदिनका लागि र जोगिनका लागि हामीले कस्ता उपायहरूलाई अवलम्बन गर्न सकिएला डाक्टर साहब, अन्त्यमा भनिदिनुहोस् न।
3: डाबरको समस्या र जोगिनको लागि त पहिले सुरु तपाईँलाई के कारणले गर्दाखेरि डाबर भएको छ भनेर पत्ता लगाउनु पर्यो। अब मैले अघि भनेको जस्तो एक्युटमा चाहिँ तपाईँको खानाको एलर्जी हो कि औषधिको कारण हो कि भनेर हेर्नु पर्यो। क्रोनिकमा चाहिँ तपाईँको केही इन्फेक्सनहरू छ कि छैन, तपाईँलाई थाइरोइडको समस्या छ कि छैन, सुगरहरू छ कि छैन, त्यो गर्नु पर्यो। त्यसबाहेक पनि अब तपाईँले चाहिँ अरू अटोइम्युन कजहरू छ कि अटोइम्युन पो हो कि भनेर अरू टेस्टहरू अटोलोगस सेरम स्किन टेस्टहरू गर्न सकिन्छ।
0: अहिले सुन्दै हुनुहुन्थ्यो शरीरमा डाबर किन आउँछ र कसरी निको गर्ने, यो बारे वीर अस्पतालमा कार्यरत सह प्राध्यापक वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर उमा गिरी घिमिरेसँग गरिएको छोटो कुराकानी। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। यो प्रसङ्ग पछि अबलाई भने उर्गेन दोङ र मेलिना राईले गाउनु भएको गीत राख्दैछौ, लक्ष्मण राईको रचना, उर्गेन दोङको सङ्गीतमा।

0: ज्ञान मनोरञ्जन र स्वास्थ्य उपयोगी सामग्री सहित यो हो रेडियो पत्रिका सिलसिला विविध विषयका जानकारी सहित केवल रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट रेडियो पत्रिका सिलसिला अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी राख्दैछौँ विभिन्न सामान्य ज्ञान सम्बन्धी जानकारीहरू।
1: शनिबार बिदा दिने चलन भीम शमशेरले चलाएका हुन्।
0: विश्वको सबभन्दा सानो संविधान अमेरिकाको हो भने ठुलो संविधान भारतको हो र अलिखित संविधान बेलायतको हो।
1: नेपालको सबभन्दा ठुलो उपन्यास माधवी हो।
0: विश्वमा सबभन्दा बढी टेलिफोनको प्रयोग गर्ने देश स्विडेन हो।
1: आँखा र नाकबाट सास फेर्ने प्राणी मृग हो।
0: सर्वप्रथम एसएलसी परीक्षामा बोर्ड फर्स्ट हुने महिला लुना भट्ट।
1: धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो।
0: रगतको क्यान्सरलाई ल्युकेमिया भनिन्छ।
1: एन्ड्रोजन हार्मोनका कारण लोग्ने मानिसमा दाह्री जुनाउँछ।
0: चिनीको भाँडो भनेर क्युबालाई भन्दछन्।
1: अन्तरिक्षमा जन्मेको पहिलो जीव धानचरी हो।
0: चिठी पत्रमा टिकट टाँस्ने चलन जुद्ध शमशेरको पालाबाट सुरु भएको हो।
1: विश्व सुन्दरी प्रतियोगिता सन् 1951 देखि सुरु भएको हो।
0: त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्ने प्रथम महिला बिनु लोहनी हुन्।
1: समय नाप्ने यन्त्रलाई क्रोनोमिटर भन्दछन्।
0: लेजरको पूर्ण रूप लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड एमिसन अफ रेडिएसन हो।
1: शनि ग्रहलाई ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् भने सौर्यमण्डल पत्ता लगाउने वैज्ञानिक कोपर्निकस हुन्।
0: जापानको संसदलाई डाइट भन्दछन्।
1: संसारको सबभन्दा सानो चरा हमिङबर्ड हो। यो पछिल्तिरबाट पनि उड्न सक्दछ।
0: पानीमा खेती गर्ने प्रविधिलाई हाइड्रोफोनिक्स भनिन्छ।
1: महाराज धीराज उपाधि लिने प्रथम राजा अंशु वर्मा हुन्।
0: नेपालको पहिलो महिला पाइलट रक्षा राणा हुन्।
1: सिंहको बच्चालाई केसर भनिन्छ।
0: अङ्ग्रेजी अक्षरको सबभन्दा पुरानो अक्षर ओ हो भने नयाँ अक्षर जे र बी हुन्। अहिले हामी रेडियो पत्रिका कार्यक्रम सिलसिलामा छौँ। अब हामी कार्यक्रमको अन्त्यमा एउटा प्रेरक प्रसङ्गलाई राख्दैछौँ। धेरै पहिले एक बेकर अर्थात् पाउरोटी बनाउने मान्छे र एक किसान एउटै गाउँमा बस्ने गर्दथे। दुवै बीच व्यावसायिक सम्बन्ध पनि थियो। बेकरले किसानलाई दैनिक एक पाउन्ड पाउरोटी बेच्थे भने किसानले त्यही बेकरलाई एक पाउन्ड नौनी बेच्ने गर्दथे। एक दिन बेकरले मनमा नै सोचे, कतै यो किसानले मलाई कम तौलको नौनी त दिइरहेको छैन। बेकरलाई किसानले दिएको नौनी तौलिन मन लाग्यो। उनले पाउरोटी तौलिने आफ्नो तराजु निकालेर नौनी पनि तौलिए। नभन्दै आफूले तिरिरहेको भन्दा केही कम ओजनको नौनी प्राप्त गरिरहेको उनले थाहा पाए। बेकरले किसानको ठगी विरुद्ध अदालतमा मुद्दा पनि हाले। मुद्दाको सुनवाईको दिन बेकर र किसान दुवै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएका किसानलाई न्यायाधीशले प्रश्न गरे, तिमीले कुन तराजु प्रयोग गरेर तौलिने गरेका छौ? अनि किसानले पनि सहजै जवाब दिए, म जस्तो एउटा गरिब किसानसँग तराजु कहाँबाट हुनु हजुर? मैले त निकै पुरानो जमानाको नापतौलको विधि प्रयोग गर्दै आएको छु। त्यसैबाट मैले मेरो नौनीलाई जोख्ने गर्दछु। किसानको जवाब सुनेर न्यायाधीशले पुनः प्रश्न गर्दछन्, त्यसो भए तिमीले आफ्नो नौनीलाई कसरी तौलेर बेच्छौ? यो पनि भन्देऊ न महोदय, मैले भनिसके नि मसँग कुनै तराजु र ढक छैन। मैले हरेक दिन यिनै बेकरबाट एक पाउन्ड पाउरोटी खरिद गर्दै आएको छु। यिनले म कहाँ पाउरोटी ल्याइसकेपछि म त्यही पाउरोटीलाई मेरो घरायसी तराजुमा एकातिर राख्छु र अर्कोतिर नौनी राखेर बराबर तौलिएर यिनलाई दिने गर्दछु, ताकि उनले दिएको पाउरोटी र मैले दिएको नौनीको तौल एकै हुन सकोस्। किसानको कुरा सुनिसकेपछि न्यायाधीशले फैसला गर्दै अन्त्यमा भन्छन्, यस मुद्दाका वास्तविक दोषी ती पाउरोटी बेच्ने बेकर पो रहेछन्, जसले आफ्नो पाउरोटीको तौल पाउन्ड नै पुरा नगरी बजारमा बेच्दा रहेछन्। उनले किसानलाई 100 रुपियाँ जरिमाना तिर्नु पर्दछ र 2 महिनासम्म निशुल्क 1 पाउन्ड पाउरोटी पनि उनले किसानलाई दिनु पर्दछ। अन्त्यमा न्यायाधीशको यो फैसला सुनेर किसान दङ्ग परे भने बेकर भने निराश बनेर घर फर्किएका थिए।
1: रेडियो पत्रिका सिलसिला रोचक र ज्ञानवर्धक सामग्रीको सङ्गालो। यो हो रेडियो पत्रिका सिलसिला रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सिलसिला। यसै प्रेरक प्रसङ्ग सँगै आजलाई रेडियो पत्रिका सिलसिलाबाट हामी पनि छुट्टिँदैछौँ। अर्को साताको आइतबार बिहान 11 बजेको समाचारपछि विविध विषयका साथ आउने नै छौँ। आज प्रस्तुत गरिएका सामग्री विभिन्न पुस्तक पत्र पत्रिका अनलाइन स्रोत त्यस्तै रेडियो टेलिभिजन र न्यू मिडियाबाट खोज र संकलन गरी साभार गरेका हुन्। कुनै सामग्री प्रति दुविधा पर्न गएमा त्यसलाई सच्याएर बुझिदिन समेत आग्रह गर्दछौँ।
0: यसै अनुरोध सहित अब हामी कार्यक्रमबाट छुट्टिँदैछौँ। जाँदा जाँदै पुष्पन प्रधान र अस्मिता अधिकारीको युगल स्वरमा एउटा गीत राखिदिन्छौँ। गीतमा रचना रहेको छ विपिन किरणको अनि सङ्गीत पुष्पन प्रधानको। यो गीत तपाईँलाई छाड्दै एक साताका लागि आजको यो कार्यक्रमबाट प्राविधिक मित्र पराग पोखरेल सहित कार्यक्रमबाट साथी मनुका कुमार अनि म हरिगिरी पनि बिदा हुन्छौँ।
2: हवस् त, नमस्कार, शुभ साता।

0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालबाट हरेक आइतबार बिहान 8:35 पछि र शुक्रबार दिउँसो यसै समयमा पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जमा यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। उहाँका सफलताको कथा राख्छौँ अनि सङ्घर्ष र तितामिठा भोगाईसँगै उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले सडकमा चिया कफी बेच्दा बेच्दै करोडौंको मालिक बन्न सफल युवा उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरेको छु। कुनै बेला सडकमा डुलाउँदै चिया कफी बेच्ने तिनै युवा वर्षाले यति बेला ललितपुरको व्यापारिक केन्द्र लगनखेलमा कफी हाउस, बबल टी र आफ्नै ब्रान्ड टमाटो क्लोदिङका तयारी सामग्रीको व्यवसाय गर्दै आउनु भएको छ। वर्षा र उहाँका दाजु दुईजना भएर सञ्चालनमा ल्याएको ओपाज इन्भेस्टमेन्ट ग्रुपले उहाँ सहित 30 जनालाई रोजगारी दिनुका साथै करोडौं रुपियाँको कारोबार समेत गरिरहेको छ। कार्यक्रम पौरखीको कथाको आजको श्रृङ्खलामा तिनै पौरखी व्यक्ति ओपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक वर्षा रञ्जितकारसँग उहाँको उद्यममा केन्द्रित रहेर कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
2: धेरै धेरै धन्यवाद छ।
1: यहाँको चाहिँ यो ओपाज इन्भेस्टमेन्ट ग्रुप यहाँले सञ्चालनमा ल्याउनु भएको छ, होइन? यो ग्रुपबाट चाहिँ के के दुईवटा सेक्टरहरू चाहिँ
2: सञ्चालनमा ल्याइरहेको? एउटा चाहिँ ओपाज कफी हाउस, जुन चाहिँ रेस्टुरेन्ट बिजनेस छ, जहाँबाट चाहिँ हामी खाना अनि ड्रिङ्क्सहरू बेच्छौँ। अनि अर्को चाहिँ टोमाटो चाहिँ रिसेन्टली नै हामीले ओपन गरे हो, जसबाट चाहिँ हामी फेसन सामानहरू जस्तै लुगा जुत्ता, अब कमिङ एजमा चाहिँ एक्सेसरिजहरू ज्वेलरिजहरू पनि बेच्छौँ कमिङ एजमा चाहिँ।
1: हजुर, सुरु चाहिँ तपाईँले त्यो कफीबाट सुरु गर्नुभयो, होइन?
2: इन्ट्रेस्टिङ चाहिँ टपिक चाहिँ हामीले चाहिँ अझै सडकमा बिजनेस स्टार्ट गरेको। म 12 सके पछाडि म र मेरो दाइले चाहिँ, म 17 वर्ष थिएँ, मेरो दादा चाहिँ 20 वर्ष हुनुहुन्थ्यो, अनि हामी दुईजनाले चाहिँ अब भन्दा हाँसुच्छ होला, थर्मसमा लगनखेलमा मङ्गल बजारमा कफी बेच्थ्यौँ कि, त्यसरी स्टार्ट गरेको थियौँ हामीले चाहिँ।
1: यहाँले चाहिँ त्यो कफी सुरु गर्दाखेरि चाहिँ सडकबाट कफी बेच्न सुरु गर्नुभयो, होइन? सडकमा भनेको चाहिँ सडकमा बसेरै त्यही बनाउने हो कि तयारी गरेर त्यसपछि सडकमा आएर चाहिँ बिक्री गर्ने के गर्ने?
2: हामी यस्तो गर्थ्यौँ, मिल्थ्यौँ मजाले। त्यो तपाईँले उता असनहरूमा देख्नु भयो होला नि, काठमाडौँहरूमा बच्चाहरू थरोसेर चिया बुझ्दै हिँड्छ नि, सेम त्यही मोडल कपी एन्ड पेस्ट हो। तर हामीले चाहिँ कफी बेच्थ्यौँ कि, त्यतिखेर चाहिँ अब नर्मली 20 रुपियाँमा चिया बेच्थ्यो नि त थर्मसमा, हामीले चाहिँ 40 रुपियाँमा कफी दियौँ क्या। कफीको टेस्ट यति मिठो थियो कि मान्छेहरूले बरु 3 कप दिनमा चिया खानु छ त 1 कप कफी खान्छु भनेर त्यसरी चाहिँ ट्रेन सेट गरेको थियो क्या हामीले चाहिँ लगनखेलमा। अनि बिस्तारै त्यस पछाडि लगनखेलमा सडकमा स्टार्ट गरेर अहिले लगनखेलमा नै अलि जस ओपाज कफी हाउस छ भनौँ न।
1: सुरु गर्दा चाहिँ यहाँले कहाँ बसेर बेच्नुहुन्थ्यो नि?
2: त्यो लगनखेल चाहिँ हामीले किन चुज गरे भने, एक त क्राउड प्लेस पनि थियो, अब हामी अलिकति स्मार्ट प्ले गरेर भनौँ न, अब त्यहाँ क्राउड प्लेस भनेपछि व्यापार भइहाल्थ्यो होइन, अनि व्यापारीहरूलाई चाहिँ स्पेसली हामी टार्गेट गर्थ्यौँ। फेरि व्यापारी पनि सडकमा नै बेच्ने व्यापारी हुनुहुन्थ्यो नि, जसलाई चाहिँ अब घरबाट चिया आउने खाना आउने इम्पोसिबल थियो, अनि उहाँलाई नै टार्गेट गरेर चिया बेच्न जान्थ्यौँ कि हामी चाहिँ, अनि उहाँले खाइदिनु हुन्थ्यो।
1: कफी बिक्री गर्दाखेरि चाहिँ चिया पनि अथवा चाहिँ छुट्टै कफी मात्रै बिक्री गर्नुहुन्थ्यो?
2: होइन, हामीले कफी चिया भेराइटिज ल्याउँथ्यौँ। फर्स्टमा त हामीले कफी मात्र बेच्छु सोचा, पछि कफी अनि चिया अनि लेमन टी अनि ब्ल्याक कफी, मिल्क कफी, लाइक डिफ्रेन्ट भेराइटिज लिएर हाम्रो एउटा दुईजनाको टिम अपमा जानु पर्थ्यो क्या। एकजना जानु मिल्दैन, एकजना चाहिँ बाकस बोक्थ्यो, बक्समा चाहिँ हाम्रो भेराइटिज पाउडर्स हुन्थ्यो क्या, फेरि हामीले चाहिँ रेडिमेड हुन्थ्यो, अनि तातो पानी एउटा हुन्थ्यो, अन्त तातो पानीमा चाहिँ जुनै पनि हाम्रो रेमिडिजहरू चाहिँ मिक्स हुन्थ्यो कि, सो त्यसरी चाहिँ बेच्थ्यौँ।
1: पसाई पनि नजिकै थियो,
2: त्यही नजिकै लन्डनबाट 5 मिनटको दूरीमा थियो हाम्रो घर चाहिँ। अनि त्यतिखेर चाहिँ हामीले जाउला खेलमा, खासमा अझ कुरा अझ इन्ट्रेस्टिङ छ, हामीले खासमा लगन खेलमा त्यो जुन चिया बेचेको थियौँ नि, त्योभन्दा अगाडि जाउला खेलमा चाहिँ हामीले क्याफे नै खोलेको थियौँ क्या। त्यतिखेर स्टार्ट चाहिँ क्याफे नै खोलेको थियो 4 लाख रुपियाँको इन्भेस्टमेन्टबाट है, अनि हामीले 3 महिना पनि टिक्न सकेनौँ क्या। हुन त 4 दाई पनि त्यो 40 थियो, दाई पनि भर्खर 20 वर्ष, म 17 वर्ष, हामीलाई केही नलेजै छैन होइन, सिधा त्यो के भन्छ विदाउट एनी के भन्छ तरवार बिना चाहिँ हामी वार खेल्न गाँस्नु भएको थियो कि. अनि त्यतिखेर इन्ट्री गरिसकेपछि थाहा भयो कि रेन्ट एक्सपेन्सेस अनि हाम्रो स्यालेरी एक्सपेन्सेस त्यो कभरेज गर्न यति गाह्रो हुँदो रहेछ, मेन बिजनेस डुब्ने चाहिँ त्यसले गर्दा रहेछ भनेर थाहा भयो कि हामीले. अनि त्यहाँबाट 3 महिना 4 महिना बिस्तारै सस्टेन भयो, अनि त्यस पछाडि चाहिँ हामीले क्लोज डाउनै गर्नु पऱ्यो क्या त्यो बिजनेसलाई चाहिँ. अनि त्यो क्लोज डाउन गरिसकेपछि फेरि हार मान्ने कुरा भएन, त्यो 4 लाख पनि अनेस्टली भनेर लोन लिएको, हामीले लोन लिएको मागेको यताउता गरेको हो क्या, अन्त त्यो दिनु पर्दैन हामीले. अनि त्यहाँबाट हामीले बााउन्स ब्याक चाहिँ स्ट्रिटमा कफी सेलिङ गरायो क्या. हिस्ट्री
1: त्यसरी लगानी गरेर यो व्यवसाय गर्नुपर्छ भन्ने आँट अथवा सल्लाह कसैले दियो कि कसरी सुरुवात गर्नुभयो?
2: होइन होइन, अब यसमा पनि हामीलाई अब यस्तो छ, हाम्रो चाहिँ एउटा रिच टु ऱ्याक्स भन्छ नि, एउटा ऱ्याक्स टु रिच भनेर भन्छ नि तपाईँलाई थाहा होला होइन. सो त्यस्तै स्टोरी नै छ भन्नुपर्छ. बच्चा बेला मलाई जहाँसम्म याद छ अब त्यस्तै नर्सरी अलिक युकेजीसम्म राम्रो ठाउँमा हुर्काएर राखेको, अनि त्यस पछाडि बिचमा बाबा बिराम भए पछाडि होइन पोभर्टी भन्दा पनि अन्डर पोभर्टी पनि देखाएको छ क्या. बच्चादेखि चाहिँ एकदमै अभावमा हुर्केको क्या हामी चाहिँ. अनेस्टली भन्नुपर्दा दाइ र म होइन साथीको घर जाँदाखेरि साग भात पाकिरहेको छ भने पनि हामीलाई त्यो पनि ओहो खानु मन लाग्ने होइन, काइन्ड अफ त्यो भने चाहिँ बुझ्यो होला क्या, मासु भात पनि होइन साग भात भनौँ न होइन. सो त्यो अभावमा हुर्क्या भएर होला होइन. अनि फेरि हाम्रो रगतमा पनि एउटा ड्याडको राम्रो बिजनेस जाने रगत पनि थियो, बिचमा बिराम भएर चाहिँ अफ रोड गयो होइन, अफ ट्र्याक गयो. सो हामी बच्चादेखि जहिले बिजनेस गर्नुपर्छ या पैसा कमाउनु पर्छ भन्ने एउटा मान्यता लिएर चाहिँ हुर्केको, दाजुहरू बहिनी र धेरै मिल्थ्यो बच्चादेखि नै. अनि मेरो एसएलसी प्लस टू सकिसके पछाडि चाहिँ राइट टाइमिङ पनि लाग्यो, अब मैले पनि टाइम दिन सक्छु, दाइ त झन् ब्याचलर्स कम्प्लिट गरेर बस्नु भएको थियो, भनेपछि हामीले अब राइट टाइम हो अब चाहिँ गरौँ न त भनेर चाहिँ स्टार्ट गर्यो. सो त्यसरी स्टार्ट भयो कि
1: रेस्टुरेन्ट खोल्ने. त्यतिको लगानी 4 लाख रुपियाँ लगानी लगाएर सुरु गर्नुभयो, त्यो चाहिँ सक्सेस हुन सकेन, प्रयास गर्नुभयो. पछाडि तपाईँहरू फेरि रोडमा त्यो कफी बेचेर हिँड्दा कस्तो अनुभव हुन्थ्यो त्यति बेला? अलिकति अप्ठ्यारो असजिलो लाग्नेहरू पनि हुन्थ्यो कि?
2: यसलाई चाहिँ अब सिधा भाषामा भन्नुपर्दा चाहिँ त्यही माइन्ड सेट भन्छु होइन, माइन्ड सेट र विलिङनेस भनौँ न, त्यो भित्रैबाट चाहेको पछाडि चाहिँ लाज भन्ने कुरा लागिँदैन रहेछ. अनि अर्को भनेको चाहिँ दुईवटा अप्सन छ, डु अर डाई भन्ने छ नि त होइन. सो डाई भन्दा त डु इज बेटर नि त होइन, यही कुराबाट स्पष्टीकरण मिल्छ होला. किनभने मैले अघि पनि भनेको थिएँ मलाई अभावमा जिउनु मन थिएन, एन्ड मैले रोडमा कफी बेचेर होइन एउटा मेरो स्व्याग पोइन्ट चाहिँ के थियो भने म र मेरो दाईको छ, त्यतिखेर हामी 17 वर्ष लगभग 18 वर्ष र दाई 21 वर्षको उमेरमा हामीले मासिक 3 लाख रुपियाँ बचत गर्न सक्यौँ क्या, जुन यतापट्टि बााउन्स ब्याक गरेर पनि लाइक जुन जाउँदाखेरि हामीले सर्ट आउट गरेको थियौँ त्यसलाई फेरि खोलेर पनि मासिक 3 लाख रुपियाँ चाहिँ हामीले जोगाउन चाहिँ सफल भइसकेको थियौँ क्या त्यो सडकबाट हामी
1: बेच्छौँ.
2: अब त्यो भइसके पछाडि चाहिँ स्व्याग पोइन्ट के हुन्थ्यो भने ठिक छ, अब त्यतिखेर चाहिँ ट्रेन्ड के थियो भने फाइनेन्समा काम गर्ने, ब्याङ्कमा काम गर्ने भने चाहिँ ओहो हुन्थ्यो क्या त्यो टाइममा अहिले होइन है. अनि मलाई चाहिँ कस्तो लाग्थ्यो भने भित्रै अब कसैले मलाई भन्ने आँट त गर्दैनथ्यो, तर आफूले आफूलाई पनि सेल्फ मोटिभेसन गर्नु पर्थ्यो, ठिक छ त्यो ब्याङ्कमा जागिर खाइरहेछ 20-25 हजार कमाएर होला म्याक्सिमम्, म 3 लाख रुपियाँ यता सडकमै बेचेर कमाइरहेको छु भने वाइ नट, किनभने डुइङ समथिङ इनोभेटिभ क्रिएटिभ अनि अलिकति भिडबाट छुटेर गर्दाखेरि मजा आउँछ र कमाइन्छ पनि भने त वाइ नट. सो त्यो चाहिँ मोटिभेसन थियो मेरो लागि, दाईको लागि म मेरो लागि ऊ. अनि अर्को एउटा कुरा चाहिँ भन्नु मलाई, यदि फेरि म एक्लैले स्टार्ट गरेँ अथवा सुरज एक्लैले स्टार्ट गरे भए चाहिँ यहाँसम्म पुगिँदैन, उसले पनि त्यही भन्छ म पनि त्यही भन्छु क्या. उसको नाम चाहिँ सुरज रञ्जितकार हो होइन, कति रात रोको होइन त्यो सबै कुराहरू याद आउँदाखेरि चाहिँ अब प्राउड फिल हुन्छ, जस्ट एउटा बहिनी भएर.
1: कुनै ठाउँमा रेस्टुरेन्ट खोल्नुभयो तर त्यो सक्सेस भएन, सडकमा जानुभयो, अहिले फेरि तपाईँहरूले सुरु गर्नु भएको छ रेस्टुरेन्ट होइन, अहिले चाहिँ कस्तो छ नि
2: मतलब बिजनेस वाइज? योभन्दा अगाडि एउटा इन्टरभ्यू थियो कि त्यो रोडबाट करोडपति भनेर भनेको थियो नि, त्यो चाहिँ लगभग 2 वर्ष अगाडि थियो क्या होइन, त्यो इन्टरभ्यूको 2 वर्ष पछाडि आज 7 वर्ष, त्यो 5 वर्षमा थियो आज 7 वर्षमा छु, 7 वर्षमा चाहिँ म प्राउडली भन्न सक्छु हो रोडबाट करोड, अब चाहिँ कसैले भन्छ भने म प्राउडली एक्सेप्ट गर्छु. सो तपाईँले अघि क्वेसन गर्नुभएको आन्सर चाहिँ त्यही हो, अहिले कस्तो छ त गोइङ गुड.
1: कार्यक्रम पौडखीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जितकारसँग कुराकानी गरिरहेको छु. वर्षाजी, कफी हाउस पनि सञ्चालन छ, अर्को टमाटो एउटा क्लोदिङ ब्रान्ड होइन, अहिले चाहिँ त्यो बेला र अहिले बेलाको बिचमा तुलना गर्दाखेरि चाहिँ कस्तो अनुभव हुन्छ?
2: अब दुईटा किसिमले आन्सर दिनुपर्छ होला, पहिला यो खाउँ त्यो खाउँ त्यो लाउँ त्यो लाउँ भन्दाखेरि 50 रुपियाँ सोच्नु पर्थ्यो भनेदेखि अहिले मलाई सोच्नु पर्ने जरुरी छैन. सो खुसी पनि छु तर एट द सेम टाइम सतर्क पनि रहन्छु क्या, किनभने जुन कुरा मैले पाएको छु यो गुमाउनु पनि सक्छु, र त्यसको महत्त्व गरेन भने भोलिको दिनमा फेरि जमिनमा थचारिन नै सक्छु, त्यो हिजोको दिन फेरि दोहोरिँदैन नि भन्ने कुराले चाहिँ सतर्क गराउँछ.
1: सुरुमा तपाईँले त्यो कफी सडकमा बिक्री गरेर हिँड्नुभयो, त्यति बेला चाहिँ लगानी चाहिँ कतिबाट सुरु गर्नु भएको थियो?
2: प्यारेन्ट्सको हैसियत थिएन होइन, त्यतिखेर हैसियत भएन नि, फाइनेन्सियली वी क्यान नट अफोर्ड। अब त्यतिखेर चाहिँ हामीले भनौँ न सबैजनालाई भन्यो होला क्या, अब यो स्टार्ट गरौँ, किनभने म र दाईसँग सुरजसँग पैसा थिएन, हामीसँग लिटरली पैसा थिएन क्या। त्यस पछाडि हामीले मम्मीले चाहिँ एउटा सानो पूजा पोसो जस्तो खोल्नु भएको थियो होइन, त्यहाँबाट चाहिँ तिन चारवटा फाइनेन्ससँग चाहिँ उहाँको राम्रो कनेक्सन्स थियो। अब त्यतिखेरको हिसाबमा भन्दा नि फाइनेन्सियल अनि कोअपरेटिभ भनेकोले धेरै नै सहयोग गर्थ्यो, साना तथा मझौला व्यवसाय अथवा यस्तो यस्तो कुराहरू हुन्थ्यो। अनि मम्मीले चाहिँ एउटा दुईवटा तिनवटा फाइनेन्समा चाहिँ प्रस्ताव हाल्नुभयो, त्यहाँबाट सर्टेन एमाउन्ट हामीले सङ्कलन गर्यो, अर्को बाँकी भनेको 10,000, 20,000, 30,000 गरेर कलेक्सन्स गरेर दाईले दाईको साथीसँग, मैले मेरो साथीसँग, मामासँग, माइजूसँग, अङ्कलसँग, आन्टीसँग, जतिजना पनि हुन्छ हामीले प्रस्ताव राखेर थोरै थोरै एमाउन्ट गरेर सङ्कलन गरेर 4,00,000 बनाएको हो कि। त्यसमा लाग्ला 4,00,000 रोली अब बिजनेस भने होइन नि त, हामीले त्यो 4,00,000 सङ्कलन गर्नमा 2-3 महिना लाग्यो होला, विशाल बिहाइन्ड द स्टोरी त्यो पनि छ नि त। त्यो 4,00,000 डुबाइसके पछाडि चाहिँ हाम्रो एउटा दिमागमा चाहिँ के आयो भने, त्यतिखेर त अब हामी 17 वर्षको लागि त 4,00,000 भनेको त हैसियतको बार नै हो 17 वर्षको उमेरको लागि होइन। सो एउटा कुरा चाहिँ के पनि आयो भनेदेखि चाहिँ 4,00,000 अलिकति ठुलै अमाउन्ट इन्भेस्ट गरेछ, अलि एकैचोटि लेभल 2 लेभल 3 स्टेप गर्दाखेरि चाहिँ पछुताउँदो रहेछ भनेर हामीले त्यहाँ पनि बुझ्यौँ। र अनि हामीले के गर्यौँ, त्यो जुन चाहिँ स्ट्रिटमा सडकमा बिजनेस स्टार्ट गरेको थियो नि, त्यतिखेर हामीले त्यही इन्भेस्टमेन्ट भनेको 2-3 थर्मोसमा अनि 2-4 प्रडक्ट, हाम्रो कफीको प्याकेटहरू अनि चिया, चियापुरी, दुध अनि पानी, त्यति नै त हुँदैन। सो बाकस त हामी नर्मली त्यो जुन चाहिँ चाउचाउको बाकसलाई कति राम्रो बनाएर चार्ट पेपरले बनाएर राम्रो बनाएर लगाउँदाखेरिको त्यतिखेर इन्भेस्टमेन्टहरू 10-15 हजारबाट स्टार्ट गराऊ, अनि त्यो 10-15 हजारले चाहिँ हामीलाई 3,00,000 आमदानी गराइदियो।
1: 10-15 हजार रुपियाँको लगानी थियो, तर तपाईँहरूले मन्थली चाहिँ 3,00,000 जति चाहिँ आमदानी गर्नुभयो
2: गरे, किन त्यहाँ चाहिँ फेरि रिसाइकल लाइक रिसाइकल भन्दा पनि त्यसलाई के भन्छ सर्कुलेसन चाहिँ आजको भोलि भयो नि त। आज मैले एक प्याकेट बेच्यो, मलाई त्यहाँबाट 500 फाइदा भयो, 500 छुट्टायो, अब त्यो 1,000 रुपियाँ फेरि इन्भेस्ट गर, त्यो सर्कुलेसन भएको भएर चाहिँ हामीले त्यही 15,000, 20,000 स्टार्ट गऱ्यौँ। तर फेरि साइड बाई साइड हाम्रो ओभर हेड त यतापट्टि रेन्ट तिर्नु पर्ने थियो, धेरै कुराहरू थियो, स्यालेरी स्टाफहरूलाई पालेर राखेको थियो होइन, 2-3 जना त होल्ड गर्नु पऱ्यो नि त, किनभने 2 महिनापछि फेरि भने जस्तै स्टाफ पाएन भने त्यसको पनि हामीले हेरिदिनु पऱ्यो। फेरि हामी बच्चै भए पनि त्यो अरूको इम्प्याथी गर्न जान्ने क्या, उसले मेरो लागि काम गराएको छ भनेदेखि उसको पनि बाल बच्चा छ, किन त्यो मलाई कनेक्ट हुन्छ नि त। त्यो टाइममा त मम्मी एज अ सिङ्गल मम कसरी पाल्नु भएको, त्यो ओभरअल सबै कुराहरू रिलेट हुन्थ्यो क्या, अनि त्यही भएर नि पाल्यो। सो 3,00,000 रुपियाँ फाइदा चाहिँ भयो, तर त्यो यस्तो हुँदै कि यहाँ रह्यो फेरि यहाँ तिर्दो, त्यसरी चाहिँ
1: तपाईँले सडकमा चाहिँ कफी बेच्नुभयो र पहिलाको जुन डुबेको लगानी त्यहाँ तिर्नुभयो त्यति बेला पनि
2: तिरियो।
1: अहिले चाहिँ यो इन्भेस्टमेन्ट ग्रुपमा चाहिँ जुन टोमाटो ब्रान्डको र यो उपाज कफीको दुइटैको कुरा अलिकति
2: त्यसको त्यही बिल्डिङको तल चाहिँ हाम्रो फुड कोर्ट एन्ड बबल टी भनेर पनि लन्च गरेका छन्, जसमा चाहिँ हामी बबल टिजहरू पनि बेच्छौँ। त्यो चाहिँ 3 सेगमेन्ट हो क्या, त्यो पनि स्ट्राटेजिकल हुनु पऱ्यो नि त, अब बिचमा पार्लर छ, त्यो बाहेक चाहिँ हाम्रो सबै बिजनेस तलदेखि माथिसम्म 5th फ्लोरसम्म हो।
1: अहिले त्यो ग्रुपले सञ्चालन गरेको उपाज कफी अनि त्यस पछाडि यो टमाटो क्लोथिङ ब्रान्ड यिनीहरू चाहिँ लगनखेलमा सञ्चालन छ।
2: उपास इन्भेस्टमेन्ट ग्रुपले चाहिँ 2 ठाउँमा लगानी गराएको छ, अहिलेको केसमा 3 ठाउँ भनौँ, एउटा फुड कोर्ट एन्ड बबल टी भनेर पनि छ, त्यही 1st फ्लोरमा चाहिँ फुड कोर्ट एन्ड बबल टी छ, अनि त्यहाँबाट 2nd फ्लोरमा चाहिँ उपास कफी हाउस भनेर छ, अनि जुन चाहिँ 5th फ्लोरमा त्यहाँ चाहिँ टोमाटो छ। त्यसरी चाहिँ सेगमेन्ट गरेर हामीले यी 3 ठाउँमा चाहिँ लगानी गराएको छौँ। अब अर्को कमिङ डेजमा चाहिँ सेरेनी भनेर कार्डामम ब्लिस जुन चाहिँ चिया जुन हामीले सडकमा बेच्छौँ त्यो चिया, त्यही चिया चाहिँ अब हामी प्याकेट प्याकेटमा लन्च गरेर घर घरमा पुर्याउने चाहिँ कोसिस गर्छौँ, किनकि त्यो टेस्टमा चाहिँ हामी खत्रै कन्फिडेन्ट छौँ। तर अब नेपाली मार्केटमा प्राइस सेन्सिटिभ हुन्छ नि त, त्यो भएर चाहिँ अलिकति हामी युवलिन पछाडि परिरहेछौँ।
1: युवाहरूले इच्छा शक्ति राख्यो भने हामीलाई लगानीको र अरू धेरै कुराहरूले चाहिँ खासै प्रभाव पार्दैन, हामीले केही गर्न खोज्यो भने इच्छा शक्तिले पनि धेरै कुराहरू गर्न सकिन्छ भन्ने कुरा हो। त्यसको उदाहरण चाहिँ यहाँ पनि हो भन्ने मलाई लाग्छ, आमदानीको हिसाबले मासिक अथवा वार्षिक रूपमा चाहिँ कति जति आमदानी हुन्छ त्यो आमदानी कुरा पनि गर्न मिल्छ?
2: मिल्छ, त्यही अघि भने जस्तै अब कति भनेर चाहिँ भएन, तर जस्ट ट्रान्जेक्सन अब प्रफिटको कुरा चाहिँ नगरौँ, जस्ट वार्षिक तपाईँको करोडको ट्रान्जेक्सन हुन्छ। र यो रिसेन्टली चाहिँ टोमेटो लन्च गरिसके पछाडि चाहिँ त्योभन्दा अझै एक्स्ट्रा अर्निङ भइरहेछ।
1: अहिले चाहिँ यहाँहरू यो जुन व्यवसाय गरिराख्नु भएको छ नि, यो व्यवसायमा चाहिँ कति जतिले रोजगारी पाएका छन्?
2: त्यो चाहिँ म र मेरो दाई शुद्ध काउन्ट गर्ने हो भने चाहिँ हामी 30 जना काम गर्छौँ ओभरअल, डिजिटल मार्केटिङ तपाईँको फेसबुक इन्स्टाग्राम ह्यान्डलर सबैलाई गरेर चाहिँ 30 जना जस्तो चाहिँ हामी काम गर्छौँ।
1: कार्यक्रम पौर्खीको कथामा आज म उपाज इन्भेस्टमेन्ट ग्रुपका सञ्चालक मध्येका एक उद्यमी वर्षा रञ्जित कारसँग कुरा
3: कुराकानी गरिरहेको छु। वर्षाजी, अहिले यहाँले जुन व्यवसाय सञ्चालन गर्नु भएको छ, साझेदारी दाजु र बहिनी दुईजना मिलेर गर्नु भएको छ होइन, 10-15 हजारमा सुरु गरेको व्यवसाय अहिले यहाँले करोडौंको हाराहारीमा पुर्याउनु भएको छ, हिजोको दिन र आजको दिनलाई तुलना गर्दाखेरि कस्तो अनुभव हुन्छ?
2: खुसी लाग्छ, अब अभियसली खुसी लाग्छ, मेहनत गरेर अञ्चलले फल पायो भनेदेखि चाहिँ। स्टार्टिङ चाहिँ अब एउटा सजेसन एडभाइस दिनु पर्यो भने मैले कुनै युथहरूलाई चाहिँ कोही स्टार्ट गर्न खोजिरहेको छ भनेदेखि चाहिँ फर्स्टमा तिमी आँट, तिमी लड्छौ, त्यो सबै कुरालाई एक्सेप्ट गर, अनि त्यस पछाडि जुन आउँछ अनि त्यो चाहिँ अनएक्सपेक्टेडली मिरेकल आउँछ क्या। सो मेरो लाइफको स्टोरी पनि त्यही नै हो, सफल हुन्छ कुनै पनि फिल्डमा। सो इन जेनरल म खुसी छु।
3: तपाईँहरू जस्तो युवालाई चाहिँ थप के गर्नको लागि, उत्साह बढाउनको लागि चाहिँ राज्यले चाहिँ कस्तो कुरामा सहयोग गरिदियो भने तपाईँहरू जस्तो युवालाई अझ थप केही गर्नको लागि उत्साह बढ्छ?
2: अब यो कुरा चाहिँ बोल्न हुन्छ कि हुँदैन मलाई थाहा छैन, किनभने म यता के अरे रेडियो नेपालमा आइरहेको छु अनि अभियसली म दबाबभित्र छु। तर अब ठिक छ, जस्ट बिङ अ युथ, नथिङ पर्सनल। एउटा चाहिँ अब हाम्रो देश पनि अलिक डेभलप भइदिए हुन्थ्यो नि होइन, लाइक किन जापान जानु, किन अस्ट्रेलिया जानु, हाम्रो नेपालीहरूको डेस्टिनेसन त्यो नै हो, जसको पढे लेखा छ, अनि जसको लेखा छैन उनीहरू भनेको खाडी मुलुक जाने हो होइन। सो योको मेन रिजन भनेको चाहिँ अभियसली देशले राज्यले राम्रो सुविधा नदिनु भएको हो नि त होइन। एन्ड अर्को चाहिँ बिजनेस गर्दाखेरि चाहिँ एउटा अलिकति सस्ता भइदिए हुन्थ्यो भन्ने कुरामा चाहिँ फर्स्ट त रजिस्ट्रेसन गर्नमा नै प्रब्लम छ क्या हाम्रो। म लिटरली होइन त्यतिखेर 18 वर्ष थियो होला, ल 18-19 इन बिट्विन थियो होला, त्यतिखेर म नागरिकता बोकेर त्यो कार्यालय 50 चोटि धाएँ होला क्या। त्यो चाहिँ मेरो एकदमै नाइट मेरै हो। मलाई एउटा टाइम त के भन्नु भइसकेन, भयो म यो बिजनेस गर्दैन, म बरु बाहिर जान्छु। किन? रिजन वाज द्याट क्या, कार्यालयमा होइन एउटा पेपर दिएर 1 नम्बरमा जा हुन्छ, कहिले 10 नम्बरमा जान्छ, कहिले 15 नम्बरमा जा हुन्छ, एन्ड गाली खाएर आउनुपर्छ क्या। अनि सेम यसलाई डाइरेक्टली रिलेट गर्ने हो भनेदेखि जापानमा चाहिँ अब मेरो साथीभाइ दिदीहरू हुनुहुन्छ होइन, उहाँहरूले भने अनुसारले चाहिँ जापानमा बिजनेस खोल्नलाई गभर्मेन्ट सेक्टरमा गयो भनेदेखि माला लगाएर पठाउँछ अरे क्या। अनि नेपालमा त आज चाहिँ हामीले त केही क्राइमै गरे जस्तो गरेर बिहेभियर पाएँ क्या मैले चाहिँ। अनि यो चाहिँ मैले मात्र पाओ कि भनेर सोचेको, तर मैले धेरैको मुखबाट सुन्दाखेरि चाहिँ एटलिस्ट त्यो रजिस्ट्रेसन मात्र सजिलो बनाइदियो भने ल ठिक छ, ट्याक्स त हामी कमाएको अनुसार तिर्दिन्छौँ, हामीलाई प्रब्लम छैन, किनभने राज्य बलियो त एउटा राम्रो बजेट भयो भने त बलियो हुन्छ नि, त्यो कुरा बुझेको छ हामीले एज अ जनता। तर स्टार्टिङमा त्यसरी नेगेटिभ बनाइदिँदाखेरि चाहिँ मलाई उबाट चित्त तुलाएको थियो, त्यतिखेर रोको पनि थिएँ क्या, म त पुग्यौँ मलाई म जान्न किन त्यहाँ यस्तो कराएर पठाएको थियो क्या मलाई। तिम्रो दिमाग त पहिला निकाल्यो होइन, तिम्रो के अरे यो कार्यालयमा यताउता गर्ने त दिमाग छैन तिमीसँग, तिमी बिजनेस कसरी गर्छौ भन्दाखेरि त वर्ड वाज लाइक खतरा छौ क्या मलाई चाहिँ आज पनि सम्झाखेरि खतरा चित्त
3: सुरु गर्ने बेलामा राज्यले अलिकति सहजीकरण व्यवसाय मैत्री
2: मेन चाहिँ डिजिटल भइदियो भने झन् सजिलो, घरमै बसेर डर्ता हुने होइन, लाइक किनभने उहाँहरूसँग इन्फर्मेसन त भइहाल्छ, हरेक नागरिकको सबै इन्फर्मेसन भइ नै हाल्छ होइन, घरमै बसेर वान क्लिकमै दर्ता हुने हुन्छ कि होइन, वान क्लिकमै ट्याक्स तिर्न मिल्ने हुन्छ कि,
3: धेरै सहज त हुँदै गएको छ
2: अहिले त धेरै हुँदैछ।
3: तपाईँहरू जस्तो युवाहरू जो चाहिँ केही गर्न खोज्थे, केही गर्न चाहिँ इच्छा छ, केही गर्नको लागि इच्छा छ, यो खालको व्यवसाय गर्न सक्थे, मसँग लगानी छैन भन्नुहुन्छ, अथवा चाहिँ मसँग लगानी छ तर आइडिया छैन भन्ने पनि हुनुहुन्छ क्या, ती युवाहरूलाई चाहिँ कुनै पनि व्यवसाय अथवा केही गरौँ भन्नको लागि चाहिँ तपाईँको एउटा अहिलेसम्म गरेको अनुभवले चाहिँ कस्तो खालको सल्लाह दिनुहुन्छ?
2: मेरो मम्मीको चाहिँ एउटा फेभरेट डाइलग थियो होइन, घर बस्यो नेपाल देख्यो भन्थ्यो नि। सो त्यही कुरालाई चाहिँ मलाई अलिक एक्जागरेसन गर्न चाहे होइन, लाइक सपना जसले पनि देखेको हुन्छ है, फर्स्ट थिङ भनेको सबलाई शिखर चढ्नु मनपर्छ, तर तिमी घरबाट बाहिर निस्किएनौ भनेदेखि नि स्टार्टै हुँदैन क्या। के थाहा मैले पहिला नचालेको भए मलाई स्ट्रिट कफी सेभिङ भनेको के हो, ओपाल भनेको के हो, टोमाटो भनेको के हो, मेरो सपनाको बाहार हुन्थ्यो होइन, मेरो औकातको बाहार हुन्थ्यो अनेस्टली भन्नुपर्दा, अझै त्यही शब्दमा भन्नुपर्दा। सो तिमी गन्तव्य पुग्नुको लागि चाहिँ फर्स्टमा हिँड्नुपर्छ, हिँड्दै गर्दाखेरि कोही न कोही भेटिन्छ क्या, लाइक त्यो भित्रबाट विल पावर, तपाईँ स्पिरिचुअलिटी भन्ने कुरा कतिको मान्नुहुन्छ थाहा छैन, तर म चाहिँ मान्छु है, भित्रबाट चाहने हो भनेदेखि चाहिँ एउटा शाहरुख खानको डाइलग पनि छ, मेरो दाइले चाहिँ धेरै बोल्नुहुन्छ कि, यो तिमी चाहने हो भनेदेखि चाहिँ होइन त्यो संसार युनिभर्स नै तिमीलाई साथ दिन्छ कि, तर स्टार्ट गर्नु पऱ्यो क्या, पैसा छैन मसँग नि त थिएन नि त, तर स्टार्ट गरिसके पछाडि कोही न कोहीले चाहिँ तिम्रो कुरा बुझिदिन्छ भन्ने कुरा हो।
1: उहाँ हुनुहुन्थ्यो आफ्नै पोरकमा रमाउने उत्साहित युवा उद्यमी ओपाज इन्भेस्टमेन्ट ग्रुपका संचालक वर्षा रञ्जितकार। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र मिनर्भा वज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
0: रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज।

विदेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

पशुपति पशुपति पशुपति पशुपति।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलो हजमा पोखरा, 792 किलो हजमा काठमाडौँ र 1843 किलो हजमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 8 गते सोमबार, श्रावण शुक्ल पक्ष द्वादशी तिथि। तदनुसार अगस्त महिनाको 24 तारिक सन् 2026 नेपाल सम्वत 1146 गुनाथो द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानको प्रसारणमा सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र उत्तम पाण्डे, सहकर्मी रमा ढुङ्गाना अनि म प्रस्तुत राजन छेत्रीको सदाको बिहानी चाहिँ आज बिहानको प्रसारण पनि हामी आरम्भ गर्दैछौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्या देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रसारण गर्नेछौ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुनाउनेछौ संस्कृतमा समाचार। 6 बजे नेपालीमा समाचार। समाचारपछि 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम। 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम। 7 बजे सुनाउनेछौ समाचार। समाचारपछि 7:25 संचार तथा सूचना कार्यक्रम प्रसारण गर्नेछौ। 7:45 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ। स्वदेश गानपछि 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। समाचारपछि 8:10 प्रसारण गर्नेछौ पर्यावरण र जीवन कार्यक्रम। कार्यक्रमपछि 8:30 प्रसारण गर्नेछौ सरोकार कार्यक्रम। 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार। 9:10 नेपाल भाषामा समाचार। 9:20 प्रसारण गर्नेछौ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम। 9:45 करिब 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 10 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि करिब 11 बजेसम्म हामी यहाँलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ। 11 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरू बारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम। जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: कुनै पनि विषयमा सफलताको लागि निरन्तरताको आवश्यकता पर्दछ। हामी केही पनि काम गर्छौँ भने सफल हुनकै लागि गर्छौँ, असफल हुन त कसैले काम गर्दैन। काम गर्नुको उद्देश्य केही प्राप्त गर्नु हो, प्राप्तिको लागि केही काम गर्छौँ भने त्यो कर्ममा निरन्तरताको आवश्यकता पर्दछ। अब बुझ्नुपर्ने कुरा के हो भने निरन्तरता भनेको के हो? निरन्तर एउटै काम गरिरहनु हो? निरन्तर एउटै काम गरिरहनु पनि पूर्ण निरन्तरता होइन। शरीरले त एउटै काम गरेछ, आज पनि यही भोलि पनि त्यही, तर मनले के भन्छ भने कस्तो मेरो भाग्य एउटै मात्रै काम गरिरहनु परेछ। मन सहमत छैन, मनले अरू अरू नै काम गरिरहेको हुन्छ। मनमा चिन्तन अरू विषयको हुन्छ, अरू विषयको चिन्तन भइरहेको छ भने शरीरले निरन्तर काम गरेर पनि हामी सफल हुन सक्दैनौँ, सफलता प्राप्त हुँदैन। विचार गर्नुपर्ने कुरा के हो भने म जे गर्दैछु के को लागि गर्दैछु, मेरो मूल उद्देश्य के हो, कहाँ पुग्ने हो, के गर्न चाहेको हो, त्यो चाहिँ ज्ञान हुनुपर्छ। म ध्यान गर्दैछु भने पनि के को लागि गर्दैछु, ध्यान गरेर हुन खोजेको के, बन्न खोजेको के, पाउन खोजेको के, त्यसमा स्पष्ट हुनुपर्छ। अरू काम गर्दैछु, पैसा कमाउने काम गर्दैछु भने पनि कहाँ पुग्न खोजेको, के गर्न खोजेको, मेरो अन्तिम गन्तव्य के हो, यो बुझ्नु पर्दछ। जसले गन्तव्य बुझ्यो उसको बाटो अब प्रष्ट हुँदै जान्छ, बाटो उज्यालो हुँदै जान्छ। जुन व्यक्तिको आफ्नो गन्तव्य थाहा छैन, उद्देश्य थाहा छैन, उसको बाटो प्रकाशित हुँदैन। त्यसकारण आफ्नो उद्देश्य देख्न बुझ्न जरुरी छ। र त्यसमा जब मेरो उद्देश्य स्पष्ट भयो, म यो कामको लागि प्रयत्न गरिरहेको छु, यो चिज प्राप्त गर्न गरिरहेको छु, र मेरो मूल काम यही नै हो, मेरो जीवनको मूल काम चाहिँ यो हो, अरू पनि कामहरू छन्, काम त जीवनमा धेरै गर्नुपर्छ, तर अरू जे काम गरे पनि यो मूल उद्देश्य पूर्ति गर्नको लागि त्यो कामहरूबाट म ऊर्जा संयोजन गरिरहेको छु। म खाना खाइरहेको छु, खाना खानु मेरो उद्देश्य हो, तर किन खाना खाइराखेको छु भने मलाई त्यो काम गर्नलाई ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, त्यसकारण म खाना खाइरहेको छु। एउटा उद्देश्यले नै व्यक्तिहरूको खाना पनि फरक हुन्छ, उद्देश्यले आफ्नो खाना पनि निर्धारण गरिदिन्छ। ध्यान गर्ने व्यक्तिको खाना फरक हुन्छ, किनभने मलाई ध्यान गर्नु छ, उद्देश्य प्राप्त गर्नु छ, त्यसको लागि यस्तो प्रकृतिको खाना उपयुक्त हुँदैन, यो प्रकृतिको खाना चाहिन्छ। सात्विकी खाना भयो भने, सन्तुलित खाना भयो भने ध्यान गर्न सजिलो हुन्छ, उसलाई थाहा छ खाना परिवर्तन हुन्छ, खानेकुरा त परिवर्तन हुन्छ, अरू व्यवहार परिवर्तन हुँदैन। ध्यान गर्ने मान्छेको व्यवहार कस्तो हुनुपर्छ, मनस्थिति कस्तो बनाउनुपर्छ, आफै तय हुँदै जान्छ। उद्देश्यले व्यक्तिलाई एउटा बाटोमा लिएर आउँछ, मूल उद्देश्यबाट व्यक्तिको मार्ग अथवा हिँड्ने बाटो बन्दै बन्दै बन्दै जान्छ, बाटो उज्यालो हुँदै जान्छ। एउटा एउटा कुरा देखिन्छन्। त्यसकारण हाम्रो उद्देश्य के हो, मेरो जीवनको मूल उद्देश्य के हो, म के गर्न चाहन्छु, के पाउन चाहन्छु, मेरो अन्तिम लक्ष्य के हो, जबसम्म यो चिज स्पष्ट हुँदैन तबसम्म मानिस दुखी भइरहन्छ, तनावमा रहन्छ, डिप्रेसनमा जान्छ। आज सारा समस्या यही त हो नि, जति पनि मनको समस्याहरू छ, मानिस अत्यधिक तनावमा छ, अशान्त छ। यो अशान्तिको मूल कारण के हो भने हिँड्न चाहिँ हिँडिरहेको छ, कहाँ हिँडे भन्ने थाहै छैन, काम गरिरहेको छ, के को लागि गरिरहेको छु भन्ने यादै छैन, गर्नु छ त्यसकारण गरिरहेको छु, बस के हो मेरो गन्तव्य त्यसमा स्पष्ट छँदै छैन। र जुन बाटो आफूले बनायो, यहाँ हिँड्नु छ भन्ने लक्ष्य थाहा पायो, अब हरेक कुरा त्यहीँ केन्द्रित हुनुपर्छ। जे गरे पनि मेरो मूल उद्देश्यसँग यो मेल खान्छ कि खाँदैन, मेरो मूल उद्देश्यमा हिँड्नको लागि यसले ऊर्जा दिन्छ कि दिँदैन, सहयोग गर्छ कि गर्दैन, त्यो छनौट गर्ने। र जस जसले सहयोग गर्छ त्यस त्यसलाई अवलम्बन गर्नु, त्यसको मद्दत लिनु, सहयोग लिनु, यही हो निरन्तरता भनेको। निरन्तरता भनेको जहाँबाट हिँडे पनि जे गरे पनि एउटै काम, एउटै उद्देश्यको लागि बिहानदेखि बेलुकासम्मका दिनचर्याहरू केन्द्रित हुनु। काम धेरै गरिन्छ तर जे काम गरे पनि त्यो मूल उद्देश्यतिर केन्द्रित हुनु नै कर्मको निरन्तरता हो। हरेक कुरा त्यही निरन्तर गयो, सब कुरा त्यही गयो, एउटा मूल लक्ष्य हुनुपर्छ, जीवनको मूल बाटो हुनुपर्छ। म जे पनि गर्दैछु, के को लागि गर्दैछु, मैले पाउन खोजेको के हो, जसले उद्देश्य भेटायो बस भेटायो। अब गहिरोसँग सोच्नुपर्ने आवश्यकता छ, हाम्रो जीवनको मूल उद्देश्य के हो। सबै मानिसको एउटै उद्देश्य छ हो, त्यहाँसम्म पुग्नको लागि जस्तो समुद्रमा पुग्नु सबै नदीहरूको उद्देश्य हो, तर बाटो फरक छ, कोही कुन बाटो बग्या छ, कोही कुन बाटो बग्या छ, तर पुग्छन् अन्तिममा समुद्रमै। त्यसै गरी मानिसहरूले जुन जुन उद्देश्य लिएर काम गरे पनि उनीहरूले खोजेको अन्तिम खोज हो आनन्द। जे गरेर पनि आनन्दित हुन चाहन्छन्, सन्तुष्ट हुन चाहन्छन्, तृप्त हुन चाहन्छन्, वाह मैले गरेँ है, गजब गरेँ। तृप्तिको लागि मान्छेले काम गर्छ, सन्तुष्टिको लागि काम गर्छ, आत्मसन्तुष्टि भनिन्छ। आनन्द भनेकै आत्मसन्तुष्टि हो। जहाँसम्म भित्रबाट असन्तुष्टि बनिरहेको छ, कुनै व्यक्ति कहिले पनि आनन्दित हुनै सक्दैन। आनन्दको मूल केन्द्र भनेकै सन्तुष्टि, आत्मसन्तुष्टि। भित्रैदेखि जो व्यक्ति सन्तुष्टिको अनुभव गर्यो, ऊ पूर्णतामा गयो, पुग्यो, भयो, वाह मैले खोजेको कुरा पाएँ। खोज आनन्दको छ। जुन व्यक्तिले बुझ्यो कि कुनै पनि जीवको खोज, कुनै पनि प्राणीको, कुनै पनि मानिसको अन्तिम खोज आनन्द रहेछ, सुख रहेछ, तृप्त हुन चाहन्छ, सन्तुष्ट हुन चाहन्छ, त्यसकारण मेरो पनि अन्तिम खोज सन्तुष्टि नै हो, तृप्ति नै हो, आनन्द नै हो भन्ने कुरा जसले बुझ्यो आफ्नो मूल उद्देश्य, अब उसका सम्पूर्ण कर्महरू आनन्दमुखी हुन्छन्। अब जे गर्दा आनन्द आउँछ ऊ त्यही काम गर्छ, अरू काम गर्दैन। मेरो अन्तिम गन्तव्य आनन्द हो भन्ने बुझेको व्यक्तिले अरूसँग झगडा गर्न जाँदैन। अब किनभने कसैसँग झगडा गर्न जानु भनेको मेरो नीति, मेरो मूल उद्देश्य हो, त्यसको विपरीत भयो। जसले यो उद्देश्य बुझेन त्यो पथ भ्रष्ट भयो, बिग्रियो। पथ भ्रष्टको अर्थ हुन्छ जीवनको मूल खोज नबुझेर अन्यत्र लाग्नु। असली कुरा हो आफ्नो उद्देश्य, लक्ष्य के हो जीवनको खोजौँ। मैले भनेको मान्नुपर्छ भन्ने जरुरी छैन। मैले भने जीवनको खोज, अन्तिम खोज भनेको आनन्द हो, सुखको, किनभने मेरो दृष्टिमा हर एक प्राणीले आनन्दै खोज्या छ, हर एक प्राणी सुख मात्रै खोज्छ, दुःख खोज्न कुनै पनि व्यक्ति हिँडेका छैन, सब सुखको, आनन्दको, शान्तिको कमाइमा हिँडेका छन्। अशान्त हुने उद्देश्य कसैको पनि छैन, हो कि होइन आफू चिन्तन गर्ने र आफ्नो मनले भित्रैबाट अठोट आयो, एउटा समझ आयो कि यो कुरा ठिक हो, ठिक हो भने त्यही बाटोमा निरन्तर हिँड्ने,
3: ठिक होइन भने आफ्नो अन्तरात्माले के ठिक भन्छ त्यही बाटो खोज्ने,
2: तर आफू चिन्तन गर्ने, आफू विचार गर्ने, जे हामी उद्देश्य लिन्छौँ त्यो उद्देश्यलाई सहयोग गर्ने मान्छे वरिपरि पाइहालिन्छ। म ध्यान गर्छु भनेर कसैले उद्देश्य बनायो भने ध्यान सिकाउने मान्छे अनगिन्ती भेटिन्छ, तर जसलाई गर्नु छैन उसले ध्यानी व्यक्ति भेट्दैन, ज्ञानी व्यक्ति पाउन कठिन हुन्छ। असली कुरा हो हाम्रो लक्ष्य, यही लक्ष्यलाई मूल सोच भनिन्छ। मेरो सोच जस्तै छ मेरो वरिपरिको वातावरण त्यस्तै हुन्छ, जस्तो विचार मनमा उस्तै संसार देखिन्छ। जति कलम फेरे पनि कुरा मनकै लेखिन्छ, जस्तो विचार मनमा उस्तै संसार देखिन्छ। जस्तो मनमा विचार छ बाहिरको दुनियाँ त्यस्तै हुन्छ। यहाँ कुन काम राम्रो कुन काम नराम्रो भन्ने हुँदो रहेछ, मूल कुरा त्यो जुन बाटो उद्देश्य हो त्यो उद्देश्य चाहिँ राम्रो नराम्रो हुँदो रहेछ। जसले के बुझ्यो भने मेरो अन्तिम गन्तव्य आनन्दित हुनु हो, सुखी हुनु हो, र मलाई सुख आनन्द के काम गर्दा आउँछ, गिटी कुटिरहेको छ भने गिटी कुट्दा मलाई आनन्द आउँछ, र मैले प्राप्त गर्न खोजेको चिज यसैबाट प्राप्त गर्न सक्छु, मूल उद्देश्य राखेर आफ्नो सारा ऊर्जा अथवा सम्पूर्ण दिनभरिको दैनिक कर्महरू त्यही गिटी कुट्ने कामलाई मूल उद्देश्य मानेर कुट्न थाल्छ, त्यो व्यक्ति त्यसैबाट समृद्धि त्यसैबाट प्रसिद्धि प्राप्त गर्छ। यस्तो गिटी कुट बाबु, जुन गिटी सारा जगतमा यस्तो हल्ला जाओस् कि यसैले कुटेको गिटी चाहिन्छ, माग त्यसरी आओस्, प्रसिद्ध होस् नाम गिटी कुट्नेको,

0: काममा गर्दिन, त्यस्तो सामानामा बेच्दिनँ। अब उसको प्रसिद्धि आफै फैल्यो, अब समृद्धि पनि आयो, शान्ति पनि आयो, सुख पनि आयो, एउटा पसल राखेर आउँछ। कुनै पनि काम ठुलो सानो हुँदैन, उद्देश्य के राख्यो त्यो हुन्छ। सुख पाउने उद्देश्य राख्ने व्यक्तिले दुःख पाउने सामान बेच्दै बेच्दै, किनभने उसलाई थाहा छ अरूलाई दुःख दिएँ भने म सुख पाउँदिनँ, है म सुखी हुनको लागि अरूलाई सुख दिनुपर्छ। यो कुरा जसले बुझ्यो त्यो व्यक्तिले गलत काम गर्नै सक्दैन। त्यसकारण सफलताको लागि एउटै मात्रै काम गरौँ, गन्तव्य खोजौँ, लक्ष्य खोजौँ, उद्देश्य खोजौँ। मेरो जीवनको मूल उद्देश्य के हो आफै खोजौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

गोविंद राधे तरु से भी अधिक सहिष्णु बना दे, सबको दूं सम्मान गोविंद राधे, आप मान चाहूं नहीं ऐसा बना दे। राधा गोविंद गीत। दूबो बंदा पनी नम्र, वृक्ष बंदा पनी सहनशील, सब लाई सम्मान गर्नु एवं आवो भने किंचित मात्र पनी सम्मान न चाहनु, यो सच्चा साधक को पहचान हो, यही सद्गुण ने प्राप्त होस भन्दै युगल सरकार श्री राधा कृष्ण को युगल चरणमा कोटि कोटि नमन गर्दै कार्यक्रम अध्यात्म सन्देशमा यहाँलाई हार्दिक स्वागत एवं राधे राधे को अभिवादन। आजको कार्यक्रम शुभारम्भ गरौं पद गायनबाट। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा प्रणीत प्रेम रस मदिरा पुस्तकको युगल माधुरी अन्तर्गतको पद हो। ब्रजभाषामा रचित यस पदमा आफ्नो हृदयमा भगवान युगल सरकार श्री राधा कृष्णको बास भइसकेको भन्दै उन्मत्त भई भक्त उनैको श्रृङ्गार रूप माधुरी एवं गुणगानको बखान गर्छन्।

0: बडभागी कृपालु जिन छिन छिन जोरी युगले निहार, जसलाई युगल सरकारको निगाह दृष्टि प्राप्त हुन्छ ऊ त वास्तवमा नै बडभागी यानि कि अत्यन्त सौभाग्यशाली ठहरछ। आउनुहोस् अब श्रवण गरौँ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: मे वैश्य विणुते तेन लभ्यस्तस्य आत्मा विविणुते तनुगोम स्वाम, मुण्डकोपनिषद। अर्थात यद्यपि हामी इन्द्रिय मन बुद्धि द्वारा स्व बलले भगवानलाई जान्न सक्दैनौँ, तथापि भगवानलाई जान्न सक्छौँ यदि भगवानले स्वयं हामीलाई जनाइदिए भने, भगवानले कृपा गरेर आफ्नो स्वरूप बताइदिए भने फेरि हामी जान्न सक्छौँ। एक उपाय, अरू कुनै उपाय छैन। वेद गीता रामायण पाश्चात्य दर्शन इस्लाम धर्म सबद्वारा मैले सिद्ध गरेँ कृपा, त अहिलेसम्म कृपा हामीलाई किन भएन? मैले बताएँ शरणागति चाहिन्छ, त के हामीले शरणागति गरेनौँ? गऱ्यौँ, तोमेव माता च पिता तोमेव भनिरह्यौँ, तर भएन। किन? किनकि शरणागति केले गर्ने हामीलाई थाहा भएन। मैले बताएँ शरणागति मनले गर, मनले, भलै शरीरले केही नगर। यी पूजा पाठ तीर्थ यात्रा तिम्रा सब बाहिरी चिज हुन्, बहिरङ्ग चिज हुन्, मरेपछि यही रहन्छन्। मनले मनले हर प्रकारले मैले सिद्ध गरे, मन एव मनुष्याणाम कारणम बन्ध मोक्षय हो। गीतामा यही सिकाए, मै एव मन आधत्सो मै बुद्धि निवेशय, मन मन मन चेतः कल्वस्य बन्धाय मुक्तये चात्मनो मतम। 3:25-15 भागवत, मन मन मन मन द्वारा गर। तर यो मन लगाउनु छ यति भन्दैमा लाग्दैन, किनकि यो मन कतै बाँधिएको छ, व्यस्त छ, त्यसलाई फुकालेर ल्याउनु पर्छ। हेर्नुहोस्, तपाईँहरूलाई कसैले पाता फर्काइदियोस्, यो हातलाई पछाडि लगेर, पाता फर्काउनु मतलब यो पातालाई यता पछाडि लगेर डोरीले बाँधिदियोस्, तब तपाईँ आफै खोल्न सक्नुहुन्न। त्यहाँ कोही एक व्यक्ति चाहिन्छ जसले त्यो खोलिदिन्छ। त यो मन जुन छ हाम्रो त्यसै गरी बाँधिएको छ कतै, त्यहाँबाट फुकाएर भगवानतिर लाउनको निमित्त एक पर्सनालिटी चाहिन्छ। त्यसको निमित्त पुरै पण्डितले जुन गराउँछन् ती कार्यबाट हुन सक्दैन। वेदले भन्छ परीक्ष लोकान कर्म चितान ब्राह्मणो निर्वेद मायान नास्त कृत कृतेन तद विज्ञानार्थम स गुरु मेवा विगच्छत समित पाणि ही श्रोत्रियम ब्रह्मनिष्ठम। मुण्डकोपनिषद 1:12। यो तमाम कर्म कांड इत्यादि गरेको बाट के प्राप्ति हुन्छ त्यो सब वैज्ञानिकहरूले, आध्यात्मिक वैज्ञानिकले परीक्षण गरे त स्वर्गादिक लोकमा त्यो सुख पाइएन जुन भगवानमा छ सुख। त त्यसको निमित्त एक पर्सनालिटी चाहिन्छ, त्यो हो गुरु, गुरु संत महात्मा गुरु। त गुरुको परिभाषा मैले गरे कि जो वेद शास्त्रको पूर्ण ज्ञाता होस् एवं भगवत प्राप्त संत होस्, उसले नै हामीलाई भगवानसम्म पुर्याउन सक्छ। सिधा सिधा परिभाषा, जसले भगवानलाई प्राप्त गरेको छ त्यही गुरु हुन्छ, केवल तिलकधारी वस्त्रधारी होइन। अनेक प्रकारले मैले सिद्ध गरे आप्त ग्रन्थहरू द्वारा, त गुरु चाहिन्छ। त गुरुको पहिचानमा तपाईँहरूलाई यो बताइयो कि वास्तविक महापुरुष भगवत प्राप्त सन्तले तपाईँहरूलाई संसार दिँदैनन्। संसार दिने ढोङ गर्छन् भने ती धोकेबाज हुन्, मैले सिद्ध गरेँ। र साथमा यो पनि बताए कि वास्तविक सन्तले कोप गर्दैनन्, श्राप दिँदैनन्, यो पनि सिद्ध गरे। साथै आशीर्वाद दिने ढोङ पनि गर्दैनन्, यदि आशीर्वाद हुन्थ्यो भने अभिमन्युले मर्न पर्दैन थियो। मैले सम्झाएँ तपाईँलाई सधैँ याद राख्नु होला यो। यसको निमित्त वास्तविक महापुरुषले तत्त्व ज्ञान दिन्छ, वेद शास्त्रमा यो बताइएको छ, यसको रहस्य यो, यो गर, त्यसपछि तिमीलाई हिँडाउँछ साधनाद्वारा, फेरि लक्ष्यमा पुर्याउँछ। त यहाँ भगवत प्राप्त सन्त कसरी चिन्ने? अब यो हो प्रश्न, खतरनाक पॉइंट त यो हो। यदि हामीले चिनेनौँ भने जीवन बर्बाद हुन्छ त्यसको पछि लागेर। त आउनुहोस् यो पोइन्टमा आज विचार गर्नु छ, सावधान भएर बस्नुहोला। हेर्नुहोस्, वास्तविक महापुरुष भगवत प्राप्त सन्तकोमा केही चिजहरू यस्ता हुन्छन् जसको हामीलाई अनुभव हुन्छ त्यहाँ जाँदा। तब तपाईँलाई यो त पक्का भयो कि गुरु बिना काम चल्दैन, गुरु चाहिन्छ। त अब के गर्नुहोस् कि जति पनि व्यक्ति गुरु हुन सक्छन् तपाईँको मनमा लाग्छ या अलरेडी कोही गुरुकोमा हुनुहुन्छ, त अब यो थर्मोमिटर लगाउनुहोस्, टेम्परेचर कति छ नाप्नलाई। म तपाईँलाई उपाय बताउँदैछु, टेस्ट गर्नु होला। जति गुरु जति हुन सक्छन् तिनीहरूको लिस्ट बनाउनुहोस् पहिला। त्यसपछि कोही संसार दिन्छु भन्छ, भ्रंसयामि सम्पद्यो यस्य चेच्छा मेनुग्रहम 10-27-16। यो सिद्धान्त अनुसार संसार दिन्छु कसैले भन्छ भने नमस्ते गरिदिनुहोस्, ती गुरु होइनन्। आशीर्वाद दिने चक्करमा तपाईँहरू पर्नुहुन्छ भने या पार्न खोज्छ कसैले भने त्यसलाई पनि नमस्ते गरिदिनुहोस्, किनकि आशीर्वाद दिएर श्रीकृष्णले अभिमन्युलाई बिउताएनन्। तपाईँहरूलाई त्यो एक साधारण बाबाजीले के गर्न सक्छन्? नमस्ते गरिदिनुहोस्, त्यहाँ पनि जानु पर्दैन। त यति गर्दा गर्दै सके तपाईँको लिस्ट समाप्त होला। अब एक आध बाँकी रहेछ भने अब त्यसमा विचार गर्नु छ। त्यसमा यो हुन्छ कि जो व्यक्तिले भगवान्लाई प्राप्त गरेको छ त्यसको अवस्था भगवान्सँग यस्तो हुन्छ, भगवान्सँग मिलेको अवस्था हुन्छ। वेद भन्छ ब्रह्मविद् ब्रह्मैव भवति, जसले भगवान्लाई जान्दछ त्यो भगवान बराबर हुन्छ। कसरी हुन्छ हेर्नुहोस्, मानिलिनुहोस् एक महिला एक स्त्री छ, केटी जो हजारपति छ, एक व्यक्ति छ करोडपति। अब त्यो केटीले करोडपति केटासँग विवाह गरी भने त्यो पनि करोडपति हुन्छ कि हुन्न? हुन्छ नि। बस त्यस्तै त भगवान्लाई प्राप्त गरेपछि साधारण जीव पनि भगवान बराबर हुन्छ। हेर्नुहोस्, यो त तपाईँहरूले सुन्नु भएको छ भगवान हृदयमा छ, यो त बार बार सुन्नु भएको छ नि, हाम्रो हृदयमै छ, आत्मा परमात्मा एक साथ छ। द्वा सुपर्णा सयुजा सखाया समानम वृक्षे परिखस्व जाते, भगवान समान रूपमा हृदयमा छ। मुण्डकोपनिषद् तेस्रो मुण्डकको पहिलो खण्डको पहिलो मन्त्र, समाने वृक्षे पुरुषो निमग्नो, मुण्डकोपनिषद् 3:1-2। हृदयमा छ, त हृदयमै भएर पनि भगवानको अनुभव हुँदैन नि हामीलाई, होइन? साथ छ, ईश्वर सर्वभूतानां हृत् देशेर जुन तिष्ठति, गीता 18:61। अर्जुन, म सबको हृदयमा छु, आत्मा परमात्मा सँगै छ, तै पनि जानिदिन। सुपर्णा बेतौ सदृशौ सखायौ यदृच्छयै तौ कृत निडौ च वृक्षे एकस्तयो खादति पिप्पलान् मन्यो नरन्नो पिबलेन भूयान्। भागवत 11 स्कन्दको 11 अध्यायको 6 श्लोक, भगवान साथ साथमा छ। आई लिव एट नट आई बट गॉड इन मी, पाश्चात्य दर्शन पनि भन्छ, साथ साथ छ तर अनुभव भएन। महापुरुषहरूलाई अनुभव हुन्छ किन? साथ भएर पनि। हेर्नुहोस् कुन अवस्थामा छ र अनुभव भएन, म तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस्, यस्तो छ, हृदयमै भएर पनि नजान्नुको कारण म यहाँ देखाउँदैछु, स्पष्ट गर्दैछु। यो यहाँ भगवान, यहाँ यो जीवात्मा, यहाँ भगवान, ठक्कै पछाडि छ भगवान, यसरी बस्या छ। तपाईँहरूको ढाड भगवानतिर फर्केको छ, यता माया छ, त तपाईँको अनुहार मायातिर फर्केको छ, भगवान यसरी बसेको छ। त्यसैले तपाईँलाई अनुभव हुँदैन, मायाको अनुभव हुन्छ खालि। यसको 3 गुणको अनुभव हुन्छ, अजामे काम लोहित शुक्ल कृष्णाम बहवी प्रजा सृजमानाम स्वरूपा अजो हे को जूस माणो नुसेते जहाँ ते नाम भुक्त भोगाम जोन्य। श्वेतासोत्तर उपनिषद 4:5। तो जो गुरु को शरण में जान्छ तो गुरुले उसलाई यी उपायहरू लगाइदिन्छन्, सहयोग दिन्छन् कि ऊ के गर्छ, यतातिर फर्किन्छ। आफै फर्किन सक्दैन किनकि यहाँ बाँधिएको छ, ऊ दायाँ बायाँ चल्न सक्दैन। तपाईँहरूको घर गाउँमा बदमास भैँसी गाईलाई बाँध्नुहुन्छ नि दुईतिर दाम्लो लगाएर, यता नि फर्किन नमिल्ने गरी त्यस्तै गरी बाँधे हुन्छ। त कोही खोलिदिने व्यक्तिले खोलिदियोस् त फेरि जता नि फर्किन सक्छ नि, हो त्यस्तै अवस्थामा छ, यस्तो छ अहिले। त त्यो जो वास्तविक महापुरुष छ उसले त्यो बाँधिएको अगाडिको डोरीहरू खोलिदिन्छ मायाको, र तपाईँलाई यता फर्काइदिन्छ, फेरि यसरी मिलन हुन्छ। जब मिलन हुन्छ त भगवान बराबर हुन्छ। त तपाईँहरू लिस्ट बनाएर जानुहोस् त्यहाँ त्यो महापुरुषकोमा। त अब जब ब्रह्मविद ब्रह्मैव भवति भयो, भगवान नै भयो ऊ महापुरुष, त उसको बुद्धि जुन छ डिसिजन गर्ने, तपाईँहरूको बुद्धि छ नि, यहाँ यति धन लगाऊ फाइदा होला धन लगाउनुहुन्छ, खुब जमिनको कारोबार खुब बढ्या थियो, त तपाईँहरूले ऋण गरी गरिकन पनि ब्याङ्कबाट लोन लिएर लगाउनु भयो, बुद्धि लगाउनु भयो, अहिले यति लगाऊ यति लाभ हुन्छ, तर भएन, उल्टो भयो, घाटा भयो। के कारणले? बुद्धिको कारण। तपाईँहरूको बुद्धि अल्प छ, अल्प। त्यो बुद्धिको डिसिजन सही हुन्छ नै कुनै जरुरी छैन, तर भगवानको बुद्धि त्यो त सदा सही हुन्छ। त बुद्धि जुन छ यो अनुकूल यसरी भएको अवस्थामा बुद्धि भगवानको बुद्धि हुन्छ। अब त्यो महापुरुषको ददामी बुद्धि योगम तम, गीता 10 अध्यायको 10 श्लोक पढ्नु होला, श्री कृष्णले यहाँ बताएका छन्। त अब जुन महापुरुषले जे पनि बोल्छ जे पनि गर्छ त्यो सब कार्य भगवानले गर्छन्। त्यो गुरु त्यो महापुरुषको त केवल शरीर मात्र हुन्छ, भित्र चलाउने सब काम भगवानले गर्छन्। अरे तपाईँहरूको संसारमा गाडी हुन्छ नि, गाडी गाडी आयो बस आयो, तपाईँहरू भन्नुहुन्छ चलो चलो बस चढौँ, बस आयो कसरी आयो, आफै आयो? होइन, भित्र बस्ने ड्राइभरले चलाएर ल्यायो, होइन, तर भन्नुभयो ड्राइभरले ल्यायो चलाएर भन्नुहुन्न, बस आयो भन्नुहुन्छ। त्यस्तै यहाँ बोल्दा सन्त महात्माले बोल्छ, तर भित्र त्यो सन्त महात्माको ड्राइभर भगवान हुन्छ, सब कार्य भगवानले गर्छन्। जसरी संसारमा बसले कुल्चियोस् कोही व्यक्तिलाई त बसलाई कारवाही हुँदैन, ड्राइभरलाई हुन्छ, किनकि कारक तत्व ड्राइभर हो। त्यस्तै यहाँ भगवान हुन्छन्, अब सब कार्य जुन छ महापुरुषको भगवानले गर्छन्। त तपाईँहरू जब लिस्ट बनाएर जानुहुन्छ यो महापुरुष हुन सक्छ कि भनेर, यदि ऊ महापुरुष भए भगवत प्राप्त सन्त भए उसले जे पनि बोल्छ नि त्यहाँ त्यो सबै बोली कसको हुन्छ, भगवानको बोली हुन्छ। त यो भगवानको बोली जब तपाईँहरूको कानमा पर्छ नि त हृदयमा गएर धक्का दिन्छ त्यसले। त्यही कुरो अरूबाट सुन्दा भएको थिएन, तर त्यो गुरुजीद्वारा सुन्दा त हृदयमा लाग्यो। के कारण? यी महापुरुष हुन सक्छन्, ध्यान दिनुहोस्। तपाईँको हृदयमा धक्का दिन्छ, तमाम चिज तपाईँले गर्दै आए पनि विचलित बनाइदिन्छ, हृदयलाई हल्लाइदिन्छ, किनकि वेद शास्त्रको वास्तविक चिज हाल्या हुन्छ त्यहाँ, स्वयं भगवानले बोलेका हुन्छन्। त तपाईँहरूको हृदय हिल्न थाल्छ, आइडिया लाउनुहोस् यो महापुरुष हुन सक्छ। त्यसबाट दुई चिज हुन्छन्, दुई चिज के?
0: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। यस प्रवचनको बाँकी भाग भोलि प्रस्तुत गरिनेछ। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालजी महाराज भन्नुहुन्छ, यो संसारमा राम्रा नराम्रा असल खराब दुवै पक्ष सधैँ रहने गर्छन्। कलियुगमा त जे गरे पनि नराम्रो नै भन्नेहरू ज्यादा हुन्छन्। मायाबद्ध जीवमा मायाको 3 गुणको प्रभाव रहिरहेको हुन्छ, अतः गुण अनुसार चित्तवृत्तिमा परिवर्तन आइरहन्छन्। कहिले सात्विक विचार आउँछन् जसका कारण जीव राम्रो कार्यको लागि प्रवृत्त हुन्छ, कहिले राजस एवं कहिले तामसयुक्त बुद्धिको प्रभावले खराब कार्य पनि गर्छ। तसर्थ जसरी आफ्नो मनको चित्तवृत्ति बदलेको हामीलाई अनुभव हुन्छ, त्यसै गरी अर्कोको पनि चित्तवृत्तिमा परिवर्तन भइरहेको हुन्छ। यदि गुणको आपसमा मेल भयो भने दुई व्यक्तिको कुरा मिल्छ। अन्यथा दिनमा 50 पटक परिवारभित्र नै खटरपटर भइरहन्छ। यसको एकमात्र औषधि हरि सन्मुखता नै हो। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीका यिनै अनमोल वचनका साथै भोलि पुनः भेट हुने नै छ। तबसम्म